0: हाम्रो स्तुतिको समयअनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्त येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेकदाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित हुँदैछु र आजको वचनको शीर्षक रहेको छ शैतानलाई मौका नदियो भनेर चाहिँ आजको वचनको शीर्षक छ र एफिसीको पुस्तक 4:26-27 पदमा पवित्र बाइबलको यस खण्डमा यसरी लेखिएको छ, क्रोध गर तर पाप नगर, घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस् र दिवावलसलाई मौका नदियो भनिकन एफिसीको पुस्तक 4:26-27 पदमा परमेश्वरको वचनमा यस प्रकारले लेखिएको छ र जो हामी रिसाउँछौं त्यो रिसबाट दुष्टात्माले मौका पाउन सक्दछ भनिकन यस खण्डमा बताइएको हो र हितोपदेशको पुस्तकमा रिसले परमेश्वरको धार्मिकतालाई देखाउँदैन यानि जनाउँदैन यानि प्रकट गर्दैन भनेर पनि त्यहाँ भनिएको छ। रिसले प्राय काम कुराहरू बिगार्ने काम नै गर्दछ। उदाहरणको लागि एकजना मेरो इन्जिनियर साथीले भन्दै हुनुहुन्थ्यो, उहाँले जो एउटा घर बनाइराख्नु भएको रहेछ र घर पेटी चाहिँ तुरन्तै विदेश जानुपर्ने भएछ र हतार हतार सक्दिनुहोस् इन्जिनियर साहब भनेर चाहिँ उहाँलाई त्यो अनुरोध गर्नुभएछ र मिस्त्रीहरूलाई पनि उहाँले ती सबै कुराहरू भनेर अनुरोध गर्नुभएछ, बरु तपाईँहरूलाई अलिक ज्यादा पैसा दिदिउँला, घर चाहिँ चाँडै सकिदिनु पर्यो, साहु बाहिर जाँदै हुनुहुन्छ भनिकन इन्जिनियर साहबले पनि यसरी उहाँहरूलाई अनुरोध गर्नुभएछ र उहाँहरूलाई अनुरोध गर्नुभएकोमा त उहाँहरूले पनि बनाउन त कोसिस गर्नुभएछ तर गर्दा गर्दै एउटा जो पर्खाल छ भित्र कोठाको पर्खाल त्यो चाहिँ बाङ्गो भएछ। बाङ्गो भए पछाडि मेरो इन्जिनियर साथी त्यहाँ जानु भएर यो पर्खाल चाहिँ बाङ्गो भएछ, यो तोडेर फेरि सिधा गर्नुपर्छ भनेर चाहिँ उहाँले त्यसरी भन्नुभएछ र मिस्त्री चाहिँ एकदमै रिसको आत्माबाट पीड़ित व्यक्ति हुनुहुँदो रहेछ, उहाँलाई त साह्रै रिस उठेछ, उहाँले भित्र लगाउनु भएको सबै पर्खालहरू भत्काइदिनु भएछ। भत्काए पछाडि पछि अब उहाँ इन्जिनियरज्यू त गएर त्यसो भन्नुभयो, हिँडिहाल्नु भएको रहेछ, तर मिस्त्रीले त आफै हुँदाखेरि त रिसको कारणले गर्दा उसले त डाङडुङ सबै पर्खाल भत्काएछ। पछि गएर उहाँ मेरो साथीले गएर त्यहाँ घर सक्नुभयो कि भनेर हेर्दाखेरि त सबै पर्खाल भत्काएर हिँड्नु भएको देख्नुभएपछि फेरि गएर उहाँले यो के गरेको, साउले त यसो भनेको थियो भनेर मैले तपाईँलाई अनुरोध गरेको होइन भन्दाखेरि, सर मैले त आँखै देख्न सकिनँ तपाईँले त्यसो भन्नुभएपछि, त्यो पर्खाल बाङ्गो भयो भन्ने पछाडि मलाई रिस चुर भएँ, मैले आँखै देख्न सकिनँ, के गरेँ मलाई नै थाहा छैन भनेर चाहिँ त्यसो भन्नुभएर फेरि उहाँले बनाइदिनु भएछ। र नेपालीमा एउटा उखान पनि छ, रिस खा आफू बुद्धि खा अर्को भन्ने चाहिँ त्यो प्रकारको उखान पनि छ। त्यसले गर्दाखेरि हितोपदेशको पुस्तक जो पवित्र बाइबलमा छ कि रिसले परमेश्वरको धार्मिकता प्रकट हुँदैन भनेर चाहिँ भनिएर बताइएको छ र पवित्र बाइबलको उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्म कतिवटा घटनाहरू हामीले पढ्दछौँ जो रिसको कारणले गर्दाखेरि उहाँहरूले नराम्रो प्रकारको काम गर्नुभयो र शैतानले उहाँहरूको जीवनमा मौका पाए र प्रभुका 12 चेलाहरूमध्ये 2 चेला याकुब र योन्नालाई चाहिँ उहाँले गर्जनका पुत्रहरू भनेर नाम पनि प्रभु येशूले दिनुभयो, किनकि याकुब र योन्ना उहाँहरू चाहिँ एकदमै रिसबाट पीड़ित व्यक्तिहरू हुनुहुन्थ्यो भनिकन हामीले उहाँहरूको स्वभावमा त्यो प्रकारले बुझ्दछौं र रिसले परमेश्वरको धार्मिकतालाई देखाउँदैन, रिस गरिएको खण्डमा दुष्टात्माले हाम्रो जीवनमा मौका पाउँदछ र हामीले हाम्रो रिसलाई कन्ट्रोल राख्नुपर्छ। रिस एउटा संवेग हो, परमेश्वरले हामीमा राखिदिनु भएको छ र परमेश्वरमा पनि रिस छ, रिस नभएको व्यक्ति नै हुँदैन, तर रिसलाई नियन्त्रण गर्न सक्नुपर्छ। सृष्टिकर्ता परमेश्वर मसीहा येशु रिसाउनु हुँदाखेरि चाहिँ उहाँले निर्माणको लागि एउटा व्यक्ति बिग्रिँदैछ भने त्यो निर्माणको लागि उहाँ रिसाउनु भयो, जसरी बालबच्चाहरूले भनेका गरेनन् भने आमा बुवा रिसाउनुहुन्छ र त्यो रिस चाहिँ एक प्रकारको धार्मिक रिस प्रकारले हामी मान्दछौ, तर हामीभित्र जो रिस आउँदछ, त्यो सम्वेक आउँदछ जो भने जस्तो जिन्दगी जाँदैन, त्यो समय हामीलाई रिस उठ्दछ। र रिसको समयमा जे हामी गर्दछौँ ती कुराहरूले बिगार्ने कामहरू ल्याउँदछ। त्यही कारणले गर्दाखेरि एफिसीको पुस्तक 4:26-27 पदमा क्रोध गर तर पाप नगर, र घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरिहालेको होस् भनिकन यस खण्डमा बताइएको छ। हामी परिवारका सदस्यहरू जो हामी सँगसँगै बसोबास गर्दछौँ, र श्रीमानदेखि श्रीमतीलाई कहिलेकाहीँ रिस उठ्न स्वाभाविक हो, श्रीमतीदेखि श्रीमानलाई रिस उठ्न स्वाभाविक हो, छोराछोरीदेखि आमा बुवालाई रिस उठ्न स्वाभाविक हो, र आमा बुवादेखि छोराछोरीलाई रिस उठ्न स्वाभाविक हो। रिस हामी हरेकमा नै त्यो स्वभाव यानि त्यो सम्वेक परमेश्वरले नै राखिदिनु भएको छ। तर रिसलाई हामीले साँचेर राखिराख्यौँ, रिस चाहिँ अब धेरै बेर साँचेर राखिएको खण्डमा त्यो रिसले नराम्रो कामहरू गर्दछ, त्यो रिसमा दुष्ट आत्माले मौका पाउँदछ। त्यसै कारणले गर्दाखेरि पवित्र बाइबलको एफिसीको पुस्तक 4:26-27 पदमा घाम अस्ताउन अघि नै रिस मरिहालेको होस् भनेर चाहिँ यहाँ हामीलाई परमेश्वरले त्यो वचन दिनुभएको छ। र यो वचनको आधारमा कोही मानिससँग चित्त दुखादुख भयो भने पनि र शैतानले मौका नपाउनको लागि एकैछिनमा त्यो व्यक्तिलाई हामीले क्षमा दिइहालेको हुनुपर्छ, श्रीमानले श्रीमतीलाई क्षमा दिएको हुनुपर्छ, साथीले साथीलाई क्षमा दिएको हुनुपर्छ, श्रीमतीले श्रीमानलाई क्षमा दिनुभएको हुनुपर्छ, र आमा बुवाले छोराछोरीलाई क्षमा दिएको हुनुपर्छ, र छोराछोरीले आमा बुवालाई क्षमा दिएको हुनुपर्छ। र रिसलाई हामीले साँधेर राखिएको खण्डमा दुष्ट आत्माले मौका पाउँछ भनिकन बाइबलले यो स्पष्ट गर्दछ। र हामीले रिस साँधेर राखिएको खण्डमा यो अक्षमाशील हृदय बन्न सुरु गर्छ, त्यो पछि त अनुहारमा पनि एउटा व्यक्तिको देखा पर्न सुरु गर्छ, र क्षमा नदिने मानिस रातो पिरो अलिकति त्यही प्रकारको आँखा पनि फरक हुन जान्छ, र दुष्ट आत्माले हरेक नसा नसामा उसले त्यो रिसहरू भरिदिन्छ र त्यो व्यक्तिको सम्वेक पनि बिग्रिन्छ। स्वास्थ्य विज्ञानले भन्छ कि क्षमा नदिने व्यक्तिको सम्वेक पनि बिग्रेको हुन्छ र स्वास्थ्यमा पनि खराबी आउँछ भनेर चाहिँ भनेको छ। भने यहाँ एकजना परमेश्वरको दास जो अफ्रिकन मूलको हुनुहुन्छ, उहाँको किताबमा लेखे अनुसार उहाँ 25 वर्ष शैतानको चेला भएर उहाँले काम गर्नुभयो, र उहाँले भन्नुहुन्छ कि जब एक व्यक्ति रिसाउँदछ त्यो समय उसको हृदयको ढोका उग्रिँदछ, र त्यही समय नै उहाँहरूले चाहिँ दुष्ट आत्मा शैतानको चेला भएर काम गरिरहेको बेला यानि मानिसको जिन्दगी बिगार्नको लागि काम गरिरहेको बेला जब उनीहरू रिसाउँदथे त्यतिखेर नै उनीहरूले भूतात्मा एउटा मानिसभित्र हालिदिँदथ्यो र उसको जिन्दगी बिगार्दथ्यो भनेर चाहिँ उहाँले त्यसरी उदाहरण दिनुभएको छ। र उहाँको पुस्तकमा एउटा घटना उद्धृत गर्नुभएको छ उहाँले कि एउटा चर्चमा एकजना पास्टर बाउ र कोएरमा भएको एकजना विश्वासीको प्रार्थनाको कारणले गर्दाखेरि त्यो चर्च थामिरहेको रहेछ अरे, त्यो चर्चलाई उनीहरूले बिगार्न नसकेको रहेछ अरे, त्यस कारणले गर्दाखेरि उहाँलाई चाहिँ त्यो चर्च बिगार्नको लागि दुष्ट आत्माले त्यो चर्चमा एउटा सध्ये मान्छे विश्वासी बनाएर पठाएछ। पठाए पछाडि उहाँले गएर पास्टर बाबुलाई गाएर यसरी सुनाउनु भएछ, ओहो यो मान्छे त बहुत राम्रो गाउनु हुँदो रहेछ भाइ, तपाईँ त कोएरमा बस्नुपर्छ भनिकन प्रभुको अगुवाई नमागिकन उहाँलाई कोएरमा राखिहाल्यो अरे। र उहाँ पुग्नु खोज्नु भएको पनि त्यो कोएरको एकजना केटी मानिस जसको एकदमै प्रार्थनाको जीवन थियो अरे, जसको कारण र पास्टर बाबुको कारणले गर्दा त्यो चर्च थामिएको थियो अरे, त्यो चर्च सुरक्षित थियो अरे, दुष्ट आत्माले बिगार्न नसकिरहेको थियो अरे। र त्यो केटी भएकोमा उहाँ पुग्न सक्नुहुने भएछ, र कोएरमा गाउन थाल्नु भएपछि त्यो केटीलाई आफूतर्फ आकर्षित गर्नको लागि उहाँले धेरै प्रकारको कुराहरू गर्नुभएछ, एकदमै राम्रो लुगा लगाएर ह्यान्डसम बनेर आएर सेन्टहरू पनि त्यस्तो लगाएर हाउभाव देखाएर दुनियाँभर गर्दाखेरि पनि त्यो केटी आकर्षित भइन रहेछन्, साथै एक आँखाले पनि त्यो व्यक्तिलाई हेर्नु भएन रहेछ। अनि त्यसो गर्दा गर्दै उहाँ निराश हुँदै गइराख्नु भएको बेलामा यसको कमजोरी कुरा चाहिँ के छ भनेर चाहिँ विचार गरिराखेको बेला त ऊभित्र त घमण्ड रहेछ अरे, एउटा कमजोरी कुरा चाहिँ त्यो विश्वासी बहिनी, त्यो आत्मिकी बहिनी भित्र म सुन्दरी छु भन्ने घमण्ड रहेछ अरे। अनि उहाँले त्यो कुरा पत्ता लगाउनु भए पछाडि एक दिन चर्च छुटेर जाँदै गर्दाखेरि छेउमा सँगसँगै हिँड्दै गर्दाखेरि तिमी के फुर्तिले गर्छौ हौ, तिमीभन्दा त मेरो श्रीमती सुन्दरी छ भन्दाखेरि त त्यो केटी पुङ्गै रिसाएर तपाईँको श्रीमती सुन्दरी भए त मलाई के मतलब भने चाहिँ रिसाइन अरे। रिसाउँदाखेरि उहाँले आत्माको आँखाबाट त्यो स्त्रीको यानि त्यो महिलाको प्राणको ढोका खुलिएको देख्नु भएछ, त्यति नै खेर भूतात्मा हालिदिइहाल्नु भएछ। र भूतात्मा हालिदिनु भए पछाडि त्यो केटी मानिस त यसरी त्यो वर्ष बिग्रिन अरे कि त्यो केटी मानिसले दुईटा बच्चा नै तुहाएर फ्याँकिन अरे ब्याइ नगरिकन, लगायत तिनको त यो आत्मिकी जीवन त टोटलै खतम पारिदिनु भएछ उहाँले। र यहाँ त्यो आत्मिकी जो प्रभुको छोरी थिइन् तर घमण्ड र त्यो रिसको कारणले गर्दाखेरि दुष्ट आत्माले मौका पाएर तिनलाई दुष्ट आत्माले पुरै खत्तम पार्यो। र त्यस्तै प्रकारले दुष्ट आत्माले हामीलाई कहाँ भेटौँ र खत्तम पारौँ भन्ने चाहिँ खोजिरहेको हुँदछ। र दुष्ट आत्माले मौका पाउने कुरा चाहिँ एउटा रिस हो। हामी रिसायौँ भने दुष्ट आत्माले हाम्रो जीवनमा मौका पाउँछ। भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ। र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: प्रभुमा आदरणीय गुरुबा गुरुआमा अगुवाजन साथै सबै पवित्र जनहरूमा जय मसीह। आज म जीवनको रोटी कार्यक्रममा बोल्न पाउँदा साह्रै खुशी र आशिषित महसुस गरिरहेको छु। मेरो सानो इन्ट्रोडक्सन दिनुपर्दा मेरो नाम सामुल शेर्पा हो, म 24 वर्ष ठिटो हुँ अनि अहिले काठमाडौँमा एउटा आईटी कम्पनीमा काम गर्दैछु अनि किचमनी एयरपोर्ट चर्चमा अहिले म सेवकाई गरिरहेको छु। आज म तपाईँहरूसँग मैले पाएको एउटा आशिष बाँड्नु थियो। स्वर्गमुनि न सूर्य उदाउन हतारिन्छ न अस्ताउन ढिला गर्छ, प्रभुमा सबै कुराको समय र ऋतु हुँदो रहेछ। गुरुबाले एउटा शनिबार मर्कुस 11:24 पद अनुसार जसमा लेखिएको छ, यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जे सुकै माग्छौ सो पाएका छौ भन्ने विश्वास राख र त्यो तिमीहरूको हुनेछ। अनि यही वचन अनुसार जे माग्नु छ त्यो एउटा कपीमा लेख्नुहोस् अनि लेखेपछि मैले पाइसकेको छु भन्ने एउटा विश्वासमा प्रार्थना गर्नुहोस् भनेर हामीलाई भन्नुभएको थियो। अनि मैले यही अनुसार गरे अनि मैले केही महिनादेखि प्रार्थना पनि गरिरहेको थिएँ र यो वचन सुनेपछि मैले धन्यवादको प्रार्थना गर्न सुरु गरे, मैले पाइसकेको घोषणा गर्न सुरु गरे र परिणाम स्वरूप मलाई विभिन्न कम्पनीहरूबाट अफर आयो र मैले कपीमा प्रभुलाई जे जे मागेको थिएँ त्यही अनुसारको मिलेको कम्पनीलाई चाहिँ मैले चुने। अनि मैले धेरै कुराहरू मागेको थिएँ कम्पनीहरूमा, जस्तै बिल्डिङ अल्गो हुनुपर्छ, मेरो लागि टेबल हुनुपर्छ, मेरो लागि त्यहाँनिर पार्किङ गर्ने ठाउँ राम्रो हुनुपर्छ, मेरो लागि रुखहरू हुनुपर्छ कम्पनीको वरिपरि, अनि कम्पनीमा त्यहीँनिर नै मलाई लन्चहरू दिने, मलाई नै त्यहाँनिर सबै ब्रेकफास्टहरू दिने मैले भनेको थिएँ र त्यही अनुसार पाएँ। अनि एउटा परिवार जस्तो कम्पनीमा म काम गरिरहेको थिएँ र त्यस्तै कम्पनी भविष्यको कम्पनी पनि त्यस्तै होस् भनेर मैले चाहना गरेको थिएँ र मैले त्यस्तै पाएँ। परमेश्वरलाई धेरै धन्यवाद होस्। र तपाईँहरूले पनि जे जे माग्नु अथवा मनमा इच्छा गर्नुभएको छ त्यो पनि तपाईँहरूले मर्कुस 11:24 पद अनुसार मैले विश्वास साथ प्रार्थना गरेको छु, मैले पाइसकेको छु भनेर घोषणा गर्नुहोस् र तपाईँहरूले पनि पाउनु भएको छ भन्ने कुरालाई म विश्वास गर्दछु। र अहिले यो भन्दै गर्दा मलाई एउटा घटना याद आएको छ, जुन चाहिँ गन्ती 27:1-8 सेलफातका पाँचजना छोरीहरूको त्यहाँनिर कहानी छ, जसमा सेलफातका पाँचजना छोरीहरूको उनीहरूको बुवा चाहिँ मरूभूमिमा मर्नु भएको हुन्छ तर अंशबण्ड भएको हुँदैन। अनि छोरीहरूले चाहिँ मोसालाई भन्नुहुन्छ, हाम्रो बुवा त मर्नुभयो सो हामीलाई चाहिँ उहाँको प्रपर्टी दिनुहोस् भनेर भन्नुहुन्छ। अनि त्यसपछि यो कुरा चाहिँ मोसाले परमप्रभु कहाँ ल्याउनुहुन्छ अनि परमप्रभुलाई भन्नुहुन्छ, उनीहरूको बुवा चाहिँ बित्नु भएको रहेछ, अंशबण्ड भएको रहेछ, छोरीहरूले जग्गाको हिस्सा माग्दैछ, के गर्ने प्रभु भन्दाखेरि प्रभुले भन्नुभयो यो कुरा जुन चाहिँ सेलोफातको छोरीहरूले भने त्यो कुरा ठिकै भने। अनि परमेश्वरले चाहिँ उनीहरूलाई नयाँ एउटा कानून बनाउनुहुन्छ कि यदि बुवा आमा मर्यो भने छोराहरू छैन भने छोरीले पनि अंशभन्दा पाउनुपर्छ भनेर। अनि यो पदमा चाहिँ के लेखेको छ भन्दाखेरि परमप्रभुले लिटरली सिधै मूसालाई भन्नुहुन्छ कि छोरीहरूले कुरा ठिक गरे। जब तपाईँले आफ्नो हक र अधिकारको कुराहरू परमेश्वरलाई माग्नुहुन्छ परमप्रभु धेरै खुसी हुनुहुन्छ, जब तपाईँले माग्नुहुन्छ उहाँले दिँदा पनि धेरै खुसी उहाँले महसुस गर्नुहुन्छ। त्यही भएर तपाईँले जब माग्नुहुन्छ विश्वासात माग्नुहोस् र तपाईँले पाउनु भएको छ भन्ने कुरालाई म विश्वास गर्दछु। मैले पनि मागेँ र पाएँ र तपाईँले पनि माग्नुहोस् र तपाईँले पाइसक्नु भएको छ भन्ने कुरालाई म पनि विश्वास गर्दछु। र यो आशिषलाई तपाईँहरू अगाडि राख्दै गर्दाखेरि म भजन संग्रह 16 को 5 पछि तपाईँहरूलाई म शेयर गर्न चाहन्छु, जसमा लेखिएको छ, परम प्रभु तपाईँले मेरो हिस्सा र कचौरा छुट्याइदिनु भएको छ, तपाईँले मेरो भाग सुरक्षित राखिदिनु भएको छ। अनि धेरैचोटि समयमा हामीले लाग्छ कि हाम्रो भाग अरूले खोसेको छ होला, जुन कुरा हाम्रो हिस्सा छ त्यो हामीले पाउँदैनौ होला, तर दाऊदले जुन तरिकाले भन्नुभएको छ कि परम प्रभु तपाईँले मेरो हिस्सा र कचौरा छुट्याइदिनु भएको छ, तपाईँले मेरो भाग सुरक्षित राखिदिनु भएको छ। सबैभन्दा कान्छो छोरा दाऊद, जसलाई चाहिँ आफ्नो बुबा इसाईले छोराको रूपमा पनि गनेको छैन, जब समूहले भन्छ सबै छोराहरूलाई लु यहाँ लाइनमा बोलाउनु त भन्दाखेरि आफ्नो दाऊद छोरालाई बोलाउनु पनि हुन्न, छोरा पनि कन्सिडर गर्नुहुन्न। तर जब जंगलमा आफ्नो भेडा बाख्राहरू चराउँदै गर्दाखेरि उहाँलाई मनमा एउटा सेक्युरिटी चाहिँ थियो, उहाँलाई एउटा कन्फिडेन्सै थियो कि मेरो हिस्सा, मेरो भाग, मेरो कचौरा चाहिँ परमप्रभुले छुट्याइदिनु भएको छ। सो मैले अहिले जब पाएको कारणले गर्दाखेरि म जुन ठाउँमा छु त्यहाँबाट मैले भन्दा सजिलो होला, तर जुन ठाउँमा तपाईँहरू अहिले हुनुहुन्छ त्यो ठाउँमा म पनि थिएँ, मलाई पनि चाहिएको थियो, मलाई पनि गाह्रो थियो, मलाई पनि खाँचो थियो। काठमाडौँमा म जस्तो आइटी पढेकोहरू धेरै छन्, मभन्दा धेरै एक्सपिरियन्स मान्छेहरू छन्, तर यो पद चाहिँ मलाई मेरो बुवाले दिनुभएको थियो र जहिले पनि भन्न लाउनुहुन्थ्यो कि मेरो भाग, जुन कुरा मैले पाउनुपर्छ, मेरो योग्यताले पाउनुपर्छ, त्यो कुरा चाहिँ परमेश्वरले छुट्याइदिइसक्नु भएको छ। र कोरिन्थीको पुस्तकमा लेखिएको छ कि उहाँलाई प्रेम गर्नेहरूका निम्ति चाहिँ आँखाले नदेखेको, कानले नसुनेको, मनमा विचारै नगरेको कुरा चाहिँ तयार पारेर राखिसक्नु भएको छ। सो त्यो तयार पारेको कुरालाई चाहिँ तपाईँले रिसिभ गर्नुहोस्। अनि जुन ठाउँमा तपाईँ हुनुहुन्छ तपाईँलाई कोही बेला समस्याहरूले गर्दाखेरि, कम्पिटिसनले गर्दाखेरि कन्फिडेन्स आउँदैन भने तपाईँले दाऊद र गोलियतको त्यो युद्धलाई तपाईँले विचार गर्नुहोस्। एउटा दाऊद एउटा गोठाला जस्तो मान्छेले के भनेको छ, युद्ध त मेरो होइन तर परमप्रभुको। तपाईँले जब पाउनुपर्ने काम त्यो तपाईँको काम होइन, त्यो परमेश्वरले जुटाउने काम हो, तपाईँले रिसिभ मात्र गर्ने हो। तपाईँले भन्नुहुन्छ मैले यो चङ्गाई पाउनुपर्ने हो, त्यो चङ्गाई हुने काम तपाईँको होइन, चङ्गाई गर्ने काम परमप्रभुको। तपाईँले चाहिँ रिसिभ गरे मात्र उनले कति कन्फिडेन्स साथ भनेको छ कि यो युद्ध चाहिँ मेरो होइन तर परमप्रभुको। 5 वटा शब्दमा, इङ्ग्लिसमा 5 वटा शब्दमा त्यो युद्ध खत्तम भएको छ। सो जब यो दाऊदले भने देखिने भाला, देखिने वज्र, देखिने त्यो सामानहरू त लिएर आएको छ तर म नदेखिने परमप्रभुको नाउँमा आएको छु। हामी विश्वासी हो र विश्वासमा हामी हिँड्नुपर्छ। कतिवटा कुरा हामी देख्दैनौ तर अलौकिक संसारमा चाहिँ परमप्रभुले काम गरिरहेको हुन्छ। कुनै सिचुएसनले तपाईँलाई परमेश्वरले केही कुरा सिकाइराख्नु भएको हुन्छ। सो त्यो कुराले सबले रिसिभ गर्नुपर्छ है त। यो मेरो गवाहीले तपाईँलाई आशिष मिलेको छ र तपाईँको पनि आशिष आउनेवाला दिनहरूमा म सुन्न पाऊ। हुन्छ, यति भन्दै बिदा माग्न चाहन्छु। फेरि पनि जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88, 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर यहाँ ग्रिल गेट स्टिलको रेलिङ ट्रस फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97 49 88 6 96 9 97 49 88 6 96 9

0: यसलामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोइता, तिनीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
7: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
8: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
6: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
7: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
8: फोन नम्बर 40225444
6: र 40225742 40225742।

यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: म अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: निको हुनका लागि परमेश्वरलाई प्रार्थना गर्नुहोस् र विश्वास गर्नुहोस्। चैमसी आज मंगलबार अगस्त 18 तारीक भदौ 2 गते। आजको बाइबल लेखण्ड यर्मियाको पुस्तक 17 अध्यायको 14 पदबाट रहेको छ र यहाँसरी लेखेको छ, हे परम प्रभु, मलाई निको पार्नुहोस् र म निको हुनेछु। क्रिश्चियन एण्ड मिशनरी अलायन्सका संस्थापक डाक्टर एबी सिम्सनको स्वास्थ्य अवस्था कमजोर थियो। दुई पटक तनावका कारण मानसिक रोगी बनेका मुटुको समस्याले गर्दा एक चिकित्सकले उनी 38 वर्षको हुँदा उनलाई भनेका थिए कि उनी 40 वर्षको आयुसम्म पनि बाँच्ने थिएनन्। सिम्सनको लागि त्यो जानकारी कुनै अचम्मको कुरा थिएन। प्रचार गर्नु समेत उनको लागि पीड़ादायी थियो। थोरै उचाइ चढ्दा पनि उनलाई सास फेर्न कठिन हुन्थ्यो। हताश भएर रोगको बारेमा यीशुले के भन्नुभएको छ भन्ने पत्ता लगाउन उनले आफ्नो बाइबलमा खोजी गरे अनि उनी विश्वस्त भए कि यीशुले उनलाई निको पार्न चाहनुहुन्थ्यो। केही समयपछि उनी गाउँमा घुम्न गए। सल्लाहको जंगलमा आइपुगेपछि उनी आराम गर्न र प्रार्थना गर्न एउटा काठको टुक्रामा बसे। उनले आफ्नो जीवनको काम पूरा नभएसम्म ख्रिस्टलाई आफ्नो भौतिक जीवन बनिदिन विन्ती गरे। पछिबाट उनले भने, मेरो प्रत्येक रेसा परमेश्वरको उपस्थितिको अनुभूतिले झन्झनाइरहेको थियो। केही दिनपछि उनले 3000 फिट अग्लो पहाड चढे। उनले भने, जब म टुप्पोमा पुगे, कमजोरी र डरको संसार मेरो खुट्टामा पड़िरहेको थियो। त्यो समयदेखि मसँग शाब्दिक रूपमै नयाँ हृदय थियो। त्यसपछिका कहिलेकाहीँ हप्तामा 20 सभाहरू आयोजना गर्दै 3 वर्षमा उनले 3000 प्रवचन दिए। उनी एक प्रख्यात लेखक बने जसका पुस्तकहरूले अझै पनि संसारलाई आशिष दिइरहेका छन्। अनि 76 उमेरमा उनको मृत्यु भयो। बाइबलमा यर्मियाले यस्तो प्रार्थना गरे, हे परम प्रभु, मलाई निको पार्नुहोस् र म निको हुनेछु। मलाई बचाउनुहोस् र म बाँच्नेछु। दाउदले भनेका छन्, हे परम प्रभु, मेरा परमेश्वर, मैले तपाईँलाई सहायताको निम्ति पुकारा गरे अनि तपाईँले मलाई निको पार्नुभयो। तपाईँले मलाई सिहानबाट निकाल्नुभयो। यो कुरा तपाईँले भजन संग्रह 30:2-3 पदमा हेर्न सक्नुहुन्छ। र यसैले भने, तपाईँले मलाई पुनर्स्थापित गर्नुहुनेछ र मलाई जीवित पार्नुहुनेछ। यो कुरा तपाईँले यसैको पुस्तक 38:16 पदमा हेर्न सक्नुहुन्छ। त्यसै कारण निको हुनका लागि प्रार्थना गर्नुहोस् र परमेश्वरमा विश्वास गर्नुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082-0478-70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: यता नआऊ है बुहारी, तलै बस, छाछुप नगर। आज कति दिन रे?
6: 3 दिन भयो।
5: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
6: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
5: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बाँड्नु पर्छ है, पछि जेसुकै गर।
6: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ। पहिला

0: ले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
1: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: गुड न्यूज एफएम 105.1।
4: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
5: यो समय हो धन्यवाद बिहानी।

जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम धन्यवाद बिहानी लिएर म ज्ञान उपस्थित भइसकेकी छु र श्रोता आज मैले तपाईँहरूको बीचमा आनन्दको विषयमा कुराकानी गर्न गइरहेकी छु। बिहानीको समय छ, पक्कै पनि हामी एकदमै आनन्दित हृदय लिएर उठेका छौँ अथवा भनौँ एउटा जोस जाँगरको साथ यो बिहानी हामी उठेका छौँ र धन्यवाद सहित उठेका छौँ भन्ने म आशा गर्दछु। र आनन्द भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा हो मानिसको जीवनमा। जब मानिसको हृदय आनन्दित हुन्छ भने पक्कै पनि मानिसले चाहिँ हरेक परिस्थितिमा धन्यवाद दिन सक्दछ। र आनन्द भन्ने कुरा भनिन्छ नि, एउटा सबै कुराहरू भएको व्यक्ति मात्रै आनन्दित हुने, केही पनि नभएको व्यक्ति चाहिँ आनन्दित नहुने भन्ने कुरा छैन। र समस्या भएको व्यक्ति चाहिँ आनन्दित नहुने र समस्या नभएको व्यक्ति चाहिँ आनन्दित हुने पनि छैन। तर यति मात्रै फरक हो कि कोही व्यक्तिहरू समस्या भइकन पनि आनन्दित हुन जानेका हुन्छन् भने कोही व्यक्तिहरू समस्या नहुँदा पनि आनन्दित हुन सक्दैनन्। र यो कुराले पनि म्याटर गर्छ अथवा यो कुराले पनि हामीलाई थाहा गराउँछ कि मानिसमा भर पर्ने कुरा हो आनन्द भन्ने कुरा होइन। तपाईँले कसरी लिनुहुन्छ आनन्दलाई? यदि तपाईँले मेरो जीवनको सबैभन्दा मूल अथवा एउटा महत्वपूर्ण कुरा हो आनन्द भन्ने कुरा, मैले चाहिँ आनन्द लिएर आफ्नो जीवनलाई अगाडि बढाउनु पर्छ जसद्वारा चाहिँ मैले हरेक समस्याहरूमा हरेक परिस्थितिमा धन्यवादी भएर अगाडि बढ्न सक्छु र म आफै पनि स्वस्थ रहन सक्छु भन्नुहुन्छ भने चाहिँ तपाईँ एकदमै आनन्दित हुन सक्नुहुन्छ हरेक परिस्थितिमा। र फिलिपी 4:4 पनि हामीलाई यही नै सिकाउँदछ, प्रभुमा सधैँ आनन्द गर। म फेरि पनि भन्दछु, आनन्द गर, तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस् भनेर त्यहाँनिर लेखिएको छ। त्यो कारणले गर्दा आनन्द भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा छ। आनन्द र धन्यवाद एकदमै नजिकको पाटो हो जस्तो मलाई लाग्छ। अनि त्यो कारणले गर्दा यो बिहानी भन्न चाहन्छु कि श्रोता, तपाईँहरूसँग समस्या छैन त्यो कारणले गर्दा तपाईँहरू आनन्दित हुनुहोस् भन्न खोजेकी होइन। सबैजनासँग समस्याहरू हुन्छ, तर त्यस्ता व्यक्तिहरू आनन्दित हुन्छन् जो व्यक्ति चाहिँ समस्या भएर पनि आफूलाई आनन्दित राख्न सक्छन् भने त्यो चाहिँ एउटा आनन्द हो, त्यो चाहिँ एउटा धन्यवादी भन्ने एउटा पाटो हो, एउटा धन्यवादी जीवन हो। त्यो कारणले गर्दा तपाईँहरू हरेक बिहानी एकदमै आनन्दित भइरहनु भएको छ भने थाहा पाउनुहोस् कि परमेश्वरप्रति तपाईँ धन्यवादी बन्नु पर्दछ। तपाईँ चाहिँ धन्यवादी जीवन जिइरहनु भएको छ, आशिषित जीवन जिइरहनु भएको छ होइन। समस्या होइन, चिन्ता फिक्री भन्ने कुरा मानिसको जीवनमा एकपछि अर्को गरेर आइ नै रहन्छन्। यसको मतलब मैले निराशाको निम्ति भन्दै छैन, हामी संसारमा छौँ, शरीरमा छौँ, यस्ता कुराहरू आइ नै रहन्छन्। तर जब हामी हरेक कुरामा आनन्द हुन सिक्छौँ भने, हरेक कुरामा धन्यवादी हुन सिक्छौँ भने त्यो कुरासँग पनि हामी फेस गर्न सक्छौँ, ती कुरामा पनि हामी धन्यवादी हुन सक्छौँ। अघि मैले भने कि मानिसहरू चाहिँ समस्या भएर नभएर मात्रै धन्यवादी अथवा आनन्दित हुन सक्ने होइन कि त, समस्या हुँदाहुँदै पनि धन्यवादी अथवा आनन्दित हुन सिकेका हुन्छन् ती व्यक्तिहरू चाहिँ आफ्नो जीवनमा आनन्दित जीवन जिइरहेका हुन्छन्। त्यो कारणले गर्दा तपाईँहरू चाहिँ एकदमै आनन्दित हुनुहोस्। यो बिहानीको समय छ, उठ्ने बित्तिकै एकदमै धेरैवटा कुराहरूमा विचार गरेर अथवा भनौँ धेरै सोचेर एकदम चिन्तित हुने काम नगर्नुहोस् र जे छ त्योसँग त्यो कुरालाई लिएर अगाडि बढ्नुहोस्। सजिलैसँग त्यो कुरालाई लिनुहोस् होइन, र त्यो कुराको फेस गर्नुहोस्। हरेक परिस्थितिमा परमेश्वरले तपाईँलाई सहायता गर्नुहुनेछ, परमेश्वरले तपाईँलाई विशेष रूपमा बनाउनु भएको छ भने पक्कै पनि तपाईँका समस्याहरूलाई, तपाईँका कुराहरूलाई पनि उहाँले विशेष रूपमा लिनुहुनेछ। तर यति मात्रै हो कि तपाईँले यी कुरा चाहिँ मैले परमेश्वरमा रहेर गर्नु पर्दछ र यो कुरा चाहिँ मैले परमेश्वरमा समर्पण गर्नुपर्दछ र म आनन्दित धन्यवादी भएर गर्नुपर्छ भन्ने कुरालाई बुझेर अगाडि बढ्नुहोस् भन्दै म ज्ञानु धन्यवाद बिहानीबाट बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम प्रेयर टावर।
2: गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहनुका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यान अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र विजयजीका साथ कार्यक्रम हो प्रेयर टावर। प्रस्तुता यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाण्डु र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै तपाई श्रोताहरूले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर हामी प्रार्थना गर्ने गर्दछौ। प्रेश्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईलाई प्रार्थनाको लागि उत्साहित गर्नु, प्रार्थना गर्नुपर्छ भनेर अभिप्रेरित गर्नु हाम्रो कार्यक्रमको एकमात्रै उद्देश्य रहेको छ। किनभने प्रार्थना हाम्रो निम्ति एउटा यस्तो अदृश्य तर शक्तिशाली आत्मिक हतियार हो जसले हरेक असम्भव भन्दा असम्भव ठानिएका कुराहरूको निम्ति त्यसलाई सम्भाव्यतामा लिएर आउने गर्दछ। श्रोता, यसै कारणले गर्दा हामी यी र यस्तै विषयवस्तुहरूमाथि कुराकानी गर्दै आइरहेका छौं र आज पनि त्यही उद्देश्य अनुरूप हामी तपाईँको रेडियो सेट मार्फत कुराकानी गर्नको लागि र तपाईँको आजको बिहानलाई प्रार्थनामय बनाउनको लागि हामी आइसकेका छौं। त श्रोता आउनुहोस्, अबको आधी घण्टा हामी एकसाथ मिलेर आजको यो सुमधुर बिहानलाई प्रार्थनामय बनाऊ र हामी सँगै प्रार्थनामा सहयात्रा गरौं। आदरणीय श्रोता, यदि तपाईसँग कुनै प्रार्थनाका अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको तपाई चाहनुहुन्छ भने हामीले तपाईँको प्रार्थनाका अनुरोधहरू टिप्नको लागि हामीले हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरूलाई खुल्ला गरिसकेका छौं, जुन रहेको छ 01-4770754 हाम्रो ल्यान्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97798024646। हजुर, 97798024646 हाम्रो वाट्सएप नम्बर रहेको छ भने साथसाथै हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। आदरणीय श्रोता, तपाईँ यदि वाट्सएप अथवा फेसबुक मार्फत हामीलाई तपाईँको आफ्नो प्रार्थनाको अनुरोध टिपाउन चाहनुहुन्छ भने तपाईँले भोइस म्यासेज अथवा टेक्स्ट गरेर तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउन सक्नुहुनेछ। आदरणीय श्रोता, अब भने तपाईँ आफ्नो फोन उठाउँदै रहनुहोस् र तपाईँले आफ्नो फोनद्वारा हामीलाई फोन गर्दै आफ्नो प्रार्थनाको अनुरोध टिपाउँदै रहनुहोस् र म भने केही समय प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, हामीले प्रार्थनाको विषयमा कुराकानी गर्दै जाने क्रममा सृष्टिकर्ता परमेश्वरसँग हामी केवल उहाँको इच्छालाई सम्बोधन हुने तरिकाको प्रार्थना मात्रै गर्ने होइन, कहिलेकाहीँ हामी परमेश्वरसँग विभिन्न पवित्र र परमेश्वरको नजरमा ग्रहणयोग्य हुने प्रकारको अवसरहरू तपाईँले जुटाइदिनुहोस् भनेर पनि हामी प्रार्थना गर्न सक्दछौ। हो श्रोता, तपाईँलाई कहिलेकाहीँ लाग्न सक्छ कि अब चाहिँ म सेवकाईमा यस्तो यस्तो ठाउँमा पुग्न पाए हुन्थ्यो अथवा मलाई म यस्तो ठाउँहरूमा गएर सुसमाचार गर्न पाए हुन्थ्यो वा यस्तो ठाउँहरूमा गएर एउटा मण्डली खडा गर्न पाए हुन्थ्यो भन्ने विचार आउन सक्छ। अथवा त्यो बाहेक तपाईँका अरू हुन सक्छ। जस्तो उदाहरणको लागि म फलानो निकायमा सर्भिस गर्न पाए त जब गर्न पाए हुन्थ्यो होइन, अनि फलानो देशमा एकचोटि घुम्न जान पाए हुन्थ्यो भन्ने आदि जस्ता विभिन्न कुराहरू तपाईँको मनमा आउँछ भने तपाईँ नयाँ ठाउँमा घुम्नु, नयाँ ठाउँमा सुसमाचारमा जानु, नयाँ ठाउँमा मण्डली स्थापना गर्ने इच्छा गर्नु अथवा नयाँ नयाँ काम धन्दा बिजनेस व्यवसाय गर्न चाहनु अथवा तपाईँ नयाँ अफिसमा बसेर आफ्नो रोजगारी गर्न चाहनु, यो पक्कै पनि परमेश्वरको इच्छाको विरुद्धमा हुने कुरा होइन र यसले परमेश्वरको पवित्रतामा पनि आँचाउँदैन र यी कुराहरूले तपाईँको भविष्यलाई बिगार्ने काम पनि गर्दैन भने तपाईँले यस्ता कुराहरू सृष्टिकर्ता परमेश्वरसँग राख्न सक्नुहुन्छ र सृष्टिकर्ता परमेश्वरले उहाँलाई उचित लागेको खण्डमा यसका लागि तपाईँलाई राम्रो अवसर पनि जुटाइदिन सक्नुहुन्छ र तपाईँका इच्छा अनुसार तपाईँले भनेकै कुराहरू उहाँले गर्न सक्नुहुन्छ। त्यही सृष्टिकर्ता परमेश्वर सधैँभरि हामी मानिसहरूको बीचमा हाम्रा इच्छा र आकांक्षाहरूलाई कुण्ठित बनाएर राख्ने परमेश्वर हुनुहुन्न। उहाँ हाम्रो संसारको हाम्रा बायोलोजिकल पिता भन्दा पनि एकदमै महान पिता हुनुहुन्छ, भलो परमेश्वर हुनुहुन्छ, जस कारणले गर्दा उहाँले हाम्रा खुसीको निम्ति जसले चाहिँ हाम्रो भविष्यलाई बिगार्दैन, जसले हाम्रो आत्मिक जीवनलाई पनि बिगार्दैन र उहाँको पवित्रतालाई पनि कायम राख्छ भने ती खुसीहरूको निम्ति उहाँले हामीलाई अनुमति दिनुहुन्छ। तर उहाँको पवित्रताको कदर गर्न सकिएन भने हामीले उहाँको पवित्रता र उहाँको सार्वभौमिकतालाई चुनौती दिने काम गरेका छौं भनेदेखि उहाँले हामीलाई यी कुराहरूबाट सदैव वञ्चित राख्नुहुन्छ। त्यसकारणले गर्दाखेरि तपाईँ हामीले हाम्रो मनमा कुनै इच्छालाई जन्म दिनुभन्दा अगाडि एउटा हामी एउटा इसाई विश्वासी भइसकेपछि, परमेश्वरको भक्तजन भइसकेपछि मैले मेरो हृदयमा जन्म दिएको इच्छा र आकांक्षाहरूले परमेश्वरको पवित्रतामा आँच ल्याउँछ कि ल्याउँदैन, सबैभन्दा पहिला सोच्नुपर्ने कुरा यो हो। अनि त्यसपछि दोस्रो कुरा, यसले मेरो आत्मिक जीवनमा फाइदा पुर्याउँछ कि पुर्याउँदैन वा नोक्सानी गर्छ कि, अथवा यसले गएर सुदूर भविष्यमा मानौ 3 वर्ष 4 वर्ष 5 वर्ष या 10 वर्ष पछि यसले मेरो जीवन र मेरो सन्तानको जीवनलाई नोक्सान पुर्याउला कि नपुर्याउला भनेर हामीले यसरी ती कुराहरूलाई मूल्याङ्कन गरेर तपाईँलाई मैले यसरी परमेश्वरसँग प्रार्थनामा माग गर्न सक्छौ। श्रोता, उदाहरणको लागि तपाईँलाई साउदी अरब एकदमै राम्रो देश लाग्यो र तपाईँ त्यहाँ गएर बस्न चाहनुहुन्छ। आदरणीय श्रोता, अब तपाईँको यो इच्छाको लागि तपाईँले परमेश्वरसँग प्रार्थना गर्नुभन्दा अगाडि तपाईँ साउदी अरबमा गएर बस्दा तपाईँले परमेश्वरको पवित्रतालाई कायम राख्न सक्नुहुन्छ कि सक्नुहुन्न त्यहाँ? पहिलो प्रश्न। दोस्रो, तपाईँ त्यहीँको स्थानीय बासिन्दा बनेर बस्नुहुँदा अब त्यस ठाउँमा तपाईँका जो आउने पुस्ताहरू छन् उनीहरूले प्रभु यीशु ख्रीष्टलाई विश्वास गरिरहन सक्छन् कि सक्दैनन् भन्ने सवाल तपाईँले आफ्नो मनमा राख्नुपर्ने हुन्छ र तपाईँले चाहिँ त्यसको विषयमा सुदूर भविष्यमा के आइपर्न सक्छ भन्ने विषयमा तपाईँ आफैले आकलन गर्न सक्नुपर्छ। यदि सक्नु भएन भने पनि परमेश्वरसँग प्रार्थना गर्नुपर्छ र उहाँले तपाईँलाई त्यो क्षमता दिनुहुन्छ। आदरणीय श्रोता, तपाईँलाई थाहा छ साउदी अरबमा गएर बस्दा त्यहाँ त्यो पूर्ण रूपले इस्लामिक राष्ट्र हो र त्यहाँ इसाई विश्वासलाई जोगाइराख्नको लागि तुलनात्मक रूपमा अन्य राष्ट्रमा भन्दा बढी कठिन छ। त्यसकारणले गर्दाखेरि हामी आफू त आफ्नो विश्वासमा कायम रहौंला, अब हामी पछिका सन्तति हाम्रो प्रभु यीशु ख्रीष्टको आस्थाप्रति भनौँ, प्रभु यीशु ख्रीष्टप्रतिको भक्तिप्रति स्थिर रहन सक्लान् कि नसक्लान् भन्ने कुरा आउँछ। किनभने जो हाम्रा बालबच्चाहरू त्यहाँ जन्मने छन् उनीहरूको संगत र साथी सर्कल कस्तो हुन्छ? सबै इस्लामिक ब्याकग्राउण्डका मान्छेहरूसँग हुन्छ, त्यसकारणले गर्दा उनीहरूको मन त्यतातिर नजाला भन्न सकिँदैन। प्रेसरता, अब हामीले त्यस ठाउँमा गएर बस्ने इच्छा गर्दाखेरि अब सोच्नुपर्ने कुराहरू यसरी आउँछ। यो एउटा सानो उदाहरण मात्र दिएको हो, हामीले अन्य कुराहरूमा पनि यही तरिकाले सोच्नुपर्ने हुन्छ। श्रोता, यहाँ म तपाईँको अगाडि आज व्यवस्थाको पुस्तक 3:23 घटनालाई तपाईँको बीचमा प्रस्तुत गर्न लागिरहेको छु। यहाँ हामी देख्छौ व्यवस्थाको पुस्तक 3:23 मूसाले परमप्रभुलाई यसरी विन्ती चढाउँदैछन्, हे परमेश्वर परमप्रभु, तपाईँले आफ्नो दासलाई आफ्नो महानता र आफ्नो पराक्रम देखाउन लाग्नु भएको छ, किनभने स्वर्ग र पृथ्वीमा कुन ईश्वर छ जसले तपाईँको जस्तै काम र प्रतापी कार्य गर्न सक्छ? मलाई पारी जान दिनुहोस् र यर्दन पारीको त्यो असल भूमि, त्यो सुन्दर पहाड़ी देश लेबानान म देख्न पाऊ। तर परमप्रभुले गर्दा परमप्रभु मसित रिसाउनु भएको थियो र उहाँले मेरो कुरा सुन्नु भएन। परमप्रभुले मलाई भन्नुभयो, अब यस विषयमा मसँग अरू कुरा नगर, पिसागाको टाकुरामा उक्ली अनि उत्तर दक्षिण पूर्व पश्चिम चारैतिर हेर, आफ्नो आँखाले त्यो देश हेर, किनकि तैले यर्दन पार गर्न पाउने छैनस्। आदरणीय श्रोता, यहाँ देख्छौ योभन्दा अगाडि परमेश्वरले सहायताद्वारा मूसा, तिनै मूसा थिए जसले सिहोन र ओगमाथि विजय दिनुभएको थियो, अनि मूसाले प्रतिज्ञाको देशमा प्रवेश गर्न अनुमति पाउनको लागि परमप्रभुसँग एकचोटि अन्तिम रूपमा विन्ती गर्ने निश्चय गरे, किनभने उनले ठाने जो गल्ती उनीहरूले पहिले गरेका थिए त्यो गल्तीलाई सायद परमप्रभुले बिर्सनु भयो होला, सायद यो पटक परमप्रभुले आफ्नो मन बदल्नु भयो होला भन्ने उनले ठानेका थिए। तथापि अब परमप्रभु परमेश्वरले उहाँको विरूद्धमा गरेका सबै पापहरूलाई बिर्सन सक्नुहुन्छ, तर उहाँको पवित्रतालाई आँच आउने तरिकाले गरेका कुनै पनि गल्तीलाई कहिले पनि उहाँले बिर्सनुहुन्न। आदरणीय श्रोता, उहाँको पवित्रतालाई एउटा भनौँ एउटा यहुदी भएर कदर नगर्नु त्यो उनीहरूको चाहिँ ठूलो अपराध साबित भयो परमेश्वरको अगाडि। तसर्थ सृष्टिकर्ता परमेश्वरले उहाँले आफ्नो हात उठाएर आफ्नै नाउँमा जुन शपथ खानुभयो, अब त्यो एउटा नियति बनेको थियो, अर्थात एउटा हुनै पर्ने एउटा गन्तव्य बनेको थियो। आदरणीय श्रोता, त्यसलाई हामीले अझै बुझ्ने भने हिन्दीको एउटा शब्द चलाउन चाहे लकीर, त्यो चाहिँ मूसाको निम्ति एउटा लकीर साबित भएको थियो। त्यही कारणले गर्दा अब त्यसपछि मूसाले अब जतिसुकै महान काम गरे पनि, जतिसुकै परमप्रभुलाई प्रसन्न पार्ने काम गरे तापनि, उहाँको पवित्रतालाई कदर नगरेको कारण अब उहाँले जे दण्डको लागि प्रतिज्ञा गर्नुभएको थियो त्यो अब पूरा नभई छोड्नेवाला थिएन। आदरणीय श्रोता, हामीले गन्तीको पुस्तक, यहाँ गन्तीको पुस्तकमा हामीले हेर्ने भने त्यो कुरा हामी पाउन सक्दछौ र गन्तीको पुस्तक 20:12 लेखिएको छ, तर परमप्रभुले मूसा र हारूनलाई भन्नुभयो, मलाई इजरायलहरूको सामु पवित्र तुल्याउनलाई तिमीहरूले ममाथि विश्वास नगरेको हुनाले मैले तिनीहरूलाई दिने देशमा तिमीहरूले यस समुदायलाई पुर्याउन पाउने छैनौ भनेको थिए भनेर यसरी भन्नुभयो। 13 यसैले मेरिबाको पानी भनिन्छ, यही नै इसरायलीहरूले परमप्रभुसँग झगडा गरे र तिनीहरूको बीचमा उहाँ पवित्र प्रकट हुनुभयो। श्रोता, कुरो के थियो भन्दा परमेश्वरले यो पटक मूसा र हारूनलाई के भन्नुभएको थियो भन्दा, इसरायलीहरूलाई पानीको अभाव पूरा गर्नको लागि तिमीहरू आफ्नो लट्ठी लिएर जाओ र समुदायको सामु खड़ा हौ र तिमीहरूले चट्टानलाई हुकुम गर कि चट्टानबाट पानी निस्कनेछ। यसरी यो समय परमप्रभु परमेश्वरले त्यो चट्टानलाई हुकुम गर्नु मात्रै पर्थ्यो अर्थात वचन बोल्नु पर्ने थियो, तर उनीहरूले के गरे, पहिले झैं उनीहरूले त्यो लौरो लिएर चट्टानलाई दुईपल्ट हिर्काए, पानी त फुटेर निस्क्यो तर यसले परमप्रभुको पवित्रतामा आँच पुर्यायो। यसभन्दा अगाडिको घटनामा चाहिँ परमेश्वरले भन्नुभएको थियो कि तैले चाहिँ चट्टानलाई तेरो हातमा भएको लट्ठीले हिर्काउनु, तर यो पटक चट्टानले हिर्काउनु होइन तर हुकुम गर्नु, आज्ञा दिनु भन्ने कुरा बताउनु भएको थियो। मूसा र हारूनको गल्ती यही नै थियो र यसैबाट सृष्टिकर्ता परमेश्वरको पवित्रतामा आँच आएको थियो। यसकारणले गर्दाखेरि उहाँले तिनीहरूलाई त्यो देशमा पस्न मनाई गर्नुभयो र त्यो देशमा न हारून पसे न त मूसा नै। तर यो पटक मूसाले सायद परमेश्वरको हृदयबाट यो कुरा हटिसकेको होला भन्ने सोचेर उनले विन्ती त गरे, तर यो पटक पनि उनको हातमा असफलता हासिल भएको कुरा हामी थाहा गर्न सक्छौ। श्रोता, यो घटनाबाट तपाईँ र मैले के थाहा गर्नुपर्छ भने, हामीले चाहिँ सृष्टिकर्ता परमेश्वरको पवित्रतालाई कायम राख्नुपर्छ। सृष्टिकर्ता परमेश्वरको पवित्रतालाई कायम राख्दै हामी जुन प्रकारको प्रार्थना गर्छौं त्यो प्रार्थनाको उत्तर चाहिँ सधैँभरि सकारात्मक नै आउँछ। तर सृष्टिकर्ता परमेश्वरको पवित्रतालाई हामीले कायम राख्न सकेनौं, यसको पवित्रतालाई हामी कायम राख्न सकेनौं भने हामीले लाखौं कोशिश गर्दा पनि हाम्रो प्रार्थनाको उत्तर आउँदैन। श्रोता, यो कुरा चाहिँ हामीले कहिले पनि भुल्नु हुँदैन। तपाईँ र मेरो विचारमा अर्थात तपाईँ हाम्रो विचारमा यो कुरा आउन सक्छ, यो त पुरानो करारमा मूसाको समयमा भएको हो नि, तर आज त परिस्थिति फरक छ, यो त नयाँ करार हो, यीशुले रगतद्वारा स्थापित गर्नुभएको करार हो, हाम्रा सबै अपराधहरू क्षमा भइसकेका छन् भने अब हामीले चाहेका हरेक कुराहरू हामीले किन नपाउने भन्ने यस्तो प्रकारको विचार तपाईँको मनमा अथवा मेरो मनमा आउन सक्छ। तर हामीले यो पनि भुल्नु हुँदैन कि बाइबलले भन्छ सृष्टिकर्ता परमेश्वर चाहिँ हिजो आज र भोलि एक समान रहनुहुने परमेश्वर हुनुहुन्छ भन्ने कुरा पनि हामीले बिर्सनुहुन्न। हो, ख्रिस्ट येशूले हाम्रा सबै पाप र अधर्महरूलाई क्षमा गर्नु हो। कतिखेर? जतिखेर हामी अन्जान अवस्थामा थियौं, अजान अवस्थामा, अन्धकारको समयमा हामीले जीवन बिताइराख्दा कैयौं बार हामीले उहाँको पवित्रतालाई खुला चुनौती दियौं र तोड्यौं पनि। यहाँसम्म कि कतिपय अवस्थामा हामीले हाम्रो मुखबाट अनेकन गम्भीर प्रकृतिका ईश्वर निन्दाका शब्दहरू पनि निकाल्यौं होला, तर ख्रिस्ट येशूको रगतले ती सबै क्षमा भए। तर एकचोटि नुहाइदिएको कुकुर फेरि हिलोमा गएर लडीबुडी गर्छ भने चाहिँ ख्रिस्ट येशूलाई विश्वास गरिसकेपछि पुनः ख्रिस्टको पवित्रतालाई, परमेश्वरको पवित्रतालाई ललकार्ने काम गर्छौं भने यसले तपाईँ र हामीले पाएको उद्धार र मुक्ति पनि नगुम्ला भन्न सकिँदैन। प्रार्थनाको उत्तर पाउनु त दूरको कुरा, हामीले पाएको उद्धार र मुक्ति समेत गुम्न सक्छ। यसर्थ हामीले जानी बुझिकन जाना जानी उहाँको पवित्रतालाई आँच आउने प्रकारको इच्छा राखेर हामीले कुनै पनि प्रकारको कामहरू हामीले हाम्रो जीवनबाट हुन दिनु हुँदैन। यदि तपाईँ र मैले ख्रिस्टको पवित्रतालाई कदर गर्दै जीवन जिएका छौं भने मात्रै हामीले इच्छाले रुचाए अनुसारका कुराहरू र अवसरहरूको निम्ति हामीले प्रार्थना गर्न सक्छौं र उहाँले हामीलाई ती अवसरहरू दिन पनि हुन्छ। तर यदि होइन भनेदेखि हामीले यी कुराहरूको उत्तर पाउन सक्दैनौं। यसर्थ हामीले हरेक समय, हरेक पलमा, हरेक सोच र विचार ल्याउँदै गर्दा वा हरेक कदम कदममा हामीले आफ्नो यात्रा गर्दै गर्दा ख्रिस्टको पवित्रतालाई कायम राख्ने हामीले यथाशक्य भरमगदुर प्रयास गरौं। त्यसपछि अनि हामीले प्रार्थना गर्दाखेरि हामीलाई परमेश्वरले हामीले चाहे अनुसारको सुन्दर र हाम्रो हृदयलाई आनन्दित तुल्याउने अवसरहरूको ढोका खोलिदिनुहुन्छ भन्दै अब नि कार्यक्रममा एउटा मिठीको साथ दिन बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु र अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर भक्ति गीतपछि पुनः स्वागत छ र पक्कै पनि यो अर्थपूर्ण गीतले भन्थे हामी स्वर्गमा होस् दुःखमा सुखमा हरेक समयमा स्वर्गको ढोका खोल्न प्रार्थना गरौं। तादनी श्रोता आउ भने कार्यक्रममा तपाईँ श्रोताले टिपाउनु भएका प्रार्थनाको अनुरोधहरूलाई लिएर प्रार्थना गर्ने समय भइसकेको छ। यतिखेर मेरो हातमा तीनजना श्रोताहरूको प्रार्थनाको अनुरोध परेको छ। पहिलो प्रार्थनाको अनुरोध टिपाउने श्रोता हुनुहुन्छ पवित्रा नगरकोटीज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो श्रीमान सनबहादुर नगरकोटी बिरामी हुनुहुन्छ, प्रार्थना गरिदिनुहोला र मेरो छोरी सहारा नगरकोटीको लागि पनि प्रार्थना गरिदिनुहोला र मेरो पनि प्रेसर लो भएर कम भएर गाह्रो भइरहेको छ, प्रार्थना गरिदिनुहोला भनेर भने प्रार्थनाको अनुरोधहरू टिपाउनुभएको छ भने अर्को श्रोता हुनुहुन्छ अमिता महर्जनज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। मेरो घरमा आज उपवास प्रार्थनाको संगति छ र उक्त संगति आशिषमय हुन सकेको छ र धेरै मानिसहरू आउन सक्नुभएको छ भने प्रार्थना गरिदिनुहोला भन्नुभएको छ र भदौ 9 गते हुन लागिरहेको डाँडाको प्रार्थनाको लागि पनि प्रार्थनामा राखिदिनुहोला भनेर उहाँले प्रार्थनाको अनुरोध टिपाउनु भएको छ। त्यसै गरी अर्को श्रोता हुनुहुन्छ उत्तम सेवाकोटीज्यू र उहाँको प्रार्थनाको अनुरोध रहेको छ। आज मेरो एउटा जोडी मिलाउने सेवा छ, त्यो सेवा सफल हुन सकेको होस् र कुनै पनि दुष्टको बाधा अवरोध नहोस् र कार्यक्रम सफल र आशिषमय हुन सकेको होस् भनी प्रार्थना गरिदिनुहोला भनेर उहाँले पनि प्रार्थनाको अनुरोध राख्नु भएको छ। तादनी श्रोता आउनुहोस् औ भने हामी यी तीनजना श्रोताहरूका प्रार्थनाको अनुरोधहरूलाई लिएर केही समय प्रार्थना गर्नेछौ। जीवित अनि जिउँदो परमेश्वर पिता, तपाईँ राजाहरूको राजा अनि प्रभुहरूका प्रभु सर्वशक्तिमान पवित्र परमेश्वर हुनुहुन्छ। पिता हामी प्रार्थना गर्दछौ यतिखेर पवित्र नगरकोटी ज्यूको श्रीमान सनबहादुर नगरकोटी ज्यूको लागि जो बिमारी हुनुहुन्छ, पिता परमेश्वर तपाईँ पवित्र परमेश्वर उहाँलाई पूर्णतः चंगा छुटकारा दिनुभएको होस् र हर प्रकारको बिमारी निको पार्न सक्नुहुने परमेश्वर तपाईँ हुनुहुन्छ र प्रभु उहाँले अप्नाइराख्नुभएका उपचार पद्धतिहरूद्वारा तपाईँ परमेश्वरले उहाँलाई छुटकारा दिनुभएको छ। उहाँको विरूद्धमा उठ्ने सबै दुष्ट आत्मालाई यीशुको नाममा हटिजाने आज्ञा गर्दछौ र त्यसै गरी उहाँको छोरी सहारा नगरकोटीको लागि पनि हामी प्रार्थना गर्छौं। उहाँलाई पनि असल सुस्वास्थ्य ज्ञान बुद्धि दिनुहोस् र उन्नति प्रगति दिनुहोस् हामी प्रार्थना गर्छौ र साथै पवित्र नगरकोटी ज्यू स्वयंको लागि पनि प्रेसर लो भएको छ, प्रभु येशुको नाममा त्यो प्रेसर नर्मल भई आउन हामी आज्ञा गर्दछौ। धन्यवाद पिता परमेश्वर। त्यसकारण हामी प्रार्थना गर्छौ आज अमिता महर्जन ज्यूको घरमा जो उपवास प्रार्थनाको संगति छ, प्रभु धेरै भन्दा धेरै व्यक्तिहरूलाई उक्त संगतिमा जोड्नको लागि सहायता गर्नुभएको छ। तपाईँ परमेश्वरले उहाँलाई आफ्नो घरमा जुन सेवा राख्नुभएको छ त्यो सेवामा तपाईँको जीवित उपस्थिति दिइकन आशिषित तुल्याउनु भएको छ। हामी प्रार्थना गर्छौ र साथै भदौ 9 गते हुन लागिरहेको डाँडाको प्रार्थनामा पनि तपाईँ यीशु ख्रिस्टले सहायता गर्नुभएको छ र जो व्यक्तिहरू आउनुहुन्छ प्रत्येकमाथि तपाईँको आशिष अनुग्रह र अभिषेक बग्न सकेको होस् हामी प्रार्थना गर्छौ र त्यो सेवामा जो कोही बिमारी व्यक्तिहरू आउनुहुन्छ भने पनि त्यहाँ चंगाई र छुटकारा बग्न सकेको हामी प्रार्थना गर्छौ। साथै हामी प्रार्थना गर्छौं उत्तम सेवाकोटी ज्यूको लागि र पिता परमेश्वर उहाँले तपाईँको इच्छा अनुसार एउटा जोडी मिलाउने सेवकाई गर्दै हुनुहुन्छ। प्रभु तपाईँको वचनले भन्दछ मानिस एक्लो रहनु सम्भव छैन पिता, अनि यही अनुसार सुहाउँदो जोडी मिलाउनको लागि उहाँ तपाईँको निम्ति अथवा तपाईँको महिमाको लागि एउटा माध्यम बन्दै हुनुहुन्छ। प्रभु तपाईँले सहायता गर्नुहोस् र कुनै पनि दुष्ट आत्माले त्यो नयाँ परिवार बन्दै गरेको परिवारलाई भन्न बिगार्न नसकेको र आजको सम्पूर्ण कार्यक्रमहरू आशिषमय हुन सकेको हामी प्रार्थना गर्छौं। धन्यवाद पिता परमेश्वर। तपाईँ परम प्रभु परमेश्वरले हाम्रा सबै प्रार्थनाहरूको उत्तर दिइसक्नु भएको छ र हामी तपाईँलाई धन्यवाद दिन्छौं। धन्यवाद जीवित पिता, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँदछौ र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुने प्रभु येशु ख्रीष्टको नाउँमा आमेन।
हवस्त श्रोता, यिनै प्रार्थनाका अनुरोधहरूको साथसाथै पनि आजको कार्यक्रम प्रेयर टावरबाट विदा लिने समय भइसकेको छ र प्रविधिमा विजयजीको साथ प्रस्तोता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। तबसम्म निरन्तर गुड न्यूज एफएम सुन्दै रहनुहोस् र प्रार्थना गर्दै रहनुहोस्। तपाईँको आजको दिन आशिषमय होस्। हवस्त, जय मसीह।

0: परिचय तथा नमस्कार, म हुँ गायक दल खालिङ राई। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम जीवित वचन।

क्याल्वरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरीको जय मसीह। गएको दिनमा हामीले योहन्नाको सुसमाचारबाट हेर्दै थियौं, जहाँ योहन्नाको सुसमाचार चार अध्यायको 33-38 हामीले हेरेको थियौं, र आज म तपाईँहरूको बीचमा 39 निरन्तरता अघि बढ़ाउनेछु। तर त्योभन्दा अघि गएको हप्तामा हेरेका कुराहरू थोरै हामीले हेरौं। सामरी स्त्री र प्रभु येशूको बीचमा वार्तालाप भएको कुरा तपाईँ देख्न सक्नुहुन्छ। त्यस पश्चात प्रभु येशूले आफूलाई म मसीहा हुँ भनेर प्रकट गर्नुहुन्छ। प्रभु येशू त्यो स्त्रीसँग बोलेको कुराहरू देखेर होइन प्रभु येशूका चेलाहरू अचम्बित हुन्छन्। अनि त्यसपछि गएर प्रभु येशूलाई खाना खानका निम्ति उनीहरूलाई भन्दछ मसँग जुन भोजन छ जो तिमीहरूलाई थाहा छैन भनेर भन्दछ। अनि हामी हेर्न सक्छौ प्रभु येशूका चेलाहरू एक अर्कालाई हेर्दै के भन्छन् भन्दा उहाँलाई भोजन ल्याइदिएको को रहेछ भनेर भन्दछ। येशूले तिनीहरूलाई भन्नुभयो, मलाई पठाउनु हुनेको इच्छा पूरा गर्नु नै मेरो भोजन हो, उहाँको काम पूरा गर्नु नै मेरो लागि भोजन हो भन्ने कुरा गएको दिनमा हामीले हेर्दै थियौं। तिमीहरू भन्छौ 4 महिना बाँकी छ, बाली काट्ने बेला आउँछ। प्रभु येशूले हामी हेर्न सक्छौ बाली चाहिँ पाकिसकेका छन् भनेर उहाँले उद्धृत गर्नुभएको कुरा हामी हेर्न सक्छौ। जसले बाली काट्छ उसले ज्याला पाउँछ र अनन्त जीवनको लागि फल बटुल्छ भन्ने कुरा उहाँले आफ्ना चेलाहरूलाई व्यक्त गर्नुभएको कुरा हामीले गएको दिनमा हेरेको थियौं। एकजनाले छर्छ र अर्कोले कटनी गर्छ अनि हामीले हेर्ने हो भने आज सुसमाचारको काम पनि त्यही प्रकारको कुरा तपाईँले देख्न सक्नुहुन्छ। है कतिजनाले बिउ छर्छन्, कतिजनाले पानी हाल्छन्, अनि बढाउने काम चाहिँ परमेश्वरले गर्नुहुन्छ, अथवा कटनीको कामहरू कतिजनाले गरिरहेका छन् र परमेश्वरले हुर्काउने काम गर्नुहुन्छ। अनि यहाँ हामी हेर्न सक्छौ आज म तपाईँहरूको बीचमा यहाँ 39 पदबाट म तपाईँहरूको निम्ति पढिदिन चाहन्छु। यहाँ भन्दछ, मैले जे गरे उहाँले मलाई सबै भनिदिनुभयो भन्ने त्यस स्त्रीको गवाईले गर्दा त्यस नगरका सामरीहरू मध्ये धेरैले उहाँमाथि विश्वास गरे भनेर भन्दछ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ सबै सामरीहरू होइन, तर धेरै सामरीहरूले येशू ख्रीष्टमा विश्वास गरेको कुरा तपाईँ देख्न सक्नुहुन्छ। यी पदले के कुरा देखाउँदछ भने साँच्चै मानिसहरू येशूको विषयमा व्यक्त गर्दाखेरि होइन कस्तो प्रकारका प्रतिक्रिया देखाउँछन् भन्ने कुरा हामी हेर्न सक्छौ। यहाँ हामी हेर्न सक्छौ धेरै सामरीहरूले प्रभु येशूमाथि विश्वास गरेका छन् होइन, अनि त्यति मात्र होइन धेरै सामरीहरू त्यो सहरमा भएका मानिसहरूले विश्वास गरेका छन् होइन। अनि हामीले हेर्ने हो भने त्यो विश्वास गर्ने काम चाहिँ यो सामरी स्त्रीले व्यक्त गरे पश्चात चाहिँ भएको कुरा तपाईँ देख्न सक्नुहुन्छ। यो सामरी स्त्री चाहिँ ऊ चाहिँ त्यति धेरै तालिम पाएको पनि छैनन्, तर एउटा कुरा यहाँ बुझ्न सक्छौ ऊ चाहिँ येशूबाट पठाइएको हुन् भन्ने कुरा तपाईँले देख्न सक्नुहुन्छ। त्यही भएको कारणले गर्दा हामी भन्न सक्छौ है धेरैभन्दा धेरै है सामरीहरू प्रभु येशूलाई भेट्न आएका छन्। फेरि पनि हामी के देख्दछौँ भने म तपाईँलाई भन्न चाहन्छु यो चाहिँ प्रभु येशूसँग सम्बन्धित कुरा मात्रै थियो भन्ने कुरा हामी बुझ्न सक्छौ। तिनीहरू येशू कहाँ आए अनि यो चाहिँ त्यो स्त्रीको वचनको कारणले गर्दाखेरि आए भन्ने कुरा हामी हेर्न सक्छौ। हामीले अर्को कुरा के बुझ्न सक्छौ भने चाहिँ यो वचन चाहिँ जुन सामरी स्त्री लिएर गएको थियो त्यो सामरी मानिसहरू कहाँ एकदम शक्तिशाली थिए। अनि यदि कुनै परमेश्वरको वचन बोलिन्छन् भने चाहे त्यो जोसुकैले बोलेको होस् त्यो चाहिँ शक्तिशाली हुन्छन् भन्ने कुरा हामी बुझ्न सक्छौ। त्यसैले है हामीले परमेश्वरको वचनलाई चाहिँ एकदम ध्यानपूर्वक बोल्न आवश्यक छ। जसरी हामीले हेर्ने हो भने रोमी 10:17 भन्दछ विश्वास चाहिँ सुनाईबाट आउँछन्, सुनाइ चाहिँ परमेश्वरको वचनबाट आउँदछन्। अनि यो स्त्रीले त्यो वचन बोलेका हामी हेर्न सक्छौ त्यो सामरी मानिसहरूमा, उसले एउटा विश्वासको बिउ छरे जस्तै उसले छरे मानिसहरूको हृदयमा। अनि हामीले हेर्ने हो भने त्यो बिउको कारणले गर्दा अनि त्यो सत्यताको कारणले गर्दा परमेश्वरको वचनको कारणले गर्दा जुन प्रभु येशूले उसलाई दिएको छ हामी जुन चाहिँ हामी आराधना गर्नको लागि योग्य छ त्यसको धेरै परिणामहरू तपाईँले देख्न सक्नुहुन्छ। आज तपाईँ र म पनि परमेश्वरको वचनहरू यसरी नै छर्न जरुरी छ। अनि यहाँ यो स्त्रीले गवाही दिएका छन्,
हो मेरो जीवनमा भएको सबै घटनाहरू उहाँले मलाई बताइदिनु भयो भनेर भन्दाखेरि है सामरीका मानिसहरूले बुझ्दछन् ओ त्यो स्त्री को हो भन्ने कुरा जान्दथे अनि त्यही पनि अनि यो कुरा जान्दा जाँदै पनि होइन त्यहाँका मानिसहरूले चाहिँ त्यो स्त्रीले भनेको कुरा सुनेर होइन प्रभु येशूलाई भेट गर्न आएका छन् अनि प्रभु येशूको गवाही दिएको विषयमा उनीहरूले विश्वास गरेका छन् अनि हामी हेर्न सक्छौ अनि यो सन्देश चाहिँ एकदम शक्तिशाली थियो होइन अनि यो सन्देश हामी हेर्ने सन्देश लाने भन्दा पनि है सन्देश हामी हेर्न सक्छौ जुन दिएको थियो धेरै शक्तिशाली थियो भन्ने कुरा हामी हेर्न सक्छौँ जसको कारणले गर्दा थुप्रो सामरी मानिसहरू प्रभु येशू कहाँ आएका थिए भन्ने कुरा हामी हेर्न सक्छौँ अनि त्यही भएको कारणले गर्दा हामीलाई विश्वास गर्न आवश्यक छ है हामी जो सन्देश लान्छौँ होइन त्यो त्यति महत्त्वपूर्ण छैन तर जे सन्देश लान्छौँ त्यो चाहिँ एकदम धेरै महत्त्वपूर्ण छ भन्ने कुरा हामी बुझ्न सक्छौँ यसै गरेर म तपाईँहरूको बीचमा 40 पद पनि पढिदिन चाहन्छु यहाँ भन्दछ 40 पदमा यसकारण जब सामरीहरू उहाँ कहाँ आए तब तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्न विन्ती गरे र उहाँ दुई दिन त्यही बस्नुभयो भनेर भन्दछ यहाँ तपाईँ देख्न सक्नुहुन्छ है सामरीहरू साँच्चै नै विश्वास गरेर येशूमा उहाँ मसिहा हुनुहुन्छ भन्ने कुरा हामी देख्न सक्छौँ कति ठूलो घटना यहाँ घटेको तपाईँले देख्न सक्नुहुन्छ है हामीले देख्न सक्छौँ धेरै सामरीहरू येशु कहाँ आएका छन् अनि उनीहरूले आउने काम मात्रै गरेनन् उहाँलाई विन्ती गर्दछन् हामीसँग बस्नुहोस् भनेर भन्दछ अनि कति ठूलो परमेश्वरको हामीले सेवा गर्ने मौका पाएका छौँ जो चाहिँ सधैँ हामीहरूको लागि उपलब्ध हुनुहुन्छ होइन कति ठूलो परमेश्वरको हामी सेवा गर्ने पाएका छौँ किनभने उहाँले हाम्रो विन्ती बस्नु भन्ने विन्ती पनि उहाँले सुन्नुहुन्छ कति ठूलो मौका हामीले पाएका छौँ हामी त्यो परमेश्वरसँग प्रार्थना गर्न सक्छौँ उहाँसँग विन्ती गर्न सक्छौँ हाम्रो हृदयबाट सङ्गत गर्न सक्छौँ उहाँको सल्लाह सुन्न सक्छौँ उत्साह पाउन सक्छौँ सान्त्वना पाउन सक्छौँ र उहाँले हामीलाई सच्याउनु पनि हुन्छ ताडना पनि दिनुहुन्छ अनि त्यही साथसाथै उहाँले हामीलाई क्षमा दिने कार्य पनि गर्नुहुन्छ यहाँ हामी हेर्न सक्छौँ उहाँ चाहिँ दुई दिन उनीहरूसँग बसेको तपाईँले कुरा देख्न सक्नुहुन्छ येशूले उनीहरूले गरेका विन्तीहरू मानिलिनु भएको छ त्यही भएको कारणले गर्दा प्रभु येशू उनीहरूसँग बसेको छ कति ठूलो परमेश्वर जो हाम्रो होइन हामी जस्ता व्यक्तिहरूको घरमा पनि उहाँ बस्नलाई रुचाउनु भएको छ यद्यपि मानिसहरूले है तल्लो जात भनेर उनीहरूलाई एकदम तुच्छ दृष्टिले हेरेका थिए तर पनि है त्यो कुरा अरू मानिसले घिनाए तापनि प्रभु येशूले घुनाउनु भएको छैन अनि हामी हेर्न सक्छौँ अरू मानिसले उनीहरूको गन्ती लिँदैनथे तर प्रभु येशूले उनीहरूलाई गन्ती लिनुभएको छ अरू धेरैजनालाई स्वीकार गर्दैनथे तर प्रभु येशूले स्वीकार गर्नुभयो त्यही प्रकारले है उहाँले हरेक पापीलाई पनि स्वीकार गर्नुहुन्छ जसले आफ्नो हृदयबाट पश्चाताप गरेर आउँछ उहाँले टुटेको हृदयलाई इन्कार गर्नुहुन्न प्रिय हौ भन्ने कुरा हामी बुझ्न सक्छौँ होइन हाम्रो परमेश्वरलाई प्रशंसा होस् किनभने उहाँले हामीलाई स्वीकार गर्नुभएको छ उहाँले मानिसहरूको कमजोर कुराहरू थाहा गर्नुहुन्छ त्यही पनि उहाँले हामीलाई स्वीकार गर्नुहुन्छ अनि हामी हेर्ने हो भने यो संसारमा अब उहाँ यस संसारमा हुनुहुन्थ्यो उहाँ हरेक परीक्षा भएर जानुभयो तर पनि कहिले पनि परीक्षामा पर्नु भएन तर हामी परीक्षामा परेकाहरूलाई उहाँले स्वीकार गर्नुभयो अनि हामीले हेर्ने उहाँ तिनीहरूसँग बस्नु मात्र भएन होला निश्चय नै उहाँलाई सिकाउनु भयो परमेश्वरको राज्यमा आज त्यही परमेश्वरबाट आज तपाईँ र मैले सिक्न जरुरी छ यसै गरी 41 पदमा तपाईँहरूको लागि पढिदिन चाहन्छु यसरी भन्दछ अनि उहाँको वचनको कारणहरू धेरैले उहाँलाई उहाँमाथि विश्वास गरे भनेर भन्दछ अनि हामी हेर्न सक्छौँ यहाँ धेरै सामरी र मानिसहरू थिए जो येशु कहाँ आएका थिए अनि यो सामरी स्त्रीको कारणले गर्दा है उनीहरू त्यहाँ आएका थिए भन्ने कुरा हामी हेर्न सक्छौँ तर प्रभु येशू उनीहरूको साथमा रहँदा दुई दिन रहँदा धेरै अझै धेरै मानिसले विश्वास गरे किनभने उहाँको वचनको कारणले गर्दाखेरि है उनीहरूले विश्वास गरे भनेर भन्दछ दुई दिन उनीहरूसँग बस्नुले धेरै फरक पारे भन्ने कुरा हामी हेर्छ त्यही भएको कारणले गर्दा हामीलाई मिसनरी चाहिन्छ है जो मानिसहरूको बीचमा गएर परमेश्वरको कुराहरू बताउन सक्दछ है अनि आज हामीले हेर्न सक्छौँ जसले बदलावको कुराहरू ल्याउन सक्छन् धेरै मानिसहरू है उनीहरू बस्न चाहन्छन् मानिसहरू कहाँ मानिसको बीचमा रहन चाहन्छन् ताकि उनीहरू है मानिसहरूको लागि नुन र ज्योति हुन सकेको होस्
यो संसारलाई जो जुन कुराको आवश्यकता छ, संसार हामीले हेर्ने हो भने अहिलेको समयमा ऊ स्वादविहीन छन्, अन्धकार छन्। त्यही भएको कारणले गर्दा प्रभु येशूले हामीलाई घोषणा गर्नुभएको छ, हामी नुन हौ संसारका हामी ज्योति हौ। अनि तिनीहरूले किन विश्वास गरे भन्ने विषयमा यहाँ हामी हेर्न सक्छौ, केवल त्यो वचनको कारणले गर्दा मात्रै हो भन्ने कुरा हामी हेर्न सक्छौ। त्यहाँ अरू कुनै त्यस्ता तत्व छैनन् जसको कारणले गर्दा उनीहरूले विश्वास गरे, अनि यो चाहिँ प्रभु येशूको वचनले गर्दा मात्रै भन्ने कुरा तपाईँले देख्न सक्नुहुन्छ। अनि यो त्यही वचन हो जुन चाहिँ हामीलाई दिएको छ, हामीले यसलाई बोक्दछौँ, हामी यसलाई सिकाउँदछौ, अनि हामी हेर्ने यो कुरा हामी देख्दैनौँ। त्यहाँ कुनै पनि आश्चर्य काम भएको छैन, समाज सेवाको काम केही पनि भएको छैन, निको पार्ने काम केही पनि भएको छैन। यी कुरा नहुँदा पनि प्रभु येशूको वचनले धेरैजना प्रभु येशूमाथि विश्वास गर्न बाध्य भएका हामी हेर्न सक्छौ। अनि त्यही भएको कारणले गर्दा परमेश्वरको वचनलाई हामीले कहिले पनि है कहिले पनि कमजोर कुरा भनेर नठाडौ, है यो हल्का रूपमा नलिऊ, किनभने परमेश्वरको वचनले परमेश्वर आफैले पनि है परमेश्वरको वचनलाई सबैभन्दा आफ्नो नामभन्दा पनि माथि राख्नु भएको छ भनेर भन्दछ। अनि यहाँ हामी हेर्न सक्छौ यसको ठूलो शक्ति छ, जसले सारा संसारलाई वचनले भन्दछ सारा संसारलाई उहाँले सृष्टि गर्नुभयो त्यही वचनद्वारा, मानिसको जीवनहरू परिवर्तन भएको छ त्यही वचनद्वारा। अनि हामीले हेर्ने भने धेरै मानिसहरूले विश्वास गर्छन्, चिन्ह आश्चर्य कामले आज मानिसहरू विश्वास गर्छ भनेर भन्ने गर्छन्, हो त्यो पनि हो, तर हामीले हेर्ने हो भने त्योभन्दा शक्तिशाली कुरा चाहिँ परमेश्वरको वचन मात्रै प्रसारण गरेर है व्यक्त गरेर मानिसको अगाडि राखिदिएर आज मानिसहरूले प्रभु येशूलाई विश्वास गरेको कुरा हामी हेर्न सक्छौँ। यहाँ तपाईँले के देख्न सक्नुहुन्छ यो खण्डमा मानिसहरूले विश्वास गरे खालि त्यो वचनको कारणले मात्रै हो। अनि कति अरू वचनको खण्डहरूमा तपाईँले देख्न सक्नुहुन्छ सुसमाचार प्रचार गरियो अनि परमेश्वरले चिन्हहरू र आश्चर्य कामद्वारा उनीहरूलाई त्यो भनिएको कुराहरू चाहिँ साँच्चै नै परमेश्वरबाट हो भनेर बुझाउनका लागि त्यो कुराहरू भएको छ। अनि हामी हेर्न सक्छौँ उनीहरूले कसरी कहाँनिर आश्चर्य काम गर्न सकिन्छ भनेर खोज्दै हिँडेनन्, तर उनीहरूले मौका पाए त्यस्तै प्रकारका। अनि परमेश्वरले पनि हामीलाई त्यस्ता प्रकारका मौका दिनुभएको होस् ताकि है ती कुराहरूबाट थुप्रो मानिसहरूले तपाईँले हामीले सुनाएका सुसमाचारहरू साँचो भन्ने कुरा थाहा गर्न सकेको होस्। यसै गरी म तपाईँको बीचमा 42 पद पढिदिनछु। यहाँ यसरी भन्दछ, त्यस स्त्रीलाई तिनीहरूले भने, अब तिमीले भनेका कुराले गर्दा हामीले विश्वास गरेको होइनौ, तर हामी आफैले सुनेको कारणले साँच्चै उहाँ संसारका मुक्तिदाता हुनुहुन्छ भने हामीले जानेका छौं भनेर भन्दछन्। यहाँ तपाईँ देख्न सक्नुहुन्छ यो सामरी स्त्री है उनीहरू परमेश्वरको एउटा हतियार जस्तै भएको छ, जसको कारणले गर्दा थुप्रो मानिसहरू क्रिस कहाँ डोरिआएका छन्। तरिकाले हामीले हेर्ने हो भने उनीहरूले भन्दछन् ओ तिमीले भनेको कारणले गर्दा हामीले विश्वास गरेको होइन, तर अर्को तरिकामा हामीले हेर्ने हो भने सामरी स्त्रीले चाहिँ होइन त्यो स्त्रीले चाहिँ के गरेको छन्, येशू कहाँ ल्याउने काम उनीहरूलाई गरेका हामी हेर्छ। जाउँ त्यहाँनिर एकजना मानिस छन् होइन परमेश्वर हुनुहुन्छ जसले मेरो जीवनको सबै कुराहरू बताइदिए भनेर भन्दछ। अनि उनीहरूले भन्दछ अब हामीले विश्वास गर्यो भने चाहिँ ठिकै छ, ती जस्तो सुकै उनीहरूले सोचे तापनि, तर हामीले हेर्ने हो भने है सामरी स्त्रीको विषयमा उसको जानकारी चाहिँ महत्वपूर्ण थिए, त्यही भएर यो जानकारी दिन आवश्यक छ, अनि जसको कारणले गर्दा क्रिस्ट कहाँ आउनलाई उनीहरूलाई बाध्य बनाए। अनि हामीले हेर्ने हो भने परमेश्वरको योजना पूरा भएको छ, अनि सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ के हो भने उनीहरूले सुने, येशूबाट सुने, अनि उनीहरूले सुन्नका लागि प्रभु येशू कहाँ आए, अनि त्यति मात्र होइन अनि अरूबाट सुन्नुभन्दा होइन आफैले गएर सुन्नु चाहिँ धेरै प्रभावकारी हुन्छ है, अरूको प्रभु परमेश्वरसँगको सम्बन्ध भन्दा आफ्नै व्यक्तिगत परमेश्वरसँगको सम्बन्ध चाहिँ एकदम महत्वपूर्ण हुन्छ। त्यही भएर व्यक्तिगत रूपमा प्रभु येशूसँगको सम्बन्ध तपाईँ र मैले गाँस्न अति आवश्यक छ प्रिय है। अर्को कुरा व्यक्तिगत संगतिले होइन ख्रिस्टलाई अझै नजिकबाट चिन्हलाई सहायता हुन्छ, उहाँ संसारको मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा हामी बुझ्न सक्छौ। हामीले यहाँ देख्दछौ येशू है एकजना सामरी स्त्री कहाँ देखा पर्नुभयो, त्यसपछि धेरै सामरीहरू उहाँलाई भेट्न आए, त्योभन्दा अझै धेरै सामरीहरूले प्रभु येशूलाई विश्वास गरेको कुरा हामी हेर्न सक्छौ। अनि हामीले हेर्ने भने कसले परमेश्वरको राज्यलाई रोक्न सक्छन् त है, अनि हामी हेर्न सक्छौ उहाँ चाहिँ पापीहरूको प्रेमी हुनुहुन्छ हाम्रो प्रभु येशू है,
मानिसहरूबाट तिरस्कृत भएका मानिसहरूको लागि उहाँ प्रेमी हुनुहुन्छ। आजको दिनमा पनि उहाँले चाहिँ पापीहरूलाई प्रेम गर्नुहुन्छ, तिरस्कृत भएका मानिसहरूलाई प्रेम गर्नुहुन्छ। हाम्रो नेपालमा भएका थुप्रो मानिसहरूलाई त्यही भएको कारणले गर्दा आज येशूलाई हामीले येशूको सन्देश बोकिलानु आवश्यक छ है संसारका विभिन्न ठाउँहरूमा, किनभने उहाँ चाहिँ संसारका मुक्तिदाता हुनुहुन्छ। अर्को कुरा म तपाईँलाई देखाउन चाहन्छु, यहाँ परमेश्वरको वचन चाहिँ एकदम शक्तिशाली हो जसले चाहिँ शून्यहरूलाई प्रभाव पार्छन् भन्ने कुरा हामी नबिर्सौँ है। त्यही भएर परमेश्वरको वचन जो एकदम प्रभावशाली छ हाम्रो जीवनमा होइन, धेरै तरिकाबाट धेरै फलहरू फलाउने गर्दछन्। जे कुरा हामीले सुन्छौँ 30 गुणा 60 गुणा 100 गुणाले फलहरू फलाउँछन् परमेश्वरको वचन जो हामीले सुन्छौँ। यो चाहिँ एउटा जीवित र क्रियाशील छ होइन, जस्तै हाम्रो हृदयलाई छेड्ने काम गर्छन्। यो जीवित भएको कारणले गर्दा, शक्तिशाली भएको कारणले, धारिलो भएको कारणले गर्दा, दुई धारे तरवाल जस्तो भएको कारणले गर्दा यसले हामीलाई छेड्ने कामहरू गर्छन्, प्राण जोड्ने जोड्नेसम्म छेड्ने कामहरू गर्छन्। अनि यसले हाम्रो विचारहरू, हाम्रो अवधारणाहरू, हाम्रो अभिप्रायहरू, हाम्रो हृदयमा भएका कुराहरू सबै कुरा देखाउँदछ। अनि हामी हेर्नसँग यो जिउँदो भएको कारणले गर्दा यसले प्रभाव पार्छन् हाम्रो जीवनमा। यो असल हो होइन, अनि असल तरिकाले पार्छ त्यही भएको कारणले गर्दा, किनभने परमेश्वरको वचन नै असल छ, यो शक्तिशाली छ। त्यही भएको कारणले गर्दा यसले जब यो पढिन्छ, यसको अध्ययन गरिन्छ है, यसले हामीले शक्ति प्रदान गर्ने काम गर्दछ। 43 पद म तपाईँहरूको लागि पढिदिन चाहन्छु। 2 दिनपछि त्यहाँबाट निस्केर उहाँ गालिलमा जानुभयो भनेर भन्दछ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ अब येशू ख्रिस्ट चाहिँ सारा संसारको लागि हो एउटा कुरा प्रिय उसले बुझ्नुपर्ने कुरा। त्यही भएको कारणले गर्दा उहाँ सारा संसार विभिन्न ठाउँमा यात्रा गरिरहनु भएको थियो। त्यस ठाउँबाट निस्केर जानुभयो दुई दिन पश्चात होइन। अनि हामी हेर्ने हो भने किनभने त्यहाँ फलहरू फलिसकेको थियो, धेरै मानिसले विश्वास गरेका थिए। अनि येशू ख्रिस्ट एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्छन् किनभने अझै धेरै कामहरू गर्न बाँकी थियो। सारा संसार पर्खिरहेका छन् येशूलाई हो, ताकि उनीहरूले होइन जीवन प्राप्त गर्न सकेको होस्। अनि अहिलेको वर्तमान समयमा पनि, वर्तमान संसारमा पनि सारा संसारले जीवन कहाँ प्राप्त हुन्छ भनेर होइन उनीहरूले खोजिरहेका छन्, पर्खिरहेका छन्। किनभने हामी मृत्यु देख्दछौँ है, अनि पापको कारणले गर्दा, पापको शासनले गर्दाखेरि आज मृत्यु छ। तर आज परमेश्वर हाम्रो जीवनमा आएको कारणले गर्दा धार्मिकताले राज्य गरेका छन्, धार्मिकताको दास हामी भएका छौँ भन्ने कुरा बुझ्न सक्छ प्रिय। यसै गरी हामी हेर्ने हो भने येशू ख्रिस्टले हामीलाई आदेश दिनुभएको छ, जसरी उहाँ सारा संसारमा जानुभयो उहाँले भन्नुहुन्छ हामीलाई पनि सारा संसारमा जाउँ। पापले राज्य गरेका छन् सारा संसारमा, सारा संसारलाई आज सुसन्देश चाहिएको छ, किनभने कुसन्देशले सारा संसार भरिएको छन् है, जसलाई हामी सुसमाचार भन्दछौँ। येशू गालिल जानुभएको कुरा तपाईँले देख्न सक्नुहुन्छ, यो त्यही ठाउँ हो जहाँ चाहिँ प्रभु येशूले आफ्ना सुरुका चेलाहरू प्राप्त गर्नुभएको थियो। अनि उहाँ फेरि त्यो ठाउँमा फर्केर आउनुभएको छ। हामी पनि त्यही ठाउँमा जान आवश्यक छ जुन ठाउँमा हामीलाई स्वागत गरिन्छ, अनि हामी हेर्न सक्छौँ। अनि यदि कुनै ठाउँमा हामीलाई स्वागत गरिएन भने आज हाम्रो पाइतलाको धुलो टकटकाएर होइन, तिमीहरूको रगतको भागी तिमीहरू आफै छौ भनेर त्यो ठाउँलाई छोडेर जान आवश्यक छ प्रिय। जसरी कति ठाउँमा प्रभु येशूको चाहिँ स्वागत गरिएको थिएन भन्ने कुरा हामी हेर्न सक्छौँ। जसरी 44 पदले यसरी व्यक्त गर्दछ, म यहाँ तपाईँहरूको निम्ति पढिदिन चाहन्छु। येशू आफैले गवाही दिनुभयो कि आफ्नो निज देशमा कुनै अगमवक्ताको आदर हुँदैन भनेर भन्दछ। यहाँ तपाईँ 44 पदमा देख्न सक्नुहुन्छ है, यहाँ भन्छन् प्रभु येशू आफैले गवाही दिनुहुन्छ। धेरै कथाहरूमा हामी हेर्न सक्छौँ, धेरै बाइबलको पाठहरूमा हामी हेर्न सक्छौँ, अगमवक्ताहरूलाई चाहिँ आफ्नै ठाउँमा आदर भएको छैन। प्रभु येशूलाई पनि आदर भएको थिएन, जसको कारणले गर्दा प्रभु येशूले धेरै आश्चर्य कामहरू गर्न सक्नु भएन, त्यो ठाउँमा गर्न चाहनु भएन। अनि यो चाहिँ हामीले हेर्ने हो भने हामीहरूको लागि उत्साहको कुरा हो। धेरैचोटि हामीलाई पनि आफ्नै ठाउँमा आदर हुँदैन, प्रभु येशूलाई त भएन, हामीलाई पनि हुँदैन। त्यही भएको कारणले गर्दा हामीले हेर्ने हो भने है, आफ्नो ठाउँमा हामीलाई आदर हुँदैन भने, जसरी प्रभु येशूले भन्नुभएको छ, अनि प्रभु येशूलाई पनि किन आदर भएन, किन भन्दा प्रभु येशूले भन्नुहुन्छ, मानिसले भनिरहेको थियो ए तिमी त त्यही सिकर्मी होइनौ र, तिम्रो दाजुभाइ र तिम्रो भाइलाई हामी चिन्दैनौ र, तिम्रो परिवारलाई हामी चिन्दैनौ र। अनि यो कारणले गर्दा यदि परमेश्वरले हामीलाई मिसनरीको रूपमा
अरू ठाउँमा गएर सेवा गर्नको रूपमा हामीले बोलाउनु भएको छ भने हामी तयार हुन आवश्यक छ, ताकि त्यो ठाउँमा पनि परमेश्वरको कुराहरू घोषणा गर्न सकौँ है। यो हामी आदरको लागि चाहिँ हामी त्यो गरेको होइन, तर परमेश्वरको वचनको अनादर भएको कारणले गर्दा हामी अर्को ठाउँमा जानुपर्छ भने परमेश्वरले हामीलाई लानु भएको होस्। यदि परमेश्वरको वचन आदर गरिन्छ भने होइन आज हामी अर्को ठाउँमा जान आवश्यक छ। अनि यसै गरी परमेश्वरको वचन जुन ठाउँमा होइन आदर गरिन्छ, अनि जुन ठाउँमा हामीले हेर्ने हो भने आदर गरिएको थियो जुन यो सामरियामा, उहाँ प्रभु येशु त्यस ठाउँमा दुई दिन बस्नुभयो र उनीहरूलाई परमेश्वरको राज्यको सन्देश बाँड्ने काम गर्नुभयो। अनि हामीले हेर्ने हो भने प्रभु येशुलाई स्वीकार गर्नेले चाहिँ परमेश्वर पितालाई स्वीकार गरेको हुन्छ, प्रभु येशुलाई इन्कार गर्नेले चाहिँ परमेश्वर पितालाई इन्कार गरेको छ। आदर गरिन्छ भने होइन आज हामी अर्को ठाउँमा जान आवश्यक छ। अनि यसै गरी परमेश्वरको वचन जुन ठाउँमा होइन आदर गरिन्छ, अनि जुन ठाउँमा हामीले हेर्ने हो भने आदर

पापहरू परमेश्वरले क्षमा गर्नुहुन्न। प्रभु येशूलाई इन्कार गर्ने, पवित्र आत्मालाई इन्कार गर्ने, आज उनीहरूको निम्ति चाहिँ मुक्ति छैनन् प्रिय, किनभने मुक्ति आज प्रभु येशू ख्रीष्टबाट मात्र आउँदछ। जुन मुक्तिको कार्य उहाँले कलवरी क्रुसमा गर्नुभएको छ प्रिय, तपाईँ र मेरो निम्ति गर्नुभएको छ। यहाँ हामी हेर्न सक्छ प्रभु येशू यस पृथ्वीमा हुँदा सारा संसारले मुक्ति पाओस् भन्ने उहाँको चाहना थियो, कोही पनि नष्ट भएर नजाओस् भन्ने उहाँको चाहना थियो। त्यही भएको कारणले गर्दा उहाँ विभिन्न ठाउँमा यात्रा गर्नुहुन्थ्यो, विभिन्न ठाउँमा यात्रा गर्नुहुन्थ्यो। आज तपाईँ र म पनि आफ्नै ठाउँमा सीमित भएर बस्ने होइन प्रिय, आज हामी पनि विभिन्न ठाउँमा यात्रा गर्दै परमेश्वरको कुराहरू फैलाउँदै उहाँको सुसन्देश, उहाँ हाम्रो मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा घोषणा गर्दै, त्यही परमेश्वर हुनुहुन्छ जसले हामीलाई आमाको कोखमा रच्नु भयो, त्यही परमेश्वर हुनुहुन्छ हाम्रो सबैभन्दा सुरुका मानवलाई उहाँले बनाउनु भयो, त्यही परमेश्वर हुनुहुन्छ जसले स्वर्ग पृथ्वी उहाँले सृजनु भयो, त्यही परमेश्वर हुनुहुन्छ जो हामी पापी छँदै उहाँ क्रुसमा मर्नुभयो भन्ने विषयमा आज मानिसहरूलाई बताउन आवश्यक छ। हाम्रो सबै अपराधहरू आफूमाथि लिनुभयो र हामीलाई छुटकारा दिनुभयो। आज हाम्रो हामी उहाँमा विश्वास गर्नेहरूलाई कुनै दण्डको आज्ञा छैन भन्ने कुराहरू बताइदिन आवश्यक छ। हो प्रिय, आज हाम्रो नेपालमा यो सन्देश आवश्यकता छ। नेपालमा भएका धेरैभन्दा धेरै मानिसहरू है, यो 3 करोड जनतामा धेरै कम मानिसहरूले मात्रै आज मुक्तिको सन्देश सुनेका छन्, मुक्ति प्राप्त गरेका छन्। आज बाँकीका थुप्रो मानिसहरू है, करोडौँ मानिसहरू बाँकी नै छन् आज परमेश्वरको मुक्तिको सन्देश सुन्नको लागि। हे प्रिय, हामी प्रार्थना गरौँ हाम्रो देशको लागि। हे परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौँ। तपाईँ जसरी विभिन्न ठाउँमा यात्रा गर्दै तपाईँले आफैलाई प्रकट गर्नुभयो, आज तपाईँले हामीलाई पनि आदेश दिनुभएको छ। प्रभु हामीलाई पनि तपाईँको शक्ति समर्थमा हामीलाई लानुहोस्, तपाईँको वचनहरू सुनाउनलाई सहायता गर्नुहोस्। प्रभु आज तपाईँले तपाईँ को हुनुहुन्छ भन्ने कुरा मानिसले चिन्न सकेका होस् भनेर प्रार्थना गर्छौँ। धन्यवाद, तपाईँले हाम्रो बिन्ती सुनिदिनु भएको छ, धन्यवाद। सम्पूर्ण कुरा तपाईँको हातमा राख्छौँ, येशूको नाममा, आमेन। यसै गरी हाम्रो विषयमा यदि तपाईँले संगतिहरू पाउनु भएको छैन भने, यदि तपाईँलाई सुसमाचारको लागि जानु मन छ भने, तपाईँ हामीसँग सम्पर्क गर्न सक्नुहुनेछ है। हामी हरेक शुक्रबारको बेलुकी, हरेक मंगलबारको बेलुकी हामी सुसमाचार वरपरका ठाउँहरूमा जाने गर्दछौँ। यही काठमाडौँ सहरभित्र तपाईँ आउन सक्नुहुनेछ, हामीसँग सहभागी हुन सक्नुहुनेछ। हाम्रो फोन नम्बर यस प्रकार छन्, 98421 34370। फेरि पनि भन्न चाहन्छु, 98421 34370। हस् त, धन्यवाद, जय मसीह, फेरि भेटौँला।

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क ईश्वरशास्त्री साथै बाइबलीय विद्वान।
1: टाइम चेक। यति बेला बिहानको 8 बज्यो।

मसीह नमस्कार। सारा मिनिस्ट्रीज नेपालको प्रस्तुति कार्यक्रम सफल यात्रामा यहाँलाई हार्दिक स्वागत गर्दछु। श्रोता सदा झैं आज पनि हामी कार्यक्रम सफल यात्रामा परमेश्वरको जीवित वचन धर्मशास्त्रबाट सुन्नेछौ, प्रार्थना गर्नेछौ र सुमधुर मिठो ख्रिस्टे भजन पनि हामी सुन्नेछौ। यी सबै कुराहरूबाट आज हामी आशिषित हुनेछौ। श्रोता यहाँहरू सबैलाई पुनः स्वागत गर्दै अब हामी एउटा ख्रिस्टे भजनबाट आजको कार्यक्रमलाई सुरु गर्नेछौं।

0: आदरणीय श्रोता, यो मिठो क्रिस्टी भजन पछि कार्यक्रममा यहाँलाई पुनः स्वागत गर्दै अब हामी छोटो प्रार्थना गरेर आजको धर्मशास्त्रको सन्देश के छ हामी सुन्नेछौ। तपाईँ जहाँ हुनुहुन्छ मसँगै शान्त भएर रहनुहोस्। तपाईँको सबै अवस्थाहरू प्रभु यीशुको नाउँमा परमेश्वर पितालाई राख्नुहोस्। उहाँ तपाईँ र मेरो कुरा सुन्न एकदमै तयार हुनुहुन्छ। सर्वोच्चमा विराजमान हुने परमेश्वर पिता, तपाईँलाई धन्यवाद, स्तुति, महिमा, प्रशंसा गर्दछौ। प्रभु, तपाईँको नाउँ अति उच्च छ, तपाईँको नाउँ महान छ। प्रभु, तपाईँ बाटो, सत्य र जीवन तपाईँ हुनुहुन्छ, संसारको ज्योति तपाईँ हुनुहुन्छ। प्रभु, आजको यो दिनमा, यो सफल यात्रा कार्यक्रममा म आफै अनि आजको प्रवचन ल्याउनु हुने तपाईँको सेवक अनि साथै श्रोताहरूलाई पनि तपाईँले प्रशस्त मात्रामा आशिष दिनुहोस्। प्रभु, आजको यो कार्यक्रम अनि प्रभु सबै अवस्थामा सबै समयमा तपाईँ प्रभुले आफ्नो महिमा लिनुहोस्। हामी सबैलाई शान्ति, आनन्द, रमाहाट, खुसी दिनुहोस्। प्रभु, धन्यवाद तपाईँलाई सबै कुराको लागि। हाम्रो प्रार्थना सुन्नुभएको लागि तपाईँलाई धन्यवाद दिन्छौ, आशिष दिनुहोस्। सबै बिन्ती, प्रार्थना, धन्यवाद, स्तुति चढाउँछौ प्यारो यीशु प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता, आज हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको सन्देश सुन्नेछौ। राजाको सन्देश ल्याउँदै हुनुहुन्छ सारा मण्डलीका पास्टर कर्ण रोका, र यो समय अब म आजका प्रवचनकर्ता कर्ण रोकालाई दिन चाहन्छु। यहाँहरू सबै परमेश्वरको वचन सुनेर आशिषित हुनुहोस्।
1: सम्पूर्ण आदरणीय श्रोताहरूमा ख्रिस्टी युनियन अभिवादन, जय मसीह। परमेश्वरलाई धन्यवाद दिन चाहन्छु आज फेरि पनि यहाँहरूको रेडियो सेट अगाडि को वचन लिएर फेरि आउने मौका मलाई प्रभुले दिनुभएको छ, र म आशा गर्छु यहाँहरू सबैजना सन्चै हुनुहुन्छ र परमेश्वरको अनुग्रह यहाँहरूमाथि छ। परमेश्वर भलो हुनुहुन्छ, कृपालु हुनुहुन्छ, जसको अनुग्रह मुनि हामीहरू जिउन पाइराखेका छौँ। परमेश्वरलाई धेरै धेरै धन्यवाद भएको होस्। आज हामी परमेश्वरको वचन बिहानी तपाईँ प्रभुमा रहेर र तपाईँ जहाँ हुनुहुन्छ यो घडी यहाँलाई वचन सुन्नका लागि आफ्ना ध्यानहरूलाई, आफ्ना मनहरूलाई एकाग्र गरिकन बसिदिनु हुन भनी म अनुरोध पनि गर्न चाहन्छु। आदरणीय श्रोता, तपाईँ जहाँ हुनुहुन्छ परमेश्वरले तपाईँलाई देखिराख्नु भएको छ। तपाईँ जहाँ हुनुहुन्छ परमेश्वरले तपाईँलाई खोजिराख्नु भएको छ। परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ। परमेश्वरको वचनमा स्पष्ट लेखिएको छ, यौनको सुसमाचार 3:16, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकलौटे पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहुन् तर त्यसले अनन्त जीवन पाओस्। आदरणीय श्रोता, परमेश्वरले तपाईँलाई, मलाई, हामी सबैलाई तिनै प्रेम गर्नुहुन्छ। यसै कारणले त हामीले यो सुन्दर संसारमा, यो जीवन, यो सुन्दर सृष्टिमा रमाउने अवसर पाएका छौँ। आज हामी फेरि पनि परमेश्वरको वचन यो बिहानी सुन्नेछौँ कि प्रभुको वचनले हामीलाई के भन्दछ। आउनुहोस् हामी बाइबल खण्ड खोल्नेछौँ। यहाँसँग बाइबल छ भने तपाईँले खोल्न सक्नुहुन्छ। आजको बाइबल खण्ड छ यिर्मियाको पुस्तक 17:को हामी 5-8 पदसम्म प्रभुको वचनलाई हेर्नेछौ। म यसलाई सरस्वती पढ्नेछु, यहाँले सुन्न सक्नुहुन्छ, या तपाईँसँग बाइबल छ भने परमेश्वरको वचन खोलेर तपाईँ हेर्न पनि सक्नुहुन्छ। परमेश्वरको वचनले यसरी भन्छ, परम प्रभु यसो भन्नुहुन्छ, श्रापित होस् त्यो मानिस जसले मानिसमाथि भरोसा राख्दछ र शारीरिक शक्तिमाथि भर पर्दछ, जसको हृदय परम प्रभुदेखि तर्की गएको छ। त्यो उजाड भूमिको ओथो झैं हुनेछ, उन्नति आउँदा त्यसले देखे छैन। त्यो मरुभूमिका सुक्खा ठाउँहरूमा बस्नेछ, अर्थात् नुनको जमिन जहाँ कोही पनि बस्दैन। तर त्यो मानिस धन्यको हो जसले परम प्रभुमा भरोसा राख्दछ, जसको आशा परम प्रभु हुनुहुन्छ। त्यो पानीको किनारामा रोपेको रुख जस्तो हुनेछ, जसले आफ्ना जराहरू खोलाका किनारासम्म खिजाएको हुन्छ। गर्मी हुँदा त्यो डराउँदैन, त्यसका पातहरू सधैँ हरियै हुन्छन्। खडेरीको समयमा त्यसलाई केही चिन्ता हुँदैन र त्यसले फल फलाउन कहिले चुक्दैन। आमेन। हामीहरूका अति नै उच्चमा विराजमान हुने हाम्रा मुक्तिदाता, हाम्रा प्रधान पुजारी, हाम्रो राजा, सारा संसारको सृष्टिकर्ता परमेश्वर प्रभु येशु ख्रीष्ट, तपाईँलाई धन्यवाद चढाउँछु। आज फेरि पनि यो तपाईँको वचन जो तोडिँदैछ, खोलिँदैछ, तपाईँ परमेश्वरले आफ्नो वचनद्वारा आफ्ना प्रियहरूलाई बोल्नुहोस् र उहाँहरूले सुन्न सक्नु भएको होस्। धेरैले वचनहरू सुन्नुहुन्छ तर मनमा राख्न सक्नुहुन्न, पालन पनि गर्न सक्नुहुन्न। तर म प्रार्थना गर्छु प्रभु, अहिलेको यो वचन सुनेर उहाँहरूले मनमा राख्नुको साथ साथै जीवनमा पालन गरेर आशिषमय जीवन जिउनलाई अनुग्रह गर्नुहोस्। यो समयको वचनको भागमा तपाईँको मध्यस्थता माग्दछु, तपाईँको हस्तक्षेप माग्दछु, तपाईँको अनुग्रह माग्दछु। आशिष दिनुहोस्, अनुग्रह गर्नुहोस्। सबै बिन्ती प्रार्थना धन्यवाद येशु प्रभुको नाममा चढाउँछौ, आमेन। आदरणीय श्रोता, आज हामीले पढिरहेको यो खण्डमा हामी देख्न सक्दछौ कि परमेश्वरले तपाईँ अनि मलाई जुन अवसर दिनुभएको छ, यो सबै अवसरबाट हामी जुन खण्डहरू बाइबलबाट हेर्दछौ, ती प्रत्येक खण्डहरू परमेश्वरले तपाईँ अनि मलाई र सारा मानव जातिलाई दिनुभएको उहाँको सन्देश हो। परमेश्वरको वचनमा स्पष्ट रूपमा लेखिएको छ, जब हामीले ती वचनहरूलाई पढ्छौ, सुन्छौ, अनि ती वचनहरूलाई मनन गर्छौ, अनि ती वचनहरू चाहिँ साँच्चै नै परमेश्वरले तपाईँ र मेरो लागि दिनुभएको हो। हामीले जब यहाँ प्रभुको वचनमा जब हेर्छौ, प्रभुको वचनले के भन्छ भने, पहिलो तिमोथीको पत्र तीन अध्यायतिर हामीले यहाँ हेर्यौं भने हामी त्यहाँनिर पाउँदछौ कि परमेश्वरको वचन शक्तिशाली छ, परमेश्वरको वचन महान छ, कि उहाँको वचन चाहिँ आज मानव जातिलाई दिनुभएको हो। दोस्रो तिमोथी तीन अध्यायको सोह्र पदमा यसरी भनेको छ, सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, अर्थ दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्। आदरणीय श्रोता, बाइबल धर्मशास्त्र मानिसले लेखेको भए तापनि मानिसलाई परमेश्वरले प्रेरणा दिनुभएर, पवित्र आत्माले प्रेरणा दिनुभएर, उहाँहरू आज्ञाकारी भएर, अनुशासित भएर, उनीहरू त्यसमा चाहिँ परमेश्वरसँग जोडिएर उहाँको शक्तिशाली अभिषेकद्वारा लेखिएको यो जीवित वचन हो। जुन वचन यो ख्यालख्याल होइन, ठट्टा होइन, साधारण होइन, यो त स्वर्गबाट परमेश्वरले आफ्नो आवाज, आफ्नो उद्देश्य, आफ्नो इच्छा, आफ्नो सृष्टिलाई पठाउनु भएको एउटा सन्देश हो, आवाज हो, जुन वचन चाहिँ आज हामी हरेक मानव जातिको लागि सिकाउनको लागि उपयुक्त छ, अर्थ दिनको लागि उपयुक्त छ। जीवनहरू विभिन्न तरिकाबाट बिग्रिएका हुन्छन्, भत्किएका हुन्छन्, तिनीहरूलाई सच्याउन सकिन्छ, अनि धार्मिकतामा तालिम दिन सकिन्छ। अनि त्यो धर्मशास्त्र बाइबल पढेर मानिसहरूले एउटा धार्मिकताको ज्ञान सिक्नेछन्, त्यसमा उनीहरूले तालिम प्राप्त गर्नेछन् कि मानिस भएर जन्मेपछि ईश्वरसँग अथवा परमात्मासँग अथवा परमेश्वरसँग कसरी उस सम्बन्धमा रहनुपर्छ र किन ऊ यति महत्वपूर्ण उसको सम्बन्ध परमेश्वरसँग छ भन्ने कुरा उसले स्पष्ट बुझ्दछ र ऊ मानिस कसरी जिउनु पर्छ कि परमेश्वरको स्वरूपमा, परमेश्वरको चरित्रमा, परमेश्वरको आफ्नो शील स्वभावमा, परमेश्वरका आफ्नो गुणहरूले भरिएर ऊ जिउनु पर्दछ यो संसारमा भन्ने कुरो चाहिँ यो धर्मशास्त्रलाई जब हामी सुन्दछौ, पढ्दछौ, अनि हामी थाहा गर्न सक्छौ। त्यति मात्र नै प्रिय, यो परमेश्वरको वचन जो छ यसले हामीलाई सुसज्जित गर्छ, असल बनाउँछ, परिपूर्ण बनाउँछ, पर्फेक्ट बनाउँछ। हुन त हामी परमेश्वर जतिकै पर्फेक्ट हुन नसकौंला, तर हामी हदसम्म, परमेश्वरको छेउसम्म हामी पुग्न सक्छौ कि हामी हरेक बिहान, हरेक दिउँसो, हरेक साँझमा हामी परमेश्वरको नजिक जब हामी जान्छौ, हामी उहाँमा बढ्दै बढ्दै हामी परमेश्वरकै शरणमा सिद्धतातर्फ हामी बढ्न सक्दछौ। यसकारण पनि यो वचन तपाईँले मैले सुन्नु, पालन गर्नु र यो वचनलाई दैनिक रूपमा खानु महत्वपूर्ण छ। त आज हामी यर्मियाको सत्र अध्यायको पाँच पददेखि आठ पद हेरिरहेका छौ। आजको वचनको विशेष गरी शीर्षक के छ भन्नुहुन्छ भने, परमेश्वरमाथि भरोसा राख्ने मान्छे सुखी हुन्छ। के तपाईँ सुखी जीवन बिताउन चाहनुहुन्छ? आज को मानिस होला सुखी जीवन नचाहने, आनन्दको जीवन नचाहने? मलाई लाग्छ कोही पनि छैन। सबै मानिसहरूलाई सुख, शान्ति, समृद्धि, विकास होइन, खुसी, प्रशस्तता, चारैतिर प्रेम, आनन्द, शान्तिका कुराहरू नै मानिसहरू खोजिरहेका छन्। म पनि त्यही खोजिरहेको छु, तर मैले यीशु ख्रीष्टमा आज त्यो प्राप्त गरेको छु। आदरणीय श्रोता, तपाईँ जो पनि ख्रीष्टमा भएर शान्ति प्राप्त गर्नुभएको छ, आनन्द प्राप्त गर्नुभएको छ, परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको छ। अब तपाईँ जसले यो कुराहरू भर्खर पहिलोचोटि सुन्दै हुनुहुन्छ, तपाईँले यो कुरो थाहा पाउनुहोस्। तपाईँ कुन सुख खोज्दै हुनुहुन्छ? तपाईँ कस्तो सुख खोज्दै हुनुहुन्छ? कि तपाईँ परमेश्वरमाथि भरोसा गरेर त्यो आनन्द र अनन्तको सुख, जो चाहिँ असीमित सुख, नटुङ्गिने सुख, नतोडिने, नटुक्रिने सुख, त्यो तपाईँ चाहनु गर्नुहुन्छ? आज यो खण्डलाई हामी जब हेर्छौँ, यहाँनिर हामी त्यही कुरा पाउँछौँ। कि एउटा मान्छे सुखी जीवन जिउन सक्छ, प्राप्त गर्न सक्छ, मान्छे सबै दुखी मात्रै भएर बस्नुपर्छ भन्ने छैन। किनकि परमेश्वरले जब मानिसलाई सृष्टि गर्नुभयो अदनको बगैँचामा, त्यहाँ हामी देख्दछौँ आदम र हब्बा सुखको जीवनमा थिए। यतिसम्म थियो कि आदम जब परमेश्वरले उसलाई बनाउनु भयो ऊ त मर्नु पनि पर्ने थिएन, उसमा मृत्यु थिएन, डर थिएन, शोक थिएन, पीडा थिएन, चिन्ता थिएन, आनन्दै आनन्द आनन्दै आनन्द थियो। तर दुर्भाग्यवश भनौँ या दुःखको समय यस्तो आयो कि उसले परमेश्वरले भनेको कुरालाई कसैको कुरा सुनेर कि उसले चाहिँ परमेश्वरको वचनलाई उल्लङ्घन गर्यो। त्यसपछि उसको जीवनमा दुःख आयो, मृत्यु आयो, डर आयो। आज त्यही कुरो संसारभरि नै फैलिएर मानिसहरूमा त्यही कुरा डर व्याप्दछ, मृत्यु व्याप्दछ। आदिनीय श्रोता, अझै पनि हामी त्यो सुख प्राप्त गर्न सक्छौ कि यो खण्डले हामीलाई स्पष्ट बताउँछ, त्यो मानिस धन्य हो जसले परम प्रभुमा भरोसा राख्छ, जसको आशा परम प्रभु हुनुहुन्छ। आज हामी यहाँनिर देख्दछौ परमेश्वरमाथि भरोसा राख्ने मान्छे साँच्चै नै आशिषित मान्छे हुन्छ। कुन चाहिँ मान्छे चाहिँ शापित हुन्छ, अर्थात् दुखित हुन्छ, असन्तुष्टि हुन्छ, होइन? जो मान्छेमा चाहिँ सधैँभरि पीडा हुन्छ, दुःख मात्रै हुन्छ। लेखेको छ 5 बजेदेखि, श्रापित होस् त्यो मानिस जसले मानिसमाथि भरोसा राख्छ र शारीरिक शक्तिमाथि भर पर्दछ। अर्को कुरा यहाँ लेखिएको छ, जसको हृदय परम प्रभुदेखि तर्किएको गएको छ। परमेश्वरदेखि नतर्किनुहोस्, परमेश्वरदेखि नभाग्नुहोस्। जब तपाईँ सुखको चाहना गर्नुहुन्छ, जब तपाईँ शान्तिको चाहना गर्नुहुन्छ, जब तपाईँ प्रशस्त जीवनको चाहना गर्नुहुन्छ, परमेश्वरको नजिक जानुहोस्, भरोसा गर्नुहोस्, विश्वास गर्नुहोस्। परमेश्वरदेखि तर्किनु भयो भने, भाग्नु भयो भनेदेखि तपाईँले चाहिँ परमेश्वरमाथि भरोसा नगरेको कुरा प्रमाणित हुन्छ। यहाँ लेखिएको छ, जो चाहिँ परमेश्वरदेखि तर्किन्छ, भाग्छ, त्यसको मतलब हो उसले चाहिँ आफ्नो शारीरिक शक्तिमाथि भरोसा राखेको हुन्छ। जब हामी परमेश्वरदेखि तर्केर हाम्रो मन, हाम्रो विचार, हाम्रो सोच, हाम्रो योजनाहरू चाहिँ शारीरिक शक्तिमाथि, म नै सबै गर्न सक्दछु, मैले नै यो सबै कुरा हासिल गर्न सक्छु भने हाम्रो आफ्नै तागतमा जब हामी भर पर्छौँ कि परमेश्वरको अलौकिक त्यो सामर्थ्य र शक्ति हामीदेखि टाढा हुन्छ र हामी चाहिँ एउटा हारेको जीवन जिउन पुग्दछ। त्यसकारण हृदयमा परमेश्वरलाई पहिलो स्थान नदिकन जब हामी अन्य कुराहरूलाई पहिलो स्थानमा राख्छौँ भने त्यो चाहिँ परमेश्वरदेखि तर्किएको जीवन हो। परमेश्वरदेखि तर्क्यौँ भने हामी सुखी जीवन जिउन सक्दैनौँ। परमेश्वरमा सुखी जीवन प्राप्त गर्नको लागि हामीले परमेश्वरलाई पहिलो स्थानमा राख्नु अत्यन्तै जरुरी छ। मत्तीको सुसमाचार तपाईँले 22:37 पढ्नुभयो भने त्यहाँ स्पष्ट लेखिएको छ, तैँले परमप्रभु आफ्नो परमेश्वर आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा शक्तिले प्रेम गर्नु। पहिलो र प्रथम आज्ञा यही हो भनेर स्पष्ट रूपमा परमेश्वरको वचनमा प्रभु येशु ख्रिस्ती स्वयंले पुरानो करारको वचनलाई लिएर आएर स्पष्ट पार्नु। आदरणीय श्रोता, हामीहरूको जीवनमा हामी साँच्चीकै सुख र आनन्द प्राप्त गर्ने हो भने प्रभुको वचनलाई हामीले सुनेर त्यो वचन चाहिँ हो हामीले परमेश्वर पहिलो स्थानमा राख्नुपर्छ। जे काम गर्दा पनि, जे कुराको योजना बनाउँदा पनि, तपाईँ जहाँ जाँदा पनि, तपाईँले जे कुराहरू सोचिराख्दा पनि सबभन्दा पहिला परमेश्वरलाई सम्झिनुहोस्, उहाँलाई पहिलो स्थानमा राख्नुहोस्। यदि हामी परमेश्वरदेखि मन हाम्रो तर्कियो भने, हाम्रो मन चाहिँ परमेश्वरदेखि नभएर अरू कुरातिर हाम्रो मन गयो भने के हुन्छ? यो परमेश्वरको वचन स्पष्ट भन्छ। हेर्नुहोस्, कहिले काहीँ हामीहरूको जीवनमा हामीले सुख, शान्ति, आनन्द र प्रशस्तताको जीवन हामी खोजिरहेका हुन्छौँ तर हामीले प्राप्त गरेको महसुस गरिरहेका हुँदैनौँ। किन? किनभने परमेश्वरदेखि हामी तर्किरहेका हुन्छौँ। हामीलाई सङ्गति देखे पनि डर लाग्छ, प्रार्थनामा जानदेखि नै हामीलाई डर लाग्छ, होइन? हामीले 1 हप्ता 2 हप्ता सङ्गतिको नजिक पुगेर पनि हामीलाई लाज लाग्छ, हामीलाई वचन बोकेर हिँड्न लाज लाग्छ, हामीलाई कहिले काहीँ त कुनै मानिसलाई जय मसीह, प्रभुको महिमा होस्, कस्तो हुनुहुन्छ, परमेश्वरका कुराहरू गर्न पनि हामीलाई डर लाग्छ। किनभने हामी जब जब परमेश्वरदेखि टाढा टाढा टाढा हुँदै जान्छौँ, हामीलाई सबै कुरादेखि हामीले एकदमै तर्किएर हामी अन्य कुरातिर लाग्छौँ र परमेश्वरको सुख शान्ति हामीबाट गुम्दै गइराखेको हुन्छ। त्यसकारण यहाँ परमेश्वरको वचन स्पष्ट भन्छ, परमेश्वरदेखि मन तर्कियो भने हाम्रो जीवन चाहिँ उजाड भूमिमा उम्रेको पोथ्रो जस्तै हुन्छ। लेखिएको छ, हामीले यहाँ 6 पदमा हेऱ्यौँ भने पाउँछौँ, त्यो उजाड भूमिको पोथ्रो जस्तै हुन्छ। हेर्नुहोस् त, कस्तो हुन्छ होला उजाड स्थानमा? उजाड भूमि भनेको केही पनि नहुने, जहाँ हरियाली धेरै छैन, सुक्खा छ, त्यो ठाउँमा उम्रेको झारपातहरू के हरा भरा, कटकलाउँदो, पोटिलो, खोला पक्कै पनि हुँदैन। किनभने त्यो चाहिँ रुख पनि जेलिङ्ग परेको, पात पनि राम्रो नफक्राएको, प्रशस्त पानी खान नपाएको, होइन? हावा पानी पनि तातो मात्रै, चिसो छैन, पानीको जरा छैन, पानीको मूल छैन, त्यहाँ कुनै रसिलो जमिन छैन। आदि नै श्रोता, परमेश्वरजीकै जब हामी तर्किन्छौँ, जब हाम्रो मन चाहिँ परमेश्वरतिर नभएर अन्य कुरातिर बढी जान्छ भने हाम्रो जीवन चाहिँ त्यो मरूभूमिको जमिनमा उब्रेको पोथ्रो झारपात जस्तै हुन्छ। त्यो जीवन चाहिँ सुखी जीवन हुन सक्दैन। त्यसकारण त्यति मात्र नै अझ यहाँ भनेको छ, के लेखेको छ भन्दा, त्यो त मरूभूमिका सुखा ठाउँहरूमा बस्नेछ। मरूभूमिको सुखा ठाउँहरूमा उसलाई बस्ने इच्छा हुन्छ, खालि एकान्त ठाउँले रोज्छ, लोनली फिल गर्छ जीवनमा, थकान फिल गर्छ जीवनमा। उसले सधैँभरि मलाई कसैले साथ दिएनन्, कोही मेरो पक्षमा छैन, म कस्तो एक्लै भएको, मेरो प्रार्थना पनि परमेश्वरले सुन्नु भएन, मलाई त त्यो फलानले पनि माया गर्दैन, त्यसले मेरो त कुनै मलाई वास्तै गर्दैन, हामीलाई खालि एक्लोपनको मात्रै महसुस जीवनमा हुँदा आइराखेको छ भने तपाईँ र मैले जान्नु पर्दछ कि हामी परमेश्वरदेखि फर्किराखेका छौँ। हाम्रो जीवनमा सुख छैन, दुःख आइराखेको छ। त्यो चाहिँ मरुभूमिमा सुखा ठाउँमा जाने, खालि हामीलाई कोही नभएको एकान्त ठाउँहरू, जहाँनिर चाहिँ मानिसहरू सुनसान ठाउँहरू हामी खोज्न पुग्छौँ, जहाँ हामीलाई कहीँ पनि आशा भेटिँदैन। त्यसकारण मरुभूमिको सुखा ठाउँहरूमा जाने मात्रै इच्छा हामीलाई हुन्छ भने हामीले जान्नुपर्छ कि हामी चाहिँ परमेश्वरदेखि तर्किराखेका छौँ। होसियार हुनुहोस्, यदि तपाईँको जीवनमा त्यस्तो रुखोपन आउँदैछ भने, त्यति मात्र भन्दा यहाँ लेखेको छ, नुनको जमिन जस्तो कोही पनि त्यहाँ बस्नै सक्दैन। नुनको जमिन जस्तो हुन्छ हाम्रो हृदय, जहाँ नुन भएको ठाउँमा के भन्नुहोस् ल भन्नुहोस् त, जहाँ नुन धेरै हुन्छ, तपाईँले कुनै पनि नुन तपाईँले तरकारीमा हाल्नुभयो भने नुनले राम्रो गर्यो, दालमा हाल्नु भने राम्रो गर्यो, मासुमा हाल्नु भने राम्रो गर्नुभयो, त्यो पनि बढी हाल्नु भने काम छैन। त्यो नुन तपाईँले जमिनमा फ्याँक्नुभयो भने त्यो जमिन चाहिँ पूर्ण रूपमा नष्ट हुन्छ, त्यहाँ कुनै पनि उत्पादन हुँदैन, कुनै पनि बोट बिरुवाहरू उम्रदैन। हाम्रो जीवन, हाम्रो हृदय, हाम्रो विचारहरू चाहिँ नुनको जमिन जस्तै, एउटा बाइबलमा लेखिएको छ कि मृत सागर भन्ने, त्यो मृत सागर भनेको मरेको सागर अथवा डेड सी, जसमा चाहिँ जीवन छैन, अनि त्यो जीवन नभएको ठाउँमा कुनै पनि जीव जन्तु बाँच्न सक्दैन। आदिनी श्रोता, त्यहाँ चाहिँ नुनै नुन बढी भएर त्यसको नाम नै मृत सागर भएको हो। यस्तै हाम्रो जीवन पनि यदि हामी परमेश्वरदेखि तर्किएका छौँ भने, हाम्रो जीवन सुखा छ भनेदेखि हाम्रो जीवन नुनको जमिन जस्तो हुन्छ, जहाँ कोही पनि बस्न मन पराउँदैन, कसैले पनि त्यो खेतबारी किन्दैन, अर्थात् त्यहाँ परमेश्वरको आशिषको कुरा आउनै सक्दैन, सुख आउनै सक्दैन, आनन्द आउनै सक्दैन, खुसी आउनै सक्दैन, खालि हाम्रो त्यो मन चाहिँ उराट लाग्दो छ, केही पनि उम्रदैन। त्यहाँ बाइबलमा लेखेको छ मत्तीको पुस्तकमा कि त्यो असल जमिनमा परेको फल जस्तो, त्यो बिउ जस्तो नभएर त्यो चाहिँ काँडाको झ्याङमा परे जस्तो, त्यो चाहिँ बालुवामाथि परे जस्तो, रोडामाथि परेको जस्तो त्यो बिउ हुन्छ, अनि बाटोमा परेको जस्तो बिउ हुन्छ, त्यो चाहिँ कसैले पनि त्यो बिउले चाहिँ राम्रो फल फलाउन सक्दैन। आदरणीय श्रोता, परमेश्वरदेखि तपाईँहरूमा पर्केका छौँ भने हामीले जाँच्नु पनि बेला आएको छ। त्यति मात्र होइन, अझ यहाँ वचनले के भन्छ, परमेश्वरदेखि तपाईँ जो हामी तर्किएका छौँ भने, यहाँ भनेको छ कि उन्नति आउँदा त्यसले देख्ने छैन, छ पदमा उन्नति, जब हाम्रो जीवनमा आशिषका ढोकाहरू खोलिएका हुन्छन् हामी त्यो आशिषलाई कहिले देख्नै सक्दैन, खालि हामीमा निराशा मात्रै छाउँछ। किन? किनकि हामीले परमेश्वरतिर आफ्नो मन लगाएका छैन, परमेश्वरतर्फ हाम्रो ध्यान छैन, हामीले अन्य कुरातर्फ आफ्नो ध्यानहरू लगाइराखेका छौँ, अनि ती कुराहरूले नै हामीलाई परमेश्वरको आशिषहरूलाई छेकिराखेको छ। हाम्रै वरपर मानिसहरू एकदमै हाँसी खुसी आनन्दित भएर सेवा सङ्गतमा जोडिरहेका छन्, प्रार्थनामा हिँडिरहेका छन्, प्रसारमा हिँडिरहेका छन्, सेवकाईमा जोडिरहेका छन्, तर हामी चाहिँ मलाई चाहिँ के भएको, मेरो जीवनमा परमेश्वरले मलाई किन आशिष दिनु भएन भन्ने कुराको मात्रै हामी गन्थन गरेर बसिरहन्छौँ, किनकि हामीले आशिषलाई पनि देख्ने छोडेका हुन्छौँ। हाम्रा आत्मिकी आँखाहरू, हाम्रा आशिष देख्ने आँखाहरू, हाम्रा भित्री अन्तस्करणका आँखाहरू बन्द भएका हुन्छन्, कारण हाम्रो सम्बन्ध परमेश्वरसँग छैन, हाम्रो मन प्रभुतिर छैन। त्यसकारण आदरणीय श्रोता, तपाईँ र म सुखको जीवन, आनन्दको जीवन पाउने हो भने परमेश्वरदेखि नतर्किनुहोस्, परमेश्वरदेखि नभाग्नुहोस्, परमेश्वरको नजिक आउनुहोस् र परमेश्वरमा भरोसा राख्नुहोस्। अनि परमेश्वरमा भरोसा राख्ने मानिसको जीवन चाहिँ यस्तो हुन्छ। सुन्न चाहनुहुन्छ तपाईँ? परमेश्वरमा भरोसा राख्नु भनेको चाहिँ परमेश्वरमा आशा राख्नु, भरोसा भन्नु नै आशा हो, 100% त्यो कुरा हुन आउँछ। मैले आज जे कुरा परमेश्वरले मलाई देखाउँ त्यो कुरा मैले प्राप्त गर्छु भन्ने पूर्ण आशाका साथ जिउने जीवन हो। त्यसकारण यहाँनिर तल हामी हेर्न सक्छौँ, सात पदले, त्यो मानिस भन्ने हो जसले परम प्रभुमा भरोसा राख्दछ, जसको आशा परम प्रभु हुनुहुन्छ, त्यो पानीको किनारामा रोपेको रुख जस्तो हुन्छ। हेर्नुहोस् त, परमेश्वरमा आशा राख्ने, भरोसा राख्ने मानिस त सुखी मानिसको जीवन कस्तो हुन्छ रे, खोलाको किनारामा रोपेको रुख जस्तो हुन्छ। सम्झिनुहोस्, तपाईँ पनि कतिचोटि खोलाका किनाराहरूमा हिँड्नु भएको होला, समुद्रको छेउमा हिँड्नु भएको होला, पोखरीको डिलोहरूमा हिँड्नु भएको होला, खोलाको छेउमा रोपेका बोटहरू कुनै पनि यदा कदा कदै अपवादमा कुनै बिमारी भएको छ, कुनै अथवा हापाहुरीले भाँचिएको छ भनेदेखि त्यहाँ कसै सुक्न सक्ला, नत्र भने म्याक्सिमम सबै जसो रुखहरू हरा भरा नै हुन्छ खोलाको छेउमा। हाम्रो चर्चको वरिपरि पनि प्रशस्त रुखहरू, हामी खोलाको किनारामा छ चर्च, त्यो छेउमा हामी प्रशस्त रुखहरू देख्छौँ। ती रुखहरू साना साना रुख थिए सुरुमा रोप्दाखेरि आजभन्दा 2-3 वर्ष अगाडि, तर आजभोलि हामी ठुलो भएर एकदमै फैलिएको हरियाली भएको, त्यसको छारीहरू भएको, जहाँ शीतलमा बस्न मिल्ने भएको हामी देख्छौँ। आदि नै श्रोता, परमेश्वरमा भरोसा राख्ने मान्छेको जीवन खोलाको किनारमा रोपेको रुख जस्तै हुन्छ। किन थाहा छ? लेखेको छ त्यसको जराहरू चाहिँ किनारासम्म अथवा पानीको छेउसम्म फैलिएको हुन्छ। नि रुखलाई चाहिँ त्यो जराहरूले प्रशस्तसँगले पानीहरू उपलब्ध गराउँछ, ल्याउँछ, अनि खानेकुराहरू मजाले ल्याउँछ, अनि त्यो रुखको पातहरू चाहिँ हरियै हरियाली हुन्छ। त्यति मात्र न, फल फल्ने रुखहरू छन् त लटरमै फलहरू फल्छ, फुलहरू फक्रिन्छ, त्यो रुख हरा भरा हुन्छ, किन सुखी हुन्छ। त्यति मात्र न, अर्को एउटा राम्रो कुरा लेखेको छ यहाँ वचनमा, के लेखेको छ भन्दाखेरि खडेरीको समयमा त्यसलाई केही कुराको चिन्ता हुँदैन, किनकि उसको छेउमा खोला हुन्छ, त्यहाँ पानी प्रशस्त बगिराखेको हुन्छ, खडेरी पडेको बेलामा पनि ऊ डराउँदैन। त्यो चाहिँ सुखी मान्छे हो, त्यो चाहिँ परमेश्वरमा भरोसा राख्ने मान्छे हो। त्यति मात्र न, अर्को लेखेको छ गर्मीको समयमा अथवा चाहिँ त्यहाँनिर चाहिँ भनौँ न खडेरी पर्ने समयमा कुनै पनि डढुला अथवा नाश होला भनेर फिटिकै ऊ डराउँदैन, किनकि उसँग प्रशस्त पानी सिँचाइ गर्ने माध्यम हुन्छ, किनकि त्यो सोर्ससँग जोडिएको हुन्छ, स्रोतमा जोडिएको हुन्छ। अनि परमेश्वरसँग पनि एउटा मान्छे जब जोडिरहेको हुन्छ, प्रार्थना गरिरहेको हुन्छ, भरोसा गरिरहेको हुन्छ भने त्यो मानिसको जीवन चाहिँ सुखी जीवन हुन्छ, आशिषमय जीवन हुन्छ, सन्तुष्टिको जीवन हुन्छ। अनि अन्तमा लेखेको छ कि त्यसले कहिले पनि फल फलाउन छोड्दैन। हालेलुया, प्रिय हो, कुनै पनि रुख जस्तो सुकै होस्, चाहे फलको रुख होस्, चाहे सामान्य काठपातको रुख होस्, त्यसमा केही न केही उसले आफ्नो तरिकाले फल फलाउँछ। यदि कुनै पनि रुखले फल फलाएन भने हामीलाई थाहा हुन्छ त्यो रुख चाहिँ काम नलाग्ने भयो, त्यो रुखमा हामी प्रति चाहिँ गुनासो रहन्छ। तर परमेश्वरसँग जोडिएको मान्छेको जीवनमा सधैँ फलहरू देखिन्छ, खोलाको धारमा रोपेको बोर जस्तै त्यो हुन्छ। भजन सङ्ग्रह 1 अध्याय पनि हामी त्यही कुरो पाउँछौँ। भजन सङ्ग्रह 1 अध्याय स्पष्ट रूपमा लेखिएको छ, हामी त्यो पदलाई पढ्नेछौँ। यहाँ लेखिएको छ, हेर्नुहोस्, धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, त्यो खोलाको किनारमा रोपेको बोर जस्तै हुन्छ, जस्तै आफ्नो ऋतुमा फल दिन्छ, अनि जसको पाप कहिले ओइलाउँदैन, त्यसले जे पनि गर्छ त्यसमा त्यो सफल हुन्छ। आमेन। आदरणीय श्रोता, तपाईँ र म साँच्चै नै सुखी जीवन चाहना गर्ने हो भने हामीले परमेश्वरदेखि हाम्रो मनलाई तर्काउनु हुँदैन, हामीले शारीरिक शक्तिमाथि भरोसा गर्नु हुँदैन, परमेश्वरलाई हाम्रो हृदयले पहिलो स्थानमा परमेश्वरलाई राख्नुपर्छ र हाम्रो भरोसा अथवा आशा चाहिँ परमप्रभुमाथि राख्नुपर्छ, किनकि परमप्रभुमा राखेको भरोसाले हामीलाई निरन्तर फल फलाउन सहायता गर्छ, जसले गर्दा हामी सुखमय जीवन जिउन सक्छौँ। आज संसारमा मान्छेलाई सुखको लागि मान्छेले आफ्नो जन्म थलोबाट अर्को ठाउँ कर्म थलो गर्दै धेरै ठाउँहरू मान्छे सरिराखेका छन्। किन? मान्छेले सुखको खोजी गरेको, सुख त हामी भित्रै छ, हाम्रो मनमै छ, हाम्रो हृदयमा छ, हामीले त्यसलाई खोज्न जान्नु पर्यो। अनि परमेश्वरको वचनले हामीलाई यसरी बताउँदछ कि परमेश्वरमाथि भरोसा राख, अनि परमेश्वरमा विश्वास राख, आशा राख, उहाँले नै तिमीहरूलाई हराभरा बनाउनु हुनेछ। के तपाईँ परमेश्वरमाथि भरोसा राख्न चाहनुहुन्छ? के तपाईँ परमेश्वरमा भएर सुखको जीवन जिउन चाहनुहुन्छ? के तपाईँ अबदेखि उसो म अब परमेश्वर प्रति मेरो मन सदैव लगाउनेछु, म अब फर्केर कहिले पनि जाने छैन, म संसारतिर मेरो मनलाई दिने छैन, तर म परमप्रभु परमेश्वरलाई पहिलो स्थानमा राखेर उहाँकै पछि हिँड्नेछु भन्ने के तपाईँ प्रतिज्ञा गर्न सक्नुहुन्छ? के तपाईँको हृदयले अब सदैव परमेश्वरलाई खोज्दछ? तपाईँले यी कुराको निर्णय गर्नुभयो भने आजदेखि उसो यसै गरी तपाईँले परमेश्वरबाटको सुख प्राप्त गर्नुहुनेछ। यौनाको सुसमाचार 10 अध्यायको 10 पदमा लेखेको छ, म त तिनीहरूलाई जीवन दिन आए, अनि त्यो जीवन पनि प्रशस्तताको जीवन दिन आए भनेर प्रभुले भन्नुभयो। आदरणीय श्रोता, प्रभु येशू ख्रीष्ट संसारमा तपाईँ र मलाई दुखित पार्न होइन, नाश पार्न होइन, तपाईँ र मलाई आनन्दित जीवन जिउन, अनन्तको जीवनको प्रतिज्ञा दिन र यस संसारमा पनि तपाईँ मलाई सुखी भएर बाँच्नको लागि प्रभु येशू ख्रीष्ट संसारमा मानिस सभा लिएर आउनुभयो। यसकारण आज त्यही प्रभु येशू ख्रीष्टको वचनले तपाईँलाई मलाई भन्दैछ कि तिमीहरूले ममाथि भरोसा राख, अनि म तिमीहरूलाई सुख शान्ति र अनन्त जीवन दिन्छु। परमेश्वरले यहाँहरूलाई यो वचनद्वारा प्रशस्त आशी दिनुभएको होस् र यहाँहरूको जीवन साँच्चै नै धन्यको भएको होस् कि तपाईँ एउटा खोलाको धारमा रोपेको बोट जस्तै भएर फुल्दै फल्दै वृद्धि हुँदै अनि साँच्चै नै सुखमय जीवन जिउनु भएको होस्। मेरो यही प्रार्थना छ तपाईँलाई। अनि यही परमेश्वरको वचनको आशिष यहाँहरूको माझ राख्दै आज यस ठाउँबाट म विदा हुन चाहन्छु। तपाईँहरू सबैलाई परमेश्वरको यस वचन सुनाइमा प्रशस्त आशिष मिलेको होस्। जय मसीह।
0: आदरणीय श्रोता, हाम्रो निर्धारित समय पनि हामीले कार्यक्रम सुन्दा सुन्दै सकिन लागेको खबर मिलेको छ। यतिन्जेलसम्म यहाँहरूले कार्यक्रम सफल यात्रा धैर्यपूर्वक सुन्नु भएको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आजको परमेश्वरको सन्देश ल्याउनु हुने पास्टर कर्ण रोकालाई पनि हृदयदेखि नै धन्यवाद दिँदै, तपाईँहरूको मनमा आजको कार्यक्रमसम्म सम्बन्धित कुनै प्रकारको जिज्ञासाहरू छन्, प्रश्नहरू छन् भने चाहिँ तपाईँले निम्न ठेगानामा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो ठेगाना छ, कार्यक्रम सफल यात्रा, पोस्ट बक्स नम्बर 3304, काठमाडौँ नेपाल। हाम्रो सम्पर्क नम्बर छ 9840271879, 9840271879। अर्को नम्बर छ 9841399901, 9841399901। आदरणीय श्रोता, धन्यवाद छ यहाँहरूलाई आजको कार्यक्रममा धैर्यपूर्वक सुन्नुभएको लागि, र यस्तै आशिषमय सन्देश र भजनहरू कार्यक्रममा समावेश गरी लिएर आउने बाचाका साथ म कार्यक्रम प्रस्तुता डाक्टर तेज रोक्का यहाँहरूबाट बिदा हुन्छु। यहाँहरू सबैलाई परमेश्वरले आशिष दिउन्। धन्यवाद। जय मसीह।
2: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

0: आज म तपाईहरूको ध्यान हिब्रू 10 अध्यायको 38 पदमा खिच्न चाहन्छु। यहाँ यसरी भनिएको छ, तर मेरो धार्मिक जन चाहिँ विश्वासद्वारा बाँच्नेछ। यी शब्दहरू मूल रूपमा हबक्कूक 2 अध्यायको 4 पदमा हामीले पाउँदछौ। प्रेरित पौलले उनको 3 पत्रमा यो कुराहरू प्रयोग गरेका छन्, रोमीको पत्र, गलातीको पत्र र हिब्रू 10 अध्यायको 38 पद। यहाँ यी शब्दहरूको प्रयोग आकस्मिक रूपमा होइन, तर उनले आफ्नो पूर्ण विचारले यो प्रयोग गरेका छन्। रोमीको पूरा पत्र धर्मी चाहिँ विश्वासद्वारा जिउनेछ भन्ने कुरामा आधारित छ। त्यसपछि गलातीमा तिनीहरू जो झुटा शिक्षाबाट बहकिन लागेको बेला तिनीहरूलाई विश्वासद्वारा मात्र धर्मी ठहरिन्छ भनी धर्मशास्त्रीय खण्डन गरी लेखेको थियो। र यहाँ हिब्रू 11 अध्यायमा प्रेरितले यी शब्दहरू विश्वासद्वारा जिउनेहरूको लागि प्रयोग गरेका छन्। यसकारण हिब्रू 10 अध्यायको 38 पदमा हामीले पाउँदछौ, यसले हिब्रू 11 अध्यायलाई विस्तृत बनाउनमा सहायता गर्दछ। किनकि हिब्रू 11 अध्यायमा प्रेरित पौलले विश्वासद्वारा जिउनेहरूको विषयमा बोलिरहेका छन्। उनले उदाहरणको लागि पुरानो करारको समयमा जो विश्वासद्वारा बाँचे र जसले परमेश्वरलाई पछ्याए तिनीहरूलाई प्रस्तुत गर्दछन्। जसरी पौलले ती शब्दहरू निकाले जुन उनले आफ्नो विषयको ठूलो आधारको रूपमा प्रयोग गरेका छन्, जुन विश्वासीहरूको विश्वासको जीवनको बारेमा थियो। आज म तपाईँहरूसँग हिब्रू 11 अध्यायको विश्वासीहरूको विश्वासको जीवनको कुराकानीसँग बिताउन चाहन्छु। आज म तपाईँहरूसँग यी कुराहरूको विषयमा विचार गर्नेछु। हिब्रू 11 अध्यायको 1 खण्डको बारेमा बताउन चाहन्छु। हामीले यो याद गर्नुपर्दछ कि पौलले हामीलाई जानकारी दिँदैछन् कि विश्वास चाहिँ एउटै औजार हो। त्यसै गरी हिब्रू 11 अध्यायबाट उनले भन्दछन्, विश्वास एउटा औजार हो जसबाट परमेश्वरका मानिसहरूले विश्वास गरे, त्यस अनुसार काम गरे र तिनीहरूको समयमा त्यसै अनुसार जीवन बिताए। यहाँ हिब्रू 11 अध्यायको 2 पदमा तिनले भन्दछन्, किनकि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो। र 3 पदमा उनले भन्दछन्, विश्वासद्वारा हामी बुझ्दछौ कि सारा विश्व परमेश्वरको वचनद्वारा सृष्टि भयो। र हिब्रू 11 अध्यायको पूरै खण्डमा हामीले पौलले विश्वासद्वारा जिउने मानिसहरूको जीवनको व्याख्या गरेका छन्। विश्वासद्वारा र विश्वासले मात्र भनी भनेका छन्। र उनले यो देखाउँदैछन् कि विश्वास चाहिँ साँच्चै नै औजार हो जुन यो परमेश्वरद्वारा मानिसलाई दिएको हो। तिनीहरूले विश्वास प्राप्त गर्नुको परिणाम तिनीहरूको विश्वास गर्न सफल भए। तिनीहरू परमेश्वरको निम्ति कार्य गर्न र जिउन सफल भए र त्यही समयमा उनको इच्छा अनुसार जिउन सफल भए। यसको अर्थ विश्वास चाहिँ प्राकृतिक नियम भन्दा माथिको औजार हो जुन हिब्रू 11 अध्यायको 1 पदले भन्दछ, अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदिएका कुराको दृढ भरोसा हो। यहाँ विशेष जोड दिएको कुरा चाहिँ विश्वासको कार्य हो कि विश्वासले के गर्दछ, कि विश्वासले के गर्न सक्दछ। यो केवल औजार मात्र होइन, तर यो प्राकृतिक नियम भन्दा माथिको भनी देखाउँदछ। पौलले सिकाउँदैछन्, अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ भरोसा हो जुन उसले देख्दछ। यसकारण यहाँ विश्वास चाहिँ प्राकृतिक नियम भन्दा माथिको औजार हो भनी जोड दिदछ। र जसले विश्वासीहरूको हृदय र जीवनमा काम गर्दछ, जसले उनको अगाडि राखेको कुरा माथि विश्वास राख्नमा सहायता गर्दछ र नदेखिएका कुराको दृढ भरोसा हो। यो शब्दलाई फेरि एकपल्ट हेरौं कि विश्वास चाहिँ आशा राखिएका कुराको निश्चयता हो जुन विश्वास भविष्यमा आशा राखिएका कुराको वर्तमानको यथार्थता हो। उदाहरणको लागि स्वर्गलाई लिऊ जुन विश्वासीहरूले भविष्यमा प्राप्त गर्न जाँदैछन् र त्यो उनीहरूको लागि एउटा आशा हो, तर यो वर्तमान यथार्थतामा दिएको छ किनभने विश्वासले परमेश्वरको आज्ञामा काम गर्दछ र भविष्यमा पूरा हुने कुरामा आशा गर्दछ जुन ती स्वर्ग र अनन्त जीवनको बारेमा हुन्। यसकारण परमेश्वरले प्रतिज्ञा गर्नु भएको कुरा विश्वासले अपनाउँदछ। यसकारण विश्वासले कुनै प्रकारको प्रतिज्ञा जुन चाहिँ परमेश्वरले गर्नु भएको कुरा वर्तमानमा विश्वासीहरूले हासिल गर्न सक्दैन। अब हामी पहिलो पत्रुस 1 अध्यायको 8 पदलाई हेरौं। त्यहाँ तपाईँ विश्वासीहरू र विश्वासको र परमेश्वरको सन्तान जसले के विश्वास गर्दछ र के कुरामा भरोसा गर्दछ र के कुरामा आशा गर्दछ भन्ने सन्देश तपाईँले पाउन सक्नुहुन्छ। यसरी भन्दछ, तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्दछौ, जुन उहाँ प्रभु स्वयं हुनुहुन्छ। विश्वासीहरूले परमेश्वरलाई प्रेम गर्दछन्, तर उहाँले कसैलाई प्रेम गर्नुहुन्छ जसलाई उहाँले कहिले देख्नु भएको छैन, किनभने विश्वास प्राकृतिक नियम भन्दा माथिको औजार हो। त्यसले विश्वासीहरूलाई धर्मशास्त्रमा प्रकट हुनु भएकोमा कसैमाथि जसलाई उसले कहिले देखेको छैन, यद्यपि उहाँमाथि उसले विश्वास गर्न सफल हुन्छ र प्रेम गर्न सफल हुन्छ र त्यो व्यक्तिमा भर पर्दछ जुन प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। फेरि यो पद पढ्न चाहन्छु, उहाँलाई तिमीहरू अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्दछौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँदछौ। यसमाथि विचार गर्नुहोस्, जसले उद्धार पाएका छैन र विश्वासी होइनन् कसरी उसले यो गर्न सक्छ? कसैमाथि विश्वास गर्नु उसलाई कहिल्यै देखेको छैन, कसैलाई प्रेम गर्नु जो तपाईँको नजिक आउनु भएको छैन र कसैमा आनन्द मनाउनु जसलाई तपाईँले कहिल्यै देख्नु भएको छैन। यद्यपि यो परमेश्वरको सन्तानको अनुभव हो, कोही व्यक्ति जसले ख्रीष्टलाई प्रेम गर्दैन तिनीहरूले मुक्ति पाएका छैनन्, तर त्यो व्यक्ति जसले मुक्ति पाएको छ त्यसले ख्रीष्ट येशूलाई प्रेम गर्दछ र जसको हृदयले आत्माले र समझले उहाँमा भर पर्दछ, उहाँमा भरोसा राख्दछ। यसकारण यी शब्दहरूको स्पष्ट र व्यक्तिगत उदाहरण जुन चाहिँ विश्वास र विश्वास गरिएको आशा राखिएको कुराको निश्चयता हो। यसकारण विश्वास नदेखिएका कुराको दृढ भरोसा हो। यसकारण यो प्राकृतिक नियम भन्दा माथिको औजारले हृदयलाई नदेखिएको कुराको विश्वास दिलाउँछ। परमेश्वरको सम्बन्धमा, मुक्तिको सम्बन्धमा हृदयलाई नदेखेको कुराको विश्वास दिलाउँदछ। यी सबै प्रतिज्ञाहरू जुन विश्वासीहरूलाई विश्वासको माध्यमबाट प्रदान गरिएको छ र विश्वासीहरू यी नदेखिएका कुरामा दृढ भरोसा राख्दछन् र यी कुराहरू स्वीकार गर्दछन् कि एक दिन उहाँले तिनीहरूलाई सहायता गर्नेछन्। यसको अर्थ वास्तवमा विश्वास प्राकृतिक नियमभन्दा माथिको मुक्ति दिने औजार हो। फेरि हिब्रू 11 अध्यायको एक पदले भन्दछ, अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको दृढ भरोसा हो। यहाँ विश्वास चाहिँ मुक्ति दिने औजारको रूपमा भनिएको छ, जसले आशा राखिएका कुराको निश्चयता र नदेखिएका कुराको दृढताको भरोसा गराउँदछ। त्यसपछि हामी यसलाई वस्तुको रूपमा देख्न सक्छौ। कसैले तपाईँलाई भन्न सक्छ, विश्वास भनेको अँध्यारोमा हानेको तीर हो, यद्यपि त्यो नचाहिने कुरा हो। जुन विश्वास त्यो होइन, तर विश्वास जहिले पनि त्यो चिज हो जसमा केही कुरामा भर पर्न सकिन्छ। जसरी हाम्रो परमेश्वर र मुक्तिदाताले हाम्रो बीचमा धर्मशास्त्रको सत्यता प्रकट गर्नु भएको छ कि ख्रीष्ट स्वयं त्यो साधारण विश्वासको वस्तु हुनुहुन्छ। जसरी प्रेरित 16 अध्यायको 31 पदमा पौलले फिलिप्पीको झ्यालखानाको हाकिमलाई उद्धार पाउनलाई मैले के गर्नुपर्छ भन्ने प्रश्नको उत्तरमा भन्दछन्, प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस् र तपाईँले उद्धार पाउनुहुनेछ। यसकारण विश्वास चाहिँ बचाउने औजार हो, किनभने यसले विश्वासीहरूलाई उहाँ ख्रीष्टमा मर्नुभयो, त्यसै गरी धर्मशास्त्रमा उल्लेख गरेका छुटकाराको ठूलो काम उहाँले गर्नुभयो र उहाँमा भरोसा राख्न जुन उहाँ अदृश्य ख्रीष्टमा रहनलाई यसले स्वीकार गर्दछ। जो उहाँको नजिक आउनेछन् तिनीहरूलाई उहाँले अंगाल्नुहुन्छ। यसकारण विश्वास बचाउने औजार हो। एफिसी 2 अध्यायको 8 पदले भन्दछ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ। विश्वास जसले बचाउँदछ त्यो सधैँ हाम्रो ख्रीष्ट येशु र उहाँको कार्यमा केन्द्रित हुन्छ। त्यहाँ विश्राम लिनुहोस्, उहाँमा भर पर्नुहोस्, जसरी उहाँले आफ्नो सुसमाचारमा परमेश्वरको उदेकको अनुग्रहको बारेमा हामीलाई प्रकट गर्नुभएको छ। यो विचारणीय छ जुन प्रेरित पौलले यहाँ हामीलाई भन्दछन् कि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो। साँचो गवाही चाहिँ तिनीहरूले निरन्तर प्रयत्न गरे र अन्त्यसम्म तिनीहरूले जित हासिल गरे। यसकारण विश्वास अदृश्य हो र यसलाई देख्न सकिँदैन। विश्वास परमेश्वरद्वारा दिइएको अदृश्य र प्राकृतिक नियमभन्दा माथिको गुण हो, जसलाई हृदयमा उत्पन्न हुँदछ, जसमा व्यक्तिगत रूपमा अघि बढ्दै जानु पर्दछ र अन्त्यमा महिमामा पुग्दछौ। आज म प्रार्थना गर्दछु कि परमेश्वरले तपाईँलाई विश्वास भनेको के हो भनेर उहाँको वचनद्वारा सिकाउनु भएको होस् र उहाँले तपाईँलाई ख्रीष्ट येशूमा विश्वास गर्नलाई आजदेखि उहाँलाई आफ्नो मुक्तिदाता र छुटकाराको रूपमा ग्रहण गरी उहाँमा भर पर्न विश्वास प्रदान गर्नुभएको होस्।
1: हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईलाई यस कार्यक्रममा स्वागत तथा अभिवादन गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। मानिसले आफैलाई मात्र खुशी पार्ने इच्छा नराखेर दुर्बल कमजोर मानिसहरूलाई सहनुपर्छ, अर्थात आफूभन्दा कमजोर मानिसहरूको दुर्बलतालाई सहनुपर्छ, धैर्यता देखाउनुपर्छ। यो भनाईको अर्थ आज म तपाईँलाई बताउन चाहन्छु। कृपया रेडियोको छेउमा आएर बस्नुहोस्। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, म तपाईँलाई यो जानकारी गराउन चाहन्छु कि हाम्रा आदरणीय श्रोता मित्रहरूको निम्ति आत्मिक यात्राको तर्फबाट एउटा टी शर्ट उत्पादन गरिएको छ। यदि तपाईँ यो प्राप्त गर्न चाहनुहुन्छ भने यस विषयमा सम्पूर्ण जानकारीको निम्ति हामीलाई पत्र लेख्नुहोला। पत्र व्यवहारको निम्ति हाम्रो पूरा ठेगाना यस कार्यक्रमको अन्तमा अवश्य नै प्रसारण गरिनेछ। आउनुहोस् त त्यसै आज पनि एउटा मधुर अर्थपूर्ण संगीत भजन सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदय तयार गरौं।

कति मानिसहरू हुन्छन् जो आफ्नो जीवनमा भएको आएको समस्याको कारण छाती पिटी पिटी विलाप गरिरहेका हुन्छन्, आफैलाई धिक्कार्दै बाँचिरहेका हुन्छन्, धेरै धेरै गुनासो र असन्तुष्टताहरू बोकेर संसारमा बाँचिरहेका हुन्छन्। प्रिय मित्र, हामीले यो कुरा थाहा पाउनुपर्छ कि जबसम्म हामी जीवित छौं तबसम्म तपाईँ र मेरो जीवनमा समस्या आउँछै आउँछ। कुनै बेला ठूलो समस्या, कुनै बेला सानो समस्या, कहिले आफ्नैतिरबाट त कहिले अरूबाट हाम्रो जीवनमा समस्या आउँछ, मेरो जीवनमा आउँछ। सायद मेरो कुरा सुनेर तपाईँ मनमा नै यसो भनिरहनु भएको छ होला, हो तपाईँले ठिकै कुरा गर्नुभयो, मेरो जीवनको कुरा तपाईँले गर्नुभयो। तर म तपाईँलाई बताउन चाहन्छु, जीवनमा समस्या आउने यो संसारमा तपाईँ मात्र एक्लो हुनुहुन्न। तपाईँलाई लाग्छ तपाईँले एक्लै जीवनमा संघर्ष गरिराख्नु भएको छ। याद गर्नुहोस् मित्र, हरेक मानिसको जीवन यस्तै छ। तल्लो घर माथिल्लो घरकाहरूको जीवन पनि त्यस्तै हो। मैले भने नि, हामी जिउँदा छौं र नै समस्या आएको हो। मरेपछि त डुमे राजा भन्ने सुन्नुभएकै होला। मरेपछि त केही समस्या नै छैन। मर्दा शरीरलाई मौरीले चिलोस् कि लामखुट्टेले टोकोस्, के फरक पर्छ र? धेरैजना आफ्नो जीवनमा कुनै समस्या नआओस् भन्ने इच्छा गर्छन्, समस्यादेखि भाग्न खोज्छन्, थरी थरीका उपायहरू रच्छन्। मलाई थाहा छ के गर्छन् के गर्छन्। मैले बाटोघाटोमा थुप्रै टपरा टपरीहरू देखेको छु। धेरै उपायहरू गर्छन् समस्याहरूबाट उम्कनको निम्ति, तर समस्या भनेको वास्तवमा हामीलाई अघि बढाउने सिँढी हो। हामी हार खाएको बेलामा हामीलाई जीतको तर्फ अगाडि बढाउने एउटा माध्यम हो। हामीमा समस्याबाट भाग्ने वा जोगिने इच्छा हुनुहुँदैन, बरु समस्याको डटेर सामना गर्दै त्यसलाई समाधान गर्ने इच्छा गर्नुपर्दछ। यस्तो भयो भने हाम्रो आत्मबल बिस्तारै बिस्तारै बलियो हुँदै जान्छ। नत्र त सानो जुगा देख्ने बित्तिकै डर लाग्छ र चिच्याउन थाल्छौं, कराउन थाल्छौं, बिरालो देखे कि हामीलाई डर लाउँछ। प्रिय मित्र, जीवनमा सफलता पाउन चाहनुहुन्छ भने तपाईँको अघि आएका समस्याहरू समाधान गर्ने कोसिस गर्नुहोस्। के तपाईँ आनन्दित बन्न चाहनुहुन्छ? धेरै मानिसहरूले ब्याङ्कबाट ऋण काटेर आफ्नो समस्याहरू समाधान गर्न खोज्छन्। याद गर्नुहोस्, यो खाल्टो खुल्टीहरू पुर्दै पुर्दै हामी गयौं भने कहिलेसम्म हामी सक्छौ? याद गर्नुहोस्, यसको अन्त कहिले पनि छैन। यसो विचार गर्नुहोस्, सफल त सबै मानिसहरू हुन चाहन्छन् होइन त? उनीहरू समस्या सुल्झाउने व्यक्तिहरू हुन्। कति मानिसहरू डाक्टर, इन्जिनियर, वकिल, वैज्ञानिकहरू सजिलै त्यस्ता भएका होइनन्। तर जीवनमा संघर्ष गरेर लडे अनि बल्ल सफलता आफ्नो जीवनको निम्ति पाएका छन्। त्यसैकारण त अरूको सेवा गर्न सक्छन्। जो आफ्नै जीवनमा हारेको छ त्यसले अरूलाई के गर्न सक्छ र? आफैलाई जितेपछि आफ्नै जीवनलाई संघर्षमा राखेर जीवनको अस्तित्वलाई बुझ्ने मानिसले अरूलाई परोपकार गर्न सक्छन्, अरूको सहायता गर्न सक्छन्। प्रिय मित्र, प्रभु येशु आनन्दका परमेश्वर हुनुहुन्थ्यो, तापनि पापी मानव जातिको निम्ति पापको दण्डबाट छुटकारा दिनलाई क्रूसमा बलिदान हुन उहाँ मानिसको रूप लिएर यस संसारमा आउनुभयो। उहाँ एक वास्तविक मानिस भएर यो संसारमा जिउनुभयो अनि उहाँको जीवनलाई हेर्दा हामी देख्छौं उहाँ पनि जीवनका समस्याहरूदेखि कहिले भाग्नु भएन। हो, कुनै कुनै बेला जब मानिसहरूले खेदो गर्दै थिए, उनले आफ्नो बाटो लिएर ती मानिसको भीड़बाट उम्केर गए। उहाँको आफ्नै जीवनमा पनि समस्याहरू आए। उहाँले सबैको भलो हुने कार्य गर्नुभयो, तापनि अरूहरूले उहाँलाई दोष लगाए, तापनि उहाँले भलाइ गर्न छोड्नु भएन। वास्तवमा येशूले आफ्नै जीवनका समस्याहरू मात्र समाधान गर्नु भएन, तर अरूहरूका जीवनका समस्याहरू पनि समाधान गरिदिनुभयो। रोगी बिमारीहरूलाई उहाँको अलौकिक शक्तिद्वारा निको पार्नुभयो। दृष्टिविहीनलाई, शारीरिक अशक्तहरूलाई पनि त्यसरी नै निको पार्नुभयो, सहायता गर्नुभयो। भूत आत्माले सताइएकाहरूलाई पनि छुटकारा दिनुभयो।
परमेश्वरको खोजी गर्नेहरूलाई मन तृप्त हुने वचनहरू सुनाउनुभयो, भन्नुभयो, आत्माको भोक तिर्खा मेटिदिनुभयो। यसले गर्नुभएका सबै कामहरू यो छोटो समयमा बताउन सम्भव छैन। येशू समस्याहरू समाधान गर्ने व्यक्ति हुनुहुन्थ्यो। मानिसहरू पार्नुभयो, दृष्टिविहीनलाई, शारीरिक अशक्तहरूलाई पनि त्यसरी नै निको पार्नुभयो, सहायता गर्नुभयो। भूत आत्माले सताइएकाहरूलाई पनि छुटकारा दिनुभयो।

0: उहाँको पछि लाग्थे, उहाँको शिक्षा सुन्थे, आफ्नो समस्याको समाधान उहाँबाट पाउन चाहन्थे। प्रिय मित्र, यीशुसँग अरूहरूलाई चाहिने कुराहरू थियो। प्रिय मित्र, तपाईँको जीवनलाई हेर्नुहोस्, के अरूहरूलाई चाहिने कुनै कुरा तपाईँसित छ? तपाईँ यो संसारमा किन हुनुहुन्छ? के कुनै उद्देश्य बिना नै तपाईँ यो संसारमा जन्मनु भएको छ? के तपाईँ यो पृथ्वीको निम्ति एउटा भार बन्नु भएको छ? होइन, परमेश्वरले तपाईँलाई एउटा उद्देश्य राखेर यो संसारमा राख्नु भएको छ। परमेश्वरले यो संसारमा जे पनि सृष्टि गर्नुभएको छ ती सबैको एउटा उद्देश्य छ। परमेश्वरले सबै कुरा नै कुनै न कुनै समस्या समाधान गर्नुको निम्ति बनाउनु भएको छ। बाटोमा लडेको ढुङ्गाको पनि एउटा उद्देश्य छ। झन् तपाईँ त परमेश्वरको स्वरूपमा सृष्टि हुनुभएको मानिस हुनुहुन्छ। परमेश्वरले तपाईँलाई कुनै न कुनै समस्या समाधान गर्नको निम्ति यो संसारमा राख्नु भएको छ। पवित्र बाइबलको वचनले भन्छ, रोमी 15:1-2, विश्वासमा दरिला हुने हामीले आफैलाई मात्र खुशी पार्ने इच्छा नराखेर दुर्बल मानिसहरूका कमजोरीलाई सहनुपर्छ। हामी प्रत्येकले आफ्नो छिमेकीको आत्मिक सुधार होस् भनेर तिनको भलाइको निम्ति तिनलाई प्रसन्न राखौं। यसो विचार गर्नुहोस्, आँखा उठाएर वरपर हेर्नुहोस् त, तपाईँभन्दा गरीब कमजोर मानिसहरू कति धेरै छन्। रोगी, भोका, नाङ्गा, पढ्न नपाएका, औषधि नपाएका, टुरा टुरी, असहाय कति धेरै छन्। तपाईँ तिनीहरूलाई सहायता गर्न सक्नुहुन्छ, तिनीहरूका जीवनका समस्याहरू हटाउन सक्नुहुन्छ। हुनसक्छ तपाईँका निम्ति 1,000 रुपियाँ केही नहोला, तर त्यो 1,000 रुपियाँले कसैको जीवनको परिस्थिति नै बदल्न सक्छ। हुनसक्छ तपाईँ बलियो हुनुहुन्छ, तपाईँको बल कसैको सेवा र भलाइको कार्यमा खर्चन सक्नुहुन्छ। मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, तपाईँ मामुली मानिस होइन, तर परमेश्वरको एक सृष्टि हुनुहुन्छ। सायद तपाईँ अरू जतिको हुनुहुन्न होला, तापनि यो विश्वास गर्नुहोस् कि तपाईँ जस्तो अरू कोही छैन। परमेश्वर भन्नुहुन्छ यर्मिया 1:1, मैले तिमीलाई गर्भमा रच्नभन्दा अघि नै तिमीलाई चिनिसकेको थिएँ, तिमी जन्मनुभन्दा अघि मैले तिमीलाई अलग गरे। परमेश्वरले तपाईँलाई कुनै न कुनै समस्या समाधान गर्नको निम्ति बनाउनु भएको छ। यसो आफ्नो जीवनलाई निहालेर हेर्नुहोस् त, तपाईँको जीवनमा अरूहरूलाई चाहिने कुनै कुरा छ कि? कुनै यस्तो कुरा जो तपाईँ अरूलाई दिन सक्नुहुन्छ? हेर्नुहोस्, कसैले यसरी राम्ररी भनेका छन्, यदि तपाईँ र मसित दिने कुरा केही छैन भने अरू मानिसहरूलाई तपाईँ र मैले एउटा मिठो मुस्कान दिन सक्दछौं, त्यही नै धेरैको निम्ति ठूलो उपहार हो, आनन्दको कारण हो। यसो भन्नुहुन्छ कि तपाईँको जीवन कसैको जीवनको समस्याको समाधान हो। त्यो व्यक्तिलाई भेट्नुहोस् र सहायता गर्नुहोस्। स्वार्थी जीवन, एकल काँटे जीवन नजिउनुहोस्। यो संसारमा हामीले पाएको छोटो जीवनद्वारा अरूहरूको भलाइ गरौं। आफूभन्दा कमजोर दुर्बल मानिसहरूलाई जीवनमा खुशी र आनन्द दिने कार्य गरौं। यसले भन्नुभयो, म त मानिसलाई जीवन दिन आए, त्यो पनि प्रशस्तताको। हामी पनि अरूलाई प्रेम र माया बाँड्न सकौं। हामीसित जे छ त्यही नै हामीले अरूलाई दिन सक्छौ। याद गर्नुहोस्, यो जीवन तपाईँको हो र आफ्नो जीवनको निम्ति असल र अर्थपूर्ण कुरा रोज्ने अधिकार, कर्तव्य र जिम्मेवारी, साथै हक पनि तपाईँको आफ्नै। बिस्तारै समयले मलाई विदाई दिएको छ, तर पनि आजको कुराकानी सुनेर यदि तपाईँको मनमा कुनै प्रश्न जिज्ञासा छन् भने मलाई निसंकोच लेख्नुहोस्, म अवश्य नै तपाईँलाई जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ।
1: टाइम चेक, यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
1: धेरै सम्बन्धहरू केवल अस्थायी हुन्छन्। जय मसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 18 यहाँहरूलाई स्वागत छ। तपाईँको जीवनको धेरै मोडहरूमा परमेश्वरले तपाईँलाई कसैसँग परिचय गराउनुहुनेछ। यो व्यक्ति परमेश्वरले तपाईँको जीवनमा त्यस्तो क्षणमा राख्नु भएको हुनेछ जसलाई तपाईँले त्यो क्षणमा भएको आवश्यकता पूरा गर्नको लागि सहायता गर्नेछ। तर सम्बन्ध छोटो समयको लागि मात्र टिक्नेछ र त्यसपछि तपाईँ दुवैले आफ्नो बाटो लाग्ने समय आउँछ। वास्तवमा अरू मानिसहरूसँग भएका धेरै जसो सम्बन्धहरू अस्थायी हुनका लागि डिजाइन गरिएका हुन्छन्। केही मात्र वर्षौं वा सोभन्दा बढ़ी समयसम्म टिक्ने हुन् र कोही आत्मिक रूपमा स्वस्थ छ भन्दैमा परमेश्वरले उनीहरू तपाईँसँग स्थायी सम्बन्ध कायम राख्न चाहनुहुन्छ भन्ने होइन। पावल र बर्नबास बीचको सम्बन्ध अस्थायी थियो। परमेश्वरले उनीहरूलाई केही समयको लागि एकसाथ ल्याउनुभयो र सँगै तिनीहरूले धेरै प्रभावकारी सेवा गरे। तिनीहरूको व्यक्तित्व एकदमै फरक थियो, यसरी कि तिनीहरू एकअर्काको पूरक थिए। पावल साहसी, तीव्र र निर्णायक थिए। उनी आफ्नो मनको कुरा भन्न डराएनन्। बर्नबास कोमल र विचारशील थिए। उनले अरूको आवश्यकताहरूसँग बढी पहिचान गरे। यो होइन कि एउटा व्यक्तित्व अर्को भन्दा राम्रो थियो। पावल बढी प्रत्यक्ष थिए, बर्नबास धेरै सहयोगी थिए। तिनीहरू फरक थिए र प्रत्येकले क्रिस्टको शरीरमा महत्वपूर्ण भूमिका खेलेका थिए। तिनीहरूको सँगै काम फलदायी थियो। एक दिन पावल र बर्नबासले आफ्नो अर्को मिशनरी यात्रामा योहन्ना मर्कुसलाई साथमा लैजाने कि नलैजाने भन्ने बारेमा असहमति जनाए। प्रेरितको पुस्तक 15:39। तिनीहरूका बीचमा यति ठूलो मतभेद भयो कि तिनीहरू एक अर्काबाट छुट्टिए र बर्नबास मर्कुसलाई साथमा लिएर साइप्रसतिर गए। यस नाटकीय घटनापछि बाइबलले पावल र बर्नबासलाई फेरि सँगै सेवा गरेको कुनै उल्लेख गर्दैन। परमेश्वरले तिनीहरूको लागि योजना गर्नुभएको सम्बन्ध केवल अस्थायी थियो, यद्यपि यो कहिलेकाहीँ गाह्रो हुन सक्छ। हाम्रो विगतका सम्बन्धहरूलाई त्याग्नु आवश्यक छ जसमा हामीले सहज महसुस गर्यौं, ताकि हामी हाम्रो भविष्यका लागि परमेश्वरको योजना अनुसार अघि बढ्न सकौं। हितोपदेशको पुस्तक 18:24। धेरै साथीहरू भएको मानिसको पनि सर्वनाश हुन सक्छ, तर कुनै कुनै मित्र चाहिँ दाजुभाइ भन्दा नजिक टाँसिन्छ। प्रिय हो, सम्बन्ध एकतर्फी र सफल हुन सक्दैन। तपाईँलाई यो व्यक्ति साँच्चै मन पर्न सक्छ र तपाईँ उनीहरूको लागि सक्दो गर्न चाहनुहुन्छ, तर यदि भावना पारस्परिक छैन भने त्यो दाजुभाइ दिदी बहिनीको भन्दा नजिकको मित्रताको उदाहरण हो। यदि तपाईँले यी मानिसहरूलाई वरिपरि राख्नुभयो भने यी सम्बन्धहरू धेरै हानिकारक हुन सक्छ। तिनीहरूबाट आफूलाई टाढा राख्नु उत्तम हुन्छ। सबैले तपाईँलाई तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै मन पराउँदैन। धेरैले तपाईँलाई तपाईँबाट प्राप्त हुने फाइदाहरूको लागि प्रशंसा गर्छन्। अरूले तपाईँसँग राम्रो सम्बन्ध मात्र चाहन्छन् जबसम्म तपाईँ उनीहरूको खराब व्यवहारको बारेमा उनीहरूलाई सामना गर्नुहुन्न र उनीहरूको आवश्यकताहरू पूरा गर्नु र उनीहरूको आवश्यकताहरू पूरा गर्न सक्दो गर्नुहुन्छ। उनीहरूलाई तपाईँले उनीहरूको लागि जे गर्नुहुन्छ त्यो मनपर्छ, त्यसैले उनीहरू चाहन्छन् कि सम्बन्ध जारी रहोस् जबसम्म यो उनीहरूको शर्तमा मिल्छ। तर तपाईँले उनीहरूबाट धेरै फाइदा लिनुहुन्न। उनीहरूलाई तपाईँको आवश्यकताको वास्ता छैन। उनीहरू तपाईँलाई तपाईँबाट के प्राप्त गर्न सक्नुहुन्छ भन्ने कुराको लागि मात्र प्रयोग गर्न चाहन्छन्। यो एकतर्फी सम्बन्ध हो जहाँ तपाईँ सधैँ उनीहरूको लागि त्यहाँ हुनुहुन्छ, तर तिनीहरू तपाईँको लागि बिरलै त्यहाँ हुन्छन्। जब तपाईँ यस्तो कसैलाई पहिचान गर्नुहुन्छ, तपाईँले सीमाहरू निर्धारण गर्न आवश्यक छ। उनीहरूलाई धेरै समय वा ध्यान नदिनुहोस् र उनीहरूको सबै आवश्यकताहरू पूरा गर्दै उनीहरूको सुपर हिरो बन्न बाध्य महसुस नगर्नुहोस्। तपाईँको सट्टा परमेश्वरलाई उनीहरूको प्रधायक बन्न दिनुहोस्। प्रिय श्रोता, तपाईँको आवश्यकताहरूको साँच्चै ख्याल राख्नेहरूसँग बलियो सम्बन्ध विकास गर्ने छनौट गर्नुहोस्। तिनीहरू असल साथी हुन् र वफादारी, दया, इमानदारी जस्ता गुणहरू राख्छन्। बदलामा केही पाउनको लागि मात्र तपाईँसँग सम्बन्ध खोज्नेहरूबाट तपाईँको आवश्यकताहरूको साँच्चै ख्याल राख्नेहरूसँग बलियो सम्बन्ध विकास गर्ने छनौट गर्नुहोस्। तिनीहरू असल साथी हुन् र वफादारी, दया र इमानदारी जस्ता गुणहरू राख्छन्। बदलामा केही पाउनको लागि मात्र तपाईँसँग सम्बन्ध खोज्नेहरूबाट टाढा रहनुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि फोन नम्बर 01-6619-460 सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: अछि नेनादीको दुनिया आत्मिकी ज्याजो स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ। लासा छिगु जीवने थौ चिन्ता जागु जुइफु। जय मसीह। जो जो लपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवनिया छेण श्रृंखला भाग एक के छिपी सकसित सुब्या। परमेश्वर सुनक चुने मखुतका प्रक्रिया त विश्वासया। जय मसीह। जो जो लपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवनिया छेण श्रृंखला भाग आठ के छि सकसित न सुब्या। गबले गबले छित लगे जुई फुकी जीवन तस्कए थाकुया चुंगुदु अले छि फे माला चुंगु फुक्क परीक्षा के परमेश्वर गनदु धका बिसा याना चुना दिगु जुइफु। परमेश्वर सुंक चुना धका छि मने सोचे याना चुंगु जुइफु। वेकल छि त आया अवस्था पिने हे त ग्वाली याए त इच्छुक मजु वा वेकल छि धका बिउगु बस वा सवा बिउ मरो थौजे छिपिलिसे इनी तेनुगु ख छु धासा छि जीवनया नीति बियादिगु बस पुवंके गु ख। वेकल परमेश्वर गबले देनी मखु वेक शुल्क खने दैबले थुकिया अर्थ ख। वेकल पर्दाया लिउने ज्यायना सोना दिगु दु छिगु जीवने त्याके फेमा धका छिगु नीति तस्क तयारियाना चुङ्गुदु। बिलाप सुंगु निन्यागु निखुगु पत्के धाटगुदु परम प्रभु लपु सोई पिं व यक्कु या त माली पिं सक्कसिगु लागि परम प्रभु भीमख। सुंक चुना परम प्रभु या उदार यागु लपु सोईगु हे तस्क बाला गु ख ख। परमेश्वर थगु वचन या त झित व्याधिगु फुक्क वचन पुङके त न्याब्ने विश्वास याए बमख। वैक या योजना व यी कथ ज्याजुईको प्रक्रिया या त विश्वास याएगु यु महत्व दु गुनासो याएगु स्वया झिसम परमेश्वर या त सुभ्याभिया प्रार्थना याएगु व वे वैक या अजु जागु सवा कायगु ज्या पुङके त पिया सुनिमा। यस्तरया सफुती झिस छगु त धङ्गु उदाहरण खनाचुना गन परमेश्वर थ मनुए त अन्तिम उदारया नीति पर्दाया लिउने ज्यायाना दिल थगु बाखया न्योने भाग न्यागु सम्वेदिया दृष्टिकोण कना तगु दु कि परमेश्वर या मनु त विनाशया नीति निश्चित जाइगु ख। परमेश्वर शुल्क खनाचोसा अठेसा स्तर वैकया कका मर्दै कैन प्रार्थना के यी बिया दिल अले परमेश्वर इम त थथेयाना निर्देशन बिया दिगु ख। वहे कथ इमस ज्याया त छा प्याछि इले परमेश्वर थ त धङ्गु बुद्धि शक्ति व अनुग्रह छेला थ मनुते त छुटकारा याइगु थाकुकु ज्यायाना दिल। एफिसी सोगु अध्याय निगु पदे धातगु दु झित व्याधिगु शक्ति झिस फोनगु स्वया न अप्प अले मने तैगु स्वया न अप्प बी फुम परमेश्वर। झिगु चिस धङ्गु दिमाग कल्पना याए मफुगु स्वया न परमेश्वर या बुद्धि यक्कु हे त ध। वेकल झित व्याधिगु बच झिस कल्पना याए मफु गु स्वया मया यक्कु तद झिगु नीति थो परमेश्वर याद भलासा याईगु ख थो परमेश्वर केगु ख ख कि वैकया झिगु जीवन व भविष्य या नीति तदु किपादु अले वो प्रक्रिया प्रकट जुई धका पिया सुनेगु ख रोमिया पुस्तक छिंसगु अध्याय श्रीसङ्गु पदके धात गुदो ओहो परमेश्वर या धन ज्ञान व बुद्धि गुली तद वैकल ज्ञानादिगु न्याय थुइका थुइके मफु अले वैक यागु लपु सिके त तस्क थाकु परमेश्वर झिगु जीवने गथियाना वयागु इच्छा पुङ्की धैगु वयागु हेल हातेदु वैकल झिगु नीति वयागु बचा पुङ्के त वैकल चले यायगु दक्कु शक्तिशाली लपु त झिस थुइके फैमखु झिगु ज्या धैगु वैकल झिगु न्यौने बियादिगु बचा या त प्रार्थना यायगु व कार्यान्वयन यायगु जक्क ख यहोशुया नापाङ्गु अध्याय झिस बुन गण परमेश्वर यहोशुया त प्रतिज्ञायु भूमि दाबी याए त निर्देशन बियादिगु ख यहोशु या त परमेश्वर हेर्दन खुसी सिथे येना छि फै धका व खुसिया पारिपट्टि थगु शत्रुते त गथियाना बुके फै धैगु छुन जानकारी बिउगु मरो वयागु छगु जक्क कर्तव्य परमेश्वर या बस कथ ज्यायागु व थ मनुते त बच बिया तगु देशे थिङ्केगु ख यहोशु परमेश्वर या आज्ञा पालन याय त अले यहोशु या सफु बोने बले छे खनी कि गण परमेश्वर छगु लिपा मेगु आजु चागु ख याना दिल गुकी या लिचो कथ वेक या मनुते स परमेश्वर या बस बियादिगु देश या दाबी या त परमेश्वर एस्तर व यहोशु या त थे छिगु नीति न थथे हे याई अले छिगु नीति वैकया मतिना निसर्थ अनन्त ह परमेश्वर या योपि लेमुखु वैकन येकुपि छगु जक्क सर्थ वैकया त आशा व भलसा याईगु ख अले वैकया झित झिस याएगु ज्याया त निर्देशन बी बले झिस उगु निर्देशन या त विश्वास याना ज्या याएगु याई झिस अथे याई बले वैकन फुक्क ढोका चाकादी अले वैकल झित बियादिगु अजु चागु बचन प्रकट जुइगु फुक्क स्रोत साधन बियादिगु दु थौया बचन नेनादिगुले छित परमेश्वर सुव्याबीमा जयमसी नेनामिपी छिम्स नकतिनी हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्तिकी लपु केनादिम सोमन भिक्टर चोयादिगु हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेट जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी
4: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
5: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
4: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
5: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
4: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
5: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
7: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी, म गायक भक्त भण्डारी, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज, सुन्दै रहनुहोला।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: आशा तर्फका पाइलाहरू। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन टाडा। आज म आशातर्फ अघि बढ्ने केही शक्तिशाली पाइलाहरूको बारेमा कुरा गर्दैछु। हामी सबैलाई थाहा छ कि हाम्रा वरपर यस्ता मानिसहरू छन् जसलाई थोरै भए पनि आशाको खाँचो छ। वास्तवमा भन्नुपर्दा आजभोलिको समय त धेरै नै आशाको खाँचो छ। आज म मेरो डच साथी रूथ र उनकी आमा एङ्क भरबुमको बारेमा सोचिरहेकी छु। एङ्क आफ्नो जीवनभरि एक बलियो र दृढ विश्वासी महिला रहँदै आउनु भएको छ। उहाँ नेदरल्याण्डमा बस्नुहुन्छ र उहाँ तथा उहाँका श्रीमानले 7 छोराछोरीलाई हुर्काउनु भएको छ, जसमध्ये धेरै जसोले मिशनरीको रूपमा सेवा गरेका छन्। 3 आफ्ना परिवारसहित सुडान, केन्या र मोजाम्बिकमा, 1 इजरायलमा र अर्को युरोपमा। रूथले एसियामा सेवा गरेकी छिन् र अहिले आफ्ना श्रीमानसँग क्यालिफोर्नियामा बस्छिन्। एङ्कले आफ्ना छोराछोरीलाई असाध्यै राम्रोसँग हुर्काउनु भएको छ र त्यसैको फलस्वरूप रूथ र उनका दाजुभाइ दिदीबहिनीहरू सबै क्रिश्चियन भएर प्रभु येशूलाई पछ्याउँदै उदारनीय जीवन बिताइरहेका छन्। तर अहिले एङ्क 80 बढ़ीको हुनुभयो र आफ्नो जीवनमा धेरै परिवर्तनहरूको सामना गर्दै हुनुहुन्छ। उहाँका श्रीमान लगभग 90 हुनुभयो र उहाँहरू अब आफ्नो ठूलो घर छोडेर सानो ठाउँमा सर्ने सोचमा हुनुहुन्छ। यसको अर्थ धेरै कुराहरू छोड्नुपर्ने र त्याग्नुपर्ने थियो, धेरै सामानहरू, धेरै वर्षदेखि संकलन भएका वस्तुहरू, साथै उहाँहरूको जीवनको एउटा अध्याय पनि बन्द हुँदै थियो। ती सबै कुराहरू एङ्क भरबुम र उहाँका श्रीमान धेरै जवान हुँदाका दिनहरूको सम्झनासँग जोडिएका थिए। यो निराशा र उदासीबाट एङ्क आफै पनि उत्तिकै अचम्मित हुनुभयो। उहाँले रूथलाई भन्नुभयो, यो त मेरो स्वभाव नै होइन, म सामान्यतया बलियो र परिस्थितिलाई सम्हालेर अघि बढ्ने खाले मान्छे हुँ, तर अहिले यी अध्यारा भावनाहरूबाट माथि उठ्नै सकिरहेकी छैन। जब जब रूथ र म भेट्छौं, हामी उनकी आमाको लागि प्रार्थना गर्छौं। भर्खरै रूथ आफ्नी आमासँग हप्ता दिन बिताउन हल्याण्ड जान पाउँदा म धेरै खुशी भए। हुन त हल्याण्डमा एङ्कको एउटा राम्रो मण्डली र परिवार छ, तर अमेरिकाबाट आफ्नी छोरी उहाँलाई भेट्न आउनुहुँदा उहाँको मन निकै खुशी भयो। जब रूथ फर्किएर आइन् र मैले कुराकानी कसरी भयो भनेर सोधे, तब उसले भने कि आफ्नी आमालाई सबैभन्दा धेरै सहायता गरेको कुरा भनेको केवल उहाँसँगै रहनु थियो। पार्कमा शान्त भई टहल्नु र कफी पसलमा बस्नु, धेरै बेर बसेर फूलहरूलाई हेर्नु र सँगै प्रार्थना गर्नु। रूथले ख्याल गरिन् कि उसकी आमाका केही साथीहरू एङ्कले के गर्नुपर्छ, कहाँ जानुपर्छ, कसरी प्रतिक्रिया दिनुपर्छ र कसरी निराशाबाट बाहिर निस्कनुपर्छ भन्ने विषयमा सल्लाह दिन धेरै हतारिन्थे। तपाईँले गर्नुपर्ने काम यही हो। आखिर डचहरू काम गरेर देखाइहाल्ने स्वभावका मानिसहरू हुन्छन्, तर जसले उहाँलाई सबैभन्दा बढी मदत गर्यो ती रूथ जस्ता मानिसहरू थिए, जो केवल उहाँको नजिक चुपचाप धेरै बेर बसिदिए र थोरै मात्र बोले। उहाँका ती उदास भावनाहरूमा केवल उहाँको साथमा भइदिनु नै काफी थियो। मलाई लाग्छ यो अय्युब 2:13 भएको अय्युबका 3 साथीहरू जस्तै हो, जहाँ भनिएको छ, तब तिनीहरू 7 दिन 7 रात भुइँमा तिनको छेउमा बसे, अनि तिनीहरूमध्ये कसैको मुखबाट एक शब्द पनि निस्केन, किनभने तिनीहरूले देखे उनको कष्ट कति ठूलो थियो। मित्रहरू, यो एउटा वरदान हो। यति संवेदनशील हुनु, यति बुद्धिमान हुनु कि आफ्ना प्रियजनको पीड़ा शब्दमा व्यक्त गर्न नसकिने गरी ठूलो हुन्छ भन्ने कुरा बुझ्न सक्नु, सायद अय्युबका सान्त्वनादाताहरूले गरेको यो नै सबैभन्दा उत्तम काम थियो। अनि यदि तपाईँ आशाहीनता वा निराशासँग जुधिरहेको कसैलाई चिन्नुहुन्छ भने त्यस्ता मानिसहरूमा आशा जगाउन मदत गर्ने केही उपायहरू छन्। आफ्ना प्रियजनलाई प्रार्थनाले हेर्नुहोस्, तिनीहरूलाई सामाजिक एक्लोपनबाट बाहिर ल्याउनुहोस्, बाहिर घुम्न लैजानुहोस्, पार्कमा समय बिताएर बालबालिकाहरू खेलेको हेर्नुहोस्, तिनीहरूका व्यवहारिक आवश्यकताहरू पूरा गर्नुहोस् र आवश्यक पर्न सक्ने स्रोतहरू जुटाइदिनुहोस्। अर्थात कहिलेकाहीँ साना साना व्यवहारिक सहयोगले पनि मन हल्का बनाउँछ। आफ्ना प्रियजनलाई आत्मिक संगति र हौसला दिने मानिसहरूको घेरामा राख्नुहोस्, सम्पर्कमा रहिरहनुहोस्। चिठी वा नोट मार्फत प्रोत्साहनका शब्दहरू पठाउनुहोस् वा फोन गर्नुहोस्। अनि अन्तमा आशाहीन भएका मानिसहरूलाई हाम्रा धन्यको आशा येशु ख्रिस्ती र निरन्तर डोराइरहनुहोस्। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसीह।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
5: खोइ खोइ, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्यारो भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन। यसो त जसले लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
8: नेपाल सरकार।

0: प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न? नमस्कार उप प्रमुख।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: दाई अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
8: हो तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बढ्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
7: अनि यी सबै कहाँ पाउने त दाई?
8: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
7: कार्यक्रम मुक्तिको मार्ग?
8: हो कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 6:30 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
6: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
9: सुन्न नबजे कोटा
10: सामान नभेटेर बेपत्ता।
9: होइन सामान चाहिँ के चारो ल्याएको?
10: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
9: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
10: कहाँ छ यो?
9: कलङ्की खर्का गाउँ एलआर स्कुलको नजिकै।
11: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
12: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
11: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9855-10-74236, 9855-10-74236
12: र फोन नम्बर 01-513-010 छ। 01-513-010 छ।
11: ग्रेस इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
10: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याप्कै पारेर।
13: यसले भन्नुभयो पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ।
14: ख्रिस्टको खोजी गर्नुहोस्, तपाईँले उहाँलाई भेट्टाउनु हुनेछ र उहाँसँगै हरेक कुराहरू पनि। सीएस लेक्स, साहित्यकार साथै क्रिश्चियन रक्षाशास्त्री।
15: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
3: अब प्रस्तुत छ कार्यक्रम जय मसीह।
16: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जयमसीमा। आदरणीय श्रोता, कार्यक्रम जयमसी लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता मंगलबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथी दिइरहेको छौं। हामी हाम्रा प्रियजनहरूलाई सम्झिन्छौं कार्यक्रम मार्फत र उहाँहरूलाई एक मुष्टमा न्यानो अभिवादन जयमसी व्यक्त गर्दै आइरहेको छौं र आज पनि कार्यहरू निरन्तर गर्नेछौ। तपाईँले फोन गरेर साथ दिन सक्नुहुनेछ। हाम्रो टेलिफोन नम्बर रहेको छ 01-47-70-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-23-44-96-44 र श्रोता हामी कार्यक्रम मार्फत क्षमा लिन्छौं, क्षमा दिन्छौं भने र यी कार्यहरू चाहिँ तपाईँ हाम्रो व्यक्तिगत जीवनमा पनि हुनुपर्दछ है भन्ने उत्साह पनि हामी दिदछौं। कारण क्षमा लिने दिने कार्य चाहिँ हरेक दिन हरेक समय हरेक क्षण हुनुपर्दछ। कारण कतिचोटि संसारमा भएको कारणले गर्दाखेरि हामी चाहेर नचाहेर एकअर्काको हृदयहरू दुखाउँछौं, तर हामीले क्षमा लिएर दिएर हाम्रो हृदयलाई चाहिँ स्वतन्त्र बनाउने कार्यहरू निरन्तर हरेक समय नै हरेक क्षण जब हामीलाई महसुस हुँदछ, जब हामीले महसुस गर्ने गर्दछौं, हामीले गरिहाल्नु पर्दछ। अनि ती कार्यहरू चाहिँ तपाईँले कार्यक्रम मार्फत पनि गर्न सक्नुहुनेछ र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छु। म को हुनुहुन्छ? हेलो
17: हेलो,
16: जय मसी पम्फाजी, जय मसी, कस्तो छ अहिले तपाईँलाई?
17: मलाई अलिक कम भइरहेको छ, काममा जानु सक्दैन हजुर, जिउ कति दुखिरहेछ। औषधि खोकीको औषधि के दिएको थियो
16: हजुर,
17: हुन पनि हुँदैन भने
16: एन्टिबायोटिकहरू सायद खाँदै हुनुहुन्छ होला तपाईँले?
17: हजुर, अनि म त खाना छोडिदिएँ, लाग्यो त्यही औषधिले हो कि क्या हो झन्?
16: ए हजुर हजुर, अलिकति रेस्टहरू गर्नुहोस् है पम्फाजी, खानपिनहरूमा पनि ध्यान दिनुहोस्।
17: काममा जानु सकेको छैन हजुर, प्रार्थना गरिदिनुपर्छ ल, मेरो श्रीमानले अलि होसमा त हुनुहुन्छ, अलि
16: हजुर एकदमै हामी प्रार्थनामा सम्झिँदैछौँ।
17: मलाई यस्तो गाह्रो नभयो भने यो काममा जान्छ, मेरो छोरालाई कसले हेर विचार गर्छ भनेर मलाई यस्तो पार्नु भयो होला क्या पर्मिसन।
16: एकदमै हुन्छ, एकदमै केयर गर्नुहोस् ल, हामी तपाईँहरू दुवैजनाको लागि प्रार्थनामा सम्झिनेछौ पम्फाजी। र आज कार्यक्रमबाट तपाईँ को कसलाई जयमसी अभिवादन भन्न चाहनुहुन्छ?
17: सर्वप्रथम हजुरलाई दुवै हात जोडेर जयमसी टक्राउँछु।
16: जयमसी
17: सम्झनाको साथ प्रेमको साथ वास्ता फिक्री गर्दै सम्मानको साथ म हजुरलाई जमेसी टक्राउँछु, अनि टेक्निसियन सरलाई जमेसी टक्राउँछु, अमरम सरलाई जमेसी टक्राउँछु, ताजन गुरुङ सरलाई जमेसी टक्राउँछु, ज्ञान मिश्रलाई जमेसी टक्राउँछु, अनि सुनिल सरलाई जमेसी टक्राउँछु, अनि गुनी रेफएम कार्यालयमा बिहान 6 बजेदेखि बेलुका 10 बजेसम्म कार्यक्रम चलाउन आउनुहुन्छ, वचनहरू ल्याउनुहुन्छ, पन्तीको जन छोराछोरीहरू उहाँलाई एकदम सम्मानको साथ आदरको साथ म जमेसी टक्राउँछु। उहाँहरूले वचन दिनुहुँदा हामी परमेश्वरमा एकदम अगाडि बढ्न पाएका छौँ, परमेश्वरमा विश्वासमा बढ्दै बढ्दै जान पाएका छौँ। उहाँहरूलाई धेरै सम्मानको साथ आदरको साथ जमेसी टक्राउँछु र सुनिरहनी साथीहरू भाग लिने साथीहरू सबैलाई आदरको साथ सम्मानको साथ सम्झना गर्दै प्रेमको साथ म जमी सिटा गर्छु। हरि बोल पुरा थुकी ज्यूलाई जमी सिटा हुन्छु, हरि रोका शान्ति रोका यीशु भक्त पुना थापा ज्यू, माया मगर चन्द्रमाया मगर, सारा तामाङ, संगीता रिमाल, अमिता महर्जन, मिस्पा महर्जन, छोरी महर्जन, लक्ष्मी महर्जन, शिला महर्जन, माधव विश्वकर्मा, अर्जुन प्रधान, लक्ष्मी मगर, सुमन राई ज्यू, उत्तम शिवाकोटी ज्यू, एसैया मगैया ज्यू, सुशील मगैया, रुदेन राई, सावित्री खड्का, पम्फा गोपाली, सुधा तामाङ, सुभद्र लामा, हरि रामहरि पटेल ज्यू, रामहरि सिपाही ज्यू, समय लोहनी, उहाँहरूलाई एकदमै सम्झना गर्दै जमी सिटा गर्छु, रेखा थापा कुँवर, धर्म विनोद बराल, राम थुलुङ राई, दुर्गा बस्ने, दुर्गा गिरी, विद्या शेषज्यू, सुभा मिश्र, काली राई, कुमार राई, जमुना राणा, चित मगर, लक्ष्मी, जमुना विक, शर्मिला गौतम, दिल कुमार राई, कुशल राई, धर्मेन्द्र ज्यू, महेन्द्र ज्यू, नीला थापा, शर्मिला पोहरा मया बेक उमेश रेग्मी ज्यू सावित्री खड्का ज्यू टेक बहादुर दर्ना सबै साथीहरू लाई एकदमै सम्झनाको साथ प्रेमको साथ म जन्मिसित गर्छु। ज जसको नाम लिन छुटे उहाँहरूलाई पनि धन्य क्षमा माग्दै म जन्मिसित गर्छु। मेरो भक्तिपुर मण्डल परिवार पाठशाल मण्डल परिवार नेपाल देशभरि भएका विदेशमा भएका सबै साथीहरूलाई दुवै हात जोडेर जन्मिसित गर्छु हजुर।
16: हजुर क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला पम्फाजी?
17: क्षमा माग्नु पर्दा परमेश्वरसँग क्षमा माग्दछु। मेरो गल्ती भूलहरू केही हुन पुगे कि परमेश्वर तपाईँको उहाँको दृष्टिमा परमेश्वरसँग उहाँको चरणमा पर्दै शर्मा पर्दै म क्षमा माग्छु र मेरो घर परिवारसँग क्षमा माग्छु। मैले गरेको कार्यहरू मैले बोलेका बोलीहरूद्वारा उहाँहरूले चित्त दुखाउनु भएको छ भए उहाँहरूसँग क्षमा माग्छु। मेरो घर परिवारसँग पनि अनि भक्तिपुर मण्डल परिवार पाँचखाल मण्डल परिवारसँग अनि सुनिरहने साथीहरू सबैजनासँग क्षमा माग्छु र विशेष क्षमा माग्छु। पुण्यश्रम कार्यालयमा भाग लिँदाखेरि बोल्दा ओर्दा जे गर्दा पनि मैले गल्ती भुलर बोल्छ कि हजुर सबैजनाको चित्त दुख्न पुगेको छ कि सुनिने साथीहरू पुण्यश्रम परिवार सबैजनासँग म क्षमा माग्छु हजुर।
16: धेरै धेरै धन्यवाद पम्फाजी फोन गरेर साथ दिनुभएको लागि र आफ्नो एकदमै केयर गर्नुहोस् है। हामी निरन्तर तपाईँलाई प्रार्थनामा उचाल्नेछौ र अहिलेलाई चाहिँ छोटो पम्फाजी जयमसी। हजुर हाम्रो पम्फा रोकाजी हुनुहुन्थ्यो र उहाँको लागि हामी जो जतिले यो समयमा सुनिरहेको छौ कृपया प्रार्थनाको लागि उचालिदिनुहोस् भनेर तपाईँहरूलाई पनि अनुरोध गर्न चाहन्छु म पनि र कार्यक्रमबाट हामी जयमसी अभिवादनहरू व्यक्त गरिरहेको छौं। तपाईँले पनि फोन गर्न सक्नुहुनेछ आफ्नो न्यानो अभिवादन तपाईँले कार्यक्रम मार्फत राख्न सक्नुहुनेछ प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ र एउटा गीतको साथ हामी दिन चाहन्छौ। फोन गर्दै गर्नुहोला गीतपछि उपस्थित हुने नै छौं।

0: गुड न्यूज एफएम 105.1।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ,

सानसँगै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र श्रोता कार्यक्रम जय मसीह तपाईँ सुन्दै हुनुहुन्छ र कार्यक्रम जय मसीह बाट चाहिँ हामी हाम्रा प्रियजनहरूलाई एक मुष्टमा सम्झना गर्दछौ, सम्झिन्छौ, जय मसीह अभिवादन व्यक्त गर्दै आइरहेको छौं र त्यसको लागि चाहिँ तपाईँले पनि फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ र अवश्य पनि तपाईँले आफ्ना प्रियजनहरूलाई न्यानो अभिवादन कार्यक्रम मार्फत एकमुष्टमा व्यक्त गर्न सक्नुहुनेछ र हामी क्षमा लिन्छौं, क्षमा दिन्छौं, संसारमा छौं, मानिसहरू हौं र क्षमा लिने दिने कार्यलाई पनि निरन्तर अगाडि बढाउँदछौं। सबैभन्दा ठूलो क्षमाको उदाहरण त प्रभु येशू ख्रीष्टले त्यो कल्वरी क्रूसमा दिइसक्नु भएको छ र सँगसँगै हामीले उहाँबाट सिक्नुपर्ने कुराहरू चाहिँ धेरै कुराहरू सँगसँगै यो एउटा कुरा चाहिँ हामीले साँच्चै नै सिक्नु पर्दछ क्षमा लिन र दिनको लागि। र जब हामी क्षमा लिन्छौं दिन्छौं कचोटि हामी अरूको लागि गरेको जस्तो देखिए तापनि हामी आफ्नो लागि पनि एकदमै क्षमा लिने दिने कार्यहरू गर्नुपर्दछ। जब तपाईँ क्षमा दिनुहुन्छ तपाईँ क्षमा लिने दिने कार्यबाट स्वतन्त्र हुनुहुन्छ, तपाईँको हृदय शान्तिमा रहन्छ, तपाईँको हृदयमा भएको एक प्रकारको बोझ त्यो एउटा तितोपना होइन अब एक प्रकारको त्यो अशान्ति त्यो सबै कुराहरूबाट तपाईँले स्वतन्त्रता हासिल गर्न सक्नुहुनेछ अनि तपाईँको हृदयले शान्तिलाई महसुस गर्नेछ र त्यसको लागि चाहिँ अवश्य पनि हामीले क्षमा लिने दिने कार्यलाई अगाडि बढाउनु पर्दछ र फोन गर्न सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। फोन गर्दै गर्नु होला एउटा गीत फेरि पनि राख्न चाहन्छौ गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम जय मसीह सुन्दै हुनुहुन्छ कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं. हेलो
1: हेलो जय मसीह म्याम.
0: जय मसीह हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: आरामै छु म्याम.
0: हजुर, आज तपाईँको जय मसीह अभिवादन यो समय कार्यक्रम मार्फत व्यक्त गर्न सक्नुहुनेछ.
1: हजुर, सर्वप्रथम उत्तम शिवा कोटीज्यू, राधिकाज्यू, संगीताज्यू, हन्नाज्यू, सुमन राईज्यू, पम्फा रोकाज्यू, पम्फा गोपालीज्यू, रोमेन राईज्यू, लक्ष्मीज्यू, माया यशोभक्त गौतमज्यू, लक्ष्मी बोराज्यू, टेक बहादुर कादालज्यू, दिल कुमारी रेखा शर्माज्यू, पुनम म्यामज्यू, यानु म्यामज्यू, प्राविधिक एकजना नाम थाहा भएन उहाँलाई, पावल थापा, पावल दुमी राई, माधव, अनि त्यसै गरी संगीता रिमालज्यू, अनि अर्जुन प्रधान, नैना थापा, कुमार राईज्यू, कुमार भित्तिकोटीज्यू, गोविन्द आचार्यज्यू, सावित्री खड्काज्यू, राजकुमार सुब्बा, अनि त्यसै गरी मेरो नातिनी सिया, छोरा सचिन बुढाथोकी लगायत सबैलाई म जय मसीह टक्राउन चाहन्छु यो लोकप्रिय रेडियो मार्फत.
0: र क्षमा लिनुपर्ने दिनुपर्ने केही छ होला हरिबोलजी?
1: सर्वप्रथम अब मैले कसैको चित्त दुखाएको छु मेरो व्यवहारले भने म क्षमा लिन चाहन्छु. र परमेश्वरले जुन जीवन दिनुभएको छ उहाँको सोचाइअनुसार हाम्रो जीवन चले हुँदैन, त्यसको लागि क्षमा माग्न चाहन्छु.
0: हुन्छ, धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि. अहिलेलाई छुटो हामी जय मसी. हजुर, हरिबोल बुढा थोकीजी हुनुहुन्थ्यो र कार्यक्रम मार्फत उहाँले जय मसी अभिवादन व्यक्त गरेर जानुभएको छ र आफ्ना प्रियजनहरूलाई सम्झिनु भएको छ, क्षमा लिएर दिएर जानुभएको छ. तपाईँले पनि फोन गर्न सक्नुहुनेछ र फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गर्छु म. हेलो
2: हेलो जय मसी.
0: जय मसी चन्द्रमायाजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौँ र अहिले विशेष गरिकन यो मौसमहरूले गर्दाखेरि होला धेरैजना अस्वस्थ हुनुहुन्छ, धेरैजनाको लागि प्रार्थना पो गर्नुपर्ने अवस्थाहरू छ चन्द्रमायाजी.
2: हो नि, त्यहाँ सर म्यामहरू पनि हो, हाम्रो बाहिर दिदी बहिनीहरू त कति धेरैजना बिरामी हुनुहुन्छ.
0: हजुर, हामी सबैजना ठिक छौँ, तर पनि अब यसरी विभिन्न होइन वरिपरि ती कुराहरू सुन्दै गर्दाखेरि चाहिँ अहिले मौसमले गर्दाखेरि नै होला सायद, तर अलिकति प्रार्थनामै उचाल्नु पर्ने रहेछ भन्ने चाहिँ महसुस गरिरहेको छौ चन्द्रमायाजी. यस्तै नै छ र हामी जय मसीह तर्फ अगाडि बढौं. तपाईँको जय मसीह अभिवादन व्यक्त गर्न सक्नुहुनेछ.
2: हुन्छ म्याम, धन्यवाद यो समय मौका दिनुभएको लागि, धेरै धेरै धन्यवाद हजुरलाई, अनि हाम्रो अजीलाई पनि जय मसीह धन्यवाद भन्न
0: चाहन्छु है. हाम्रो
2: अजी त अहिले त कस्तो भएको छ नि है, पहिले कति निराश हुन्थे, अहिले त एकदमै मायालाई हौसला दिने
0: सिकाएर हौसला दिएर खुसी
2: लाग्छ परमेश्वरले धेरै आशिष दिनुभएको.
0: धन्यवाद
2: हजुरलाई, जय मसीह भन्न चाहन्छु.
0: हजुर, जय मसीह.
2: टेक्निसियन सर, सुजन सरलाई, हाम्रो सन्ध्या म्यामलाई, विजय सरलाई चाहन्छु, अनि हाम्रो ज्ञानु म्यामलाई, अब्राम सर, ताजन गुरुङ सर, हाम्रो सुनिराज सरलाई पनि जय मसीह भन्न चाहन्छु. घुमे एफएम सम्पूर्ण परिवारलाई, बिहानदेखि बेलुकीसम्म जो जति कार्यक्रम चलाउनुहुन्छ, हामीलाई आशिषित बनाउनुहुन्छ, वचनहरू बोल्नुहुन्छ हरेक सबैजनालाई धन्यवाद जय मसीह भन्न चाहन्छु. अनि मेरो मण्डली परिवारलाई जय मसीह भन्न चाहन्छु, अनि मेरो सम्पूर्ण मण्डलीका जान जाने भाइ बहिनीहरूलाई, मेरो आदरणीय गुरुजनहरू सम्पूर्णलाई सम्झन चाहन्छु, जय मसीह भन्न चाहन्छु. अनि म जय मसीह भन्नुपर्दा गुरुले पनि सुनिरहनु हुने सम्पूर्णलाई जय मसीह भन्न चाहन्छु. दाजुभाइ, दिदी बहिनी, आमा बुबा, जति पनि फोन गर्नुहुन्छ साथीहरू सबैजनालाई म धेरै धेरै जय मसीह भन्न चाहन्छु. हाम्रो असल मित्र परमेश्वरले यसरी जुटाउनु भएको छ. हामी हाम्रो दाजुभाइ सम्मान दिदी दिदीहरूलाई दाजुहरूलाई हामी सम्मानका साथ दैनसी भन्न चाहन्छौँ भने हामीले सानैदेखि सिकेको छ सानोलाई माया गर्नु ठुलोलाई आदर गर्नु आदरका साथ दैमसी भन्न चाहन्छु अनि प्रेमका साथ दैनसी भन्न चाहन्छु सम्पूर्णलाई है जो जतिको एफएममा फोन गर्नुहुन्छ अनि चाहिँ हाम्रो दाजुभाइ दिदी बहिनी सम्पूर्णलाई अनि हाम्रो साथी असल साथी साथी भन्दा माथि चाहिँ हुँदैन हामी साँचो हृदय साँचो सुखो हृदयदेखि हामी सम्पूर्णलाई सम्झिन चाहन्छु हामी एकअर्कालाई माया गर्छु प्रेम गर्छु अनि एकअर्काको निम्ति प्रार्थना गर्छु हामी चाहिँ सम्पूर्णलाई हामी प्रार्थना गर्ने अनि कसैलाई रोग बिमार लागेको छ दुःख परेको छ भने हामी उहाँको लागि प्रार्थना गर्ने अनि उहाँहरूको सबै कुराको लागि हामी प्रार्थना परिवारको लागि हामी सधैँ प्रार्थना गर्छौँ एक अर्काले है हामी सधैँ अघि बढ्दैछौँ है अनि म चाहिँ सम्पूर्णलाई चाहिँ म चाहिँ भन्न चाहन्छु अनि हाम्रो सुमन दाई हाम्रो एकदम असल दाई भन्न चाहन्छु म हृदयदेखि सोखो हृदयदेखि असल दाई सुमन दाईलाई जयमसी सम्झना भन्न चाहन्छु अनि हाम्रो हरिबोल दाईलाई हरिरोका दाईलाई जयमसी भन्न चाहन्छु हाम्रो उत्तम शिवाकोटी गुरुबालाई जयमसी भन्न चाहन्छु माधव वीर सुकर्म दाईलाई जयमसी भन्न चाहन्छु रुबेन दाई दाईलाई जयमसी भन्न चाहन्छु हाम्रो हाम्रो सुशील मगया अनि हाम्रो चित्र मगर अनि हाम्रो यसु भक्त दाईलाई पनि सम्झिन चाहन्छु जयमसी भन्न चाहन्छु अनि हाम्रो धर्म विनोद बराल दाईलाई पनि सम्झिन चाहन्छु अनि हाम्रो अर्जुन प्रधानलाई पनि सम्झिन चाहन्छु अनि हाम्रो कुमार राई दाईलाई पनि सम्झिन चाहन्छु अनि केक कदाल दाईलाई पनि सम्झिन चाहन्छु अनि हाम्रो पम्पा रोका दिज्यूलाई पम्पा गोपाली दिज्यू अनि हाम्रो हाम्रो विद्या श्रेष्ठ दिज्यू अमिता महर्जन दिज्यू निष्पा महर्जन दिज्यूलाई पनि जयमसी सम्झना भन्न चाहन्छु हाम्रो दुर्गा बस्ने दिज्यूलाई अनि हाम्रो लक्ष्मी सुन्दास दिज्यूलाई लक्ष्मी मगर अनि माया मगर आन्टीलाई पनि धेरै सम्झना जयमसी भन्न चाहन्छु अनि हाम्रो पुना थापा दिज्यूलाई सङ्गीता रिमाल दिज्यूलाई अनि हाम्रो हाम्रो सावित्री खर्का दिज्यू सावित्री रोका दिज्यूलाई पनि जयमसी भन्न चाहन्छु अनि हाम्रो हाम्रो रेखालाई पनि सम्झिन चाहन्छु हाम्रो रश्मिला बोरा बहिनीलाई पनि सम्झिन चाहन्छु अनि हाम्रो सारा तामाङ साथीलाई अनि हाम्रो शोभा मिश्र साथीलाई पनि सम्झिन चाहन्छु अनि हाम्रो नैना थापा बहिनीलाई पनि धेरै धेरै सम्झना जयमसी भन्न चाहन्छु अनि हाम्रो हन्ना रोका बहिनीलाई पनि सम्झिन चाहन्छु उहाँले अहिले फोन गर्नुहुन्न है उहाँलाई पनि सम्झना जयमसी भन्न चाहन्छु अनि हाम्रो पोखराबाट विराटनगरबाट विराटनगरबाट धेरैजनाले फोन गर्नुहुन्छ उहाँ सम्पूर्णलाई पनि सुनिरहनु छ भने रहनुभएको छ भने उहाँलाई पनि जयमसी भन्न चाहन्छु उमेश रेग्मी दाईलाई सम्झिन चाहन्छु उहाँको चाहिँ नाम ठ्याक्कै आउँछ अरू धेरैजना हुनुहुन्छ सम्पूर्णलाई सम्झना जयमसी भन्न चाहन्छु अनि विदेशबाट फोन गर्नुहुने हाम्रो रुत मगराती साथीलाई पनि जयमसी भन्न चाहन्छु जो जति देश विदेशबाट सुनिरहनु भएको छ अनि हाम्रो शर्मिला गौतम दिजुलाई पनि सम्झिन चाहन्छु जयमसी भन्न चाहन्छु अनि जो जति सुनिरहनु भएको छ यतिकै सबैजनालाई मैले नाम नलिए पनि नछुटाइकन धेरै धेरै सम्झना जयमसी भन्न चाहन्छु
0: हजुर क्षमा लिनु पर्ने दिनुपर्ने केही सवाला चन्द्रमायाजी
2: क्षमा लिनु पर्दा चाहिँ परमेश्वरसँगै लिनु माग्न चाहन्छु उहाँसँग हामी जानी नजानी गल्ती भुलहरू गरेको छ होला परमेश्वरलाई मन नपर्ने परमेश्वरसँग क्षमा माग्न चाहन्छु अनि हजुरहरूसँग पनि क्षमा माग्न चाहन्छु जो जति सुनिरहनु भएको छ उहाँहरूसँग पनि क्षमा माग्न चाहन्छु किनभने बोल्दाखेरि हामी कहिले काहीँ भुल गल्तीहरू गर्न पुग्छ है बढी गरी पनि बोल्न पुग्छौँ कति बोल्नु नपर्ने कुराहरू पनि बोल्छौँ कि हामी त्यही भएर मैले बोलेको कुराहरूले कसैको हृदय दुखेको छ भने म क्षमा माग्न चाहन्छु म्याम विशेष गरी चाहिँ म परमेश्वरसँगै क्षमा माग्न चाहन्छु.
0: हुन्छ धेरै धेरै धन्यवाद खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि र यसलाई छुटौँ हामी जय मसीह. धन्यवाद। हजुर, हामी चन्द्रमाया मगरजी हुनुहुन्थ्यो र सम्पूर्णमा उहाँले न्यानो अभिवादन चाहिँ मसी व्यक्त गरेर जानुभएको छ र क्षमा लिएर दिएर जानुभएको छ। यसरी नै हामीले एकले अर्कालाई गर्ने वास्ता, एकले अर्कालाई गर्ने प्रार्थना, एकदमै सम्झना भन्ने कुराहरू एकदमै महत्वपूर्ण छन्। त्यही कार्यलाई चाहिँ हामी निरन्तर अगाडि पनि बढ़ाइरहेको छौं र तपाईँले फोन गर्न सक्नुहुनेछ भने कोही श्रोता फोन लाइनमा आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
3: हजुर म्याम, जय मसी। हजुर
0: जय मसी, हाम्रो लक्ष्मी मगरजी बोल्दै हुनुहुन्छ।
3: हजुर म्याम, हजुर,
0: कस्तो हुनुहुन्छ तपाईँ?
3: म्याम एकदम ठिक छु, परमेश्वरको अनुग्रह कृपा, हजुरहरूको प्रार्थना, मण्डलीको प्रार्थनाले
0: प्रभुलाई धन्यवाद भएको।
3: अनि हजुरलाई कस्तो हिसिन्छ? गुन्नु जेठम परिवार कस्तो हिसिन्छ म्याम?
0: हजुर, हामी सबैजना एकदमै आरामै छौँ। हजुरको प्रार्थनाको लागि धेरै धेरै धन्यवाद छ। र लक्ष्मीजी, आज तपाईँले आफ्नो न्यानो अभिवादन जयमसी एकमुष्टमा व्यक्त गर्न सक्नुहुनेछ यो समयमा।
3: हुन्छ म्याम, गर्छु नि। कति फोन, कति कार्यक्रममा फोन गर्दाखेरि फोन गइरहेको हुन्छ, उठाउँदै उठाइसिन्न। अनि त्यो झोलामा के छ भन्ने कार्यक्रम पनि कति फोन गर्छु मैले, फोनै उठाइसिन्न।
0: एकदमै त्यो व्यस्तता, ए व्यस्तताको लागि र त्यो असुविधाको लागि एकदमै क्षमा चाहन्छौ हामी।
3: तर फोन गइराखेको हुँदा पनि उठाइसिन्न, त्यो चाहिँ के कारणले होला? होइन,
0: हाम्रो दुईतिर छ
3: मैले,
0: लक्ष्मीजी आज लाइभमै भने मैले पनि, हामी दुईतिरबाट फोन लिन्छौँ। एउटा चाहिँ हाम्रो यता वाट्सएपबाट पनि लिन्छौँ श्रोतालाई, र हामी यता फोन लाइनबाट पनि लिन्छौँ। अनि पालै पालो गर्ने भएको कारणले गर्दा यता वाट्सएपमा बोल्दै गर्दा फोन लाइनमा एकैछिन कुर्नुपर्छ, फेरि अहिले तपाईँसँग हामी फोन लाइनमा कुरा गर्दैछौँ, तपाईँसँग कुरा गर्दै गर्दा उता वाट्सएप कलमा श्रोताले पर्खिरहनु भएको हुन्छ, त्यही भएर हो।
3: ए हजुर म्याम, मैले 31 चोटिसम्म फोन गर्दा नि नउठाइसकेको।
0: ए, त्यसको लागि चाहिँ एकदमै हामीलाई अलिकति थाहा भएन, तर पनि प्रयास चाहिँ गरिरहनुहोस् है
3: म्याम।
0: हुन्छ,
3: एकदम मैले यो कुरा राखेँ है। अनि
0: हजुर, होइन, तपाईँहरूलाई यस्तो जिज्ञासाहरू भयो भने लक्ष्मीजी, जिज्ञासा भयो भने राख्न पाइन्छ एकदमै मजाले, तर अफलाइनमा राखिदिनु भयो भने अझै राम्रो हुन्छ है।
3: हजुर,
0: धन्यवाद,
3: एकदमै धन्यवाद। अनि आज चाहिँ एकैचोटि फोन लाग्यो, अनि मैले हजुरसँग फोन गर्ने अवसर मौका पाएँ। यो समयको लागि मेरो परमेश्वरलाई एकदमै धन्यवाद। फेरि पनि आजको दिनमा आएर हामीले यो दिन, नयाँ दिन हामीलाई दिनुभयो, देखाउनु भयो, नयाँ दिनमा परमेश्वरको महिमा गर्ने अवसरको लागि मेरो परमेश्वरलाई नै हृदयदेखि धन्यवाद। अनि हजुरसँग कुरा गर्ने मौका अवसर पाएँ, अनि पहिलोचोटिमै फोन लाग्यो, अनि त्यसको लागि पनि हजुरलाई धेरै धन्यवाद। अनि पहिलो प्रथम म हजुरलाई नै मेरो हृदयदेखि जयमसी भन्न चाहन्छु। हजुरको सम्पूर्ण परिवारलाई पनि म जयमसी भन्न चाहन्छु। अनि कुमार अब्राम सरलाई जयमसी, सुनिल सरलाई जयमसी, ज्ञानु म्यामलाई जयमसी, सन्ध्या म्यामलाई जयमसी, अनि जनार्थन गिरी सरलाई पनि म जयमसी भन्न चाहन्छु यो समय। अनि गुड्नु जेफएम चलाउनु हुने मैले नाम छुटेकोहरू धेरै हैसिन्छ होला, अनि मलाई नाम थाहा भएनहरू सम्पूर्णलाई म नछुटाइकन गुड्नु जेफएम चलाउने गायककार, संगीतकार, रचनाकार, हरेक वचन बोल्ने पास्टर गुरुबाहरू सम्पूर्णलाई मेरो हृदयदेखि जयमसी भन्न चाहन्छु म्याम यो समय। अनि म जयमसी भन्न चाहन्छु पुना दिदीलाई, जयमसी भन्न चाहन्छु सन्ध्या दिदीलाई, जयमसी भन्न चाहन्छु। अनि चन्द्रमाया मगर दिजुलाई पनि म धेरै सम्झना, अनि उहाँको सम्पूर्ण परिवारलाई, अनि उहाँलाई जयमसी भन्न चाहन्छु। पम्फा रोका दिजुलाई जयमसी, पम्फा गोपाली दिजुलाई पनि जयमसी भन्न चाहन्छु। सारा दिदीलाई जयमसी भन्न चाहन्छु, कुमार राई दाईलाई जयमसी भन्न चाहन्छु, अनि माया दिदीलाई जयमसी भन्न चाहन्छु, अर्जुन प्रधान उहाँलाई पनि जयमसी भन्न चाहन्छु, हरिबोल बुढा थोकी उहाँलाई पनि म जयमसी भन्न चाहन्छु, अनि दार्जिलिङबाट फोन गरिसिन्छ उहाँलाई पनि म जयमसी भन्न चाहन्छु, अनि यसु भक्तलाई उहाँको धेरै भयो स्वर सुनेको छैन उहाँलाई पनि म जयमसी भन्न चाहन्छु, अनि हाम्रो सुमन दाईलाई मेरो हृदयदेखि धेरै सम्झना र जयमसी उहाँको सम्पूर्ण परिवारलाई भन्न चाहन्छु म यो समय। अनि दार्जिलिङबाट फोन गरिन्छ, अनि उहाँलाई पनि जयमसी, उत्तम शिवकोटी पास्टर गुरु उहाँलाई पनि म जयमसी भन्न चाहन्छु, शर्मिला दिदीलाई जयमसी, अनिता महर्जन दिजुलाई जयमसी, गोविन्द आचार्य उहाँलाई पनि जयमसी, सङ्गीता रिमाल दिजुलाई जयमसी, सावित्री खड्का दिजुलाई जयमसी भन्न चाहन्छु, अनि सन्ध्या बहिनीलाई पनि म जयमसी भन्न चाहन्छु, अनि यो घडी समय मैले नाम छुटेकाहरू सम्पूर्णलाई म मेरो हृदयदेखि नछुटाइकन देश विदेशबाट गुड न्युज एफएममा माया गरेर जति पनि सम्झेर हरेक कार्यक्रममा भाग लिएर फोन गरिसिन्छ अनि लक्ष्मी मगर भन्ने चिन्नुहुने नचिन्नुहुने सम्पूर्णलाई म नछुटाइकन एक मुस्टामा जयमुसी भन्न चाहन्छु म्याम अनि मेरो मण्डली परिवार मेरो गुरुबा गुरुआमालाई म धेरै सम्झना जयमसी भन्न चाहन्छु उहाँको राजु भाइ राजन भाइको परिवार सन्जु अनुहरू सम्पूर्णलाई जयमसी भन्न चाहन्छु काकी दाईको घरको परिवारलाई जयमसी भन्न चाहन्छु अनि बिहानको परिवारलाई जयमसी अनि उदयको परिवारलाई जयमसी भन्न चाहन्छु शर्मिलाको परिवार शोभाको परिवार अनि सम्पूर्ण शर्मिला दिदीको परिवार भगवती दिदीको ललिता दिदीको फुलमाया दिदीको सम्पूर्ण मेरो मण्डली दुईटा मण्डली परिवार तालसी खेल मुल्पानी उहाँहरू सम्पूर्णलाई पनि म छुटाइकन मेरो दिदीदेखि जयमसी भन्न चाहन्छु म्याम यो घरि यो समय अनि रश्मिला बोहरालाई पनि जयमसी अनि विदेशबाट फोन गरिसिन्छ एकजना बहिनीहरूको नाम मलाई थाहा भएन उहाँलाई पनि हामी विदेशदेखि पनि गुन्नु जफमलाई माया गरेर धेरै सम्झना गर्दै फोन गरिसिन्छ उहाँलाई हामी नि नेपालबाट नै उहाँलाई धेरै सम्झना अनि जयमसी पनि म भन्न चाहन्छु उहाँलाई सुन्दै हिँड्छ भनेदेखि अनि म छुटा यो समय जयमसी भन्न चाहन्छु अनि म्याम म यो समय क्षमा लिन दिन पर्दा किनभने हामी संसार शरीरमा छौँ हामीले जानी नजानी अन्जानमा भोल गल्तीमा कति परमेश्वरलाई मनमा पनि कामहरू गरिराखेका हुन्छौँ होला अनि हामीले बोलेका शब्दहरूबाट पनि प्रभुको चित्त दुखिराखेको हुन्छ होला हामी कति शब्द जानी नजानी बोलेका हुन्छौँ होला म्याम साँच्चै हामीले भुल गल्तीमा गरेका धेरै पापहरूको कारण प्रभुको चित्त दुखेको छ होला अनि हामी म मेरो परमेश्वरसँगै मेरा सबै पापको कारण म क्षमा माग्न चाहन्छु अनि यो समय हजुरहरूसँग पनि मैले जानी नजानी गुड न्युज एफएममा फोन गर्दा कति कुराहरू मैले बोलिराखेको हुन्छु होला म्याम त्यो कारण म हजुरहरू सम्पूर्णसँग पनि म क्षमा माग्न चाहन्छु अनि मेरो साथीहरू सुन्दै गरिराख्नुहुने साथीहरूसँग पनि म मेरो कारणले उहाँहरूको कुनै शब्दले चित्त यति दुखेको छ भने म यो समय एकदमै सम्पूर्ण परिवार साथीहरूसँग पनि म क्षमा माग्न चाहन्छु म्याम
0: हुन्छ धेरै धेरै धन्यवाद एकदमै खुसी लाग्यो लक्ष्मीजी फोन गरेर साथ दिनुभयो अहिले छुटौँ हामी जयमसी
3: हजुरलाई धेरै धन्यवाद जयमसी
4: हजुर हाम्रो लक्ष्मी मगरजी हुनुहुन्थ्यो र उहाँले आफ्नो जयमसी अभिवादन न्यानो अभिवादन राख्नु भएको छ र क्षमा लिएर दिएर जानुभएको छ भने फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो
0: जयमसी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हरि रोकाजी बोल्दै हुनुहुन्छ हरिजी तपाईँको आवाज एकदमै सानो आइरहेको छ अलिकति ठुलो बोल्ने प्रयास गरिदिनुहोस् है अथवा इयरफोनहरू लगाउनु भएको छ भने एकछिन निकालेर बोल्नु भए पनि हुन्छ राम्रो आयो
5: नजिक भएर
0: ए हजुर हजुर कस्तो हुनुहुन्छ तपाईँ आरामै हुनुहुन्छ
5: म त आराम छु हजुर कस्तो हुनुहुन्छ
0: हामी एकदमै आरामै छौँ हरिजी र हजुरको सबै परिवार सन्चै हुनुहुन्छ
5: एकदम
0: हजुर
5: परमेश्वरको अनुग्रह आशिषले सबै कुरो राम्रै छ आराम छौँ सन्चै छौँ हजुरको परिवार कस्तो छ हजुर
0: हजुर हामी सबैजना एकदमै आरामै छौँ र आज कार्यक्रम मार्फत तपाईँले न्यानो अभिवादन जयमसी राख्न सक्नुहुनेछ यो समयमा
5: सर्वप्रथम परमेश्वरलाई धन्यवाद अनि हजुरलाई जयमसी
0: जयमसी
5: मेरा अब परमेश्वरको जन हजुरको परिवार फ्यामिली यो गुड न्युज परिवार सबै अनि भर्खरै फोन गरेर जानुभयो माया मगरहरू अनि जतिजनाले फोन गरेर जानु भइसक्यो उहाँलाई सम्पूर्णलाई जयमसी हाम्रो चन्द्रमाया मगर हाम्रो मेरो दादा सुमन दादालाई अनि हाम्रो हरिबोल बुढाथकी अनि जतिजना हाम्रो सिक्किमबाट गर्नुहुन्छ दार्जिलिङबाट इन्डियाबाट पोखराबाट एउटा बहिनीले चाहिँ खुब राम्रो चाहिँ नि उहाँले चाहिँ एउटा टुङ्गो कथा लिएर चाहिँ आउनुहुन्छ उहाँलाई पनि नाम त बिर्सी उहाँलाई पनि जयमसी अनि सम्पूर्ण मेरो मण्डली परिवारलाई जयमसी अनि मबाट कति टुटफुट भयो होला कति मेरो साथीहरूलाई अनि मेरो मण्डली परिवारलाई अनि हजुरहरूलाई म क्षमा माग्न चाहन्छु। अनि अब आउने सबैजनालाई पुन्याउँदै हुनुहुन्छ, उहाँहरू पनि सबैजनालाई नछुटाइकन मेरो प्यारा प्यारा परमेश्वरको जनहरूलाई म जयमसी अभिवादन र सबैसँग क्षमा माग्न पनि चाहन्छु म।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो हरिजी फोन गरेर साथ दिनुभएको लागि। र अहिले छुटो हामी हजुर हरि रोकाजी हुनुहुन्थ्यो र कार्यक्रमबाट उहाँले आफ्नो अभिवादन जय मसी व्यक्त गरेर जानुभएको छ। र तपाईँले पनि यसरी नै हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ र जय मसी भन्न सक्नुहुनेछ आफ्ना प्रियजनहरूलाई सम्झिनु भएर। र तपाईँले पनि फोन गरेर साथ दिन सक्नुहुनेछ। एउटा गीतको साथ दिन चाहन्छु, यो समयमा गीत त उपस्थित हुने नै छौं।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र गीतले भने जस्तै नै साँच्चै नै कुनै पनि कुराहरू असम्भव छैन हाम्रो परमेश्वरको लागि र कचोटि हामी चाहिँ सोध्छौ कि हाम्रो लागि अथवा यो कुराहरू त्यो कुराहरू सायद असम्भव छ होला तर परमेश्वरमाथि आशा र भरोसा गर्ने व्यक्तिहरूको लागि कुनै पनि कुराहरू असम्भव छैन। तपाईँको भरोसा आज कुन कुराहरूमा लगाउनु भएको छ भन्ने कुरा चाहिँ महत्वपूर्ण छ र कार्यक्रम जयमसिंहमा हुनुहुन्छ हामी हाम्रा प्रियजनहरूलाई सम्झिरहेको छौं जयमसिंह अभिवादन व्यक्त गरिरहेको छौं र श्रोता तपाईँले आफ्नो जयमसिंह अभिवादन एक मुष्टमा यो समयमा व्यक्त गरेर साथ दिन सक्नुहुनेछ र फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ। फोनलाई नै एकदमै खुल्ला रहेको छ र अर्को एउटा मिठो गीत यो समयमा फेरि पनि राख्न चाहन्छु।

0: निकै दिन चाहिँ गीत तपाईँको निम्ति राख्यो र फोन लाइनमा कोही हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो हजुर
1: जयमसी
0: जयमसी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ होला? ज्ञान बहादुर परेजी हजुर आरामै हुनुहुन्छ तपाईँ? हजुर एकदमै स्वास्थ्यको ख्याल राख्नुहोला ज्ञान बहादुरजी। र आज तपाईँ को कसलाई सम्झिन चाहनुहुन्छ जयमसी भन्न चाहनुहुन्छ?
1: म चाहिँ जयमसीको लागि चाहिँ म चाहिँ हल्का मलाई परमेश्वरको लागि क्षमा माग्न चाहन्छु। म कुनै कसैसँग केही नराम्रोहरूको अब मनबाट केही भन्दै हो नि त्यो म क्षमा चाहन्छु भन्छु। अनि मेरो बुवा बहिनी बिमारी जस्तो छ अनि त्यस्तै छ बिमारी जस्तो छ अनि जयमसी चाहिँ म सबभन्दा पहिला चाहिँ हाम्रो एफएम फोरियरकै लागि नै सबैलाई जयमसी सबै नामहरू नलिएर पनि सबै परिवारहरूमा सबैलाई जयमसी अनि काठमाडौँमा अनि सुन्दीको अनि विशाल पास्टरको लागि नै जयमसी अनि सबै हाम्रो काठमाडौँको अब परिवारहरू विश्वासी परिवारहरूमा मण्डली मण्डलीहरू सबैमा जयमसी भन्दै छुट्टिन्छु।
0: धेरै धेरै धन्यवाद जयमसी। र ज्ञान बहादुर पहरीजी हुनुहुन्थ्यो र उहाँले जयमसी अभिवादन र क्षमा लिएर दिएर जानुभएको छ। र अब चाहिँ भने हामी तपाईँको फोन कल लिन असमर्थ छौं श्रोता, कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र धेरै धेरै धन्यवाद दिन चाहन्छौ आज जो जतिले फोन गर्नुभएको छ, कार्यक्रम सुनेर साथ दिनुभएको छ। र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै यो समय कार्यक्रम जयमसीबाट म पुनः बिदा हुन चाहन्छु। जयमसी नमस्कार।

0: विश्वासको सार विश्वास गर्दछु एक ईश्वर सर्वशक्तिमान पिता स्वर्ग र पृथ्वी सृजनामाथि अनि वहाँका एकले पुत्र हाम्रा प्रभु यीशु ख्रीष्टमाथि वहाँ पवित्र आत्माको शक्तिले देहधारी हुनुभयो कन्या मरियमदेखि जन्मनुभयो पन्तियस पिलातसको अधिकारमा दुःख भोग्नुभयो क्रुसमा टाँगिनुभयो मारिनुभयो अनि गाडिनुभयो आत्मलोकमा उत्रनुभयो तेस्रो दिनमा मरेकाहरूबाट भ्युतनुभयो स्वर्गमा चढ़ी जानुभयो सर्वशक्तिमान ईश्वर पिताको दाहिने हातपट्टि बस्नु भएको छ जहाँदेखि उहाँ जिउँदो र मरेकाहरूको न्याय गर्नलाई आउनुहुनेछ म विश्वास गर्दछु पवित्र आत्मामाथि पवित्र विश्व मण्डलीमाथि पवित्रहरूको संगतिमाथि पाप मोचनमाथि शरीरको पुनरुत्थानमाथि र अजम्बरी जीवनमाथि आमेन
1: टाइम चेक यति बेला बिहानको 11 बज्यो

0: गुड न्युज एफएम 105.1
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसी क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा

0: बच्चेहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
1: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक ललितपुर,
4: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
5: गाउन भाडामा,
6: गाउन भाडामा,
5: हे गाउन भाडामा।
3: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
7: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
8: अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02, 98-41-87-68-02
9: र 98-18-25-12-40, 98-18-25-12।

0: प्रवासमा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई जोड्ने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। सुन्न नभुल्नुहोला प्रत्येक मंगलबार बेलुकी 4 बजेदेखि 5 बजेसम्म।
1: यसले भन्नुभयो, आफ्नो शत्रुलाई आफूलाई चाहिँ प्रेम गर।
2: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्के बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
3: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदान, प्रस्तोता कुमार अब्राहमको साथमा।
2: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिराख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदानमा हामी विशेष गरिकन प्रभुका जनहरूसँग कुराकानी गर्ने गर्छौं, विशेष कलाकारहरूसँग हामी जोडिने गर्छौं। केही हप्तादेखि हामीले कलाकारलाई निम्त गर्न सकिरहेका छैनौं, त्यसको लागि क्षमा माग्न चाहन्छु। र केही हप्तापछि भने म कलाकारलाई ल्याउने नै छु, किनभने केही हप्ता म पनि अलिकति अस्वास्थ्य भएको कारण, पाहुनासँग कुराकानी गर्दाखेरि एकदमै खोकी लाग्ने भएको कारण पनि कतिचोटि मैले पाहुनालाई उपस्थित गराउन सकिरहेको छैन। केही हप्तापछि भने म पक्कै पनि नयाँ पाहुना लिएर आउने नै छु कार्यक्रममा। र पाहुना नभए तापनि मैले तपाईँलाई कार्यक्रममा सक्दो साथ दिइरहेको छु, विभिन्न महत्वपूर्ण कुराहरू राखेर, हाम्रो जीवनमा, हाम्रो दैनिकी जीवनमा नभई नहुने कुराहरू राखेर मैले कार्यक्रममा तपाईँलाई साथ दिइरहेको छु। र आज पनि यस्तै महत्वपूर्ण कुरा कार्यक्रममा राख्ने नै छु, यसको लागि त तपाईँले हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ। र अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

मत्ती 18:21-35 यीशुले एउटा निर्दयी नोकरको बारेमा बताउनु भएको छ। त्यसले अरूबाट क्षमा पाएको तर आफूले चाहिँ अरूलाई क्षमा नगरेको वृत्तान्त त्यो दृष्टान्तमा छ। यो दृष्टान्तले अरूलाई क्षमा गर्नुको महत्वलाई प्रभावकारी रूपमा बुझाउँछ। जसरी परमेश्वरले हामीलाई क्षमा गर्नुभएको छ त्यसरी नै हामीले पनि अरूलाई क्षमा गर्नुपर्छ भन्ने कुरालाई यस दृष्टान्तले जोड़ दिएको छ। साथै यो दृष्टान्तले हाम्रा पापहरूको कारण हामी परमेश्वर प्रति अन्य कुनै पनि मानिसको तुलनामा नाप्नै नसकिने गरी ऋणी छौ भन्ने सत्यता स्पष्ट पार्छ। यस दृष्टान्तमा एकजना नोकर हुन्छ जसले आफ्नो मालिकबाट 10,000 सुनको सिक्का ऋण लिएको हुन्छ र जब उसले त्यो ऋण दिन सक्दैन उसले मालिकसँग क्षमा र दयाको लागि अनुनय विनय गर्छ। ती मालिकले उप्रति दया गरेर उसको ऋण माफी गरिदिन्छन्। त्यो ऋणको मात्रा कति जति थियो होला एकपटक विचार गर्नुहोस्। त्यो समयमा एक टोडामा 60 अर्सर्फीहरू हुन्थ्यो र एकजना साधारण मानिसले एउटा अर्सर्फी किन्ने रकम जोहो गर्न 3 महिनाको काम गर्नु पर्थ्यो। यसरी गणना गर्दा एक तोडा भनेको 180 महिनाको ज्याला थियो जुन 15 वर्षको तलब बराबर थियो। माथिको दृष्टान्तमा नोकरले मालिकबाट 10,000 ऋण लिएको थियो जुन 150 वर्षको ज्याला सरहन्छ। यो रकम चुक्ता गर्न 2,322 जीवनकाल पनि पर्याप्त हुन्थ्यो किनभने यति ठूलो ऋण मानवीय रूपमा तिर्न असम्भव थियो। तर पनि ती मालिकले त्यो नोकरप्रति किठाएर त्यो सबै माफ गरिदिए। यो भन्दै गर्दा मलाई एउटा पुरानो भजनको सम्झना आउँछ। भजनले यसरी भन्छ, मैले त्यो ऋण तिर्नु पर्थ्यो जुन म तिर्न सक्दिन थिएँ, उहाँले त्यो ऋण तिर्दिनु भयो जुन उहाँको थिएन। माथिको हिसाबलाई सोच्दै गर्दा क्रिस्टले क्रुसमा हाम्रो खातिर जुन पापको ऋण तिर्ने काम गर्नुभयो त्यो प्रति हाम्रो हृदय धन्यवादी र कृतज्ञताले भरिनुपर्छ। जब येशूले क्रुसमा अब सिद्धियो भन्नुभयो उहाँले ग्रीक शब्द टेटेलेस्टाई प्रयोग गर्नुभयो। यसको अर्थ पूरा मात्रामा चुक्ता गर्नु हो। यसकारण ऋणले हाम्रो पापको पूरा ऋण चुक्ता गरिएको घोषणा गर्छ। हाम्रो 10,000 ऋण पूर्ण रूपमा भुक्तानी गरिएको छ। तर त्यो दृष्टान्त त्यतिमै सकिँदैन। दृष्टान्तको अन्त्यमा यो कुरा छ, जब मालिकले त्यस नोकरलाई आफूका बोलाएर भने, ए दुष्ट नोकर, तैले मसँग विन्ती गरिस् र मैले तँलाई ऋण माफी गरिदिए, मैले तँमाथि दया गरे झैं तैले पनि तेरो सङ्गी नोकरमाथि दया गर्नुपर्ने थिएन। तब त्यस मालिकले त्यसलाई सबै ऋण नतिरुन्जेल दण्ड दिनेहरूको हातमा सुम्पिदिए। त्यस नोकरको जीवनकाल बराबरको अकलनीय ऋण मालिकले माफी गरिदिएपछि उसले पनि अरूलाई क्षमा गर्नै पर्ने नैतिक दायित्व बोकेको थियो। अब उसलाई मालिकको दयालु स्वभावलाई प्रतिबिम्ब गर्ने मौका थियो। तर उसले त्यसो गरेन। आफ्नो केवल 100 दिनार मात्र ऋण लगेको उसको सङ्गी नोकरलाई उसले माफ गर्न इन्कार गर्यो। उसले यति सानो रकमको ऋण पनि माफी गर्न अस्वीकार गर्यो जुन उसले मालिकबाट पाएको असीमित क्षमाको तुलनामा नगण्य थियो। यो दृष्टान्त हाम्रो लागि एउटा महत्वपूर्ण शिक्षा हो। परमेश्वरले हाम्रा पापको असीमित ऋण क्षमा गर्नुभएको छ, तसर्थ हामीले पनि अरूलाई हृदयदेखि नै क्षमा गर्नुपर्छ। सीएस लुइसले यो सन्दर्भमा यसरी टिप्पणी गरेका छन्, सबैले क्षमा गर्नु असल र सुन्दर कुरा हो भन्छन्, तर जब आफैले अरूलाई क्षमा गर्नुपर्ने अवस्था आउँछ तब यो उनीहरूलाई अत्यन्त कठिन लाग्छ। अरूलाई क्षमा गर्नुले जीवनमा सुख शान्ति आनन्दलाई निम्त्याउँछ, तर यसको लागि हामीले सचेत निर्णय लिनुपर्छ। जसरी परमेश्वरले हामीलाई बिना शर्त पूर्ण क्षमा गर्नुभयो त्यसै गरी हामीले अरूलाई पनि क्षमा गर्नुपर्छ। अरूलाई क्षमा नगर्दा हामीले आत्मिक र
भावनात्मक बन्धनमा हुन्छौं र हामी आफैलाई दिएको क्षमा पनि न्यायचित हुँदैन। हामीले आफूलाई नैतिक तवरमा असल र ग्रहण योग्य ठाने तापनि क्षमा नगर्ने निर्णय लिनाले हामी विरूद्धमा रहेको तमसुक पुनः खोलिन्छ। अरूलाई क्षमा नगर्दा हामीले हाम्रा आफ्नै भविष्यको सफलताको पुललाई भत्काउँदै गएका हुन्छौं। सीएल लुइसले पनि क्षमा गर्ने कुरामा सम्झौता गर्नु हुँदैन भनेर भनेका छन्। क्रिश्चियनमा हुनु भनेको यस्तो गल्तीलाई पनि क्षमा गर्नु हो जुन क्षमा गर्न असम्भव जस्तो लाग्छ, किनभने परमेश्वरले पनि हामीलाई पूर्ण क्षमा दिनुभएको छ। अर्को कुरा, हामीले आफैलाई क्षमा गर्नु पनि अरूलाई क्षमा गर्नु जत्तिकै महत्वपूर्ण छ। यदि परमेश्वरले हामीलाई क्षमा गर्नुभएको छ भने हामीले पनि आफैलाई क्षमा गर्न आवश्यक छ। आफैलाई क्षमा गर्न अस्वीकार गर्नु भनेको आफूलाई परमेश्वरभन्दा माथि राख्नु र उहाँको दया र न्यायलाई अवमूल्यन गर्नु हो। क्षमा नगर्दा हामी मुक्त हुँदैनौ, बरु यसले हामीलाई झनै बाँध्छ, हाम्रो हृदयलाई तितो बनाउँछ, जीवनमा आशिषलाई रोक्दछ। अक्षमाले हामीलाई सुरक्षा दिँदैन, बरु यसले हाम्रो जीवनलाई तितो बनाउँछ, यो क्यान्सर जस्तै फैलिन्छ। यसले हाम्रो जीवनको हरेक क्षेत्रलाई नकारात्मक असर पार्छ। त्यसैले क्षमा एउटा अनमोल उपहार हो जुन हामी आफैलाई पनि दिन सक्छौ। रिस र तितोपनामा रहिरहनु भनेको परमेश्वरको इच्छा अनुसारको आनन्दमय जीवनबाट टाढा रहनु हो। हामीले अरूलाई क्षमा गर्नुपर्छ उनीहरू योग्य भएको कारण होइन, तर हामी शान्तिमा जिउन योग्यका छौ। क्षमा नगर्ने निर्णय लिनु भनेको अनाज्ञाकारिता र घमण्डको एउटा रूप हो। मैले एकपटक यो कुरा पढेको थिएँ, घमण्ड खिया जस्तै हो। जसरी ख्याले धातुलाई विस्तारै नष्ट गर्छ, त्यसै गरी घमण्डले पनि मानिसको जीवन र चरित्रलाई विस्तारै नष्ट गर्छ। तिम्रो भेटी त्यही वेदीको सामु छोड र जाऊ, पहिले आफ्नो भाइसँग मिलाप गर, त्यसपछि आएर आफ्नो भेटी चढाऊ। तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्र त वादीले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला र न्यायाधीशले अधिकृतको हातमा सुम्पिदेला र तिमी झ्यालखानामा पर्नेछौ। मत्ती 5:24-25 वर्षौंसम्म अलग्गिएपछि याकुब आफ्नो दाई एसावलाई भेट गर्न भनेर निस्के र अन्त उनीहरूको मिलाप भयो। बाटोमा परमेश्वरको एउटा स्वर्गदूतले तिनलाई भेटे र उनीबाट आशिष पनि पाए। साँचो हृदयले मेलमिलापको खोजी गर्ने मानिसलाई सधैँ मदत गर्नुहुन्छ। जीवनमा टुटेका सम्बन्धहरू पुनस्थापित गर्ने विषयमा धेरै शिक्षाहरू यीशुले सिकाउनुभयो। मेलमिलापको दिशामा पनि पहिलो कदम चाल्नुपर्छ भन्ने कुरामा जोड़ दिनुभयो। आउनुहोस् माथिको खण्डमा यीशुले भन्नुभएको कुरालाई अझ अर्थपूर्ण तरिकाले बुझौं। यीशुले मानिसलाई यो शिक्षा दिँदै गर्नुहुँदा उहाँ गालिल सागरको उत्तरी किनारमा हुनुहुन्थ्यो। त्यहाँबाट भेटी चढाउने वेदी 72 माइल टाढा एरुसलेममा थियो। त्यो समयमा उहाँको वचन सुन्नेहरूले अहिले जस्तो सजिलै म्यासेज गरेर माफी माग्न सक्दैनथे, उनीहरूको लागि यो काम कठिन थियो। किनकि जससँग माफ गर्नुपर्ने हो सो व्यक्ति जति टाढा भए पनि गएर अनि भेटेर माफ मागेर फेरि त्यति नै दूरीको बाटो फर्किएर एरुसलेमको वेदीमा आएर भेटी चढाउनु पर्थ्यो। त्यो समयमा एउटा साधारण व्यक्ति 1 घण्टा 3 माइल हिँड्थ्यो। यसरी हिँड्दा उसलाई गालिल सागरको उत्तरी किनारबाट एरुसलेमको वेदीमा पुग्न झण्डै 24 घण्टा जति लाग्थ्यो। यो वास्तवमा सजिलो कुरा थिएन। साँचो हृदयले माफी माग्नु र साँचो प्रकारले क्षमा दिनु सजिलो काम होइन। यो कहिल्यै पनि सजिलो र रमाइलो हुँदैन, तर पक्कै धेरै लाभदायक हुन्छ। यी प्रश्नहरू आफैलाई सोध्नुहोस् र मनन गर्नुहोस्। के तपाईँले क्षमा गर्नुपर्ने कोही व्यक्ति छ? के तपाईँले कुनै गल्ती वा कमजोरी स्वीकार्नु पर्नेछ? कुन कुराले तपाईँलाई किन क्षमा लिन दिनदेखि राखेको छ? क्षमा एउटा शक्तिशाली हतियार हो। भविष्यमा लिने हाम्रा निर्णयहरू नै लड़ाईको मैदान हुन्। अगाडि बढ्नु नै हाम्रो यात्रा हो। अरूलाई क्षमा नगरेर उसलाई पाठ सिकाउँछु भन्नु गलत सोच हो। बरु यो त सम्बन्धमा रहिरहने निर्णय गर्नु जस्तै हो। क्षमा नगर्नु चाहिँ हृदयमा लागेको चोटमा अझ चोट थप्नु जस्तो हो।
क्षमा गरेपछि पनि आफूले विगतमा पाएको चोट र घाउहरू निको हुन चाहिँ समय लाग्छ। वचन संग्रह 147 को 3 यसरी लेखिएको छ, उहाँले टुक्रिएको हृदय भएकोहरूलाई निको पार्नुहुन्छ, तिनीहरूको चोटमा बलमपट्टी बाँधिदिनुहुन्छ। यसकारण चोटले पिरो लिएको अवस्थामा आफैलाई परमेश्वरमा समर्पण गर्नु हो अनि उहाँले हृदयमा लागेका चोटहरू मलमपट्टी बाँधिदिनुहुन्छ। यसले गर्दा मनको घाउमा संक्रमण हुनबाट सुरक्षित हुन्छ। परमेश्वर तपाईँको पिता हुनुहुन्छ, उहाँले तपाईँको टुक्रिएको हृदयलाई निको पार्नुहुन्छ। लिसा टेरक्सको अनुसार क्षमा दुईधारी तरबार जस्तै हो, अर्थात यसको दुईवटा धारिलो पक्ष हुन्छ। चोट पाएको व्यक्तिले चोट पुर्याउने व्यक्तिलाई पूर्ण रूपमा क्षमा गर्न गाह्रो हुने एउटा पक्ष हो र अर्को पक्ष चाहिँ चोट पुर्याएको व्यक्तिले चोट पाउने व्यक्तिबाट क्षमा पाउनु, जुन अति सुन्दर आनन्दमय र शान्तिपूर्ण हुन्छ। हामीलाई थाहा छ कि हामीले परमेश्वरबाट सित्तैमा पूर्ण रूपमा क्षमा पाएका छौं र यदि हामी आफैलाई चोट पुर्याउने व्यक्तिलाई क्षमा गर्न सक्दैनौ भने हाम्रो प्राण कहिले पूर्ण रूपमा निको नभएको हुँदैन, तर कुनै न कुनै बन्धनमा भए जस्तो हुन्छ।

तब उनीहरूले एउटा बोका मागेर युसेफको लबेदा त्यस रगतमा छोपे अनि त्यो राम्रा पुट्टाहरू भएको लबेदा उनीहरूको आफ्नो बुवाका ल्याएर भने यो हामीले भेट्टायौँ, हेर्नुहोस् त यो तपाईँको छोराको कि होइन। याकुबका दसजना छोराहरूले पाप गरेका थिए किनकि उनीहरूले आफ्ना भाइको हत्याको षड्यन्त्र गरेका थिए र आफ्नो बुवालाई झुट बोलेका थिए, तर उनीले मारेको थुमाको रगतले उनीहरूको करतूतलाई ढाकियो र त्यसैले गर्दा उनीहरूलाई पछि उधार मिल्यो। यदि थुमाको रगत थिएन भने उनीहरूको पाप ढाकिने थिएन, हामी पनि पापको दासत्वमा थिएनौं, तर अब त येशूको रगतद्वारा हामीले क्षमा पाएका छौं। उहाँको रगतद्वारा अधर्मी मानिस पनि धर्मी ठहरिन्छन्, पापी मानिस सन्तानमा परिवर्तन हुँदै जान्छ। प्रेरित पत्रुसले हामीलाई पहिलो पत्रुस 1:18-19 बताए चाहिँ हामी आफ्नो पिता पुर्खाबाट आएका व्यर्थका कुराहरूदेखि सुन वा चाँदी जस्ता नासुने थोकहरूद्वारा दान तिरी छुट्टाएका होइनौ, तर निष्कोट र निष्कलङ्ग थुमाको जस्तो ख्रिस्टको अनमोल रगतद्वारा दान तिरी छुट्टाएका हौ। परमेश्वरले तपाईँ र मलाई अब उपरान्त येशू ख्रिस्टको दृष्टिकोणबाट हेर्नुहुन्छ। उहाँले हामीलाई हेर्ने हुँदा आफ्नो रगत बगाएर उद्धार गरेको प्रिय सन्तानको रूपमा हेर्नुहुन्छ। हाम्रो मूल्य कति हो भनेर सबैभन्दा उत्तम प्रकारले मूल्याङ्कन गर्न सक्ने एकमात्र व्यक्ति हाम्रो स्वर्गीय पिता नै हुनुहुन्छ। येशू नै सबैभन्दा मूल्यवान हुनुहुन्छ। परमेश्वरले तपाईँलाई त्यही मापदण्डले हेर्नुहुन्छ। येशूको रगत एउटा बगिरहेको प्रेमको नदी हो जो परमेश्वरको हृदयबाट बग्छ। यो प्रत्येक व्यक्तिको हृदयमा पुग्छ। जीवनले हामीलाई छोट पुर्याएको हरेक ठाउँमा यसले निको पार्छ। यसले आफ्नो रगतद्वारा हाम्रो निम्ति जे गर्नुभयो त्यो इतिहासकै सर्वोत्कृष्ट प्रेमको नमूना थियो। जसरी थुमाको रगतले इजरायलीहरूलाई पुरानो करारमा न्यायबाट बचायो, त्यसरी नै येशूको रगतले पनि हामीलाई हाम्रो पापहरूको कारण सर्नुपर्ने परमेश्वरको क्रोध र दण्डबाट बचाउँछ। चार्ल्स स्मल्सले बुद्धितापूर्वक यसरी भनेका छन्, नैतिकताले तपाईँलाई झ्यालखाना जानबाट बचाउन सक्छ, तर नरकबाट उम्कनको लागि त येशू ख्रीष्टको रगत नै चाहिन्छ।

तिमीहरूले मेरो विरूद्धमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्वरले त्यही कामद्वारा भलाइ गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइरहेको छ त्यसरी नै धेरैजना मानिसहरू बाँचिरहन्। यसकारण नडराओ, तिमीहरूलाई तिमीहरूका बच्चा समेत म पालन पोषण गर्नेछु। यसरी तिमीले उनीहरूलाई उत्साह र सान्त्वना दिए। उत्पत्ति 50:20-21। जबसम्म हामी क्षमा गर्न सक्दैनौ नि, तबसम्म हामी पूर्ण रूपले आनन्दित जीवन जिउन पनि सक्दैनौ। क्षमा गरिसकेपछि हामी विगतमा फर्केर घटनालाई परिवर्तन त गर्न सक्दैनौ, तर त्यसले हाम्रो भविष्यको सफलताको मार्गलाई फराकिलो बनाउँछ। साथै क्षमा हाम्रो विश्वासको एक आधारभूत पनि हो। जबसम्म तपाईँले क्षमा गर्ने निर्णय गर्नुहुन्न, तपाईँको हृदय कुनै न कुनै बन्धनमा बाँधिएकै हुन्छ। जब याकुब र उनका सम्पूर्ण परिवार मिश्रमा बसाइसरे, मिश्रमा खडेरीको दोस्रो वर्ष भएको थियो। योसेफले आफ्नो पितासँग पुनः भेट्दा उनी 39 वर्ष भइसकेका थिए। याकुबको मृत्यु हुँदा योसेफ 56 वर्षका थिए। उनी 110 वर्षको उमेरमा बिते। योसेफ एक सपनीदर्शी थिए, जसले आफ्नो जीवनको अन्तिम सासम्म पनि कुनै पनि व्यक्तिलाई क्षमा गर्न बाँकी राखेनन्। उनले सबैलाई क्षमा गरे। समुद्रमा यात्रा गर्ने नाभीहरूले जहाज विरूद्ध आउने छालहरूको सामना जसरी गर्छन्, त्यसरी नै योसेफले आफ्नो दाजुहरू र अरू मानिसहरूबाट भएका आक्रमण, विश्वासघात, दासत्व, कई जस्ता कठोर परिस्थितिहरूको सामना गरे। तर उनले कहिल्यै ती अवस्थाहरूमा हार मानेनन्। क्षमा गर्नु भनेको समुद्रको छालमाथि तैरन जस्तै हो। यसले हाम्रो जीवन रूपी जहाजबाट डुब्नबाट जोगाउँछ। योसेफ क्षमाशीलताको चलन्त उदाहरण थिए, जसले सबैलाई सधैँ सबै कुराको निम्ति क्षमा दिनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरे। उनले आफ्नो दाजुहरूलाई यसो भने, तिमीहरूले मेरो विरूद्धमा हानि गर्ने विचार गरेका थियो, तर परमेश्वरले त्यही कामद्वारा मलाई भलाइ गर्ने विचार गर्नुभयो। ठिक यही कुरा हामी नयाँ करारमा रोमी 8:28 पाउँछौ। योसेफ र रोमीको पुस्तकमा लेखी प्रेरित पावल दुवैजना परमेश्वरले सबै कुरामा भलाइ नै गर्नुहुन्छ भन्ने कुरामा विश्वस्त थिए। परमेश्वरले हाम्रो जीवनका सबै खराब अनुभवहरूलाई भलाइमा परिवर्तन गर्न सक्नुहुन्छ, यसर्थ हाम्रो अनुभवलाई असल वा खराब भनेर वर्गीकरण गर्नुको सट्टा सबै कुरा भलाइको लागि मिलेर काम गर्छन् भन्ने हो। योसेफ प्रेरित पावल दुवैले सबैभन्दा गाह्रो र खराब परिस्थितिहरूलाई सहनु पर्यो, तापनि सबै कुराहरूले उनीहरूको भलाइको लागि मिलेर काम गरिरहेको छन् भन्ने कुरा उनीहरूलाई थाहा थियो। लिसा यसरी भन्नुहुन्छ, क्षमा गर्नु सम्भव छ, तर व्यावहारिक जीवनमा हामीलाई यो सधैँ सम्भव नभए जस्तो लाग्न सक्छ। कहिलेकाहीँ क्षमा गर्नु चाहिँ हामीलाई परमेश्वर बाटोको सबैभन्दा गाह्रो आज्ञा लाग्छ। उहाँले आफ्नो पुस्तकमा यसरी बताउनु भएको छ, हृदयमा गहिरो चोट पुग्दा कस्तो महसुस हुन्छ भन्ने कुरा मलाई पनि थाहा छ। त्यस बेला परमेश्वरको क्षमा गर भन्ने आज्ञा नै सबैभन्दा मनपर्ने र कठोर लाग्न सक्छ, तर सत्य के हो भने वास्तवमा क्षमा गर्नु परमेश्वरको कठोर आज्ञा होइन। योसेफका 10 दाजुहरूले उनलाई सबैभन्दा गहिरो चोट पुर्याए। जब हामी परमेश्वरको आज्ञा सबै कुराहरू उहाँको नियन्त्रणमा छन् भन्ने सिद्धान्तलाई बुझ्न थाल्यौं, तब हामीले क्षमाको गहिरो शक्तिशाली अर्थलाई भेटाउँछौ। हामीले सत्यता जान्दछौ, उहाँले हाम्रो जीवनका सबै अनुभवहरू चाँडै, चाहे असल वा खराब हो, हाम्रो जीवनका सबै व्यर्थहरू उहाँले आफ्नो महिमाको कथामा परिवर्तन गर्नुहुन्छ। यो कुरामा अडिक रहिरहन सबैभन्दा गाह्रो क्षण तब हुन्छ जब तपाईँ दुष्ट कष्टको बाटो भएर जाँदै हुनुहुन्छ, जब तपाईँमाथि झुटो आरोप लगाइन्छ, जब सबै कुरा आफूले योजना गरे अनुसार चलिरहेको हुँदैन। योसेफले आफ्नो दाजुलाई नजिक बोलाएर यसो भने, म योसेफ हुँ जसलाई तिमीले दासत्वमा बेच्यौ। क्षमा गर्नु भनेको बिर्सनु होइन, तर क्षमा गर्नु भनेको त चोटका घटनाहरूलाई प्रभु येशूको दृष्टिकोणबाट हेर्नु हो। उहाँले हामीलाई बचाउनको निम्ति पीड़ा सहनुभयो, आफ्नो प्राण पनि दिनुभयो। हामीले बुझ्नुपर्ने कुरा के हो भने, हाम्रो जीवनमा आउने कुनै पनि परिस्थिति जस्तै छैन,
यस्तै छैन जसलाई परमेश्वरले परिवर्तन गर्न सक्नुहुन्न। उहाँले हरेक कठिनाईलाई हाम्रो साहस, धैर्य र बलको स्रोत बनाउन सक्नुहुन्छ र आफ्नो महिमाको निम्ति प्रयोग गर्न सक्नुहुन्छ। जब हामी क्षमा गर्छौं, हामी बदला लिने र न्याय गर्ने अधिकार परमेश्वरको हातमा सुम्पन्छौं। यसो गर्दै गर्दा हामीले विश्वास गर्छौं कि उहाँ नै हाम्रो रक्षक हुनुहुन्छ। उहाँको इन्साफ सधैँ निष्पक्ष, सिद्ध र समयमै हुने गर्छ। क्षमा गर्नु भनेको बिर्सन होइन, तर क्षमा गर्नु भनेको त चोटका घटनाहरूलाई प्रभु येशूको दृष्टिकोणबाट हेर्नु हो। जब हामी क्षमा गर्छौं, हामी बदला लिने र न्याय गर्ने अधिकार परमेश्वरको हातमा सुम्पन्छौं। एलन पाटोनले एकपटक यसरी भन्नुभएको थियो, जब हामीलाई गहिरो चोट लाग्छ, हामीले क्षमा नगरेसम्म त्यो चोटबाट हामी कहिल्यै पूर्ण रूपमा निको हुँदैनौ। क्षमा गर्ने हाम्रो निर्णयले हाम्रो मुद्दा स्वर्गको न्यायलाई सुम्पिन दिनेछ। जब तपाईँ आफ्नो शत्रुलाई पूर्ण रूपमा क्षमा गर्नुहुन्छ, जब तपाईँ अलौकिक क्षमतामा प्रवेश गरिरहनु भएको हुन्छ। शत्रुलाई प्रेम गर्नु भनेको प्राकृतिक मानव स्वभावको विरूद्ध जानु हो। क्षमा गर्ने करूणा र दयाले भरिएको हृदय हाम्रो पापी मानव स्वभावबाट उत्पन्न हुँदैन, बरु यी गुण र हाम्रो प्राकृतिक स्वभावको ठिक विपरीत हुन्छन्। चोट र पीड़ा भएर गए तापनि योसेफ र यीशु दुवैले प्राकृतिक स्वभावभन्दा माथि उठेर व्यवहार गर्नुभयो, किनभने उहाँले आफूलाई चोट पुर्याउने सबैलाई हृदयदेखि नै क्षमा गर्नु

आदरणीय श्रोता, कार्यक्रम वरदानमा आज क्षमाका कुराहरू नै राखेँ मैले। हाम्रो जीवनमा क्षमा भन्ने कुरा कति महत्वपूर्ण कुरा छ। परमेश्वरले त हामीलाई यति धेरै क्षमा गर्नुभयो, उहाँले आफूलाई जसले भाला रोपिरहेको थियो, किला रोपिरहेको थियो, कोर्रा हालिरहेको थियो, यति धेरै मनैबाट उहाँले एउटा शब्द भन्नुभयो, परमेश्वर पिता यिनीहरू केही जान्दैनन्, यिनीहरूलाई केही थाहा छैन, क्षमा गर्नुहोस्। यो परमेश्वरले सिकाउनु भएको ठूलो पाठ हो। त्यतिखेर त उहाँलाई रिस उठ्नुपर्ने हो नि, होइन? उहाँले भन्न सक्नुहुन्थ्यो, परमेश्वर पिता यिनीहरूलाई खरानी बनाइदिनुहोस्, तर उहाँले त्यो भन्नु भएन। उहाँ परमेश्वर हुनुहुन्छ नि त, त्यो भएर उहाँले भन्नुभयो, परमेश्वर पिता यिनीहरू केही जान्दैनन्, यिनीहरूलाई क्षमा गर्नुहोस्। हामी उहाँको बाटो हिँड्छौँ भने उहाँलाई अनुकरण पनि त गर्नुपर्छ होला नि, होइन र? कतिचोटि हामी जेल मेलका कुराहरू आउँछौँ, अदालतका कुराहरू आउँछौँ, हामी प्रभुको जन भएर पनि भरिसके चौकी जान नपरोस्, अदालत जान नपरोस्, प्रार्थना त त्यसरी गर्नुपर्छ जस्तो लाग्छ मलाई। आज धेरै देख्न सकिन्छ मान्छेहरू मुद्दा मामला गर्दा गर्दै जिन्दगी गएको, एउटा मुद्दा अर्को मुद्दा अर्को समस्या अर्को समस्यामाथि समस्या हुँदा हुँदै मान्छेले यो संसार छोडेर जानुपर्छ, अनि त्यो शान्तिको सास चाहिँ कहिले फेर्ने, होइन? जबसम्म हामी एकअर्कालाई क्षमा दिन सक्दैनौँ, तपाईँ र मेरो टाउको माथि मुद्दामाथि मुद्दा, समस्यामाथि समस्या थपिँदै जान्छौँ र हामी क्षमा दिँदै जान्छौँ, यी कुराहरू साइड लाग्दै जान्छौँ। जब मुद्दामाथि मुद्दा भनेको बोझमाथि बोझ हो क्या, जब क्षमा दिन थाल्छौँ ती सबै कुरा तपाईँ र मेरो जीवनबाट हटेर जान्छौँ, होइन? यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ र परमेश्वरको वचनले पनि भन्छ, बैगुनीलाई गुन्ने जित, होइन? कसैले तिमीलाई ढुङ्गा हाने भने त्यो ढुङ्गा बटुलेर घर बनाउने कोसिस गर, बदलाइन। र आदरणीय श्रोता, अब भने लगभग समयले पनि हामीलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
10: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
11: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
10: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
11: फोन नम्बर 40225444
9: र 40225742 40225572।
12: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि वहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि वहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
13: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
14: नयाँ आशा।
15: रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सुन्न नभुल्नुहोला।
16: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
17: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
18: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
17: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
18: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
17: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
18: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
19: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम भजन संगीत।

जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम भजन संगीतमा र श्रोता कार्यक्रम भजन संगीत लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता हामी तपाईँलाई साथी दिइरहेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन भजन गीत संगीतहरूको साथ दिन्छौं। हामी यो समय चाहिँ एकदमै गीत संगीतमय बनाउने गर्दछौं र मिठा मिठा भजन गीत संगीतको साथ अबको लगभग एक घण्टाको अवधिभर हाम्रो सम्पूर्ण प्रिय श्रोता जो हामीलाई अनलाइन मार्फत सुन्दै हुनुहुन्छ, अन एयर मार्फत सुन्दै हुनुहुन्छ, तपाईँहरूको लागि अब हामी गीत संगीतको साथ दिन गइरहेको छौं र एउटा गीतबाट नै कार्यक्रमको शुरूआत पनि गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र अवश्य पनि जसरी हामीलाई पानीको तिर्खा लाग्छ त्यसरी नै हामी परमेश्वरप्रति पनि तृषित हुनुपर्छ भन्ने कुराहरू चाहिँ गीतले पनि बताइरहेको छ। हामी भजन संग्रहको पुस्तक पनि सँगसँगै पाठ गर्दै हेर्दै जानेछौ र मिठा मिठा गीत संगीतहरूको साथ दिएर यो समय एकदमै गीत संगीतमय बनाउने हामी एकदम जमर्को कसिरहेको छौं। भजन संग्रहको पुस्तक अध्याय छ शीर्षकमा लेखिएको छ संकष्टमा कृपाको निम्ति प्रार्थना र दाउदको भजन रहेको छ एक पददेखि चाहिँ हे परम प्रभु तपाईँको क्रोधमा मलाई नहप्काउनुहोस् तपाईँको रोषमा मलाई ताडना नदिनुहोस् म माथि दया गर्नुहोस् हे परम प्रभु किनभने म अति दुर्बल छु हे परम प्रभु मलाई निको पार्नुहोस् किनकि मेरा हाडहरूमा पीड़ा छ मेरो प्राण पनि साह्रै बेचैनीमा छ कहिलेसम्म हे परम प्रभु कहिलेसम्म पर्खनु मतिर फर्कनुहोस् हे परम प्रभु मेरो प्राणलाई छुटकारा दिनुहोस् तपाईँको अचूक कृपाको खातिर मेरो उद्धार गरिदिनुहोस् मृत्युमा तपाईँको सम्झना हुँदैन पातालमा कसले तपाईँको प्रशंसा गर्न सक्छ र आफ्नो आर्थनादले थाकेर म लाचार भएको छु हरेक रात म रोएर मेरो ओछ्यान भिजाउँछु शोकले गर्दा मेरा आँखा धमिला भएका छन् मेरा शत्रुहरूले गर्दा ती कमजोर भएका छन् हे सबै कुकर्मी हो मबाट दूर हौ किनकि म रोएको परम प्रभुले सुन्नु भएको छ परम प्रभुले कृपाको निम्ति मेरो पुकार सुन्नु भएको छ मेरो प्रार्थना परम प्रभुले ग्रहण गर्नुहुन्छ मेरा सबै शत्रुहरू शर्ममा पर्नेछन् र ज्यादै घबराउनेछन् र पलभरमा लज्जित भएर पछि हट्नेछन् आमेन र यसरी संकष्टमा कृपाको निम्ति दाउदले गरेका प्रार्थना आज तपाई हाम्रो प्रार्थना पनि हुन् र परमेश्वरको यो वचनले भने जस्तै नै तपाईँ हाम्रो आर्तना तपाईँ हाम्रो क्रन्दन तपाईँ हाम्रो पीड़ा हाम्रा बगिरहेका आँसुहरूलाई परमप्रभु परमेश्वरले देख्नु भएको छ सुन्नु भएको छ र हाम्रा हरेक आवश्यकताहरूमा उहाँले मध्यनजर गर्नुहुन्छ निरन्तर परमेश्वरसँग प्रार्थना गर्न नछोड्नुहोस् भन्ने उत्साहसँगै अर्को एउटा मिठो गीतको साथ तपाईँलाई यो समयमा दिन चाहन्छु।

निकै नै गीत तपाईँको निम्ति राख्यौं र अवश्य भने परमेश्वरको उपस्थितिमा उहाँको आज्ञा अनुसार जीवन जिउनु भनेको चाहिँ हाम्रो जीवनशैली नै पनि परमेश्वरको आराधना हो। वास्तवमा भन्यो भने स्टेजमा उभिएर वाद्यहरू बजाएर मात्रै परमेश्वरको आराधना हुने होइन, मतलब त्यो पनि एउटा पार्ट अफ द वर्शिप हो, एकदमै आराधनाको एउटा महत्वपूर्ण भाग। तर हामी दिनभरि कसरी जीवन जिउँछौ, हाम्रो जीवनशैली कस्तो छ, हामी कसरी बोल्छौं, कसरी व्यवहार गर्छौ, हाम्रो हृदयमा कस्तो कुराहरू छ, हामी कस्तो कुरा हेर्दैछौ, सुन्दैछौ, बोल्दैछौ, सबै कुराहरूले पनि हामीले परमेश्वरको चाहिँ महिमा गर्नुपर्दछ। अनि सबै कुराहरूबाट चाहिँ हामी परमेश्वरको उपस्थितिमा जिउँदै उहाँको नाउँलाई उचाल्दै हिँड्नु चाहिँ एकदमै आशिषको कुरा रहेको छ। गीतले पनि साँच्चै नै उहाँको उपस्थितिमा जीवन जिउने कुराहरू व्यक्त गरिरहेको थियो। भजन गीत संगीतको साथ निरन्तर दिइरहेको छौं भने भजन संग्रहको पुस्तकलाई पनि हामी पाठ गरिरहेको छौं र भजन संग्रहको पुस्तक अध्याय 7 शीर्षकमा लेखिएको छ न्यायको निम्ति प्रार्थना। एक पददेखि चाहिँ हे परमप्रभु मेरा परमेश्वर, तपाईँमा नै म शरण पर्छु, मेरो खेदो गर्नेहरू सबैबाट मलाई बचाउनुहोस् र छुटाउनुहोस्, नत्र त सिंहले झैं तिनीहरूले मलाई फहराउनेछन् र मलाई छुटाउने कोही नहुँदा तिनीहरूले मलाई टुक्रा टुक्रा पार्नेछन्। हे परमप्रभु मेरा परमेश्वर, यदि मेरा हातबाट केही अधर्म भएको छ भने, यदि आफ्नो मित्रलाई मैले खराबी गरेको छु भने र बिना कारण मेरा विरोधीलाई लुटेको छु भने, यदि मैले यसो गरेको भए मेरो शत्रुले मलाई खेदेर भेटाओस् र त्यसले मेरो शरीर भुइँमा कुल्ची मेल्ची पारोस् र मेरो प्राण धुलोमा मिलाइदियोस्। हे परमप्रभु आफ्नो कोपमा उठ्नुहोस् र मेरा शत्रुहरूको प्रकोपको विरूद्ध तपाईँ आफै खडा हुनुहोस्। हे मेरा परमेश्वर जाग्नुहोस् र न्यायको आदेश दिनुहोस्। र साँच्चै नै हामी पनि यो वचनले भने जस्तै नै एकचोटि यस्तो विविध प्रकारको अवस्थाहरूबाट भएर जान्छ, तर हाम्रो प्रार्थना र गुहार चाहिँ परमप्रभुमा नै हामीले व्यक्त गर्नुपर्छ भन्ने उत्साहसँगै अर्को एउटा गीतको साथ फेरि पनि तपाईँलाई समय दिन चाहन्छौं।

निकै नै मिठो गीत, एकदमै अर्थपूर्ण गीतको साथ तपाईँलाई हामीले दिएको छौं र कार्यक्रम भजन संगीतमा हुनुहुन्छ। गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ। अनलाइनबाट सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np मा र मिठा मिठा गीत संगीतहरू सुनेर आशिषित हुनको लागि चाहिँ कार्यक्रम भजन संगीत अन्तिमसम्म सुनेर साथ दिनुहोला। हामी एकदमै अर्थपूर्ण गीत संगीतहरूको साथ तपाईँलाई दिइरहेको छौं र भजन संग्रहको पुस्तकलाई पनि हामी तपाईँको लागि पाठ पनि गरिरहेको छौं। भजन संग्रहको पुस्तक अध्याय सातमा सात पददेखि यसरी लेखिएको छ, जाति जातिहरू तपाईँको वरिपरि एकत्र हुन् र तिनीहरूमाथि उच्च स्थानबाट राज गर्नुहोस्। परमप्रभुले सबै जातिहरूको न्याय गरून्। हे परमप्रभु, मेरो धार्मिकता अनुसार र मेरो निर्दोषता अनुसार मेरो न्याय गर्नुहोस्। हे सर्वोच्च परमेश्वर, हे धार्मिक परमेश्वर, जसले मन र हृदयको जाँच गर्नुहुन्छ, दुष्टहरूको उपद्रव समाप्त गर्नुहोस् तर धर्मीहरूलाई स्थिर गराउनुहोस्। मेरो ढाल सर्वोच्च परमेश्वर हुनुहुन्छ, जसले सोझो हृदय भएका मानिसहरूलाई बचाउनुहुन्छ। परमेश्वर निष्पक्ष न्यायाधीश हुनुहुन्छ, जुन परमेश्वरले प्रतिदिन आफ्नो क्रोध व्यक्त गर्नुहुन्छ। यदि मानिसले पश्चाताप गरेन भने त उहाँले आफ्नो तरवारमा सान लगाउनुहुनेछ, उहाँले आफ्नो धनुमा ताँदो चढ़ाउनुहुनेछ, उहाँले आफ्नो घातक शस्त्रहरू तयार पार्नु भएको छ, उहाँले आफ्नो काँडहरूलाई अग्निबाण तुल्याउनुहुन्छ। जसको कल्पना दुष्टताले पूर्ण छ र उपद्रयी सोच्दछ त्यसले भ्रमलाई जन्म दिन्छ। जसले खनेर एउटा खाल्डो बनाउँछ त्यसले खनेको खाल्डोभित्र त्यो आफै जाकिन्छ। त्यसको उपद्रयी त्यसको आफ्नै टाउकोमा खनिन्छ, त्यसको अत्याचार त्यसकै थाप्लोमा ओहिरिन्छ। परम प्रभुका धार्मिकताको कारण म उहाँमा धन्यवाद चढ़ाउनेछु र सर्वोच्च परमप्रभुको स्तुति म गाउँछु।

निकै नै आशिषमय गीत तपाईँको लागि राख्यौं र अवश्य पनि हामी गीत संगीतको साथ निरन्तर दिइरहेको छ भने यो समयमा म तपाईँलाई भजन संग्रहको पुस्तक अध्याय 8 तिर लिएर जान चाहन्छु, जहाँ शीर्षकमा लेखिएको छ परमेश्वरको महिमा र मानिसको मर्यादा। एक पददेखि हे हाम्रा सर्वमान्य परम प्रभु, सारा पृथ्वीभरि तपाईँको नाउँ कति महिमित छ। तपाईँको महिमाको स्तुति गान उच्च स्वर्गमा हुँदछ। शिशुहरू र दुधे बालकहरूको ओठबाट तपाईँले पूर्ण प्रशंसा निकाल्नु भएको छ। तपाईँका शत्रुहरूको कारणले अनि शत्रु र प्रतिपक्षीलाई चुप गराउनलाई तपाईँले यसो गर्नुभएको छ। जब म तपाईँको हातले बनाएको आकाशलाई र तपाईँले स्थापित गर्नुभएका जुन र ताराहरूमाथि विचार गर्छु, मानिस के हो र तपाईँ त्यसको वास्ता राख्नुहुन्छ? मानिसको छोरो के हो र तपाईँ त्यसको फिक्री गर्नुहुन्छ? तपाईँले त्यसलाई स्वर्गीय प्राणीहरूभन्दा केही मात्र सानो बनाउनुभयो र त्यसलाई महिमा र आदरको मुकुट पहिराउनु भएको छ। आफ्नो हातका कामहरूमाथि तपाईँले त्यसलाई शासक बनाउनु भएको छ। सबै थोक तपाईँले त्यसका पैताला मुनि राखिदिनु भएको छ। सबै भेडा बाख्रा र गाई गोरू र वनका सबै पशुहरू, आकाशका पंक्षीहरू र समुद्रका माछाहरू र समुद्रभित्र पौडने सबै जन्तुहरू, हे हाम्रा सर्वमान्य परम प्रभु, सारा पृथ्वीभरि तपाईँको नाउँ कति गौरवमय छ।

सुमधुर अर्थपूर्ण गीतको साथ तपाईँलाई दिइरहेको छौ हामी र हामी विश्वास गर्दछौ गीत संगीत भजनहरूबाट तपाईँ आशिषित भइरहनु भएको छ। सँगसँगै परमेश्वरको वचनले तपाईँलाई थप अझै परमेश्वरको नजिक लिएर गइरहेको छ भनेर हामी एकदमै आशा लिँदछौ र भजन संग्रहको पुस्तक 9 अध्यायको केही पदहरूलाई चाहिँ यो समयमा तपाईँहरूको लागि म पाठ गर्न चाहन्छु। शीर्षकमा लेखिएको छ परमेश्वरको धार्मिक न्याय 1 पददेखि हे परमप्रभु मेरो पुकार मेरो पूरा हृदयले म तपाईँको प्रशंसा गर्नेछु तपाईँका सबै आश्चर्य कर्महरूको वर्णन म गर्नेछु म तपाईँमा रमाउनेछु र उल्लसित हुनेछु हे सर्वोच्च परमेश्वर तपाईँको नाउँमा म स्तुति गाउनेछु मेरा शत्रुहरू पिठ्यो फर्काएर भाग्छन् तिनीहरू तपाईँको सामान्य ठक्कर खाएर नष्ट हुन्छन् किनभने तपाईँले मेरो अधिकार र मामिलाको रक्षा गरिदिनु भएको छ सिंहासनमा विराजमान भए तपाईँले निष्पक्ष न्याय गर्नुभएको छ जाति जातिहरूलाई तपाईँले हप्काउनु भएको छ र दुष्टहरूलाई नष्ट पार्नु भएको छ तपाईँले तिनीहरूको नाउँ सधैँको निम्ति मेटिदिनु भएको छ शत्रुहरूमाथि अनन्त विनाश छाएको छ तिनीहरूका शहरहरू तपाईँले उखेल्नु भएको छ तिनीहरूको नाउँ निशानै मेटिएको छ परमप्रभुले सदाकालको निम्ति राज्य गर्नुहुन्छ उहाँले न्यायको निम्ति आफ्नो सिंहासन तयार पार्नु भएको छ र उहाँले धार्मिकतासित संसारको न्याय गर्नुहुन्छ र उहाँले निष्पक्षतासित मानिसहरूमाथि शासन गर्नुहुन्छ।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र भजन संग्रहको पुस्तक अध्याय 9 9 पदबाट नै यसरी यहाँ उद्धृत गरिएको छ। थिचोमिचोमा परेकाहरूको निम्ति परमप्रभु किल्ला हुनुहुन्छ, कष्टको समयमा एउटा शरण स्थान। तपाईँको नाउँ जान्नेहरू जतिले आफ्नो भरोसा तपाईँमा राख्छन्, किनकि हे परमप्रभु तपाईँको खोजी गर्नेहरूलाई तपाईँले त्याग्नु भएको छैन। सियोनमा विराजमान हुनुहुने परमप्रभुको स्तुति गाऊ, मानिसहरूको बीचमा उहाँको कामहरूको घोषणा गर, किनकि रगतको बदला लिनुहुने ले सम्झना गर्नुहुन्छ। संकष्टमा परेकाहरूको पुकारालाई उहाँले व्यवस्था गर्नुहुन्न। हे परमप्रभु म माथि अनुग्रह गर्नुहोस्, हेर्नुहोस् मलाई घृणा गर्नेहरूबाट मैले कस्तो कष्ट भोग्नु परेको छ। तपाईँले नै मलाई मृत्युको मुखबाट छुटाउनुहोस् र सियोनको छोरीको ढोकाहरूमा म तपाईँका सबै प्रशंसाको घोषणा गर्न सकु र त्यहाँ तपाईँले गर्नुभएको उद्धारमा म रमाउन सकु। जाति जातिहरू आफूले खनेको खाडलमा आफै झाकिएका छन्, तिनीहरूले लुकाएर फैलाएको जालमा तिनीहरू आफै परेका छन्। परमप्रभु त उहाँकै न्यायद्वारा चिनिनुहुन्छ, दुष्टहरू चाहिँ आफ्नै हातका कामको जालमा फसेका छन्। दुष्टहरू चाहिँ पातालमै फर्केर जानेछन्। सबै जातिहरू जस्तै परमेश्वरलाई बिर्सन्छन्, तर दरिद्रहरूलाई सधैँ बिर्सिने छैन। पीड़ितहरूको आशा कहिले चकनाचुर हुने छैन। हे परमप्रभु उठ्नुहोस्, मानिस विजयी हुन नपाओस्, जाति जातिहरूको न्याय तपाईँको सामुन्य होस्। हे परमप्रभु तिनीहरूलाई भयभीत तुल्याउनुहोस्, तिनीहरू त मानिस मात्र हुन् भनी जातिहरूले थाहा पाउन्।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं। श्रोता, आज पनि हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै भजन संगीतबाट यो समयमा पुनः विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन हो।
7: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
8: सानो सापकोटा 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
9: सुन्न न बजे कोटा।

0: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
1: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो ग्रेस इलेक्ट्रो वाल छँदै छ नि।
0: कहाँ छ यो?
1: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
2: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
3: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
3: र फोन नम्बर 01513010 छ। 01513010 छ।
2: ग्रेट इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
0: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
4: जय मसीह तथा नमस्कार भाई बहिनीहरू, म तपाईँहरूकै दिदी सारा लामा प्रत्येक हप्ता बुधबारको दिन नयाँ बाल कार्यक्रम यिपी लेप्सिङ लिएर आइरहेकी छु। सम्झनुहोस्, हरेक बुधबार बिहान 8 देखि 8:30 बजेसम्म र बेलुकी 8:30 देखि 9 बजेसम्म यहाँहरूको साथमा हुने नै छु।

0: नमस्ते नमस्ते, म नारायण शर्मा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ 105.1 MHz गुड न्यूज एफएम रेडियोको प्रसारण।
1: अब तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम friendship.com।
2: सयमसे नमस्कार, सबै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम फ्रेन्डशिप डट कम लिएर प्राविधिक मित्र विजयजीसँगै म ज्ञानु हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ यस कार्यक्रममा। अन्य कार्यक्रममा त तपाईँहरूसँग हाम्रो भेट हुने नै छ र यो कार्यक्रममा हामी फ्रेन्डशिप डट कममा चाहिँ सम्बन्धको विषयमा कुराकानी गर्ने गर्दछौ, किनकि सम्बन्ध एकदमै महत्वपूर्ण कुरा रहेको छ। परमेश्वरले नै हामीलाई सम्बन्धको विषयमा सिकाउनु भएको छ अनि आज संसारमा जति पनि मानिसहरू हुनुहुन्छ सम्बन्धकै कारणले गर्दा हुनुहुन्छ। होइन, हामीलाई लाग्छ होला त्यति पटक म एक्लै छु, कसरी सम्बन्ध, अथवा भनौँ मेरो त कोही पनि छैन, अथवा यो खालको सम्बन्ध भयो भने मात्रै त्यसलाई सम्बन्ध भन्ने होला, अथवा अरू सम्बन्ध त सम्बन्ध होइन होला भनेर हामी कतिपटक सम्बन्धलाई साङ्गुरु बनाइरहेका हुन्छौँ। तर हाम्रो सम्बन्ध चाहिँ मानिससँग पनि छ, प्रकृतिसँग पनि छ, परमेश्वरसँग पनि छ। त्यो कारणले गर्दा हामी सम्बन्ध बिना यो संसारमा छँदै छैनौ। मानिससँग हामी अलग्गियौं भने पनि कुनै समयमा मानिसले हामीलाई तिमी मेरो सम्बन्धमा छैनौ, तिमी मेरो कोही पनि होइनौ भने तापनि परमेश्वरले हामीलाई तिमी मेरो हौ भनेर यो संसारमा ल्याइसक्नु भएको छ। त्यो कारणले गर्दा हामी चाहिँ अलरेडी सम्बन्धमा छौँ, अथवा भनौँ हामीलाई परमेश्वरले प्रेम गर्नुहुन्छ र प्रकृति परमेश्वरले दिने कुरा सबै कुराहरू समान छन्। धनी गरिब सानो ठूलो कालो गोरो होचो अग्लो सबैजनाको लागि परमेश्वरले सबै कुरा दिनुभएको छ। त्यो कारणले गर्दा सम्बन्धको विषयमा हामी कुराकानी गर्ने गर्दछौँ। सम्बन्ध भन्ने बित्तिकै यो मेरो लागि होइन, अथवा सम्बन्ध फरक हो भनेर नबुझ्नु होला, हरेकको लागि सम्बन्ध छ। यही नै कुरा हामी तपाईँहरूको बीचमा उत्साहको रूपमा लिएर आउने उद्देश्यको साथ यो कार्यक्रम हामीले लामो समयदेखि गरिरहेका छौँ। मलाई आशा छ तपाईँहरू आशिषित भइरहनु भएको छ र यो कार्यक्रम चाहिँ तपाईँहरूले हरेक मंगलबार दिउँसो यसै समयमा गुड न्यूज एफएमको प्रत्यक्ष प्रसारणमा सुनेर साथ दिन सक्नुहुनेछ भने तपाईँहरूले यो कार्यक्रमलाई फेसबुकहरूमा भनौँ अथवा कुनै समयमा फेरि पनि पुनः प्रसारणको रूपमा यसै समयमा पनि सुनेर साथ दिन सक्नुहुनेछ। र आज पनि एउटा विषयमा रहेर म तपाईँहरूको बीचमा कुराकानी त पक्कै पनि गर्ने नै छु, तर एउटा गीतको साथ दिन चाहन्छु। गीतपछि भने म आउने नै छु।

हजुर निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र तपाईँहरूले भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने चाहिँ यो गुड न्युज एफएमको प्रसारणमा कार्यक्रम चाहिँ friendship.com रहेको छ। यो चाहिँ मित्रताको विषयमा अथवा भनौँ सम्बन्धको विषयमा भनेर हामी रुचाउन चाहन्छौ, किनकि सम्बन्ध एकदमै महत्वपूर्ण कुरा छ। आज संसारमा सम्बन्धहरूको विषयलाई लिएर धेरै कुराहरू उठिरहेका छन् होइन। मानिस बढीभन्दा बढी दुखी हुने कुरा पनि एउटा सम्बन्ध असल नहुनु पनि हो जस्तो लाग्छ। मानिसले सम्बन्धलाई बचाइराख्न एकदमै गाह्रो पनि छ होइन। कति पटक मानिसहरूले आफूसँग नजिक भएका व्यक्तिहरूलाई चाहिँ त्यो चाहिँ सम्बन्ध हो भन्ने ठानिरहेको देखिन्छ, तर कति पटक चाहिँ अलिकति टाढाको रिलेसनलाई चाहिँ त्यो सम्बन्ध होइन भनेर पनि ठानेको देखिन्छ होइन। तर परमेश्वरको वचन अनुसार चाहिँ जो जति व्यक्तिहरूको बीचमा हामी रहेका छौँ, हामी चाहे एक दुई घण्टा काम गर्न किन नजाउँ होइन, एक दुई घण्टा सङ्गति गर्न किन नजाउँ, अथवा एक दुई घण्टा पढ्ने ठाउँमै किन भेट नहौँ, अथवा भनौँ जीवनभरि सँगसँगै बस्ने भन्ने व्यक्ति किन नहोस्, तर हरेक सम्बन्धहरू सर्ट होस् अथवा लङ होस् त्यो सम्बन्धलाई चाहिँ असल प्रकार निभाउनुपर्छ। त्यो सम्बन्धले चाहिँ एकदमै फरक प्रकारको एउटा भूमिका हाम्रो जीवनमा खेलेको हुन्छ होइन। व्यक्ति एकदमै खुसी भइरहेको हुन्छ नि, अब त्यो खुसी हुनको लागि चाहिँ मानिसलाई खालि धन सम्पत्ति मात्रै पर्याप्त कुरा होइन, उसले भनेको जस्तो खान पाएर लाउन पाएर मात्रै होइन, तर उसको वरिपरि उसको अराउन्डमा भएका व्यक्तिहरू कस्ता छन् त, उसको सम्बन्ध कस्तो छ त भन्ने कुराले पनि उसलाई उसको खुसीको म्याटर गर्छ, उसको ह्याप्पिनेसको म्याटर गर्छ होइन। त्यो चाहिँ कति खुसी छ भन्ने कुरा चाहिँ त्यहाँबाट पनि थाहा गर्न सकिन्छ। त्यो कारणले गर्दा हरेक व्यक्तिले आफ्नो सम्बन्धलाई सुदृढ बनाउने प्रयास गर्नुपर्छ। कति धेरै मानिसहरू देखिन्छ कि एकदमै नजिकको चिनेको हुँदाखेरि चाहिँ एकदमै राम्रो व्यवहार गर्ने, तर नचिनेको व्यक्तिहरूसँग चाहिँ एकदमै नराम्रो व्यवहार गर्ने के भन्नाले उसको बिहेभै फरक हुने, ऊ मानिस नै उसले गर्ने तरिका नै फरक हुने व्यक्तिहरू पनि हामी देख्छौँ कति पटक होइन। यो सम्बन्ध भन्ने कुरा चाहिँ समयले म्याटर गर्छ जस्तो लाग्दैन, अथवा भनौँ छाउँले म्याटर गर्छ जस्तो लाग्दैन। इमान्दार राम्रो सम्बन्ध निभाउने व्यक्तिले हर समय हर कोहीसँग पनि असल सम्बन्ध निभाउँछ होला जस्तो लाग्छ। यसको मतलब चाहिँ फेरि समयले म्याटर गर्दैन भन्दैमा फेरि कहिले नभेटेको व्यक्तिसँग हामी एकदमै नजिक हुन सक्छौँ, अथवा यो गर्न सक्छौँ त्यो गर्न सक्छौँ भन्ने, अथवा धेरै समय बिताएको व्यक्तिसँग चाहिँ अलिक बढी नै कुराहरू हामी गर्न सक्छौँ भन्ने कुरा। मैले भन्न खोजेको कुरा चाहिँ एउटा असल व्यक्तिको परिचय चाहिँ जहिले पनि असल नै हुन्छ भन्न खोजेको। जस्तो एकछिन काम गर्ने व्यक्तिहरूसँग ठगी गर्नुपर्छ, बेइमान गर्नुपर्छ, तुच्छ बोल्नुपर्छ भन्ने छैन नि त होइन। जसले चाहिँ हामीलाई देखिरहन्छ हेरिरहन्छ, जो चाहिँ हामीले नजिकबाट चिनेका छौँ, ती व्यक्तिहरूसँग मात्र इमान्दार हुनुपर्छ, अथवा देखावटी इमान्दार हुनुपर्छ, सम्बन्ध देखावटी हुनुपर्छ भन्न खोजेको होइन। सम्बन्ध चाहिँ यथार्थ हुनुपर्छ, देखावटी होइन। परमेश्वरको वचनमा पनि परमेश्वरले प्र्याक्टिकली हामीलाई देखावटी भन्दा पनि प्र्याक्टिकली सम्बन्धलाई निभाउनु भएको छ भने आज यही विषयमा म तपाईँहरूको बीचमा कुराकानी गर्न चाहन्छु। अनि अहिलेको समय भनेको टेक्नोलोजीको समय हो होइन, एकदमै मानिसहरूले टेक्नोलोजीलाई प्रयोग गरिरहेको देखिन्छ। अनि पहिला पनि यस्ता घटनाहरू गर्थ्यो होलान्, तर अहिलेको समयमा एकदमै धेरै सम्बन्धमा मानिसहरूले सम्बन्धलाई हल्लुङ्गो रूपमा लिएको हामी देख्छौँ, अनि धेरै व्यक्तिहरू टुटेको हामी देख्छौँ, अनि धेरै सम्बन्धहरू सेकेन्डमै होइन मिनेटमै पनि खत्तम भएको पनि हामीले देखेका छौँ। नि किन हामीले आज यो सम्बन्धलाई चाहिँ एकदमै हलुङ्गो रूपमा लिइरहेका छौँ त होइन। यसको लागि चाहिँ हामीले सायद परमेश्वरले सिकाउनु भएको सम्बन्धको विषयमा चाहिँ बुझ्नुपर्छ होला होइन। यदि हामी सम्बन्धको विषयमा बुझ्छौँ भने चाहिँ हामीले एदेखि जेडसम्मको सम्बन्धहरू, मैले भन्न खोजेको चाहिँ हरेक सम्बन्धहरू त्यत्तिकै महत्वपूर्ण तरिकाले हामी निभाउँछौँ होला। यो समय आएर गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउने छु।

अझै किन आशिषमा गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु. मलाई प्राविधिक रूपमा विजयजीले साथ दिँदै हुनुहुन्छ र friendship.com छौ. हामी सम्बन्धको विषयमा कुराकानी गरिरहेका छौं. कति धेरै व्यक्तिहरूले यस्तो कुरा सेयर गर्नुहुन्छ कि जुन समयमा साथीहरूलाई पाएको पर्छ, मन पर्छ, आवश्यक पर्छ, त्यो समयमा चाहिँ साथीहरूले समय दिने कुरा, महत्व राख्ने कुरा, समेट्ने कुरा, भेट्ने कुरा, होइन, एउटा धेरै कुरामा सहभागी भइरहेको देख्छौँ हामी. जब त्यो व्यक्तिमा कुनै घटना हुन्छ अथवा त्यो व्यक्तिमा कुनै किसिमको कमजोरीहरू हुन्छ, तब भनौँ त्यो व्यक्तिमा केही आइपर्छ, दुःखका कुराहरू हुनसक्छ, होइन, उसको आफ्नो व्यक्तिगत कुराहरू हुनसक्छ, केही कुराहरू, कमजोरीका कुराहरू, होइन, डाउनका कुराहरू, केही तलमाथि अप एन्ड डाउनका कुराहरू आयो भने चाहिँ त्यो साथीहरूले आफैबाट मरेका कुराहरू सुनाउनुहुन्छ कि एकदमै तितो घटना. उनीहरूलाई त्यो समयमा त्यो साथीको कुनै पनि किसिमको फाइनेन्सियल सपोर्टको पनि आवश्यकता होइन होला. कतिपटक एउटा फिजिकल र उनीहरूको त्यो हुन्छ नि भन्न खोजेको चाहिँ कुराकानी, ढाडोस्, उत्साहको मात्रै आवश्यकता पर्छ होला कि त्यो समयमा. र पनि त्यो समयमा साथीहरू चाहिँ एकदमै टाढा भइदिएको अथवा सम्बन्धै नराखेको, चिनाउँदाखेरि बोल्दाखेरि होइन उनीहरूलाई अलिकति अप्ठ्यारो महसुस गरेको, त्यस्तो कुराहरूबाट चाहिँ मानिसहरू धेरैले संसारमा फाइट गरिरहेको अथवा भनौँ सामना गरिरहेको घटनाहरू सुनाउनुहुन्छ कि साँच्चै मानिसहरू चाहिँ मानिसलाई बाहिरी अपिरियन्स हेरेर अथवा बाहिरी कुराहरू हेरेर साथी बनाइरहेको पनि हामी देख्छौँ, होइन. त्यही एउटै व्यक्ति हो कि त्यो, अर्को व्यक्ति चेन्ज भएको पनि होइन, सेम व्यक्ति होइन. त्यही व्यक्तिको परिस्थिति परिवर्तन हुँदाखेरि साथीहरू पनि परिवर्तन हुन्छन्. एउटै व्यक्ति हो, उसको हृदय त्यही नै छ, उसको भावना त्यही नै छ, उसको बोली त्यही नै छ, र पनि उनीहरू उबाट टाढा हुन्छन् किनकि उसको परिस्थिति परिवर्तन भएको छ. अनि त्यो कारणले गर्दा अहिलेको समयमा एकदमै रियल साथी, एकदमै साँचो साथी, एकदमै भनौँ न एक किसिमले एउटा असल साथी पाउन चाहिँ एकदमै गाह्रो पनि छ. र पनि हामीले हाम्रो परमेश्वरले चाहिँ मित्रताको विषयमा अथवा असल सम्बन्धको विषयमा हिजो मात्रै सिकाउनु भएको होइन, आज पनि त्यो कुरा चाहिँ हामीलाई उहाँले सिकाउनु भएको छ. त्यो कारणले गर्दा सम्बन्ध संसारका परिस्थितिहरू, बाहिरी बनावटहरू परिवर्तन भएका होलान्, तर परमेश्वर परिवर्तन हुनुभएको छैन. अनि सम्बन्धका कुरामा पनि हामी परिवर्तन हुनुपर्छ भन्ने छैन. देखावटी सम्बन्ध त हामीले धेरै देखिसक्यौँ, होइन, देखावटी नामै त देखाउने सम्बन्ध होइन, तर नदेखाउने सम्बन्ध पनि हुन्छन् भन्नाले स्वभाव व्यक्त गर्ने कुराको बनावटी देखावटी भन्न खोजेको होइन, तर सबैको अगाडि चाहिँ मेरो बेस्ट फ्रेन्ड हो, सबैभन्दा राम्रो साथी हो. सानो बच्चालाई पनि थाहा हुन्छ कि उसको साथीले चिट गर्दैछ कि उसको सम्बन्धमा कस्तो भइरहेको छ, होइन. कतिपटक म मेरो भाइ बहिनीहरूसँग अथवा भनौँ सानो सानो बच्चाहरूसँग कुराकानी गर्दै गर्दा मलाई मन पनि पर्छ एकदम बच्चाहरूसँग कुराकानी गर्न, अनि उनीहरू सानो हुन्छन्, सानो अवस्थामा स्कुल जाँदै गर्दा पनि उनीहरूको त्यो गुनासो हुन्छ कि उनीहरूको कतिवटा चित्त दुखाएका कुराहरू हुन्छन्. मेरो एकदमै बेस्ट फ्रेन्ड सम्झिन्थे, मैले आज यस्तो गरेँ तर उसले मलाई आज उमासँग बोलेन, उमासँग बसेन भन्ने कुरामा पनि उनीहरूको हृदय कति धेरै दुखिरहेको हुन्छ कि केही रिजन हुन्छ. उनीहरूले खाजाहरू बाँडेर खाँदा, मिठो खाजा लाँदाखेरि उनीहरूको साथी नजिक हुने, अनि यो चाहिँ मानवीय स्वभाव कस्तो अचम्मको छ कि सेल्फिस छौँ हामी कतिवटा, तर परमेश्वरले त्यस्तो खालको सम्बन्ध पक्कै पनि मन पराउनुहुन्न. त्यो सम्बन्ध चाहिँ हामी परमेश्वरसँग पनि एउटा रहँदा फेरि हामीले कतिपटक हामीलाई एकदम सबै कुरा ठिकठाक हुँदा राम्रो लाग्दाखेरि चाहिँ परमेश्वरको प्रशंसा गर्ने कि वर्णन गर्ने, हाम्रो परमेश्वर यस्तो हुनुहुन्छ, यस्तो गर्नुहुन्छ, यस्तो गर्न सक्नुहुन्छ भन्ने. तर जब हामी कुनै समयमा केही कुरामा कमजोर हुन्छौँ, परमेश्वरको कामै छैन मेरो जीवनमा, परमेश्वरले मलाई देख्नु नै हुन्न, खोइ त देख्नु भएको भन्दा हामी गनगन गर्ने भनेको जस्तै आजको संसारमा पनि त्यस्तो कुराहरू हामी देख्न सक्छौँ. रियल भन्दा नि रियलका साथीहरू, रियलमा फरक, रियलमा फरक हामी देखिरहेका हुन्छौँ. सक्कली साथीहरू भन्दा हामी नक्कली साथीहरू एकदम बढी हामी देख्छौँ, होइन, फेक कुराहरू हामी बढी देख्छौँ. तर हितोपदेशको पुस्तक 17:17 के लेखेको छ भन्दा एउटा मित्र चाहिँ सधैँ, एउटा मित्रले चाहिँ सधैँ प्रेम गर्छ अरे कि कहिलेकाहीँ होइन. यो सधैँमा चाहिँ जुनसुकै परिस्थिति पनि पर्छ कि,
गरिबी अवस्था पर्न सक्छ, यो अवस्था धनी अवस्था हुन सक्छ, यो अवस्था पर्फेक्ट हुन सक्छ, पर्फेक्ट नभएको समय हुनसक्छ, राम्रो हुँदा हुनसक्छ, नराम्रो हुँदा हुनसक्छ, अभावमा हुनसक्छ, प्रशस्ततामा हुनसक्छ। सधैँ भन्ने शब्दले चाहिँ म्याटर गर्छ कि सधैँ नै कुनै पनि परिस्थितिमा नछोडिकन, जसरी हाम्रो परमेश्वर चाहिँ एकदम असल मित्र हाम्रो हुनुहुन्छ होइन। आज तपाईँले पनि असल मित्र बन्न सक्छौँ, तर हाम्रो चाहिँ आफ्नो कतिवटा कुराले गर्दा चाहिँ हामी सधैँ हामीले चाहिँ आफ्नो मित्रलाई सधैँ होइन कि कहिलेकाहीँ प्रेम गर्छौँ। तर परमेश्वरको वचनले चाहिँ के भन्नुभएको छ भन्दा एउटा मित्रले अर्को मित्रलाई चाहिँ सधैँ प्रेम गर्छ। यो चाहिँ हाम्रो लागि चुनौतीको कुरा पनि हो। यसमा एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

हजुर निकै नै आश्रिष्टमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु साथी, दुःखको साथी अनि सुखको साथी, अनि हर समयमा चाहिँ तपाईँले प्रेम गर्नुभयो भन्ने निकै नै आश्रिष्टमय गीत रहेको थियो। वास्तविक साथीको परिचय चाहिँ यही हो, सुखमा पनि दुःखमा पनि, गरिबी अवस्थामा पनि, धनी अवस्थामा पनि, प्रशस्ततामा पनि, अभावमा पनि, हर समयमा चाहिँ रोगी अवस्थामा पनि, निरोगी अवस्थामा पनि होइन, एउटा साथ दिने चाहिँ साथीको परिचय हो। तर हामीले संसारमा हेर्छौँ भने साथीको परिभाषा नै बङ्गाइसकेका छौँ, यो परिभाषा नै फरक भइसकेको छ। त्यस्तो पनि साथी हुन्छ र त्यस्तो पनि साथी छ र भन्ने खालको प्रश्नवाचक चिन्ह चाहिँ अहिले छ होइन। साथी भन्ने बित्तिकै खालि स्कुल पढ्न जाने साथी मात्रै होइन, कलेज पढ्न जाने साथी मात्रै साथी होइन, सँगै काम गर्ने व्यक्ति मात्रै साथी होइन, परिवारको सदस्य पनि त हुन सक्छ कोही साथी, तपाईँको सँगै बस्ने, सँगै खाने, सँगै हिँड्ने जो कोही पनि उता हुन सक्नुहुन्छ होइन। हामी बाइबलको एकदमै बढी इक्जाम्पल दिइरहेका हुन्छौँ नि होइन, रुथ र नाओमी पनि एउटा सासु र बुहारी मात्र नभइकन उनीहरू एकअर्काको साथ दिइरहेको कारणले गर्दा एउटा रिलेसन, एउटा साथीको जस्तो पनि हामी देख्न सक्छौँ होइन, एकअर्कालाई साथ दिएको कुरा हामी देख्न सक्छौँ भने अर्को जना छन् र हामी त्यहाँनिर दाउदको त अचम्म प्रकारको फ्रेन्डसिप देख्छौँ नि त होइन। त्यो कारणले गर्दा साथी हुनको लागि होइन कुनै पनि किसिमको क्याटेगोरी पनि छैन, कुनै पनि किसिमको क्वालिफिकेसन पनि छैन, तर यो चाहिँ भावनाको कुरा हो। अनि यही सम्बन्ध, यही फ्रेन्डसिप, यही मित्रता आज मानिसहरूले यसलाई अवसरको रूपमा लिइरहेका छन् अथवा भनौँ यसलाई फरक प्रकारले व्याख्या गरिरहेको हामी देख्न सक्छौँ। तर परमेश्वरले देख्नु भएको, देखाउनु भएको एउटा सम्बन्ध चाहिँ फरक प्रकारको छ। बनावटी नै धेरै छ अहिलेको समयमा, रियल भन्दा पनि बनावटी देख्छौँ हामी, सक्कली भन्दा पनि नक्कली देख्छौँ हामी। र मैले चिन्नै सकिनँ भन्नुहुन्छ कि वर्षौँ वर्षसम्म पनि मैले चिन्नै सकिनँ, तर मेरो यो दुःखको समयमा चाहिँ मैले मेरो आफ्नोको रहेछ र पराईको रहेछ चिने भनेर पनि कतिजनाले भन्नुहुन्छ कि। अनि हामीले हाम्रो परिचय खालि दुःख र सुख मात्रै दिनुपर्छ भन्ने छैन, र हरेक समयमा हामीलाई साथ दिने साथी अथवा सम्बन्ध एकदम महत्वपूर्ण कुरा छ। यो चाहिँ मानिसले चाहिँ सधैँभरि दिन नसकेको पनि हामीले देखेका छौँ, सबै मानिसले दिन नसकेको पनि हामीले देखेका छौँ होइन। तिमीलाई त कहिल्यै बिर्सिन्न होला, कहिल्यै छोड्दिन होला भनेको साथीहरूले पनि बिर्सिएको हामीले देखेका छौँ, छोडेको हामीले देखेका छौँ। तर यस्तो एउटा परमेश्वर हुनुहुन्छ जसले चाहिँ हामीसँग बाचा गर्नुभएको, हामीसँग सम्बन्धको करार गर्नुभएको छ नि, जुन यो चाहिँ एउटा उदाहरणको लागि दुलाहाले दुलाहीलाई गरेको जस्तो बाचा, त्यो एउटा सम्बन्ध फर इक्जाम्पल त्यसरी उहाँले दिनुभएको छ। म चाहिँ तिमीहरूलाई प्रेम गर्छु, त्यो चाहिँ मुखले मात्रै होइन, वो चाहिँ शब्द मात्रै होइन, यो चाहिँ प्र्याक्टिकल उहाँले निभाउनु भएको छ। अनि हामीले सिक्ने कुरा चाहिँ परमेश्वरबाट उहाँको फ्रेन्डसिप कस्तो छ त, उहाँको सम्बन्ध कस्तो छ त भन्ने कुरामा चाहिँ उहाँले जहिले पनि आफ्नो तर्फबाट चाहिँ 100% दिनुभएको हो। तर हामी चाहिँ कहिलेकाहीँ 10%, कहिले 100%, कहिले 90% होइन, कहिलेकाहीँ त हामी भन्ने गर्छौँ 100 भन्दा पनि माथि भन्ने गर्छौँ। तर हामी फेरि 100% तल आउन पनि त्यो ऊ राख्दैनौँ होइन। त्यो कारणले गर्दा हामीले चाहिँ के कुरासँग तुलना गरिरहेका छौँ हाम्रो सम्बन्धलाई? रुपियाँ पैसा होइन, अब कहिलेकाहीँ मानिस हो, माया गर्दा मात्रै माया गर्नुपर्छ, दिँदा मात्रै दिनुपर्छ भन्नुभन्दा पनि हाम्रो तर्फबाट चाहिँ कस्तो भन्दाखेरि चाहिँ परमेश्वर तपाईँलाई चुन्नुभयो होइन, बिना कुनै पनि प्राइज तपाईँले तिर्नु भएको छैन, परमेश्वर तपाईँलाई अनुग्रह गर्नुभयो, त्यसमा पनि तपाईँले कुनै किसिमको प्राइज तिर्नु भएको छैन। आज तपाईँले फ्रीमा तपाईँले मजाले उहाँसँग प्रार्थना गर्न सक्नुहुन्छ, कुराकानी गर्न सक्नुहुन्छ, त्यहाँ कुनै मूल्य छैन, बााउन्ड्री छैन, क्वालिफिकेसन छैन, कुनै पनि कुरा छैन। संसारमा चाहिँ एउटा साथी हुनको लागि, सम्बन्ध हुनको लागि एउटा क्वालिफिकेसन म्याटर गर्छ, लेभल म्याटर गर्छ, स्ट्यान्डर्ड म्याटर गर्छ होइन। त्यही व्यक्ति हिजो नभई नहुने तर आज हुँदै रहनेसम्म पनि पुगेको हुन्छ होइन। आज धेरै व्यक्तिहरू सम्बन्धको कारण गर्दा रोडमा आउनुभएको छ, महलबाट रोडमा आउनुभएको छ होइन। धेरै साथीहरू, धेरै सम्बन्धहरू रोडबाट फेरि महलमा पनि जानुभएको छ। अनि यो चाहिँ निभाउने कुरामा एकदमै भर पर्दो रहेछ। अनि परमेश्वरले चाहनु भएको चाहिँ एकदम ब्यालेन्सिङ रिलेसनसिप हो होइन, एकदम ब्यालेन्स मिलेको रिलेसनसिप, कि तिमीहरू म कहाँ हो र म तिमीहरूको
म आउनेछु, अथवा तिमीहरूले मलाई खोज्यौ भने तिमीहरूले खोजेर मलाई भेटाउनेछौ भन्ने कुरा जुन परमेश्वरले दिनुभएको कुरा छ नि फ्रेन्डसिपमा। तिमीहरू मेरो मित्र हो होइन, तिमीहरूलाई म प्रेम गर्छु, म तिमीहरूसँग छु भन्ने कुराले हामीले थाहा गर्नुपर्छ कि मित्रतामा होइन एउटा भनौँ न साथ, सहयोग, शब्द, उत्साह कति महत्वपूर्ण कुरा रहेछ भनेर हामीलाई परमेश्वरले नै सिकाउनु भएको छ। यसो म एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

हजुर निकै नै आशिषमय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमको प्रसारणमा। तपाईँहरू फ्रेन्डसिप डट कम सुन्दै हुनुहुन्छ। सम्बन्धको विषयमा हामीले कुराकानी गरिरहेका छौं अनि सम्बन्ध एकदमै सुन्दर कुरा हो। सम्बन्धले मानिसलाई अगाडि बढ्न होइन एकदमै धेरै कुराहरू गर्न म सक्छु भन्न अथवा भनौँ जिउने आधार हो जस्तो लाग्छ सम्बन्ध। होइन सम्बन्धको कारणले गर्दा नै मानिस कति खुसी भइरहेको हुन्छ। सम्बन्ध भयो भने होइन एउटा हुन त मानिसको जनावरहरूसँग पनि सम्बन्ध हामी देख्छौँ एउटा असल कुराहरू हामी देख्छौँ। आज मानिसहरूले जनावरहरूलाई पनि लिएर आएर एउटा प्रेम गरिरहनु भएको छ, घरमा पालिरहनु भएको छ, बाटोमा देख्दा पनि वास्ता गरेको देखिन्छ होइन। त्यो प्रकारको सम्बन्ध निभाइरहेको क्रममा चाहिँ कतिपटक चाहिँ हामी हेर्छौँ भने चाहिँ सम्बन्धलाई चाहिँ मानिसहरूले एकदमै अहिले चक्राइ गरेको, सम्बन्धको भ्यालु नगरेको पनि हामी देख्छौँ। तर जहिले पनि परमेश्वरको वचनले चाहिँ सम्बन्धलाई एकदम माथि राखेको छ। एकदमै यो चाहिँ एकदम असल कुरा हो। तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर भनेको चाहिँ मानिसहरूलाई त भनौँ तिम्रो वरिपरि भएका कुरालाई, तिम्रो अराउन्डमा भएका कुरालाई तिमीले आदर गर्नुपर्छ है, प्रेम गर्नुपर्छ है भनेको हो नि त होइन। त्यो कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यो कुरा सिक्यौँ भने चाहिँ हाम्रो जीवन एउटा असल पनि हुन्छ। तर अब त्यसो भन्दैमा हामीले सबैलाई खुसी बनाउनुपर्छ भन्ने पनि होइन, सबै असल हुन्छन् भन्ने पनि होइन, तर अरू असल भएनन् भने हामीले पनि त्यस्तै गर्नुपर्छ भन्ने छैन। अरू जस्तो छन् टिट फर ट्याट भन्ने शब्द बढी युज गर्छौँ हामी, जस्तोलाई त्यस्तै गरेन भने त हेप्छन् भन्ने पनि छ होइन। हेपी पनि रहेका छन् मान्छेहरूले, जो सोझो छ त्यसलाई हेपी पनि रहन्छन्। जसले चाहिँ सम्बन्धलाई 100% दिने प्रयास गर्छ त्यो फेरि पेलिरहेको पनि हामी देख्छौँ होइन। जसले चाहिँ एकदम माया बढी गर्छ फेरि त्यसलाई घृणा नै बढी गरेको देख्छौँ। संसार त स्वार्थी पनि रहेछ, मानिसहरू पनि स्वार्थी रहेछन्। आज धेरै त्यसो भन्दैमा फेरि सबै मान्छे स्वार्थी छन् भन्न खोजेको होइन। कति मानिसहरू चाहिँ साना साना परिवर्तनले कुरा नै नबुझिकन पनि कतिपटक आफ्नो वर्षौंदेखिको सम्बन्धलाई होइन दैन भनेर अथवा भनौँ अब सकियो भयो भनेर हिँडे समापन समाप्त भनेर पनि गएका छन्। मानिसले एउटा असल जीवन पाएको छ, सुन्दर जीवन पाएको छ, त्यो समयमा उसले एउटा सम्बन्धहरू पाएको छ। जो जति व्यक्तिहरू परमेश्वर दिनुभएको छ ती व्यक्तिहरू उसले कमाएको व्यक्ति होइन, उसलाई परमेश्वरले राखिदिनु भएको व्यक्ति हो। एकै दिन भेट भए पनि, दिनौँ भेट भए पनि त्यो व्यक्तिसँग कस्तो व्यवहार गर्छ त उसले भन्ने कुरा चाहिँ परमेश्वरले पक्कै पनि निगरानी राख्नुहुन्छ यो कुराको होइन। यो संसारमा हामी कोही पनि आफ्नो उद्देश्यमा छैनौँ अनि हामी वरिपरि भएका व्यक्तिहरू पनि हाम्रो उद्देश्यमा छैनन्। अनि यो मित्रता भन्ने कुरा पनि परमेश्वर दिने कुरा हो, अथवा भनौँ सम्बन्ध भन्ने कुरा पनि परमेश्वर दिनुभएको कुराहरू हो। कहिलेकाहीँ सम्बन्धमा तितोपना हुँदा हुँदै पनि, सम्बन्धमा आफूले सोचेको जस्तो नहुँदा नहुँदै पनि हामी कतिपटक कति हदसम्म गिरेर एकअर्कालाई प्रेम गरिरहेका हुन्छौँ, कति डाउन भएर हामी गइरहेका हुन्छौँ होइन। हाम्रो सम्बन्धलाई बचाउने प्रयास गर्छौँ तर सम्बन्ध जहिले पनि दोहोरो हुन्छ। कहिलेकाहीँ एकजनाले प्रयास गरिरहेको छ, अर्कोले बधाभङ्ग गरिरहेको छ भने उसलाई जान दिनु सिवाय अरू केही पनि हुँदैन, फर्किएर आउने बाटो हेर्नु सिवाय केही पनि हुँदैन। परमेश्वरको वचनबाट पनि हामी यही नै सिक्छौँ। परमेश्वरले मानिसलाई अति प्रेम गर्नुहुन्छ, उहाँले सृष्टि गर्नुभएका कुरालाई अति प्रेम गर्नुहुन्छ, उहाँसँगै भइरहेको मन पराउनुहुन्छ। त्यति गर्दा गर्दै पनि मानिस उहाँबाट टाढा भयो भने उसलाई बलसफती राख्ने प्रयास अथवा त्यो किसिमको कुरा पनि गर्नुहुन्न उहाँले, तर त्यो व्यक्ति सुध्रिएर फर्किएर उहाँसँग फेरि रिकन्सिलेसन गरेको होइन रिन्यू गरेको चाहिँ उहाँ मन पराउनुहुन्छ। आज मानिसहरू कति धेरै व्यक्तिहरूले भनेको पनि सुन्छु कि म जाने व्यक्तिले कहाँ रोक्न सकिन्छ र अथवा मन नपराउने व्यक्तिलाई कसरी थाम्न सकिन्छ र कसरी चाहिँ गर्न सकिन्छ र जान दिनु श्रीबाय अर्को केही पनि हुँदैन होइन। अर्को प्रश्न हुन्छ तिमी ऊ फर्किएर आयो भने तिमी के गर्छौ त भन्दा कतिजनाले यदि उहाँले प्रेम गर्नुभएको रहेछ भने म क्षमा दिन्छु भन्नुहुन्छ। कतिजनाले एउटा भनाइ पनि छ नि कमजोरीहरूले बदला लिन्छन् रे, तर बलियो मानिसहरूले जहिले पनि क्षमा दिन्छन् रे। त्यो कारणले गर्दाखेरि सम्बन्ध पनि त्यही हो, तपाईँको सम्बन्ध बलियो छ भने तपाईँ क्षमा गर्न सक्नुहुन्छ। यदि तपाईँको सम्बन्ध अथवा तपाईँ आफू कमजोर हुनुहुन्छ भने तपाईँले बदला लिन सक्नुहुन्छ। तपाईँको रोजाइको कुरा हो यो होइन, बदला लिने कि क्षमा दिने भन्ने कुरा।
क्षमा दिँदैमा कोही पनि सानो हुँदैन र बदला लिनेमा कोही पनि ठूलो हुँदैन। तर संसारको नियम चाहिँ बदला लिने मात्रै छ। उडन्ती पुत्रको कथामा हेर्ने भने उसको पिताले चाहिँ उसँग बदला लिनु भएन। तँलाई मैले भनेकै थिएँ नि समयमा, तैँले मानिनस्, तँ गइस्, तँलाई दिनुपर्ने कुरा सबै दिइसकेँ मैले, अब मसँग केही पनि छैन, अब तेरो लागि केही पनि छैन। तैँले गलत काम गरेको छस्, बदनाम गरेको छस्, मलाई समाजमा बाटो देखाउन अथवा मुख देखाउन, बाटोमा हिँड्नको लागि पनि योग्य बनाइनस् भन्न पनि सक्नुहुन्थ्यो उहाँको बुवाले। तर उहाँले अङ्गाल लानु भएको छ किनकि उहाँ बलियो पिता हुनुहुन्थ्यो, उहाँ बलियो व्यक्ति हुनुहुन्थ्यो। अनि आज तपाईँले यो बुझ्नुहोस्, तपाईँले कसैलाई क्षमा दिन सक्नु भएको छैन भने तपाईँ कतै कमजोर हुनुहुन्छ कि, यदि तपाईँले क्षमा दिन सक्नु भएको छ भने तपाईँ कतै बलियो हुनुहुन्छ कि, यो कुरालाई विचार गर्नुहोस्। यो बलियो चाहिँ शरीरमा भन्दा पनि परमेश्वरकोमा भएको बलियो बना हो। परमेश्वरले पनि यही नै गर्नुभयो, आफ्नो सन्तानलाई प्रेम गर्नुभयो, आफूसँग आओस् भन्ने प्रयास गर्नुभयो, वचन दिनुभएको छ, उत्साह दिनुभएको छ, होइन प्रयास गर्नुहुन्छ उहाँ आफ्नो सन्तानसँग बस्नलाई। कतिजना उडन्ती पुत्र जस्तै फर्क जान्छ भने फेरि उहाँलाई रोक्नु पनि भएको छैन, त्यो फेरि फर्केर आउँछ भने उहाँलाई मौका पनि दिनुभएको छ। त्यसको मतलब चाहिँ परमेश्वरले जे गर्न दिनुहुन्छ भन्ने चाहिँ होइन, परमेश्वरले चाहिँ एउटा भनौँ न पश्चातापी हृदय मन पराउनुहुन्छ, अथवा न उहाँको उहाँसँगको निकटता मन पराउनुहुन्छ भनेको जस्तै आज मानिसले पनि त्यही नै चाहन्छ। हामी परमेश्वरकै सन्तान हौ नि त, उहाँकै प्रतिरूपमा बनिएका व्यक्तिहरू हौ भने हाम्रो चाहना पनि सम्बन्ध असल होस् भन्ने हुन्छ। तर अरूबाट मात्रै अपेक्षा नगरौं, आफ्नो पनि प्रयास गरौं भन्न चाहन्छु। अब भने कार्यक्रमको अन्ततिर आएकी छु, तपाईँहरूले जुन प्रकारले गुड न्युज एफएमलाई असल सम्बन्ध निभाउनु भएको छ, असल प्रेम गर्नुभएको छ, अनि हामीलाई तपाईँहरूले जसरी माया गर्नुभएको छ, एउटा एकदम बलियो सम्बन्ध हो यो, एकदमै प्रेमको सम्बन्ध हो यो, अनि हामी पनि तपाईँहरूलाई एकदमै प्रेम गर्छौँ। यो प्रेममा चाहिँ हामी परमेश्वरको राज्यलाई अगाडि बढाउन पनि सक्छौँ, अनि त्यो कारणले गर्दा प्रेम अथवा सम्बन्ध एकदम महत्त्वपूर्ण कुरा छ भन्दै अब भने म कार्यक्रमबाट विदा लिने समय भइसकेको समयले, र सम्पूर्ण श्रोतालाई टाढा नजिकबाट जहाँ जहाँबाट सुन्दै हुनुहुन्छ, तपाईँहरूको सम्बन्ध एकदम राम्रो होस्, पारिवारिक सम्बन्ध, फ्रेन्डसिपको सम्बन्ध, काम गर्ने ठाउँको सम्बन्ध, तपाईँ जहाँ हुनुहुन्छ त्यहीँको सम्बन्ध तपाईँको एकदम असल होस्, छिमेकीसँग, राष्ट्रसँग, होइन हरेक व्यक्तिसँग तपाईँको सम्बन्ध राम्रो होस् भन्ने उत्साह पनि दिन चाहन्छु। र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम फ्रेन्डसिप.com बाट म ज्ञानु बिदा हुन चाहन्छु। जयमसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
2: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: दाई अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
4: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
3: अनि यी सबै कहाँ पाउने त दाई?
4: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
3: कार्यक्रम मुक्तिको मार्ग?
4: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्यूज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
0: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
5: सुन्न न बजे कोटा
6: सामान नभेटेर बेपत्ता।
5: होइन सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छोडे छ नि।
6: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
7: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
8: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।

0: जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9851074236, 9851074236
1: र फोन नम्बर 01513010 छ, 01513010 छ।
0: ग्रेस इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ LRI स्कूलको नजिकै।
2: ल है ल, घरियासी सामान एउटै छातामुनि पाइन्छ, ठ्याक्कै पारेर।
3: गाउन भाडामा,
4: गाउन भाडामा,
3: हे गाउन भाडामा।
0: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैसाथ भाडामा उपलब्ध गराइन्छ।
5: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
0: अधिक जानकारीको लागि मोबाइल 9841687602, 9841687602
1: र 9818251240, 9818251240।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

जय मसीह म गायिका चन्दा देवान तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।

0: मरे के हो
1: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौं र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा

0: वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट युहन्नाद्वारा लिखित पत्र पहिलो युहन्ना एकको पाँच पददेखि दुईको चौध पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन आउनुहोस् म पाठ यसरी गर्नेछु यहाँहरूको बीचमा। जुन सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौ त्यो यही हो कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कति पनि अँध्यारो छैन। यदि उहाँसँग हाम्रो संगति छ भने हामी भन्छौ र अन्धकारमा नै हिँड्छौ भने त हामी झूठ बोल्छौ र सत्यमा चल्दैनौ। तर उहाँ ज्योतिमा हुनुभए चाहिँ यदि हामी पनि ज्योतिमा हिँड्छौ भने एक अर्कासित हाम्रो संगति हुन्छ र उहाँको पुत्र यीशुको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। यदि हामीमा पाप छैन भने हामी भन्छौ भने त हामीले आफैलाई धोका दिन्छौ र हामीमा सत्य हुँदैन। यदि हामीले आफ्नो पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ। यदि हामीले पाप गरेका छैनौं भने हामी भन्छौ भने हामी उहाँलाई झुटा तुल्याउँछौ र उहाँको वचन हामीमा हुँदैन। मेरा साना बालकहरू, तिमीहरू पाप नगर भने म यी कुरा तिमीहरूलाई लेखिरहेछु। तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनु हुने एकजना हुनुहुन्छ, अर्थात धार्मिक यीशु ख्रीष्ट। उहाँ हाम्रा पापको निम्ति प्रायश्चित हुनुहुन्छ र हाम्रो निम्ति मात्र होइन तर सारा संसारको पापको निम्ति पनि। यदि हामीले उहाँको आज्ञाहरू पालन गर्यौं भने यसैबाट हामी थाहा पाउन सक्छौ कि हामी उहाँलाई चिन्दछौ। जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँका आज्ञाहरू उल्लंघन गर्छ त्यो झुटो हो र त्यसमा सत्य छैन। तर जसले उहाँको वचन पालन गर्छ त्यसमा परमेश्वर प्रतिको प्रेम साँच्ची नै सिद्ध भएको हुन्छ। हामी उहाँमा छौ भन्ने कुरामा यसैबाट निश्चित हुन्छौ। उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको चाल अनुसार चल्नुपर्छ। प्रिय हो, म तिमीहरूलाई कुनै नयाँ आज्ञा होइन तर त्यही पुरानो आज्ञा लेखिरहेछु जो शुरूदेखि तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेकै वचन हो, तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु जो उहाँमा र तिमीहरूमा साँचो छ, किनभने अन्धकार बितिरहेछ र साँचो ज्योति अघिदेखि नै चम्किरहेछ। जसले आफू ज्योतिमा छु भनी भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ त्यो अझै पनि अन्धकारमै छ। जसले आफ्नो भाइलाई प्रेम गर्छ त्यो ज्योतिमा रहन्छ र त्यसमा ठक्करको कारण हुँदैन। तर जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो अन्धकारमा हुन्छ र अन्धारोमा हिँड्छ र त्यो कहाँ गइरहेछ सो थाहा पाउँदैन, किनभने अन्धकारले त्यसलाई अन्धो पारेको हुन्छ। मेरा साना बालकहरू, म तिमीहरूलाई लेखिरहेछु किनभने उहाँको नाउँको खातिर तिमीहरूको पाप क्षमा भएको छ। पिताहरू, म तिमीहरूलाई लेखिरहेछु किनभने शुरूदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवकहरू, म तिमीहरूलाई लेखिरहेछु किनभने तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। मेरा ससाना केटाकेटीहरू, म तिमीहरूलाई लेखिरहेछु किनभने तिमीहरूले पितालाई चिनेका छौ। पिताहरू, म तिमीहरूलाई लेखिरहेछु किनभने शुरूदेखि नै हुनुहुनेलाई तिमीहरू चिन्दछौ। युवक हो, म तिमीहरूलाई लेखिरहेछु किनभने तिमीहरू बलिया छौ र परमेश्वरको वचन तिमीहरूमा रहन्छ र तिमीहरूले त्यस दुष्टलाई जितेका छौ। आदरणीय श्रोता, यो खण्डमा हामीले विशेष गरेर परमेश्वरको आज्ञा पालनले परमेश्वरलाई चिनेको प्रमाण दिन्छ। जसले परमेश्वरलाई चिनेको छु अथवा चिनेका छन् भन्छन् भने उनीहरूले परमेश्वरको आज्ञा पालन गर्छन्। परमेश्वरसँग उसले विश्वास गरेका व्यक्ति, परमेश्वर सत्य हुनुहुन्छ भनेर येशूलाई विश्वास गरेका मानिसहरूले परमेश्वरलाई विश्वास गरेको हुन्छ। यीशुलाई विश्वास गर्ने प्रत्येक व्यक्तिले परमेश्वरलाई विश्वास गरेको हुन्छ र परमेश्वरलाई विश्वास गरेको प्रमाण भनेको चाहिँ के हो भन्दा देखिने प्रमाण चाहिँ आज्ञा पालन हो भनेर लेखकले यहाँ स्पष्ट पारेका छन्। धेरैजनाले परमेश्वरलाई विश्वास गरेको छु भन्छन्, तर के त्यसको प्रमाण दिन सक्छ? नदेखिएको परमेश्वरलाई विश्वास गरेको छु भन्नेहरूले के प्रमाण दिन सक्छ? यदि प्रमाण दिन सक्छ भने यो बाइबलले बताउँछ कि प्रमाण त्यही हो, परमेश्वरलाई विश्वास गर्छु भन्नेले उहाँको आज्ञा पनि पालन गर्दछन्। त्यसैले यस ठाउँमा लेखकले विशेष गरेर के हो त प्रमाण, प्रमाण के हो यो कुरा स्पष्ट यहाँ पारेका छन्। र विशेष गरेर यहाँ के भन्छ भनेदेखि जुन सन्देश हामीले उहाँबाट सुन्यौं र तिमीहरूलाई सुनाउँछौ त्यो यही हो कि परमेश्वर ज्योति हुनुहुन्छ र उहाँमा कति पनि अँध्यारो छैन। र लेखकले यहाँ स्पष्ट के भएको छ भने परमेश्वर को हुनुहुन्छ, परमेश्वरको चरित्र, परमेश्वरको गुण, नैतिक गुणको बारेमा, उहाँको स्वाभाविक गुणको बारेमा, उहाँको स्वभावको बारेमा लेखकले स्पष्ट पार्न चाहन्छन्। उहाँ सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी हुनुहुन्छ। उहाँको स्वाभाविक गुण, उहाँ अनन्त अपरिवर्तनीय परमेश्वर हुनुहुन्छ, उहाँ एकमात्र परमेश्वर हुनुहुन्छ उहाँको स्वभाव, र उहाँ चाहिँ पवित्र, न्याय र प्रेमिलो हुनुहुन्छ उहाँको नैतिक गुणहरू हुन्। र यसरी उहाँको बारेमा लेखकले के पास भन्दछन् भने उहाँ ज्योति हुनुहुन्छ र उहाँमा अँध्यारो छैन भनेर स्पष्ट यहाँ पारेका छन्। र यदि उहाँसँग हाम्रो संगति छ भने हामी भन्छौ र अन्धकारमै हिँड्छौं भने त हामी झूठ बोल्छौं र सत्यमा चल्दैनौ। र बोल्ने एउटा गर्ने एउटा भयो भने त्यो कुरा मिल्दैन भन्ने कुरा यहाँ स्पष्ट छ, किनभने उहाँ त ज्योति हुनुहुन्छ र उहाँसँग हाम्रो संगति छ भनेदेखि त ज्योतिको सन्तान भएर जिउनु पर्यो। तर अन्धकारमै हिँड्छ भनेदेखि त त्यो त झूठ हो। मुखले भन्ने बेलामा चाहिँ विश्वास गर्छु भन्ने तर पालन नगर्ने त्यस्तो व्यक्ति चाहिँ झुटा हो भनेर स्पष्ट रूपमा बताएका छन्। धेरैले नदेखेको परमेश्वरलाई विश्वास गर्छु भनेर कसरी पत्याउने? त्यसको लागि त आज्ञा पालन हुनु पर्यो नि। लेखकले यही कुरोमा जोड दिइराखेको छ कि यहाँ भन्छ यदि उहाँसँग हाम्रो संगति छ भने हामी भन्छौ, उहाँसँग संगति छ भने उहाँसँग हाम्रो विश्वास, उहाँसँग हाम्रो एउटा नाता जोडिएको छ भने, परमेश्वरसँग जोडिएको जीवन हो भने त परमेश्वरमा हुनुपर्ने गुणहरू हुनुपर्छ भन्ने कुरा यहाँ छ। र अर्को चाहिँ तर उहाँ ज्योतिमा हुनुभए चाहिँ यदि हामी पनि ज्योतिमै हिँड्छौं भने एक अर्कासित हाम्रो संगति हुन्छ र उहाँको पुत्र यीशुको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्दछ। उहाँसँगको संगति, उहाँसँगको विश्वास, उहाँसँगको घनिष्ठ सम्बन्धमा रहेका मानिसहरूको पाप, सबै पाप चाहिँ उहाँको रगतले शुद्ध पार्दछ भनिएको छ। त्यति मात्रै होइन, यहाँ यदि हामीमा पाप छैन भने हामी भन्छौं भन्ने बेलामा त हामी पाप छैन भने हामी भन्छौं भने त हामीले आफूलाई धोका दिन्छौं र हामीमा सत्य हुँदैन, किन? यदि हामीले आफ्नो पाप स्वीकार गर्यौं भने उहाँले हाम्रो पाप क्षमा गर्नुहुन्छ, सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वास गरेर धर्मी हुनुहुन्छ। एउटा व्यक्तिले आफूलाई पापै छैन, म पापी होइन भनेर भन्दछ भने उसले धोका दिन्छ, किनभने उसले पापी हो भनेर स्वीकार गरेपछि उसको पाप अधर्महरू प्रभु कहाँ ल्याएर क्षमा मागेपछि त्यो सबै पापहरू उहाँले क्षमा गरिदिनुहुन्छ र शुद्ध पवित्र पारिदिनुहुन्छ। र आज सारा मानव जातिले पाप गरेका छन् भनेर बाइबल धर्मशास्त्रमा स्पष्ट बताएका छन्। पापको कारणले गर्दा मानिसहरू मृत्युमा जाँदैछन् भन्ने कुरा बाइबल धर्मशास्त्रले स्पष्ट बताउँदछ। र पाप यदि स्वीकार गर्छ भने त्यो पाप स्वीकार गरेर आउनेहरूलाई प्रभु येशू ख्रीष्टले पापको क्षमा गरिदिनुहुन्छ र उहाँको रगतले सबै पाप बाट शुद्ध पार्नुहुन्छ भन्नुहुन्छ भने र उहाँले चाहिँ सबै अधर्मबाट हामीलाई शुद्ध पार्न सक्नुहुन्छ भनेर लेखिएको छ। श्रद्धाने श्रोता, यदि येशू ख्रीष्टमा विश्वास गर्छु भन्ने व्यक्तिहरूले उहाँको वचन अनुसार जिउनु नै पर्छ। त्यो चाहिँ प्रमाण हो। त्यसकारणले यदि यीशुलाई विश्वास गर्नुहुन्छ भने के हुन्छ त भन्दाखेरि, एउटा व्यक्ति यीशु आफै ज्योति हुनुभएकोले उहाँसँग हिँड्नेहरूले अँध्यारोमा हिँड्नु पर्दैन, र त्यसै गरिकन उहाँले पाप क्षमा गर्नुहुने भएकोले, उहाँको रगतबाट पाप क्षमा हुने भएकोले सबै अधर्मबाट मानिसहरू शुद्ध हुन्छन् र उसको पापहरू सबै उहाँले क्षमा गरिदिनु हुन्छ। र दुई अध्यायमा यहाँनिर लेखकले पाप नगर्नका लागि यहाँ सन्देश उपदेश दिएका छन्। मेरा साना बालकहरू, तिमीहरू पाप नगर भने म यी कुरा तिमीहरूलाई लेखिरहेछु, तर कुनै मानिसले पाप गर्यो भने पनि पितासँग हाम्रो क्षमा पक्षमा बोलिदिनु हुने एकजना हुनुहुन्छ, अर्थात धार्मिक यीशु ख्रीष्ट। उहाँ हाम्रो पापको निम्ति प्रायश्चित हुनुहुन्छ, र हाम्रो निम्ति मात्र होइन तर सारा संसारको पापको निम्ति उहाँ प्रायश्चित हुनुहुन्छ। पहिलो प्रवचनको सेवामा मैले यो पनि भनेको थिएँ कि उहाँको मृत्यु, उहाँको बलिदानले मानव जातिको पापको प्रायश्चित गरेको छ भनेर मैले पहिला पनि यहाँहरूको बीचमा भनेको थिएँ, र यो खण्डमा पनि हाम्रो निम्ति मात्र होइन तर सारा संसारको पापको निम्ति उहाँ प्रायश्चित हुनुहुन्छ। उहाँको मानव शरीरको मृत्युले गर्दाखेरि सारा मानव जातिको पापको प्रायश्चित उहाँले गर्नुभएको छ, मूल्य तिरिदिनु भएको छ भन्ने कुरा हो। त्यसकारण पाप नगर, पाप घरिघरि गर्नु हुँदैन, किनभने पाप गरेको, जति पनि पाप गरेको छ त्यसको लागि प्रायश्चित भएको छ, क्षमा भएको छ। फेरि पाप नगर्नका लागि यहाँ यो पुस्तकले भनिराखेको छ, यदि हामीले उहाँको आज्ञाहरू पालन गर्यौं भने यसबाट हामी थाहा पाउन सक्छौ कि हामी उहाँलाई चिन्छौ, र उहाँलाई चिन्छु भन्नेहरूले, उहाँलाई विश्वास गर्छु भन्नेहरूले यीशु ख्रीष्टको आज्ञाहरू पालन गरेर प्रमाण दिन सकिन्छ। के आज हामीले प्रमाण दिन सकेका छौं? हृदयले नै यीशुलाई विश्वास गरेको हो भने हाम्रो जीवनमा परिवर्तन आउनु पर्ने होइन, र यीशुलाई विश्वास गर्छु मात्रै भनेर होइन, उहाँलाई विश्वास गरेर उहाँको आज्ञा पालन गर्नेहरूको जीवनमा ठूलो परिवर्तन हुन्छ। ज्योतिमा उनीहरू हिँड्छन्, पाप क्षमा उनीहरूले पाउँछन्, उनीहरू आज्ञाकारी भएर जिउँछन्। त्यसै कारणले आज हरेकले उहाँलाई विश्वास गरेर मात्र होइन, आज्ञा पालन गरेर परमेश्वरलाई चिनेको प्रमाण दिनु पर्छ। जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँको आज्ञाहरू उल्लङ्घन गर्छ त्यो झुटा हो र त्यसमा सत्य छैन। आज यीशुलाई विश्वास गर्छु भन्नेहरूले यो स्पष्ट हुनुपर्छ कि उसले आज्ञाहरू नै पालन गर्नुपर्छ, तर जसले उहाँको वचन पालन गर्छ त्यसमा परमेश्वर प्रतिको प्रेम साँच्चै नै सिद्ध भएको हुन्छ। हामी उहाँमा छौं भन्ने कुरामा कसैबाट यसैबाट निश्चित हुन्छौं, उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको वचन अनुसार चल्नुपर्छ। वचन अनुसार चलेर, आज्ञा पालन गरेर यो प्रमाण दिन सक्नुपर्छ, विश्वासको प्रमाण दिन सक्नुपर्छ। र प्रिय हो, म तिमीहरूलाई नयाँ कुनै नयाँ आज्ञा होइन तर त्यही पुरानो आज्ञा लेखिरहेछु, सुरुदेखि तिमीहरूसँग थियो। यो पुरानो आज्ञा तिमीहरूले सुनेकै वचन हो, तापनि एउटा नयाँ आज्ञा म तिमीहरूलाई लेख्दैछु, जो आमा र तिमीहरूमा साँचो छ, किनभने अन्धकार बितिरहेछ, साँचो ज्योति अघिदेखि नै चम्किरहेछ। चम्किरहेछ, यीशु ख्रीष्ट ज्योति हुनुहुन्छ, उहाँ चाहिँ सबै मानव जातिको निम्ति उहाँ चम्किरहनु भएको छ। र जसले आफू ज्योतिमा छु भनी भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ त्यो अझै पनि अन्धकारमा नै छ। यो चाहिँ प्रमाण दिन सकेका छैन कि म ज्योतिमा छु भनेर भन्नेहरूले भाइलाई प्रेम गरेर देखाउनुपर्छ। यो चाहिँ आज्ञा पालन गरेर प्रमाण दिनुपर्छ। जसले आफ्नो भाइलाई प्रेम गर्छ त्यो ज्योतिमा रहन्छ र त्यसमा ठक्कर कारण हुँदैन, तर जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो अन्धकारमा हुन्छ र अँध्यारोमा हिँड्छ र त्यो कहाँ गइरहेछ सो थाहा पाउँदैन, किनभने अन्धकारले त्यसलाई अन्धो पारेको छ। आदरणीय श्रोताहरू, वचन पालन गरेर परमेश्वरलाई चिनेको प्रमाण हामीले दिनुपर्छ। परमेश्वरलाई मुखले मात्रै प्रभु प्रभु भनेर हुँदैन, र उहाँको आज्ञा पालन गर्नेहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछ। त्यसकारण यहाँ बालकहरूलाई, पिताहरूलाई र जवानहरूलाई लेखकले सम्बोधन गरेका छन् कि पाप नगर, पालन गरेर परमेश्वरको आज्ञा पालन गरेर परमेश्वरलाई चिनेको प्रमाण दिनुपर्छ भनिकन तिनैजनालाई, बालकहरूलाई पनि, जवानहरूलाई पनि, पिताहरूलाई पनि लेखकले यो एउटा चुनौती दिइराखेको छ कि परमेश्वरको आज्ञा पालनले परमेश्वरलाई चिनेको प्रमाण दिइरहनु पर्छ अथवा परमेश्वरको आज्ञा पालन गरेर परमेश्वरलाई चिनेको प्रमाण दिइराख्नुपर्छ। यहाँहरूको बीचमा पनि यो कुरा स्पष्ट छ, यदि यहाँहरूले परमेश्वरलाई विश्वास गरेर, यीशुलाई विश्वास गरेर प्रमाणहरू दिन सकेको छ कि छैन, भाइलाई प्रेम गर्छु भन्नेले परमेश्वरको आज्ञा पालन गरेको छ कि छैन, ज्योतिमा हिँड्छु भन्नेले भनौ आफ्नो छिमेकीलाई प्रेम गरेको छ कि छैन, यदि छैन भने आज हामी पश्चाताप गरौं, आज हामी फेरि एकपटक विचार गरौं, यीशुलाई विश्वास गरेको, परमेश्वरलाई विश्वास गरेको, चिनेको प्रमाण चाहिँ आज्ञा पालन गरेर नै हो भनिएकोले गर्दा हामी सबैजनाले आज्ञा पालन गरौं, परमेश्वरलाई चिनौं र आज्ञा पालन गरौं र परमेश्वरको आशीर्वाद सबैले प्राप्त गरौं। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा फेरि प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई प्रभुले आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड
2: कोरस नम्बर 123।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबलको सान्दर्भिकता।
2: कार्यक्रम बाइबलको सान्दर्भिकताको प्रतीक्षामा बसिराख्नु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जोनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढ़ाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता मंगलबार दिउँसो 3:30 बजेदेखि 4 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 MHz रेडियो तरंग काठमाडौँ र 105.6 MHz रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबल हाम्रो जीवनमा कतिको सान्दर्भिक छ र यसले हाम्रो जीवनमा प्रत्यक्ष अप्रत्यक्ष कस्ता प्रभावहरू पार्छ भन्ने विषयमा हामी तपाईसँग भलोकोसारी गर्ने गर्दछौ। प्रिय श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँलाई पवित्र धर्मशास्त्र बाइबललाई नजिकबाट तपाईँको जीवनमा कसरी कार्य गर्दैछ भनेर हामी बताउनु रहेको छ। श्रोता, हाम्रो समाजमा विविधता छ, तर विविधताको बीचमा एउटै कुरा चाहिँ नि साझा छ, त्यो के हो भन्दा हामी समाज चाहिँ असल हुनुपर्छ, हामी राम्रो हुनुपर्छ र हामीले असल गर्नुपर्छ भन्ने नै सबै विविधताहरूको बीचको एउटा साझा मान्यता रही आएको छ। आदरणीय श्रोता, यो मान्यताको विकास कहाँबाट भयो र कसले यसलाई सबैभन्दा पहिलो प्रादुर्भाव गर्यो भन्ने विषयमा मानिसहरूको आफ्नो आफ्नै तर्कहरू होलान् वा आफ्नो आफ्नै किम्वदन्तीहरू होलान् अथवा आफ्नो आफ्नै एउटा अनुमानहरू होला। आदरणीय श्रोता, अनि हामी देख्छौ यहाँ विभिन्न धर्म संस्कृति र विभिन्न धर्मशास्त्रका कुरा मात्रै नभएर त्यो देशमा अथवा त्यो भूमिमा बनिने कानून, नीति, नियम र विनियमावलीहरूमा समेत यद्यपि ती धर्मशास्त्रहरू भन्दा फरक प्रकृतिको भए तापनि उद्देश्य भने एउटै रहेको हामी देख्न सक्छौ। समग्रमा हामी के भन्न सक्छौ भने तपाईँ र म हामी सबै असल कुरा रुचाउने, सभ्य समाज रुचाउने अनि यस्तो प्रकारको एउटा प्राणी हौ भन्ने कुरा चाहिँ हामी देख्न सक्छौ। तादर श्रोता, कति मानिसहरू चाहिँ हाम्रो समाजमा यस्ता हुन्छन् जो बिल्कुलै पशुतुल्य, स्वार्थी र अधम हुन्छन्। वास्तवमा यी नियमहरू, यी व्यवस्थाहरू ती अधम मानिसहरूको विरुद्धमा उनीहरूलाई नियन्त्रण गर्नको लागि बनाइएको हो। त के कुराहरू अधम हुन्, के कुराहरू नराम्रो हो भनेर मानिसले कहाँबाट सिक्यो र कसले सिकायो भन्ने कुराहरू पनि आज सायदै सबै मानिसको मानस पटलबाट गौण भएका कुराहरू हुन् र आज हामी त्यही कुरालाई उठान गर्दैछौ र तपाईँले यस कार्यक्रमलाई सुनेर अन्तिमसम्म साथ दिनुहोला र यस कार्यक्रममा प्रसारण भएका विषयवस्तुहरू तपाईँको मनमा अथवा तपाईँको विषयवस्तुहरूमाथि के विचार छ भन्ने विषयमा पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तिममा दिने नै छौ। आदरणीय श्रोता, अब भने हामी ढिला नगरीकन कार्यक्रमलाई थप अगाडि बढाउ र मैले प्रसंग उठाउँदै थिएँ कि यो कुराहरू समाजको लागि खराब हो र यो कामहरू समाजको लागि असल हो भनेर सबैभन्दा पहिले कसरी मानिस जातिले जान्न सक्यो भन्ने एउटा सवाल उठाएको थिएँ। तादन श्रोता, अब भने त्यो सवालको जवाब दिने बेला भइसकेको छ र त्यो चाहिँ हो स्वयं सृष्टिकर्ता परमेश्वरले बताउनु भयो। जतिखेर कुनै पनि काम गर्दा यो पाप हो कि होइन कि, अपराध हो कि होइन कि भन्ने कुराको बोध मानिसहरूमा कमी नै थियो। त्यतिखेर पनि बोध त थियो तर निकै कमी थियो। तर सृष्टिकर्ता परमेश्वरले नै तिमीहरूको जीवनमा यो कुराहरू अधर्म हो र यो कुराहरू सही हो भनेर बताउनको लागि सबैभन्दा पहिले 10 आज्ञा दिनुभएको हामी पाउँदछौ। जब 10 आज्ञा उहाँले ढुङ्गाको पाटीमा लेखेर दिनुभयो र त्यो मानिस र समुदायको बीचमा पढेर सुनाइयो त्यसपछि मानिस जातिले जान्न सक्यो यो यो कुराहरू असल रहेछ र यो यो कुराहरू खराब रहेछ भन्ने कुरा जान्न सक्यो। यस कारणले गर्दाखेरि चाहे जुनसुकै धर्म समुदायको मानिस भए तापनि सृष्टिकर्ता परमेश्वरबाट दिइएको यो 10 आज्ञालाई चाहिँ हरेकले पछ्याउनु नै पर्ने आवश्यक छ। जसले यी 10 आज्ञाहरू मान्दैन त्यो चाहिँ अपराधी हो र त्यो चाहिँ समाजको लागि अराजक व्यक्ति हो भन्ने कुराको प्रमाण हाम्रो कानून र हाम्रो समाज र हाम्रो विवेक आफैले दिने गर्दछ। त्यसकारणले गर्दाखेरि यो 10 आज्ञा केवल बाइबल पढ्ने र बाइबलमाथि विश्वास गर्नेहरूको लागि मात्रै होइन तर बाइबल नपढ्ने र बाइबलमाथि विश्वास नगर्नेहरूको लागि पनि यो पूर्ण रूपले अपरिहार्य छ। कसैले यसो भन्न सक्ला म विश्वासी होइन यसकारणले गर्दा म मेरो आमा बाबुलाई आदर गर्दिन भनेर कसैले भन्छ भने त्यो व्यक्तिले आफ्नो आमा बुवालाई आदर नगरेको कारण उसको समाज र उसको देश र उसको देशको कानूनले उसलाई अपराधी साबित गर्छ र उसलाई दण्डित पनि गर्ने गर्दछ। त्यसै गरी कोही व्यक्तिले भन्ला यो बाइबलमा लेखिएको छ झुट नबोल्नु भनेर तर म त क्रिस्चियन होइन म बाइबललाई विश्वास गर्दिन त्यस कारणले गर्दा म झुट जति नै बोल्न सक्छु भनेर कसैले झुट बोल्छ भने एक दिन त्यसले बोलेका सारा झुटहरू प्रकट हुँदा त्यसले ठूलो नोक्सानी बेहोर्नु पर्छ ठूलो अपमान र तिरस्कार बेहोर्नु पर्छ यी कुराहरू रहेको छ। आदरणीय श्रोता यस कारणले गर्दा तपाईँले चाहनुहोस् या नचाहनुहोस् सृष्टिकर्ता परमेश्वरबाट प्रदत्त 10 प्रकारका 10 आज्ञाहरूलाई चाहिँ तपाईँले मान्नै पर्ने हुन्छ श्रोता किनभने यो नै सम्पूर्ण सभ्य समाजको मूल आधार हो र यदि हामीले मूल आधारलाई विश्वास गर्दैनौ भने अन्य कुराहरूलाई हामीले विश्वास गरेर अन्य कुराहरूलाई हामीले हाम्रो जीवनमा स्थान दिएर तपाईँ र मलाई कहिले पनि ती कुराहरूले एउटा असल नागरिक र असल मानिस बन्नलाई प्रेरणा गर्दैन। यी 10 आज्ञा केवल यहुदीहरूले वा विश्वासीहरूले मात्रै मान्नुपर्छ भनेर यहाँ लेखिएको छैन हरेक व्यक्ति व्यक्तिले मान्नुपर्छ हरेक व्यक्ति व्यक्तिले पछ्याउनु पर्छ। त्यसपछि यो 10 आज्ञा जस जसले पछ्याउँछ उसले आफ्नो धर्मशास्त्र र आफ्नो कानून दुवैलाई उसले राम्रोसँग पालन गरिरहेको हुन्छ भले उसको संस्कृति र परम्परा फरक होला तर पनि सबैको लागि नियम एउटै हो। तादनी श्रोता यो 10 आज्ञाभित्र के छ त अब हामी आजको बसाईमा 10 आज्ञाभित्र भएका कुराहरूलाई सरसर्ती पढ्न गइरहेका छौं। प्रिय श्रोता जुन चाहिँ प्रस्थानको पुस्तक 20:3-17 उल्लेख गरिएको छ र म तपाईँहरूको निम्ति तपाईँको जानकारीको निम्ति हामी सदा चाहिँ आज पनि 10 आज्ञालाई वाचन गर्दछौ र 10 आज्ञालाई सदैव वाचन गर्नुको उद्देश्य यो हो कि यदि तपाईँ यो कार्यक्रमलाई निरन्तर सुनिराख्नु भएको छ भने यो 10 आज्ञा तपाईँको मनमा कण्ठ हुन सकेको होस् भन्ने हाम्रो उद्देश्य हो र यहाँ प्रस्थान 20:3 यसरी लेखिएको छ म बाहेक अरू कुनै देवी देवताहरू नमान्नु आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएका कुनै पनि कुराको आकारको प्रतिमूर्ति नबनाउनु तिमीहरूले तिनीहरूको सामु ननिउरनु र तिनीहरूको पूजा नगर्नु किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाहा गर्ने परमेश्वर हुँ मेरो अवहेलना गर्ने पिता पुर्खाको अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्तासम्म दिनेछु तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि चाहिँ म कृपा गर्नेछु परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु किनकि उहाँको नाउँ व्यर्थमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन सबात दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु 6 दिनसम्म परिश्रम गरेर आफ्नो सबै कामहरू गर्नु तर 7 चाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति सबात दिन हो र त्यसमा तिमीहरूले केही काम नगर्नु न त आफ्नो छोराले न छोरीले न कमारा कमारीले न गाई वस्तुले न मूल ढोका भित्र भएको परदेशीले नै केही काम गरोस् किनकि 6 दिनमा परमप्रभुले आकाश पृथ्वी र समुद्र तिनमा भएका सबै थोकहरू बनाउनु भयो र 7 चाहिँ दिनमा विश्राम गर्नुभयो त्यसकारण परमप्रभुले सबात दिनलाई आशिष दिनुभयो आफ्ना बुवा र आमालाई आदर गर कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्ना परमेश्वरले दिनुहुन्छ त्यहाँ तिमीहरूको आयु लामो होस् हत्या नगर्नु व्यभिचार नगर्नु चोरी नगर्नु आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु र आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारा कमारी गोरु गधा वा त्यसमा भएका कुनै पनि थोकको लालच नगर्नु। आमेन। आदरणीय श्रोता, यो थियो दश आज्ञा जो सृष्टिकर्ता परमेश्वरले आफ्नै सामर्थ्य हातले ढुङ्गाको पाटीमा लेखेर दिनुभएको। प्रिय श्रोता, यो सम्पूर्ण मानिसहरूको निम्ति दिनुभएको हो, यो कुनै एउटा जाति वा कुनै एउटा धर्मको लागि होइन। माध्यम इसरायलीहरू भए, तर यो तपाईँ र मेरो निम्ति पनि हो। यदि तपाईँ र म दुई खुट्टाले उभिने मानिस हौ भने हामी सबैको लागि यो आज्ञाहरू दिएको छ। आदरणीय श्रोता, यसकारणले गर्दा यी आज्ञाहरूलाई हामीले सम्पूर्ण रूपले पछ्याउनु अपरिहार्य रहेको छ। श्रोता, अब भने कार्यक्रमको अर्को भागमा हामी हितोपदेशको पुस्तकबाट हेर्न गइरहेका छौं। हितोपदेशको पुस्तक 13 अध्यायको 25 पद आजको हाम्रो कार्यक्रमको मुख्य विषय हो र हामीले हितोपदेशको पुस्तक 13 अध्यायको 25 पदमा हेर्ने हो भने लेखिएको छ, धर्मीले पेट भरी मस्तीसँग खान्छ तर दुष्टको पेट भोक भोकै हुन्छ भनेर उल्लेख गरिएको छ। र यस पद अनुसार हामीले हेर्ने भने दुईजना व्यक्तिको कुरा गरिएको छ, पहिला धर्मी मानिस, फेरि दुष्ट मानिस। धर्मी मानिस सदैव आफ्नो इमानदारीता र आफ्नो परिश्रममा विश्वास गर्छ। दुष्ट मानिस जहिले पनि लुटको धनमा, छल गरेर कमाएको धनमाथि विश्वास गर्छ। उसले जति धेरै मानिसहरूलाई छल गरेर मानिसहरूको धन सम्पत्ति बटुल्न सक्यो, उसले अझै आफूले आफूलाई निकै सफल र निकै बलवान भएको सम्झिन्छ। तर अन्तमा गएर ऊ विभिन्न कारणहरूले गर्दा भोक भोकै बस्नु पर्ने अवस्थाहरू आउन सक्छ। श्रोता, सायद तपाईँ हामीले आफ्नो जीवनकालमा आफ्नो वरपर यी कुराहरू प्रशस्त मात्रामा देखेकै होला। श्रोता, हितोपदेश 13:13 यो शिक्षालाई अझै गहिरो रूपले दिएको छ। त्यहाँ लेखिएको छ कि अर्थीलाई तिरस्कार गर्नेले त्यसको मूल्य चुकाउनु पर्छ र आज्ञालाई आदर गर्नेले इनाम पाउँछ। यी आज्ञाहरू ईश्वरीय प्रकाश हुन् र शिक्षा हुन् र यो पनि त्यही हो, जो व्यक्ति परमेश्वरको प्रकाश अनुसार र शिक्षा अनुसार जिउँछ त्यही नै धर्मी व्यक्ति हो र त्यसले नै सबै कुराको आशिष पाउँदछ भनेर उल्लेख गरिएको छ। श्रोता, 18 पदले भन्दछ, अनुशासनलाई अवहेलना गर्नेमाथि दरिद्रता र लाज आइपर्छ तर सुधार गर्दा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ भनिएको छ। श्रोता, धर्मी मानिस त्यो हो जसले अनुशासनलाई प्रिय ठान्छ र ऊ कहीँ कतै एकचोटि बाटो बिराइहाले भने पनि उसले आफूलाई आफूलाई अनुशासित गरेर सुध्रन सक्छ र उसको त्यति धेरै क्षति हुँदैन। तर जो आफ्नै विचारमा, आफ्नै मनमा एकदमै घमण्डी भएर मनै ठिक हुँ, मनै असल हुँ भनेर बस्छ, त्यो व्यक्ति चाहिँ पूर्ण रूपले गरिबी र शर्ममा पर्छ र त्यो चाहिँ दुष्टतामा पर्दछ भन्ने कुरा हामी थाहा गर्न सक्छौँ। श्रोता, बाइबलले हामीले थुप्रो ठाउँहरूमा यी कुराहरू बताएको छ। हितोपदेश 1:7 पनि भन्छ, परमप्रभुको भय नै ज्ञानको शुरूआत हो तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्छ भन्ने छ। श्रोता, एउटा धर्मी मानिस जहिले पनि आफ्नो हरेक चालचलनमा परमप्रभु प्रति सदैव आफूले आफूलाई जिम्मेवार बनाउँछ। जसले आफूले आफूलाई सर्वोच्च परमेश्वर प्रति जिम्मेवार बनाउँछ हो त्यो व्यक्ति नै धर्मी हुन्छ र त्यो व्यक्तिले नै सबै प्रकारका आशिष र अनुग्रहका कुराहरू प्राप्त गर्न सक्दछ। श्रोता, हितोपदेश 12:1 भन्छ, ताडनालाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ तर सुधारलाई घृणा गर्ने व्यक्ति चाहिँ अबुझ हो भनेर भनेको छ। अर्थात ताडना परमप्रभुबाट र मानिसबाट अथवा आफ्नो मान्यजनबाट आउँदछ। ती आएका कुराहरूलाई सकारात्मक रूपले लिई आफ्ना गल्तीहरूलाई स्वीकार्ने व्यक्ति चाहिँ पूर्ण रूपले आशिषित व्यक्ति हो भनेर हामीलाई बताउँदछ। र तपाईँ के चाहनुहुन्छ? तपाईँ कस्तो व्यक्ति बन्न चाहनुहुन्छ? भजन संग्रह 141:5 पदले भन्छ, धर्मी मानिसले मलाई हिर्काउन् त्यो त मेरो निम्ति दया हुनेछ, तिनले मलाई हप्काउन् त्यो त मेरो शिरको निम्ति तेल हुनेछ, मेरो शिरले त्यो इन्कार गर्ने छैन तापनि मेरो प्रार्थना सधैँ कुकर्मीहरूका विरुद्धमा हुन्छ भनेर उल्लेख गरेको छ। अर्थात् जो परमेश्वरको भय मान्ने व्यक्तिहरू छ उनीहरू ज्ञानी हुन् र उनीहरूको हक ढुक्काईमा असल बुद्धि र प्रकाश हुन्छ, जसले जीवनलाई सही मार्गतिर डोर्याउने काम गर्दछ। यही कारणले गर्दा यस खण्डले हामीलाई यसरी बताउँछ। त्यसकारणले गर्दा हामीलाई कसैले सुधार गर्दैछ भने त्यो सुधारलाई चाहिँ हामीले कहिले पनि इन्कार गर्नु हुँदैन। श्रोता, हितोपदेश 25:12 भन्छ, सुनको कुण्डल वा निखुर सुनको गहना झैं बुद्धिमान मानिसको हप्की हुन्छ। बुद्धिमान मानिस त्यो हो जसले परमप्रभुको भय मान्छ। बुद्धिमान मानिस त्यो हो जसले घिनलाग्दा कुराहरूको उसले विरोध गर्दछ। श्रोता, तपाईँ बुद्धि प्राप्त गर्न चाहनुहुन्छ भने परमेश्वरको भय मान्ने गर्नुहोस्। उपदेश 7:5 पनि यसरी भन्दछ, बुद्धिमान मानिसको हप्काईलाई ध्यान दिनु मूर्खहरूको संगति सुन्नु भन्दा अझ असल हो भनेर भन्यो। अर्थात जो धर्मी छ, जो असल छ, जो परमेश्वरको आज्ञा पालन गर्छ, त्यो व्यक्ति चाहिँ बुद्धिमान हो र उसको कुरा हामीले सुन्नुपर्छ, उसकोसँग हामीले सल्लाह लिनुपर्छ, किनभने उसले आफ्नो अनुभवबाट हामीलाई सिकाइरहेको हुन्छ। आदरणीय श्रोता, 21 पनि त्यसरी नै भनिएको छ, हितोपदेश 13:21, पापीहरूलाई दुर्भाग्य लखर्छ तर धर्मीको इनाम चाहिँ समुन्नति हो भनिएको छ। यो हितोपदेश भरिको एकमात्र आधारभूत विषय वस्तु हो, सामान्य सिद्धान्तको हो र यो पुरै पुरानो नियममा चित्रण गरिएको छ। यसैले धार्मिकताले ईश्वरीय आशिष ल्याउँछ र दुष्टताले ईश्वरीय श्राप ल्याउँछ भनेर हामीले सदैव होसियार हुनुपर्दछ। श्रोता, 2 Samuel 3:39 लेखिएको छ, म अभिषिक्त राजा भए तापनि सरुयाका यी निर्दयी छोराहरूका सामुन्ने म कमजोर छु र शक्तिहीन भएको छु। तिनीहरू मेरो निम्ति अति नै बलिया भए, परमप्रभुले दुष्ट काम गर्नेहरूलाई त्यस योग्यको प्रतिफल दिनुभएको सुनेको छ। यो भनाइ हो राजा दाउदको, जसले चाहिँ आफ्ना मानिसहरूलाई सही बाटो हिँडाउनबाट उनी चुके। अझै भन्नु पर्दा उनी प्रति आज्ञाकारी भएनन् यी सरुयाका छोराहरू, परिणाम स्वरूप उनीहरू मारिएको हामी पाउँदछौ। त्यसै गरी यर्मिया 40:3 भन्छ, अब उहाँले यो सर्वनाश ल्याउनु भयो र आफूले भन्नु भए झैं उहाँले गर्नुभयो, यी सबै भए किनकि तिनीहरूले परमप्रभुको विरुद्धमा पाप गर्यो र उहाँको आज्ञा पालन गरेन। सृष्टिकर्ता परमेश्वरको आज्ञा पालन नगर्नु र पाप गर्नु चाहिँ मूर्खता हो। जो सृष्टिकर्ता परमेश्वरको विरुद्धमा बागी हुन्छ त्यो व्यक्तिलाई बुद्धिमान भनेर भन्न सकिँदैन। श्रोता, हामीले अझै हेर्दै जाने यर्मिया 50:7 लेखेको छ, तिनीहरूलाई भेट्टाउनेहरूले तिनीहरूलाई खाइहाले, तिनीहरूका शत्रुहरूले भने हामी दोषी छैनौ किनकि तिनीहरूले तिनीहरूकै खर्क साँचो खर्क परमप्रभु तिनीहरूका पिता पुर्खाका आशा परमप्रभु परमेश्वरको विरुद्धमा पाप गरे हुनुहुन्छ। जब हामीले पाप गर्छौ, जब मानिसले पाप गर्छ, त्यसपछि शत्रुहरूले हामीलाई टिपेर आफ्नो पेट भर्ने काम गर्दछन्। यहाँ हामी थुप्रै कुराहरू हेर्न सक्दछौ। इजिकेल 14:13 भन्छ, ए मानिसको छोरो, यदि कुनै देशले विश्वासघात गरेर मेरो विरुद्धमा पाप गर्छ र त्यसको विरुद्धमा आफ्नो हात पसारेर त्यसको खाद्य भण्डार म नाश गरिदिउला र त्यहाँ अनिकाल ल्याउला र मानिस र पशु दुवैलाई म नाश गरिदिउला। यहाँ हामी देख्छौ, यदि मानिसले विश्वासघात गरेर परमेश्वरको आज्ञा पालन गरेन भने देशमा ठूलो हत्या हिंसा संकट आउन सक्ने कुरा चाहिँ यहाँ बताइएको हामी देख्न सक्दछौ। यर्मिया 40:3 भन्छ, अब उहाँले सो सर्वनाश ल्याउनु भयो र आफूले भन्नुभयो झैं उहाँले गर्नुभयो, यी सबै भए किनकि तिमीहरूले परमप्रभुको विरुद्धमा पाप गर्यो र उहाँको आज्ञा पालन गरेनौ। आदरणीय श्रोता, त्यसै गरी इजिकेल 18:4 भन्छ, किनकि हरेक जीवित प्राण मेरै हो, बुवा र छोरा दुवै एकै जस्तै मेरा हुन, जुन प्राणले पाप गर्छ त्यही मर्छ। श्रोता, पाप गर्ने मानिस अल्पायुको हुन्छ। पाप गर्ने मानिस कहिले पनि स्वर्गमा बस्न पाउँदैन, पाप गर्ने मानिस कहिले पनि मानिसको समुदायमा बस्न पाउँदैन भन्ने कुरा यसबाट पछ्याइएको अथवा हामीलाई प्रष्टाइएको थाहा गर्न सक्दछौ। त आदरणीय श्रोता, के तपाईँले आफूले आफूलाई यी कुराहरूद्वारा ज्ञान प्राप्त गरेर परमेश्वरको निम्ति आफ्नो अगाडि आफूलाई धर्मी ठहराउने कुनै काम गरिराख्नु भएको छ? यदि छैन भने तपाईँले आजबाटै शुरूआत गर्नुहोस्। प्रिय श्रोता, म थप कुराकानी अगाडि बढाउन चाहन्छु। भजन संग्रह 32:10 भन्छ, दुष्टहरूले धेरै कष्ट भोग्नु पर्छ तर परमप्रभु भरोसा राख्नेहरूलाई भने अचुक कृपाले घेर्नेछ भनेर लेखिएको छ। तपाईँ के परमप्रभुबाट सहायता प्राप्त गर्न चाहनुहुन्छ वा उहाँको कृपा प्राप्त गर्न चाहनुहुन्छ? उसो भए तपाईँले परमप्रभु परमेश्वरमा भरोसा राख्नुहोस् र आफ्नो दुष्टतालाई छोड्नु पर्दछ र नराम्रो विचारलाई हामीले त्याग्नु पर्दछ। भजन सङ्ग्रह 25:13 भन्छ, त्यसले सुख चैनमा आफ्नो दिन बिताउनेछ र त्यसका सन्तानले देशमा अधिकार जमाउनेछन्। कसका? जो साँच्चीकै परमप्रभुको भय मान्छ र उहाँसँग एक भएर रहन्छ। हामीले अझै हेर्दै जाने हो भनेदेखि 12 पददेखि नै लेखिएको छ, परमप्रभुको डर मान्ने मानिस को छ? त्यो हिँड्नुपर्ने बाटो परमप्रभुले त्यसलाई सिकाउनु हुनेछ। त्यसले सुख चैनमा आफ्नो दिन बिताउनेछ र त्यसका सन्तानले देशमा अधिकार गर्नेछन्, अधिकार जमाउनेछन्। परमप्रभुको भय मान्ने 14 पदमा परमप्रभुको भय मान्नेहरूसँग उहाँको घनिष्ठता रहन्छ र उहाँले तिनीहरूलाई आफ्नो करार बताइदिनुहुन्छ। मेरा आँखा र सधैँ परमप्रभुतिर नै छन् किनकि उहाँले मात्र मेरो खुट्टाका पासोहरूबाट छुटाइदिनुहुन्छ भनेर उल्लेख गरिएको छ। यसको अर्थ यो अनुभव दाऊद राजाको हो। उनी परमेश्वरसँग डराउने मानिस हुन् अनि उनी वास्तवमा इसरायलको दोस्रो राजा पनि हुन् र उनले परमेश्वरको डर माने, उनले परमेश्वरलाई खुसी पार्ने कामहरू गरे। परिणाम स्वरूप के भयो? परिणाम स्वरूप उनले परमप्रभुको भय सिके र उनको सम्बन्ध परमेश्वरसँग यति घनिष्ठ भयो कि परमेश्वरले दाऊदलाई भन्नुभयो, दाऊद मेरो हृदयको मानिस हो। श्रोता, के तपाईँ पनि अब परमेश्वरमा आफ्नो घनिष्ठता बढाउन चाहनुहुन्छ? त्यसो भए उहाँको भय मान्नु पर्यो, उहाँको डर र त्रासमा हामीले जीवन बिताउनु पर्यो। त्यसपछि हामीले हितोपदेश 13:25 भने चाहिँ पेटभरि मस्तीसँग हामीले खान पाउँछौ। के भौतिक खानेकुरा लगायत आत्मिक कुराहरू, आशिषहरू र हाम्रा उन्नति र प्रगतिका कुराहरू, हाम्रा मान प्रतिष्ठाका कुराहरू हामीले प्रशस्त मात्रा पाउँछौ। जुन दिनसम्म हाम्रो हृदयमा परमप्रभु प्रति आदर छ र परमप्रभु प्रति भय छ, त्यो दिनसम्म हाम्रो उन्नति प्रगति र पद र प्रतिष्ठा बढ्दै जान्छ। तर जुन दिनदेखि हामीले परमप्रभु परमेश्वरमा आफ्नो विश्वासलाई त्यागेर हामीले नचाहिँदो कामहरू गर्न थाल्छौं अथवा भनौं दुष्टताको बाटो लाग्छौं, तब हाम्रो सारा वैभव र गौरव पनि एकपछि अर्को गर्दै हट्दै जान्छ। त्यसकारण तपाईँ के चाहनुहुन्छ? तपाईँ एउटा धनी व्यक्ति झैं, ज्ञानी व्यक्ति झैं जिउन चाहनुहुन्छ? त्यसो भए सृष्टिकर्ता परमेश्वरको आज्ञाहरू मान्नुहोस्, तपाईँ धर्मी बन्नुहोस्, त्यसपछि यी सब कुराहरू तपाईँको जीवनमा तपाईँले प्राप्त गर्नुहुन्छ। हितोपदेश 10:3 भन्दछ, परम प्रभुले धर्मीलाई भोकै रहन दिनुहुन्न तर उहाँले दुष्टको लालसालाई पनि विफल पार्नुहुन्छ। तपाईँको हरेक योजना र हरेक कुराहरूको निम्ति परमेश्वरमा भरोसा राख्नुहोस् र तपाईँ जब उहाँप्रति आज्ञाकारी हुनुहुन्छ तपाईँ धर्मी बन्नुहुन्छ। जब तपाईँ धर्मी बन्नुहुन्छ त्यसपछि मती 6:33 भने चाहिँ सबै कुराहरू तपाईँको लागि थपिन्छ, सबै थोकहरू तपाईँलाई पछ्याउन थाल्छ, तपाईँलाई कुनै कुराको अभाव हुँदैन, तपाईँ जस्तो सुकै अन्धकारमय बाटो भएर हिँड्नु परे तापनि तपाईँ सहजै हिँड्न सक्नुहुन्छ। यो आशिष र यो अनुग्रहहरू तपाईँको निम्ति छन् र तपाईँको निम्ति परमेश्वरको वचनले पर्खिराख्नु भएको छ। अब यदि तपाईँ यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने अब सुनेर मात्र तपाईँ धर्मी बन्नुहुन्न, तर अब तपाईँ पवित्र धर्मशास्त्र बाइबललाई पक्रनुहोस् र त्यसभित्र भएका कुराहरूलाई अध्ययन गर्नुहोस् र आफ्नो जीवनमा पालन गर्नुहोस्। साथसाथै तपाईँले येशु ख्रिस्टलाई पनि विश्वास गर्नुहोस्, तब तपाईँ धर्मी बन्नुहुन्छ र त्यसपछि हितोपदेश 10:3 भने चाहिँ तपाईँलाई भोकै रहन उहाँले दिनुहुने छैन, उहाँले तपाईँको दिनदिनको भोजन जुटाउने र प्रबन्ध गर्ने काम उहाँ गर्नुहुन्छ, किनभने सृष्टिकर्ता परमेश्वर यहोवा इरे जुटाउनु हुने परमेश्वर हुनुहुन्छ। तर त्यसको विरुद्धमा तपाईँ दुष्कर्ममाथि दुष्कर्म थप्नुहुन्छ भने उहाँले तपाईँका हरेक असल र खराब दुवै योजनाहरूलाई विफल पार्नुहुन्छ र तपाईँलाई कुनै पनि प्रकारको दुष्कर्मको निम्ति तपाईँको कुनै पनि प्रकारको सहायता उहाँले दिनुहुने छैन। आदरणीय श्रोता, यसकारणले गर्दा आज म तपाईँलाई आग्रह गर्न चाहन्छु, सृष्टिकर्ता परमेश्वर प्रति आफ्नो भय राख्नुहोस्, आदर राख्नुहोस् र खराब काम नगर्नुहोस्, बरु ख्रिस्ट येशूलाई विश्वास गरेर आफ्नो जीवनको प्रभु र मुक्तिदाता विश्वास गर्नुहोस्। यसले तपाईँको जीवनका हरेक क्षेत्रहरूमा उन्नति र प्रगति ल्याउने काम गर्नेछ। आदरणीय श्रोता, यति बेला पनि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र आजको कुराकानी सुन्न तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम बाइबलको सान्दर्भिकता, गुड न्युज एफएम प्रणाली, पोस्ट बक्स नम्बर 25605 अनामनगर काठमाडौँ नेपाल। र हाम्रो इमेल jonathangiri2015@gmail.com मा पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। अवस्थ श्रोता, अब आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रका साथ प्रस्तोता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। अवस्था, जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: मानसिक समस्याबाट बच्ने उपायहरू
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
2: असल साथीहरूसँग मात्रै संगत गरौं
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं
2: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
1: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: हिमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ हिमाडोल ज्वेलर्स हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर
4: प्रोपाइटर सानु सापकोटा 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि
7: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस् हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ सेवाको लागि सम्पर्क
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड गल्कुपाका 29 थमेल काठमाडौँ
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ
7: फोन नम्बर 40225444
5: 40225444
1: अब सुन्नुहोस् पूरा समाचार
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
2: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
2: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
1: मध्यपान र धूम्रपान सेवन नगरौं
2: स्वस्थ रहौं सुखमय जीवन बिताऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सेवस राख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज प्रवासी सन्देश लिएर प्राविधिक मित्र सुजन र म प्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टा भरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौं र विशेष गरिकन प्रवासमा रहेका प्रियजनलाई सम्झने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। यो कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङले र तपाईँ हङकङ आसपास हुनुहुन्छ र सेवकाई पाइराख्नु भएको छैन, संगति पाइराख्नु भएको छैन भने चाहिँ आराधना नेपाली मण्डली हङकङलाई तपाईँले सम्झन सक्नुहुनेछ। र कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा तपाईँ प्रवासमा हुनुहुन्छ होला, आफ्नो सुन्दर देश नेपालमा रहेका आफन्तहरूलाई सम्झन चाहनुहुन्छ अथवा प्रवासमा तपाईँका आफन्त हुनुहुन्छ उहाँहरूलाई सम्झन चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ र हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646 9800244646। हजुर, तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट हो।

साथी अर्थपूर्ण संगीत पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र तपाईँ देखेर सुन्दै हुनुहुन्छ कार्यक्रम गुड न्यूज प्रवासी सन्देश र प्रवासमा रहेका प्रियजनहरूलाई सम्झने कार्यक्रम गुड न्यूज प्रवासी सन्देश र तपाईँ हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ र तपाईँले हामीलाई साथ दिन सक्नुहुन्छ र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश तपाईँले मेरो आफ्नै कार्यक्रम र यो कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङले र तपाईँ सेवकाईमा अथवा कामको सिलसिलामा अथवा कुनै पनि कामको पढ़ाईको जेको सिलसिलामा हङकङमा हुनुहुन्छ भने चाहिँ तपाईँले सेवकाई पाइराख्नु भएको छैन, संगति पाइराख्नु भएको छैन भने चाहिँ तपाईँ आराधना नेपाली मण्डली हङकङसँग जोडिन सक्नुहुन्छ र तपाईँले सेवकाईमा सामेल पनि हुन सक्नुहुनेछ र हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। प्रवासमा रहेका प्रियजनहरूलाई सम्झन सक्नुहुन्छ र आफ्नो देशमा रहेका प्रियजनहरूलाई पनि प्रवासमा रहेका प्रियजनहरूले सम्झन सक्नुहुनेछ। राम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 र फोन गरेर साथ दिन सक्नुहुन्छ। र एउटा घटना, धेरै वर्ष अगाडि मैले एउटा घटना हेरिरहेको थिएँ जुन युट्युबमा थियो। त्यो घटना चाहिँ यस्तो थियो कि एकजना नेपाली दिदी लामो समयदेखि प्रवासमा रहेर काम गर्नुभयो अनि उहाँको काम चाहिँ बच्चा हेर्ने नै थियो, तर एउटा यस्तो दृश्य देख्यो जुन दृश्यले चाहिँ मान्छेलाई धेरै भावुक बनायो। त्यो बच्चा लगभग दिदी 7-8 वर्ष विदेशमा बस्नुभयो, उहाँले त्यो बच्चाहरूलाई हुर्काउनु भयो, बढाउनु भयो, 7-8 वर्षको बनाउनु भयो अनि त्यतिखेर त एक प्रकारको सम्बन्ध बसिसकेको हुन्छ नि त, एट्याचमेन्ट हुन्छ होइन, काम गर्ने मान्छे होस् या जोसँग पनि। जब नि उहाँले बिदा मागेर जाने बेलामा चाहिँ उनीहरूले एयरपोर्टमा जुन छोड्न आएको थिए उनीहरूले छोड्नै सकेनन्, यति धेरै रोए उनीहरू, त्यो प्रेम, त्यो दुइटा बच्चा अनि उसलाई नजानु भनेर रोइरहेको अवस्था थियो होइन, अनि उसलाई पनि छोड्न मन लागेको थिएन, यति धेरै त्यो सम्बन्ध गाढा भइसकेको थियो क्या। प्रवासमा रहँदा पनि यता आफ्नो देशमा रहेका आफन्तहरूको त्यति नै माया छ, उता त्यति नै माया छ, त्यो दृश्य मैले देखिरहेको थिएँ। हतपत त्यस्तो सम्बन्ध मान्छेले बनाउन सक्दैन, हामी जहाँ जान्छौँ त्यहाँ एउटा राम्रो सम्बन्ध चाहिँ बनाउनुपर्छ जस्तो लाग्छ मलाई, एउटा ठाउँ बनाउनुपर्छ, सधैँ उनीहरूले मिस गरिराखुन् होइन, सम्झिराखुन् त्यो प्रवासमा होस् जहाँ होस्, त्यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुन्छ। र कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा हुनुहुन्छ तपाईँ, हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र अहिलेलाई पनि राख्न चाहन्छु अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।
1: आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा हुनुहुन्छ तपाई, सुनिराख्नु भएको छ भने हामीसँग जोडिन सक्नुहुन्छ र प्रवासमा रहेका आफ्ना प्रियजनहरूलाई तपाईँ सम्झन सक्नुहुन्छ, कुनै पनि गीत संगीत डेडिकेट गर्न सक्नुहुन्छ। त्यति मात्रै होइन, उहाँहरूलाई केही सन्देश पनि राख्न सक्नुहुनेछ र फोन गर्नुहोस्। फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। 4770754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ र हाम्रो वाट्सएप नम्बर रहेको छ 9893244। हजुर, तपाईँ हामीसँग जोडिन सक्नुहुनेछ र यो कार्यक्रमलाई प्रायोजन गरिएको छ आराधना नेपाली मण्डली हङकङले र हङकङ आराधना नेपाली मण्डलीसँग तपाईँ जोडिन सक्नुहुन्छ। तपाईँ हङकङमा हुनुहुन्छ र त्यहाँनिर विभिन्न कारणले त्यहाँ जानुभएको छ, सेवा सङ्गति पाउनु भएको छैन भने चाहिँ तपाईँ हङकङ आराधना मण्डलीसँग जोडिन सक्नुहुन्छ। यतिखेर पनि फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो,
2: हेलो, हजुर,
1: जय मसी। चन्द्रमायाजी आरामै हुनुहुन्छ?
2: हजुर सर, म आराम छु।
1: अनि हजुरको खाजा भयो?
2: खाजा भइसक्यो सर।
1: ल हजुर, भन्नुहोस् यतिखेर कसलाई हजुर सम्झन चाहनुहुन्छ र सन्देश र एउटा मिठो गीत रोज्न सक्नुहुन्छ उहाँहरूको लागि?
2: मैले एउटा मिठो गीत रोजेको छु सर, सन्देश। त्यही मिठो गीत सम्पूर्ण जो जति प्रवासमा हुनुहुन्छ, नेपाली दाजुभाइ दिदी बहिनी आमा बुबा जति पनि परदेशमा हुनुहुन्छ, हरेक सम्पूर्णलाई धेरै धेरै सम्झना माया भन्न चाहन्छु। अनि हामी चाहिँ तपाईँहरूको निम्ति धेरै प्रार्थना गरिराखेको छौँ। हाम्रो व्यक्तिगत बाटामा पनि हामी सधैँ सम्झन्छौँ, अनि हाम्रो मण्डलीबाट पनि हामी हामीले उपवास सङ्गतिमा पनि हाम्रो डाँडाको प्रार्थनामा पनि हामी जहिले हाम्रो परवासी मारले सम्पूर्ण हामी सम्झिन्छ है, हामी चाहिँ धेरै सम्झिन्छौँ, प्रार्थना गर्छौँ। तपाईँहरू पनि प्रार्थना गर्नुहोला, अनि तपाईँहरूको त्यो ठाउँमा के छ कस्तो छ त्यहाँको हल्का पनि फोनै गर्नु न है सर, कसैले पनि।
1: हजुर हजुर,
2: आफ्नो परिवारहरूसँग त सधैँ कुराकानी भइरहेको छ, अहिले त बसेर के खाएको छ, के गरेको छ, के काम गरेको छ सबै देख्नु पाउने, यहाँको पनि देख्नु पाउँछ, तर पनि हामीलाई पनि सुनाउने है, त्यो जति सुनिरहनु भएको छ। अनि परदेशमा रहनेहरूले अनि विदेशको हाल खबर के कस्तो छ भनेर हामीलाई सुनाउनु भयो भने चाहिँ है, हाम्रो परिवारसँग त हामी सबै कुराकानी भयो, कसैले पनि फोन गर्नुहुन्न त कहिले पनि
1: हो नि, किन होला है?
2: त्यही त, यो कार्यक्रम यस्तो कार्यक्रम छ, अहिले त यस्तो भएर होला कि सर, हाम्रो परिवारसँग सधैँ कुराकानी
1: भइरहेको छ, त्यही भएर पनि हुन सक्छ, केही छैन। तपाईँले सम्झिनुहुन्छ, कसैले सम्झिराख्नु भएको छ, पक्कै पनि अब चाहिँ फोन गर्नुहुन्छ होला।
2: अनि मेरो छोराहरूलाई सम्झिन चाहन्छु, अनि हाम्रो पुणे एफएममा फोन गर्ने हाम्रो दिदी बहिनीहरूको छोरा छोरीहरू पनि कति धेरैजना हुनुहुन्छ, हाम्रो अघिल्लो काठाईको छोरीहरू दुईजना हुनुहुन्छ, उहाँहरूलाई पनि सम्झिन चाहन्छु। हाम्रो पम्पा गोपाली दिदीको छोरी ज्वाइलाई, अनि हाम्रो दुर्गा बस्ने दिदीको छोरीलाई, अनि हाम्रो हरिबोल बुढा थोकी दाईले नि फोन गर्नुहुन्छ, उहाँको छोरा बुहारीलाई सम्झिरहनुहुन्छ, उहाँलाई पनि जो जति हुनुहुन्छ नाम लिएर साथ दिने छैन है, म आफ्नै भाइ अनि भाइको छोरी कति धेरैजना मेरो घर परिवारबाटै धेरैजना हुनुहुन्छ, अनि मेरो मण्डली परिवारबाट पनि कति धेरैजना हुनुहुन्छ पर्दैमा, सम्पूर्णलाई नछुट्याकन यो मिठो गीत सुनाउन चाहन्छु सर। अनि हजुरको म्यामलाई पनि है, मलाई नाम
1: धेरै धेरै धन्यवाद हजुर साथ।
2: अनि हाम्रो साधन नौपाली सरलाई पनि सम्झिन चाहन्छु है सर।
1: हजुर हजुर, धन्यवाद, तपाईँले सम्झिनु भयो, धेरै धेरै धन्यवाद, अहिलेलाई छुटौँ।
2: हुन्छ हजुर, धन्यवाद।
1: जय मसी। चन्द्रमाया मगरजी हुनुहुन्थ्यो, कति मिठो कुरा बताउनु भयो। हामीले त सम्झिन्छौँ तर प्रवासमा रहेकाहरूले पनि सम्झिनुहोस् न भन्दै हुनुहुन्थ्यो हो नि। सम्झन सक्नुहुन्छ, प्रवासमा पनि धेरैले सुन्नुहुन्छ हाम्रो कार्यक्रम र हामीलाई। रुथ मगरातीजीले पनि फोन गरिराख्नुहुन्छ, सरस्वती नेपालीजीले पनि गर्नुहुन्छ र सायद आज व्यस्त हुनुभयो होला, केही छैन। तपाईँ जहाँ हुनुहुन्छ हाम्रो कार्यक्रम सुनिराख्नु भएको छ भने वाट्सएपबाट तपाईँ जोडिन सक्नुहुन्छ, फोन गर्नुहोला भनेर चाहन्छु। र अहिलेलाई चाहिँ भने हाम्रो चन्द्रमाया मगरजीले निकै नै मिठो गीत आफ्ना प्रियजनहरूको लागि जो प्रवासमा हुनुहुन्छ।

0: यतिखेर भने फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी सर।
0: जय मसी पम्फाजी, आरामै हुनुहुन्छ?
1: म एकदमै आरामै। हजुर सर, कस्तो हुनुहुन्छ?
0: म पनि एकदमै ठिकठाक छु, राम्रो छु। तर हाम्रो पम्फा दिदी चाहिँ बिरामी हुनुहुन्छ, उहाँलाई प्रार्थना गरिदिनु होला भन्न चाहन्छु। तपाईँको मितिनीजी बिरामी हुनुहुन्छ, एकदम
1: गरिरहेछु सर उहाँको लागि। अस्ति मैले सुनेको थिएँ, गरिरहेछु।
0: प्रार्थना गरिदिनु होला, सबैलाई म अनुरोध गर्न चाहन्छु। ल भन्नुहोस्, प्रवासमा रहेको हजुर कसलाई सम्झन चाहनुहुन्छ यतिखेर?
1: म त यो मंगलबार हो भने थाहै थिएन नि, अस्ति चन्द्रमा बहिनीले भन्दै हुनुहुन्थ्यो, अनि अम्बिका मर्जनले नि अब नेपाल के अरे विदेशमा गएको परदेशीहरूलाई सम्झिनै नपाउने भयो भनेर भने, होइन दिदी मंगलबार राख्नु भएको भन्नुभएको थियो, म त अहिले यहाँ पाहुनाहरू हुनुहुन्छ र यो मौका दिनुभएको लागि फेरि परमेश्वरलाई धन्यवाद, हजुरलाई नि। अनि मेरो रश्मिला बहिनीको छोरा रकी डङ्गोललाई सम्झिन चाहन्छु, अनि साइली बहिनीको छोरी सरिष्मा डङ्गोललाई म सम्झिन चाहन्छु, अनि चन्द्रमाया बहिनीको दुवै छोरालाई म सम्झिन चाहन्छु, अनि हरिबल बुढा थोकी उहाँको छोरा बुहारी जो जतिजना हुनुहुन्छ उहाँलाई पनि म सम्झिन चाहन्छु, अनि मेरो छोरी जाईलाई पनि म सम्झिन चाहन्छु, अनि आज यहाँ पाहुनाहरू आउनु भएको छ विदेशबाट, अमेरिका खै कुन कुन ठाउँबाट, उहाँहरू टिमलाई पनि म सम्झिन चाहन्छु, अनि विशेष गरी हजुरको मिसलाई पनि सम्झिन म चाहन्छु, अनि जतिजना हुन्छ, अनि कुवेतबाट फोन गर्ने रुचिज्यूलाई नि म सम्झिन चाहन्छु, अनि सीता नेपालीज्यूलाई नि म सम्झिन चाहन्छु उहाँ विदेशमा, अरू नैना थापाज्यूको श्रीमान उहाँलाई पनि म सम्झिन चाहन्छु, अनि जो जतिजना हुनुहुन्छ प्रत्येक मण्डलीको विश्वासीको छोराछोरीहरू उहाँहरू सम्पूर्णलाई म नछुटाइकन सम्झिन चाहन्छु सर।
0: हजुर, धेरै धेरै धन्यवाद हजुर पम्फाजी, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं।
1: हुन्छ सर,
0: जयमसी। हजुर, गीत चाहिँ कुन रोज्नु भएको छ हजुरले?
1: ए, रोजेकै छैन नि सर, म हारेको बेला, म लडेको बेला, सहारा खोज्दै हिँडेको बेला म त्यो गीत सुनाउन चाहन्छु सम्पूर्णलाई, जति मैले नाम लिएको छु उहाँहरू सम्पूर्णलाई, र अनि हामी यहाँ नेपालमा बसेर जो जतिजना सुन्दै हुनुहुन्छ अनि सम्पूर्णलाई म सुनाउन चाहन्छु, हाम्रो अहिले यहाँ आइरहने हुने पाहुनाहरूलाई पनि म सुनाउन चाहन्छु त्यो गीत सर।
0: हजुर, धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं।
1: हुन्छ सर, जय मसी।
0: जय मसी पम्फा गोपालीजी हुनुहुन्थ्यो, हामीसँग चितलाङबाट जोडिनु भएको थियो, र निकै नै मिठो गीत, म हारेको बेला म लडेको बेला।

0: निकै अर्थपूर्ण संगीतको साथ थियो हाम्रो पम्फा गोपालजीको रोजाईमा भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: जय मसी सर। हजुर
2: जय मसी। हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म अहिले माइती देवीदेखि। जय मानन्द।
2: ए जय मानन्दजी, कस्तो हुनुहुन्छ?
1: हजुरसँग नयाँ श्रोता जोड्नु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद।
2: हजुरलाई पनि धेरै धेरै धन्यवाद, यति माया गरेर हामीलाई फोन गर्नुभयो, खुसी लाग्यो हजुर। यतिखेर कसलाई सम्झन चाहनुहुन्छ हजुर? प्रवास
1: हाम्रो गुन्द्रुक एकम परिवार सम्पूर्ण, म्याडम हाम्रो पूर्णिमा म्याम, अनि हाम्रो ज्ञानु म्याम, अनि हाम्रो सुनिल सर, सुजन सर, अनि हजुरलाई
2: धन्यवाद
1: अनि सम्झन चाहन्छु। अनि हाम्रो मण्डली परिवार सम्पूर्ण, मण्डली परिवार, मेरो घर परिवार सम्पूर्णलाई म सुन्न चाहन्छु। मैले मित्र सरलाई भनिसकेको छु भजन गीतको 664
2: सुनाउन चाहनुहुन्छ। धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ, धन्यवाद। जय मसी। र श्रोता, कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा तपाईँ हुनुहुन्छ, आफ्ना प्रियजनलाई सम्झन सक्नुहुन्छ। तपाईँ नेपालमै हुनुहुन्छ अथवा नेपालको कुनै पनि क्षेत्रमा भागमा तपाईँको आफन्तहरू हुनुहुन्छ भने पनि सम्झन सक्नुहुन्छ, केही छैन। सम्झनुपर्छ, हामीले आफन्तहरूलाई सम्झिने कार्यक्रम नै हो कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। र यतिखेर भने यो अर्थपूर्ण संगीतको साथ हाम्रो श्रोताको रोजाईमा

0: यस कार्यक्रमलाई प्रायोजन गरेको छ आराधना नेपाली मण्डली हङकङ।
1: आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज प्रवासी सन्देश हुनुहुन्छ र कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा आफ्ना प्रियजनलाई मिठो सन्देश र कुनै पनि तपाईँलाई मनपर्ने गीत पनि तपाईँले पोस्ट गर्न सक्नुहुनेछ अथवा डेडिकेट गर्न सक्नुहुनेछ र फोन गर्नुहोस्। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु र प्रवासमा रहेका प्रियजनलाई सम्झने एकमात्र कार्यक्रम गुड न्यूज प्रवासी सन्देश। र अब अर्को घटना म जोड्न चाहन्छु। अघि एउटा घटना बताए जुन घटना मलाई एकदमै मनपर्छ प्रवासी सन्देशको बारेमा भन्नुपर्दा, एकजना जापानको घटना हो यो चाहिँ, धेरै वर्ष अगाडि यो पनि मैले एयरपोर्टमा देखेको दृश्य हो। यो दृश्य म कहिले पनि बिर्सन सक्दिनँ मेरो जीवनमा। अनि श्रीमान श्रीमती चाहिँ अब त्यस्तै भयो, 3 वर्षको बच्चालाई छोडेर उहाँहरू जापान जानुपर्ने भयो श्रीमान श्रीमती। अनि उहाँहरू लगभग 5-6 वर्षपछि फर्किनुभयो, हजुरआमालाई छोडेर जानु भएको थियो। अनि श्रीमान र श्रीमतीले यसरी सोच्नुभयो, 6 वर्ष पछाडि नेपाल फर्केर आउनुभयो, सायद छोरी त लगभग अब छोरी 3 वर्षको हुँदा उहाँहरू जानुभएको आमालाई छोडेर, होइन 6 वर्षपछि फर्केर आउँदा त 6, 7, 8, 9 वर्षको भइसकेकी थिइन् छोरी। अनि मम्मीले यस्तो सोच्नु भएछ, जब म छोरीलाई भेट्छु मलाई लाग्छ छोरीले मलाई अंगालो हालेर आमा भन्छिन्। तर जस्तो उहाँले सोच्नु भएको थियो त्यो चाहिँ भएन क्या। अनि आमा भन्यो, सक्यो, हजुरआमासँगै ऊ जोडिन गइन्। यहाँ एउटा कुरा के छ भने, जुन समय उसले आमाको, अब यो फेरि मैले नराम्रो भन्न खोजेको होइन, अब हामी नेपालीलाई रहर होइन, बाध्य छ हामी परदेशिनु, साना साना बच्चालाई छोडेर कयौं आमाहरू जानुहुन्छ, तर हजुरआमाले यति धेरै माया दिनुभयो त, आमा खोज्ने बेलामा पनि हजुरआमा हुनुहुन्थ्यो, आमाको स्पर्श सबै उहाँले पाउनुभयो, आमाको माया नै हजुरआमाले पूरा गरेको कारणले उसले जहिले पनि आमा हजुरआमालाई नै भन्नुभयो क्या। अनि त्यो दृश्य, अनि उहाँले भन्दै हुनुहुन्थ्यो, म त यस्तो सोचेको थिएँ मेरो छोरी मलाई निकै बेर अंगालो मारेर रुन्छिन् होला भनेको सोचेको थिएँ, तर भने जस्तो भएन भनेर उहाँले आँखाभरि आँसु पार्दै हुनुहुन्थ्यो। छोरी त छोरी नै हो, उहाँले जन्म दिएकै हो, तर जतिखेर उहाँलाई आमा चाहिन्थ्यो बाबा चाहिन्थ्यो त्यतिखेर चाहिँ सबै कुरा हजुरआमाले पूरा गर्नुभयो नि त। अनि धेरै माया चाहिँ सोधिँदै थियो त्यहाँ, आमाको जापानबाट फर्केर आउने आमाको माया बढी लाग्छ कि हजुरआमाको भन्दा, मलाई त हजुरआमाको माया लाग्छ उहाँले भन्दै हुनुहुन्थ्यो। अब यो घटनाले के सिकायो त्यो मलाई अब थाहा छैन, हामी आफैलाई थाहा छ। एउटा भनाइ छ नि, जहाँ तिम्रो धन हुन्छ त्यहाँ तिम्रो मन हुन्छ। सायद हजुरआमाले धेरै माया दिनुभयो, आमाले, आमा त्यही बच्चाको लागि त कमाउनु गएको हो नि त, होइन। यस्ता कयौं घटनाहरू छन् भरिसके बच्चालाई चाहिँ, जतिखेर आमा चाहिन्छ जतिखेर बाबा चाहिन्छ त्यतिखेर तपाईँ भइदिनुहोस् भन्न चाहन्छु हो। दुवैजना चाहिँ नजानुहोस्, एकजनाले बच्चा सम्हाल्नुपर्छ आमा होस् या बुवाले। दुवैजना नभएपछि त जतिखेर बाबा आमा भन्दै उनीहरू खोज्ने बेला हुन्छ नि, त्यतिखेर बाबामा नपाउँदाखेरि निकै गाह्रो हुन्छ, किनभने त्यो बच्चाले अरूको बाबा आमा हेरिरहेको हुन्छ, तर मेरो बाबा आमा। अनि उहाँलाई कतिलाई भन्छन् क्या, कतिको ड्याडी मम्मी स्कुलमा लिन आउनुहुन्छ, तर मेरो ड्याडी मम्मी कहिले आउनु भएन, उहाँहरू विदेशमा हुनुहुन्छ। तर यसलाई नकारात्मक पनि हामीले लिनु हुँदैन, हाम्रै लागि छोराछोरीकै लागि त आमा बुवा सङ्घर्ष गर्न जानुभएको हो नि त प्रवासमा पनि, त्यो कुरालाई पनि सम्झिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। कार्यक्रम गुड न्यूज प्रवासी सन्देशमा हुनुहुन्छ तपाईँ, हामीसँग जोडिन सक्नुहुन्छ, अझै पनि हामीसँग समय छ र तपाईँले प्रवासमा रहेका प्रियजनलाई सम्झन सक्नुहुनेछ। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, अब भने लगभग समयले हामीलाई बिदा दिइसकेको छ। हामीलाई जो जतिले फोन गर्नुभयो धेरै धेरै धन्यवाद दिन चाहन्छु र प्रवासमा रहेका प्रियजनहरूको लागि एउटा मिठो सन्देश दिइसक्नु भएको छ। सबैले भन्न खोजेको कुरा एउटै हो, आफ्नो जन्मभूमि, आफ्नो परिवार र आफ्नो साथी संगी अनि त्यो मिठो गाउँ जहाँ हामी हुर्क्यौं बढ्यौं त्यो ठाउँलाई चाहिँ कहिले नबिर्सिनुहोला भन्ने एउटा सन्देश थियो सबैको। र हामी नेपाली रहेन, हामी बाध्यताले पढ़ाईको लागि र कामको लागि प्रवासमा छौ र आफूलाई एकदमै त्यहाँको देशको नियम कानूनमा रहेर अघि बढ़नुहोस् भन्न चाहन्छु। कतिचोटि हामी हाम्रो देश जस्तो सम्झिन्छौं तर हाम्रो देश जस्तो अरू देशमा हुन सक्दैन, किनभने अरू देशमा कानून नियमलाई पहिलो प्राथमिकता दिइन्छ र हाम्रो देशमा पनि अब नियमलाई कानूनलाई लागू गर्नको लागि कोशिश सबैले गर्नुपर्छ, गरिरहेका छौं। जब जहाँ सिस्टम हुन्छ त्यहाँ विकास पक्कै पनि हुन्छ र सिस्टम बनाएर मात्र भएन, हामी आफैले पनि लागू गर्नै पर्छ। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। जब मानिसहरू आज्ञाकारी हुन्छन् त्यहाँ परमेश्वरको आशिष पक्कै पनि हुन्छ। र यतिन्जेलसम्म जो जतिले फोन गरेर कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट म कुमार अब्राम बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक र जीवन।
2: जय मसी अनि नमस्कार। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका आदरणीय श्रोताज्यूहरूलाई कार्यक्रम पुस्तक र जीवनमा हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता एस्तर राईको तर्फबाट एक हप्तापछि पुनः यहाँहरूको माझमा म यसरी कार्यक्रमको मार्फत यहाँहरूसँग जोडिन पाउँदा असाध्यै खुसी छु। आशा गर्दछु यहाँहरू पनि खुसी हुनुहुन्छ होला भनेर। अहिले रुगाखोकी टाउको दुख्ने यो भाइरल जस्तै भइरहेको छ, त्यस कारणले गर्दा तातो पानी पिउन नभुल्नुहोस्, स्वस्थ खानेकुरा खान नभुल्नुहोस् र यो शरीरले सकेसम्म मिठो तर शरीरलाई हानि गर्ने कुराहरू मात्र खान खोज्दछ। तर हामी सकेसम्म शरीरलाई स्वस्थ खानेकुरा मात्रै दियौं भने, प्रशस्तै पानी पियौं भने हामी हाम्रो शरीरहरू स्वस्थ हुँदछ, हामी फिट हुँदछौ, हामी जहाँ पनि जान सक्दछौ, हामी परमेश्वरको महिमा जसरी पनि गर्न सक्दछौ। तर शरीरहरू अस्वस्थ भयो भने हामीले चाहेको जस्तो छाउमा जान सक्दैनौ, चाहेको जस्तो कुराहरू हामी गर्न सक्दैनौ। त्यसैले हाम्रो शरीर स्वस्थ हुने एकदमै आवश्यकता छ। र यति भन्दै आज भने हामी कार्यक्रमतिर नै अगाडि बढाउँ। कार्यक्रम पुस्तक र जीवनमा मैले गएको केही हप्तादेखि यहाँहरूलाई रेभरेन्ड डीआर थुलुङ, जसले पूर्वी नेपालको क्षेत्रमा त्यहाँ मण्डली स्थापना गर्न र परमेश्वरको राज्य विस्तार गर्नको लागि एकदमै प्रमुख भूमिका निर्वाह गर्नुभएको छ, उहाँको जीवन गवाही यहाँहरूको माझमा राख्दै आइरहेकी छु। उहाँको बाल्यकाल कसरी बित्यो र उहाँ मलाया गइसकिसकेपछि उहाँ परमेश्वरसँग इन्काउन्टर हुनुहुन्छ र उहाँलाई परमेश्वर के हो, यीशु ख्रिस्ट को हुनुहुन्छ, क्रिस्टियनिटी भनेको के हो, यी सबै कुरा थाहा नहुँदा नहुँदै पनि उहाँले परमेश्वरसँग धेरैचोटि परमेश्वरबाटको दर्शन देख्नुहुन्छ र उहाँलाई त्यो कुराले एकदमै पिरोल्छ। उहाँ एक लाउरी मात्र हुनुहुन्न तर उहाँले पेन्ट पनि गर्नुहुन्छ, उहाँ एउटा आर्टिस्ट हुनुहुन्छ र उहाँले बारम्बार परमेश्वरबाटको दर्शन देख्नुहुन्छ र जब आफूले देखेको दर्शन उहाँले आफ्नो साथीहरूलाई सुनाउनु हुँदछ, मानिसहरूले चाहिँ उहाँलाई डिप्रेसनमा गएर यस्तो भएको हो भन्ने कुराहरू भन्दछ, कसैले तिमी त पागल भयो कि क्या हो भन्ने जस्तो कुरा उहाँलाई प्रतिक्रिया दिँदछ। तर उहाँलाई के हो थाहा छैन, तर केही न केही के हो जस्तो चाहिँ सधैँ नै लागिरहन्थ्यो र उहाँ नेपाल फर्किनुहुन्छ। नेपाल फर्किसकेपछि आफ्नो जीवन गुजारा गर्नको लागि उहाँले धरानमा एउटा पेन्ट हाउस साइनबोर्डहरू बनाउने पसल खोलेर बस्नुहुन्छ। त्यो समयमा साइनबोर्ड एकदमै पपुलर थियो र धेरैजना मानिसहरूले साइनबोर्ड बनाउने गर्दथ्यो र उहाँ आफू एक आर्टिस्ट पनि हुनुभएको कारणले यो व्यवसाय उहाँले धरानमा चलाउँदै बस्नु भएको थियो भने, एक दिन चाहिँ उहाँको पसलमा एकजना लेडिज आउनुहुन्छ र उहाँले एउटा साइनबोर्ड छाप्नको लागि अनुरोध गर्नुहुन्छ र त्यो साइनबोर्डमा के लेख्ने भन्दाखेरि चाहिँ उहाँले एउटा सानो बुक थमाइदिनुहुन्छ, जुन पुस्तक चाहिँ नयाँ करारको पुस्तक हुँदछ र त्यहाँ यूहन्ना 8:12 म संसारको ज्योति हुँ, म पछि लाग्ने कोही अध्ययारोमा हिडुन गर्ने छैन तर त्यसले जीवनको ज्योति पाउनेछ भन्ने यो शब्द चाहिँ साइनबोर्डमा लेखिदिनुहोस् भनेर उहाँले अनुरोध गर्नुहुन्छ र उहाँले लेखिदिनुहुन्छ र रेभरेन्ड डीआर थुलुङले जसरी लेख्नुहुन्छ उहाँले आफ्नो काम बारम्बार कस्तो भयो भनेर पढिरहनु पर्दछ र उहाँले यसरी पढिरहँदाखेरि त्यो लेखिएको त्यो जुन वाक्य छ उहाँलाई अति नै मन परेको हुँदछ र कुनै समयमा उहाँ जो महिला हुनुहुन्छ उहाँले त्यो साइनबोर्डलाई लिएर जानुहुन्छ तर बाइबल चाहिँ त्यही पसलमै छोडेर जानुहुन्छ र केही समयमा उहाँले त्यस पुस्तकलाई पढ्ने अवसर पाउनुहुन्छ र त्यो पुस्तक पढिसकेपछि उहाँले खोजेको ईश्वर चाहिँ यहाँ हुनुहुन्छ भन्ने कुरा उहाँलाई थाहा हुन्छ र उहाँले यसरी नै सुसमाचार विभिन्न क्षेत्रमा गएर सुनाउन सुरुवात गर्नुहुन्छ र अहिलेसम्म यहाँहरूलाई मैले रेभरेन्ड डीआर थुलुङले कहाँ कहाँ कसरी सुसमाचार प्रचार गर्नुभयो भन्ने कुराको बारेमा बताउँदै आइरहेकी छु र उहाँलाई चर्च भनेको के हो, संगति कसरी गर्छ, यी सबै कुरा केही पनि थाहा हुँदैन। उहाँ दार्जिलिङमा जानुहुन्छ, दार्जिलिङमा गएपछि उहाँले कसरी क्रिश्चियनहरू संगति गर्ने रहेछ भन्ने कुरा सिकेर फेरि आफ्नो ठाउँ धरान फर्किनुहुन्छ र यसरी उहाँलाई कसैले पनि सुसमाचार नसुनाइकन, कसैले पनि तपाईँ क्रिश्चियन हुनुपर्छ नभनिकन, कहिले पनि मण्डली नदेखि उहाँ परमेश्वरमा विश्वास गर्न लाग्नुहुन्छ। आफू मात्र विश्वास गर्नुहुन्न तर उहाँको उद्देश्य भनेको धेरैजनालाई यो सुसमाचार सुनाउने उद्देश्य रहदछ। प्रिय श्रोताज्यूहरू, गएको श्रृंखलामा मैले यहीसम्म बताएको थिएँ भने आज हामी रेभरेन्ड डीआर थुलुङको जीवनको पहिलो बाइबल तालिम, यानि कि 3 महिने बाइबल तालिम कस्तो भयो

2025 सालमा सिल्कुक जेम्स र सामुएल जेम्ससँग डीआर पहिलो पल्ट काठमाडौँतिर लागे। महेन्द्र राजमार्ग बनिसकेको थिएन, तसर्थ यातायात चलेको थिएन। जोगबनीबाट कटिहरा, छपरा, गोरखपुर, मोतिहारी हुँदै रक्सौल आइपुगेपछि उनीहरू डंकन हस्पिटलमा पुगेर बास बसे। डंकन एउटा क्रिश्चियन मिशन हस्पिटल थियो। इंल्याण्ड र अरू देशबाट आएका मिशनरीहरूको पहलमा इण्डिया र नेपालको सीमामा पर्ने रक्सौल बजारमा यो हस्पिटल सन् 19 सालमा स्थापना भएको थियो। त्यहाँ डाक्टर स्टङ्क र डाक्टर सेन्डर लगायतका अन्य मिशनरीहरूसँग उनको भेट भयो। तिनीहरूले डीआरलाई पूर्व नेपालको पहिलो क्रिश्चियन भनेर खुब स्वागत गरे। हप्ता दिन बिताएर डीआर बिरगन्जबाट भैसे, बिम्फेदी, तामन, भन्ज्याङ, नागेर नौबिसी हुँदै काठमाडौँ पुगे। काठमाडौँ पुतली सडकको चर्चमा रेभरेन्ड सिसी चर्च थिए। त्यहाँ नेपालको पहिलो 3 महिने बाइबल स्कूल शुरू हुँदै थियो। उनले पनि बाइबल स्कूलमा भर्ना भएर सिक्ने विचार गरे, तर बप्तिस्मा नलिएकाहरूले भर्ना भई सिक्न पाइँदैनथ्यो। त्यति बेला नेपाली मूलका क्रिस्चियनहरू भेटाउन मुस्किल पर्दथ्यो। 20-30 जना जति दार्जीलिङ कालिम्पोङबाट आएका टिचर, नर्सहरू अनि गोर्खाका आप पिपल पोखरा तानसेन खोलिएका मिशन हस्पिटलमा काम गर्ने मिशनरीहरू मात्रै भेला भएर संगति गर्दा रहेछन्। डीआरको निम्ति बाइबल स्कूलमा सिकाउने जोन कुक र आइलिन जर्जसँग जेल कुक जेम्सलाई सिफारिस गरिदिन्। डीआरले बप्तिस्मा नलिएका भए पनि आफूले दर्शनबाट विश्वासी भएको कुरा बताउँदा सबै छक्कै परे। त्यसपछि उनलाई 3 महिने बाइबल तालिमको लागि भर्ना गरियो। त्यति बेला जिनको सहायतामा कोदारी राजमार्ग खनिँदै 12 बिसेसम्म ल्याइ पुर्याएको थियो। त्यतातिर पनि ओएमको बसमा चढेर साथीहरूसँग उनी प्रचार गर्न गयो। 2-3 घण्टाभित्र बस भरि लागेका सुसमाचार पुस्तिकाहरू बिक्री भयो। त्यस समयमा कसैलाई पनि नेपालभित्र बप्तिस्मा दिइँदैनथ्यो। विश्वास गरी प्रभुको सेवा गर्छु भनेर पक्का निश्चय गरेका नयाँ विश्वासीहरूलाई निकै जाँचेर मात्र इण्डियामा पुर्याएर बप्तिस्मा दिइन्थ्यो। डीआरले पास्टर रबर्ट कार्थकसँग बप्तिस्माको माग गरे, तर पास्टर रबर्टले पनि आफैले नदिएर इण्डिया जाने सल्लाह दिए। 3 महिने तालिम सकिएपछि जेलको दम्पतिसँग डीआर रक्सौल फर्किए। त्यहाँ ऋषिराम आचार्य परिवारले उनीहरूलाई सत्कार गरे। डंकन हस्पिटलमा चर्च भवन भए पनि पास्टर भने राखिएको थिएन। चर्चमा साइनबोर्ड पनि थिएन। त्यहाँ डीआरलाई आर्टिस्ट भएकोले 20 वटा साइनबोर्ड लेखी सिद्ध्याएमा मात्र बप्तिस्मा दिइनेछ भनेर शर्त राखियो। उनलाई जसरी भए पनि बप्तिस्मा लिनु थियो, त्यसैले उनले यो शर्त मंजूर गरे र 15 दिनमा 20 वटा साइनबोर्ड लेखी सिद्ध्याए। अब शर्त अनुसार डीआरलाई बप्तिस्माको प्रबन्ध मिलाइयो। विक्रम सम्बत 2025 वैशाख 15 गतेका दिन गोरखपुरबाट रेभरेन्ड मल्लिक आएर डीआरलाई बप्तिस्मा दिए। डीआरको साथमा सामुएल जेम्सले पनि बप्तिस्मा लिए। जब डीआर बप्तिस्मा लिएर पानीबाट बाहिर निस्के, उनले नेपाल देशमाथिको आकाश ऐना फुटे जस्तै झडाम झुरुम भएर फुटेको देखे। उनको मनमा प्रभुप्रतिको समर्पित इच्छा अझ प्रबल बन्यो। उनको मनमा कहिले धरान पुगौ र परमेश्वरको बारेमा प्रचार गरौं भन्ने भइरह्यो। भोलिपल्ट रेलमा चढेर उनीहरू घरतिर लागे। मुजफ्फरपुर आइपुग्दा त्यहाँ ठूलो आन्दोलन चर्किएको रहेछ। आन्दोलनकारीहरूले विदेशीहरूलाई पिट्दै रेलबाट निकाल्दै थिए। डीआर र जेलको विदेशी नागरिक भएको हुनाले उनीहरूलाई अप्ठ्यारो पर्यो। यसैले उनीहरू रेलको टोयलेट भित्रबाट चुकुल लगाएर बसे। सामुएल जेम्स साई भारतीय मूलको भएको हुनाले सुरक्षित रहे। उनले सबैको सामान सम्हालेर बसे। बल्ल बल्ल रेल पूर्णियाको कटिहार पुग्यो र दुवै टोयलेटबाट बाहिर निस्किए। 4 महिनासम्म डीआर क्याम्पको ड्यूटीमा गयल भएको थियो। रहल पहल रहेको ग्रेजुएटी पाउँछु कि भनेर अफिसमा पसे। होइन, यत्रो महिनासम्म कहाँ हरायो? लौ छिटो साइनबोर्डहरू र सेल्सहरू लेख भन्दै अफिसरले थुप्रिएको साइनबोर्डतिर औलायो। साँच्चै कति धेरै लेख्नुपर्ने साइनबोर्डहरू थुप्रिएको थियो। गयल हुँदाको तलब नपाए पनि नोकरी भने थामिएकै थियो। यही नै उनैको लागि ठूलो कुरा थियो। डीआरले ब्रिटिस क्याम्पको नोकरी गर्दै धरान वरिपरि सुसमाचार सुनाउने कार्य शुरू गरे। टेबल भरि साइनबोर्ड थुप्रो लागे पनि उनको हृदयमा भने दर्शनको बोझ पूरा गर्नु नै थियो। मौका पाउन साथ उनी क्याम्पभित्र रहेका मानिसहरू, हङकङबाट आएका फौजीहरूलाई र पेन्सन थाप्न आएकाहरूलाई ख्रिस्टको बलिदान र मुक्तिको बारेमा बताउँदथे। यसरी उनले सुसमाचार नसुनाएको क्याम्पको कुनै
डिपार्टमेन्ट बाँकी रहेन, तर कसैले पनि विश्वास भने गरेका थिएन न कि कसैले विरोध नै गरे। उनले पल्टनमा अफिसरहरूबाट कुनै प्रमोशन नै नपाए पनि यहाँ भने पल्टनका नम्बरी साथीहरूलाई र अफिसरहरूलाई सुसमाचार सुनाउने ठूलो मौकाको साथ सफलता पनि पाए। उनीहरू मध्ये गोर्खा मेजर तुल बहादुर राई, क्याप्टेन खर्ग बहादुर राई, लेफ्टिनेन्ट आइदन राई, लेफ्टिनेन्ट भैरवमणि राई, ब्रिटिश तहका अनररी बहादुर राई र सार्जेन्ट मेजर चन्द्र लिम्बु हुन्। डिआरको सुसमाचार प्रचार गर्ने शैली अचम्मको थियो। बेलुका जुन घरमा प्रचार गर्थे त्यस घरका मान्छेहरूले आँखा पनि चिम्म नगरिकन उनको कुराहरू सुन्थे। उनले बेला बेलामा टुक्का प्रसंग कथा हास्य घटलाग्दा कुराहरू गरेर मानिसहरूलाई आकर्षण गर्थे र रात बितेको पनि पत्तै हुँदैनथ्यो। मानिसहरूलाई राति नै सुसमाचार पछि ग्रहण गराई 2-3 बजेसम्ममा त बक्सिसमा पनि दिइसकेको हुन्थे। टाढी सुसमाचार प्रचार गर्न गए पनि उनी 6 बजेको ड्युटी पनि उपस्थित हुन्थे। विश्वासीहरूको संख्या बिस्तारै वृद्धि हुँदै गइरहेको थियो। उनले सुसमाचारलाई अझ प्रभावशाली बनाउन 2-4 भजन गाउन सक्नेहरूलाई पनि लिएर जान थाले। त्यस बेला गायन टोलीको रूपमा श्रीमती मेरी गुरुङ, तिलु सुनवार, एनडी थुलुङ हरेक रात डीआरसँग जानुहुन्थ्यो। उनीहरू आफै चोक वा घरको आँगनहरूमा मादल बजाउथे। मादलको आवाज सुनेर मानिसहरू जम्मा हुन्थे, तब डीआरले सुसमाचार प्रचार गर्न शुरू गर्दथे। पूर्वमा धरान भूपु लाउरेहरूको रिटायर जीवनको विश्राम थलो नै हो। डीआर पनि एक रिटायर लाउरे नै हुन्। उनी एक दिन घुम्दै जाँदा मेजर तुल बहादुर राईको घरको झोका टकटक्याउन पुगे। मेजरका श्रीमती 2 वर्षदेखि रगत बग्ने रूपले गर्दा ज्वरो आउने, शरीर पोल्ने, खाना नरुच्ने भएर कमजोर अवस्थामा थिए। त्यहाँ डीआरले सुसमाचार सुनाए, रोगबाट निको हुन ख्रिस्टमा विश्वास गर्नुहोस्, 3 दिन मृत्युमा रहेर फेरि जीवित हुनुभएको यीशु ख्रिस्टले तपाईलाई निको पार्न सक्नुहुन्छ भनेर विश्वास दिलाए। उनीहरूले पनि ख्रिस्टमा विश्वास गरे र घरमा भएका मूर्ति र देवी देवताहरूको तस्विर फालिदिए। डीआरले रोगीलाई ग्रहण गराई चंगाईको निम्ति प्रार्थना गरिदिए। 3 दिनपछि बिरामीले खाना खाइन्। केही दिनपछि रगत बग्ने रोग निको भयो। बिरामी निको भएको हुनाले परिवार सबैले यीशु ख्रिस्टमा ग्रहण गरे। अर्को दिन डीआर राजाचोकको क्याप्टेन केवी राईको घरमा पुगे। क्याप्टेनको छोरी उमा खटिराले गर्दा जिउभरि पिपै पिपले भरिएर ओछ्यानमा परेकी थिइन्। हस्पिटलको औषधिले नलागेर छोरी मृत्यु सयाको अवस्थामा थिइन्। डीआरसँग डाक्टरी ज्ञान त केही थिएन, तर उनले डाक्टरहरूको महाडाक्टर प्रभु यीशुको बारेमा क्याप्टेन दम्पतिलाई सुनाए। फर्कने बेलामा यदि तपाईहरूले प्रभु यीशुलाई विश्वास गर्नुभयो भने तपाईँकी छोरीलाई उहाँले निको पार्न सक्नुहुन्छ भनेर ठोकुवा दिए। राति छोरीको अवस्था झनै गाह्रो र अचेत भयो। क्याप्टेनको श्रीमतीले श्रीमानलाई भने, कि त बिजुवा खोजेर ल्याऊ कि दिउँसो आउने डीआरलाई बोलाऊ। यसैले क्याप्टेनले बिहानै 5 बजे डीआरलाई लिएर घर फर्कियो। डीआरले फेरि क्याप्टेन दम्पतिलाई चुनौती दिए, यीशुलाई विश्वास गर्नुहोस्, छोरी निको हुन्छ। उनीहरूलाई छोरीको माया थियो, यसैले ती दम्पतिले यीशुमा विश्वास गर्ने वचन दिए। डीआरले सँगैको निम्ति प्रभुलाई जोरदारले प्रार्थनामा पुकारे। अचेतमा रहेकी छोरी प्रार्थना गर्दै गर्दा पानी पानी भन्दै कराएर बिउदिन्। आमा चाहिले पनि मनतातो पानी चम्चाले खुवाइन्। त्यही दिनदेखि छोरी उमाको शरीरको खटिरा सुक्दै गयो। उनी बिस्तारै हिँड्दै दगुर्दै पूर्ण रूपले चंगाई भइन्। छोरी उमाको चंगाईको कारण क्याप्टेन सपरिवारलाई प्रभुलाई विश्वास गरे। सुनसरीको तरनामा क्रिस्चियन मन नपराउने एकजना विरोधी जरिया थियो। बिरामी र धेरै दिन थलिएर ओछ्यानमा परे। आखिर केही नलागेर छिमेकीहरूलाई कसै गरी धरानको डीआरलाई बोलाइदिनु भनेर सहायता माग्यो। उनको अनुरोध सुनेर डीआर तरारा पुगे। त्यस व्यक्तिले डीआरलाई राम्ररी हेर्न सकेन, किनकि उसले क्रिस्चियनहरूको विरोध गरेको थियो। डीआरले त्यस व्यक्तिलाई नियाले। उनी साह्रै सिकिस्त थिए। डीआरले प्रेमपूर्वक उनलाई, यीशु को हुनुहुन्छ, किन आउनुभयो, यीशुको मानिस जातिप्रतिको प्रेम र बलिदानको बारेमा बताए र सबै रोगको चंगाई र सबै नराम्रा लतको छुटकारा यीशुमा छ भन्ने कुरा पनि बुझाइदिए। हजुर, म यो रोगबाट चंगाई र यो जाड रक्सीको लतबाट छुटकारा पाउन चाहन्छु, मलाई सहायता गर्नुहोस्, त्यस व्यक्तिले बिन्ती गर्यो। डीआरले उनको निम्ति प्रार्थना गरिदिए। तत्कालै उनी चंगाई भए। यो चंगाई हेर्न छिमेकीहरू पनि उपस्थित थिए। धरान फर्कने बेलामा एकजना जुङ्गे मान्छेले डीआरलाई परिचय माग्यो। आफ्नो परिचय दिएपछि डीआरले त्यस व्यक्तिको परिचय माग्यो। म धरान प्रहरी थानाको हवलदार हुँ, तिनले आफ्नो परिचय बतायो। तिनको परिचय सुनेर डीआरको मनमा चिसो पस्यो। यही बसिरहनु भन्दा
हिँडिहाल्नु असल सम्झँदै हतार साथ बिदा भई बस स्टपमा पुगे। बस नआइपुगेकोले डियरले बस कुर्न लाग्यो। बस आयो, उनी बसमा चढे। बसमा सिट खाली थिएन, त्यसैले उनी छतको डन्डी पक्रेर उभिए। कसो कसो गर्दा उनको आँखा त्यस प्रहरी हवलदार माथि पर्यो। डियरलाई लाग्यो हवलदारले उनको पिछा गर्दैछ। आज खैरात रहेन, उनले आफ्नो परिचय दिएकोमा आफैले पछुतो गर्यो। आज चाहिँ पक्राउ परिने भयो भन्ने शंकाले उनको हृदयमा डर भएको थियो। धरान बस पार्क नओर्लिएर तीन कुनेको ठाडमा नै ओर्लिए, उनले विचार गर्यो। बसले चार कोसे झाडी छिचोलेर तीन कुने आइपुग्यो। उनी त्यही ओर्लिए र फटाफट ब्रिटिस क्याम्प जाने बाटोमा हेर्न लागे। पर पुगेर लामो सास तानेर उनले पछाडि हेरे। हवलदार पनि त्यही ओर्लिएर छिटो छिटो उसकै पछाडि आइरहेको थियो। उनको सातो पुत्लो नै उड्यो। छेउमा आइपुगेको हवलदार भन्यो, आज म तपाईँको घर पत्ता लगाएर मात्र थाना फर्कन्छु। यो वाक्यले त डियर झनै तर्सियो। त्यस बेला इसाई हुनु ठूलो अपराध मानिन्थ्यो। केही गरी फुत्कने छाट नदेखेको डियरले चिप पर्ला पर्ला हवलदारलाई आफूसँगै लान बाध्य भए र डेरामा पुगी डियरले चिया पकाएर दिए। चिया पिउँदै हवलदारले प्रश्न गर्यो, के इसाई धर्मले रोग बिमारीको पार्न सक्छ? हवलदारबाट बस्ने विचार गर्दै डियरले भन्यो, खोइ म आफै पनि यस्तोमाथि विश्वास गरेको हुनाले निको भए, अरू बिरामीहरू पनि निको भए। मेरो घरमा श्रीमती र दुईजना छोरीहरू सिकिस्त बिरामी छन्, के गर्दा तिनीहरूले निको होलान्? हवलदार बल्ल आफ्नो समस्या सुनाए। डियरले हवलदारलाई बताए, यीशुमा विश्वास गर्नुहोस् र बिरामीहरूको निम्ति यीशुको नाउँमा प्रार्थना गर्नुहोस्। मेरो परिवार सोरैमा छन्, तपाईँ त्यहाँ मसँग गएर उनीहरूको निम्ति प्रार्थना गरिदिनुहोस् भन्दै परिवारको श्रोता हराएको हवलदारले बिन्ती गर्यो। यो बिन्तीले केही बेर त्यहाँ मौनता छायो। कतै यो हवलदारले घरमा लैजाने न्यूले मलाई प्रहरी खोरमा थुन्ने त होइन, सुसमाचारको काम धेरै बाँकी नै थियो, अहिले नै थुना परियो भने के हुन्छ भन्ने डरले डियरको मन अझै पनि थियो। यसैले उनी हवलदारको घर जानबाट पन्छिन चाहन्थे। हवलदार भाइ, अहिले म त भ्याउँदिन, मेरो थुप्रै जरुरी काम छ। अन्त्यमा डियरबाट केही पत्रिकाहरू लिएर हवलदार बिदा भयो। तर चार दिनपछि त्यो हवलदार फेरि डियरको आँगनमा देखा पर्यो। हवलदारको साथमा दुईजना छोरीहरू पनि थिए। डियरबाट ती सुसमाचारका पत्रिका लिएर गएका ती हवलदारले डेरामा पुगेर श्रीमती र नानीहरूलाई तर हराएको घटना सुनाएछ र यसमा विश्वास गरे निको होइन्छ भनेर पनि बताएछ। तर श्रीमानको नौलो र अनौठो कुरा सुनेर श्रीमतीले चाहिँ झगडा गरेछन्। जानी नजानी हवलदारले विश्वास गरेर नानीहरूको लागि प्रार्थना गरेछ। भोलिपल्टदेखि दुवै छोरी निको भए। छोरीहरू निको भएको देखेर श्रीमतीले पनि विश्वास गरेछन्। त्यस हवलदारको साक्षीले गर्दा पछि अरू प्रहरीहरूले पनि विश्वास गरी बप्तिस्मा लिए। ती हवलदार थिए टंक बहादुर राई। उनले बुपु मेजर र उनका परिवारलाई ख्रिस्टमा ग्रहण गराए पनि त्यस बेला पूर्व नेपाल कुनै मण्डली र बप्तिस्मा दिने पास्टर थिएन। उनी आफै पनि भारतको रक्सौलमा बप्तिस्मा लिएका थिए। यसैले आफैले प्रचार गरी प्रभुमा ल्याएका तुल बहादुरलाई पनि विकल्प नभएको हुँदा रक्सौलमा नै लानुपर्ने बाध्यता देखियो। यसैले 2027 साल हिउँदको समयमा मेजर परिवारलाई बप्तिस्माको लागि रक्सौल लैजाने सल्लाह भयो। सल्लाह अनुसार डियर पहिलेकै टिकट बुकिङ गर्न धरानबाट विराटनगर हुँदै जोगमनी पुगे। जोगमनीमा टिकट काटेर उनले सबैको सामानहरू रेलमा चढाए। तर रेलको हिँड्ने समय भइसक्दा पनि मेजर परिवार भने देखा परेन। सबै सामान रेलभित्र हालिसकेको डियरलाई बडो फसाद पर्यो। रेल आफ्नै गतिमा हिँड्न तयार भयो। आफ्नो मान्छे आइपुगेको छैन, सामान भने भित्र छ। हेर्दा हेर्दै रेल सुलुलु सुकिन आँट्यो। के गर्ने के नगर्ने अतालिँदै उनी रेलको डिब्बाभित्र पस्यो र झ्यालबाट सामानहरू बाहिर फाल्न थाल्यो। अब रेल आफ्नै गतिमा दौड़न लाग्यो। हतार साथाम फालेर बाहिर रेल रिकी नै लागेको थियो। उनी हाम फालेर बाहिर निस्कदा लिगमा बजारिन पुगे। टाउको नराम्ररी ठोकियो, यसैले उनले खुट्टा राम्ररी टेक्न सकेनन्। उठ्नलाई चाहेको थिए। उनले छ सातवटा तारा झुल्केको पो देखे। जनन रिङ्गटा चलेकोले उनले आफैले सम्हाल्न सकेनन् र उनी त्यही ढले। उनी लडेको देखेर रेलमा काम गर्नेहरू सामान सहित उनलाई बोकेर स्टेशन अफिसमा पुर्याए। उनको टाउकोमा दखल परेको थियो, होस्नै गुमेको थियो। भरे काम गर्नेहरू उनले पानी छापेपछि उनको चेत खुल्यो। उनलाई हस्पिटलमा लाने कुरा चल्दै थियो। त्यस बेला मेजर दम्पति भागीरथ मणिराज खामी र उनका पत्नी सरस्वती आइपुगे। टिकट काटेको रेल पनि छुट्यो, आफ्नो पनि यो गति हो। उनलाई रिस नउठेको कहाँ हो र, तर पनि उनको रिसलाई काबुमा राखेर केही भनेन। खुट्टा टेक्नै भएको थिएन, टाउको साह्रै दुखिरहेको थियो। यसैले मेजरले धरानै फर्केर हस्पिटल जाने कुरा राखे। प्रभुको काममा सैतानले बाधा दिँदैछ भन्ने कुरा
को भान डियारलाई भयो। उनले रक्सोलको डङ्कनमा नै जाने जोड गरे। फलस्वरूप दिनभरि रेल कुरेर सबैजना रक्सोलको यात्रा तय गरे। वास्तवमा धरन बाजे हिँड्ने बेलामा मेजरको मन बदलिएछ र नजाऊ भनेर भनेछ। तर मेजर कि श्रीमती राधाले म चाहिँ बत्तीसमा नलि छोड्दिन भनेर ढिपी कसेछिन्। यसरी बात विवाद चल्दा चल्दा ढिलो भएको रहेछ। रक्सोलको डङ्कन अस्पतालमा पुगेर डिआरको एक्सरे भयो। देब्रे खुट्टाको गोलीगाँठो फ्र्याक्चर भएर हड्डी छुटेछ। खुट्टामा प्लास्टर चढाइयो। त्यसपछि त्यस बेला ऋषिराम आचार्य र डाक्टर सेन्डर परिवारले धरानी समूहलाई अतिथि सत्कार गरे। हप्ता दिन पछि गोरखपुरको रेभरेन मल्लिकलाई बोलाई सरस्वती थुलुङ, तुलबहादुर राई, राधा राई र मणिराज थामीको बत्तीसमा भयो। उनीहरूको सामूहिक भागीरथको पर्वले पहिल्यै बत्तीसमा भइसकेको थियो। डङ्कन हस्पिटलबाट धरान फर्किँदा भागीरथ र मणिराजले जीहरूलाई बोक्दै बोक्दै धरान पुर्याए। नेपालमा एकातिर कानूनको डर, अर्कोतिर बत्तीसमा दिने पास्टरहरू नहुँदा यातायातको समस्या खेप्दै इण्डियाको चर्चहरूमा पुग्नै पर्ने बाध्यता। धरान आएपछि खुट्टा निको होला भनेको त बल्झेर झनै दुख्न थाल्यो। डिआरलाई खुट्टाको पीड़ा खपिन सक्नु भयो। यसैले उनी ब्रिटिस क्याम्पमा भर्ना भए। गोलीगाठाको हड्डी फुटेर जोडिन गाह्रो भएको थियो। त्यसैले अपरेशन गरेर जोड्नु पर्यो। त्यही खुट्टाको कारण डिआर कमजोर भए। तर उनले यस्ता थुप्रै समस्या र दुःख सुख भोग्दै सुसमाचारको कामलाई निरन्तर दिनै रहे। उनले टाढा टाढासम्म प्रचार यात्राको कायम राखी डिआरलाई सुरुदेखि नै परमेश्वरको दर्शनमा देखाउनु भएको काम पनि यही नै हो। मोरङ जिल्लाको उत्तरमा रहेको बुधबारे सानो मुक्तारा गाउँका पदम बहादुर र विष्णु बहादुर मगर झण्डी मुखको जोवाडे बस्दथे। उनीहरू डिआर कहाँ फर्दी बनाउन प्राय आइरहन्थे। डिआरको पेसा नै यस्तो थियो जस बापत उनलाई आर्थिक रकम मिल्दथ्यो। यसैले उनले फर्दी बनाइदिन्थे। एक दिन फर्दी बनाउन आउँदा फर्दी बनाउन डिआरको आत्माले मानेन। फर्दीको साटो उनले ती दुई प्रभुको सुसमाचार सुनाएर भने, यसरी हुँदैन प्रभुमा विश्वास गरे बापत सबै थोक मिल्नेछ, किनकि दुई भाइको पेसा नै भन्डी मुकुट खेलाउने थियो। त्यस दिन ती दुई भाइलाई आफ्नो घरमा राखेर रातभरि डिआरले संगति दिए, जसको फलस्वरूप ती दुईले प्रभुमा विश्वास गरे। भोलिपल्ट उनीहरू फर्दी नलगी नै गाउँ फर्किए। तर केही समयपछि पदम बहादुर डिआर कहाँ फेरि देखा परे र डिआरलाई उनीहरूले गाउँमा आउने निमन्त्रणा दिए। प्रभुमा विश्वास गरेपछि उनीहरूको परिवार लगायत गाउँमा सुसमाचार सुनाएछन्। सुसमाचार सबैलाई मन परेछ र डिआरलाई त्यहाँ बोलाउने सल्लाह भएछ। सन् 1974 सालतिर लेटाङ हुँदै डिआर मुक्तारा गाउँतिर लागे। त्यहाँ मगर लिम्बू जातिहरू बढी मात्रामा थिए। डिआरले त्यहाँ पदम बहादुर र विष्णु बहादुरको सहयोगमा तीन दिनको सुसमाचार सभा हुँदा यो कुरा फैलिएर गाउँको प्रधान पञ्च समक्ष पुग्यो। प्रधान पञ्च सहित गाउँका एक मूल मानिसहरू आएर रात्रि संगतिको समयमा मगर भाषामा यो खुस्तानीहरूको खुट्टा भाँच्नुपर्छ भन्दै खासखुस गर्न लागे। तिनीहरूको सल्लाह बुझेर संगतिमा आएका नयाँ विश्वासीहरू भितरभित्र हुन थाले। यो सब देखेर डिआरले चर्को स्वरमा भने, तपाईहरू यता उता नगर्नुहोस्, संगतिमा सैतान आएको छ र अल्मलाउन खोज्दैछ। यसरी तितरबितर हुन लागेको आफ्नो ठाउँमा बसे। यो देखेर विरोधीहरूले डिआरमाथि हात हाल्न चाहिँ आत गर्न सकेनन्, तर विरोध पनि गरे। यो गोरु मार्ने गाई खाने धर्म हामी मान्दैनौ, भूलबाट एउटा चिच्यायो। डिआरले गोरु मार्ने विषयमा कता कता बाइबलमा पढेको थियो तर कहाँ लेखिएको छ उनलाई त्यो यादै भएन। उनले बाइबल खोले। बाइबल खोल्दा अचानक यसैया 66 को 3 पद पल्टियो। उनले खोजेको पद त्यही नै थियो। त्यहाँ लेखिएको थियो, जसले गोरु मार्छ त्यो मान्छे मार्ने चाहिँ हो। डिआरले तिनीहरूलाई यो पद पढेर सुनाउँदै थियो, गोरु मार्ने कुराहरू नगर है, थाहा पायो भने अहिले पुलिसले तिमीहरूलाई पक्रेला। त्यसपछि ती विरोधीहरू निरुत्तर भए र फर्की गए। संगतिमा आएका नयाँहरूले भोलिपल्ट पानीको बत्तीसमा लिए। बत्तीसमा लिने क्रममा एकजना कान नसुन्ने बुढालाई पानीमा डुबाउन खोज्दा डुब्दै डुबेन। ती बुढाले डुब्नु नमानेर वनमाराको बोधहरू समाउन खोज्दथ्यो। नजिकबाट यो दृश्य गोठालाहरूले हेरिरहेको थियो। एउटा डुबाउन खोज्छ, अर्को डुब्न मान्दैन। गोठालाहरूलाई यो बडो ताजुब लाग्यो र एउटा गोठाला आत्तियो, होइन, यो बुढो मान्छेलाई के गरेको हो? यो बुढाले पाप गरेछ र पानीमा डुबाएको। डिआरले ठट्यौली पारामा जवाफ दिए, त्यस्तो गर्दा पाप पखालिन्छ त? अर्कोले जिज्ञासा पुग्यो। पखालिन्छ, तिमीहरू पनि डुब्ने हो? डिआरले अर्को ठट्यौली जवाफ फर्काए। अह, हामी त यस्तो चिसो पानीमा डुब्दैनौ, गोठालाहरूको जवाफ थियो। प्रिय श्रोताजीहरू, कार्यक्रमको निर्धारित समय सकिएको छ।
कार्यक्रमबाट छुटिने मन नहुँदा नहुँदै पनि अझै यहाँहरूको माझमा उहाँको बारेमा धेरै कुरा राख्ने मन हुँदा हुँदै पनि कार्यक्रम अवधि सीमित भएको कारणले यहाँहरूबाट बिदा हुनु पर्यो र कार्यक्रम यतिन्जेलसम्म सुनिदिनु भएको लागि यहाँहरूलाई हृदयबाटै धन्यवाद दिँदै अब भने म कार्यक्रम प्रस्तुता एस्तर राई बिदा हुन चाहन्छु र अर्को हप्ता मंगलबार पुनः यहाँहरूको माझमा आउने वाचा गर्दै जय मसीह।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जयमसी। श्रोता, यो कार्यक्रम हाम्रो अफिसियल अनलाइन एप्लिकेशन गुड न्यूज नेपालका साथै नेपालका विभिन्न 15 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको विषयमा जानकारी गराउँदछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, र जसको लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी बाइबलको वचनको विषयमा हेर्नेछौ। बाइबलमा रहेको परमेश्वरको वचनले तपाई हामीलाई के कुराको बारेमा जानकारी दिन्छ, अनि परमेश्वरको वचनको मुख्य उद्देश्य के हो त, यसको महत्व मानव जीवनमा के रहेको छ, यही विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट तपाई हामीलाई व्यवस्थित रूपमा जानकारी दिनको लागि तपाई हाम्रो माझमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनु भएको छ।
1: आदरणीय श्रोता, सुसमाचार सबैका लागि रेडियो कार्यक्रममा म प्रभुजन साई फेरि यहाँहरूका बीचमा उपस्थित भइसकेको छु। श्रोता, यहाँहरूका बीचमा विभिन्न रेडियो स्टेशन मार्फत हामी यो कार्यक्रम प्रसारण गरिरहेका छौं, किनभने यो यस्तो कार्यक्रम हो जहाँ ईश्वरले तपाईँ र मलाई दिएका वाणीहरूद्वारा शिक्षा सिकाइन्छ। मनोरञ्जनहरू लिन सकिने कार्यक्रमहरू धेरै हुन्छन् होला, सूचनामूलक कार्यक्रमहरू पनि धेरै हुन्छन् होला, तर श्रोता, यो एउटा यस्तो एकमात्र कार्यक्रम हो जुन कार्यक्रम तपाईँ र मेरा सृष्टिकर्ता ईश्वरले सारा धरतीका हामी मानिसहरूलाई दिनुभएका सन्देश, सल्लाह र सद्गुणहरूको बारेमा सिकाइन्छ। यो भन्दा अझै महत्वपूर्ण कुरा यो सिकाइन्छ कि मान्छेले मुक्ति र उद्धार कसरी पाइन्छ। भएका धेरै जसो अथवा 100% कार्यक्रमहरूले मुक्ति र उद्धारको विषयमा प्रस्ताउँछ भने आज यहाँहरूका बीचमा यो पवित्र धर्मशास्त्र बाइबलभित्र तपाईँ र मलाई बाइबलले कस्ता कस्ता शिक्षाहरू सिकाउँछ र यो भित्र कस्ता कस्ता शिक्षाहरू छन् त भन्ने कुराहरू आज एकछिन हेर्नेछौ। आज मैले धेरै व्याख्या विश्लेषण गर्ने छैन, सरसर्ती पवित्र धर्मशास्त्र बाइबलले भनेका कुराहरू म पाठ गर्नेछु र यहाँबाट कस्ता कस्ता ज्ञान लिन सकिन्छ र यो पुस्तक कति गहिरो छ भन्ने कुरा यहाँहरूले ध्यान दिएर सुन्नुहोला र थाहा पाउनुहुनेछ। विश्वमा सबैभन्दा धेरै मानिसहरूले पढ्ने र सबैभन्दा धेरै भाषामा लेखिएको धर्मशास्त्र पवित्र शास्त्र बाइबल हो, र विश्वका सबैभन्दा धेरै बुद्धिमान व्यक्तिहरूले पढ्ने, मनन गर्ने र विश्वास गर्ने पुस्तक पनि बाइबल हो। त्यसैले आदरणीय श्रोता, तपाईँ र मेरो घरमा बाइबल नहुनु, तपाईँ र मेरो हातमा बाइबल नहुनु, तपाईँ र मैले बाइबलको बारेमा जानकारी नलिनु र तपाईँ र मैले बाइबल पढ्न शुरू नगर्नु एउटा दुर्भाग्यको विषय हो। त्यसैले म यो सल्लाह दिन्छु यहाँहरूलाई, जसरी पनि जति महँगो भए तापनि पवित्र धर्मशास्त्र बाइबल लिएर हरेक पद बाई पद पाठ गरेर हामीहरूले ज्ञान प्राप्त गर्न सक्छौ र मुक्ति र मोक्ष कसरी पाइँदो रहेछ जानकारी पनि लिन सक्छौ। कतिपय मानिसहरूको भनाइ छ पवित्र धर्मशास्त्र बाइबलको बारेमा, बाइबल हामीले छुनु पनि हुन्न, बाइबल हामीले समात्नु पनि हुन्न, बाइबल हामीले पढ्नु पनि हुन्न। तर श्रोता, ती त्यस्ता मानिसहरूले मात्र त्यो भन्छन् जसले रक्सी खान उसलाई खुसी लाग्छ, जुवा तास खेल्न उसलाई मनपर्छ, नराम्रा नराम्रा काम गर्न मनपर्छ भने असल कामहरू, असल कुराहरूलाई लिएर पढ्न मन नपर्नु स्वाभाविकै हो, किनभने खराब जीवन जिइरहेको मानिसलाई असल जीवनको बारेमा पाठ पढायो भने उसलाई सिक्नेतर्फ नभएर रिस उठ्दै जान्छ। हो, त्यही दुष्ट आत्मालाई हामी सैतानिक आत्मा भन्छौं। त्यो दुष्ट आत्मा हटाउनलाई एकमात्र शास्त्र पूर्ण सफल हुन्छ, त्यो हो बाइबल धर्मशास्त्र। र बाइबल भित्र व्याख्या गरेका मुक्तिदाता येशूको विषयमा सुनेर विश्वास गर्यौं भने मुक्ति र उद्धार पाइन्छ। श्रोता, आज यहाँहरूका बीचमा म पवित्र धर्मशास्त्र बाइबल भित्रका केही श्लोकहरू यहाँहरूका बीचमा सरसर्ती पाठ गर्नेछु, यहाँहरूले ध्यान दिएर सुन्न सक्नुहुन्छ। पवित्र धर्मशास्त्र बाइबलले यसरी भन्दछ, छलको तराजुलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठिक तौलदेखि उहाँ प्रसन्न हुनुहुन्छ। इमानदारी नै सोझाहरूको पथ प्रदर्शक हो, तर विश्वास घाटीहरू आफ्नै कपडले नष्ट हुन्छन्। क्रोधको दिनमा धन सम्पत्ति केही मोलको हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ। निर्दोषहरूको धार्मिकताले तिनीहरूको बाटो सोझो हुन्छ, तर दुष्टहरूको आफ्नै दुष्टताले गर्दा तिनीहरू होच्याइन्छन्। सोझाहरूको धार्मिकताले तिनीहरूलाई छुटाउँछ, तर अविश्वासीहरू खराब अभिलाषाहरूको कारण पासोमा पर्छन्। जब दुष्ट मानिस मर्छ, त्यसको आशा पनि नष्ट हुन्छ। आफ्नो सामर्थ्यमा त्यसले इच्छा गरेका सबै कुराहरू निरर्थक हुन्छन्। धर्मी मानिस संकष्टबाट बचाइन्छ, अनि त्यसको साँटो दुष्टमाथि नै त्यो आइपर्छ। ईश्वरहीनको आफ्नै मुखले आफ्नो छिमेकीको बर्बादी गर्छ, तर ज्ञानले धर्मीलाई छुटकारा मिल्छ। जब धर्मीको उन्नति हुन्छ, तब सहरै आनन्दित हुन्छ। जब दुष्टको नाश हुन्छ, तब रमाहट हुन्छ। धर्मात्मको आशीर्वादले सहरको उन्नति हुन्छ, तर दुष्टहरूको मुखले त्यसको भत्ता भङ्ग हुन्छ। समझ नभएको मानिसले आफ्नो छिमेकीको खिल्ली उडाउँछ, तर समझदार मानिसले आफ्नो जिब्रोमा लगाम लगाउँछ। कुरौटेले गोप्य भरोसामा आघात पुर्याउँछ, तर विश्वसनीय मानिसले कुरा गुप्तमै राख्छ। पथ प्रदर्शनको अभावले देशको पतन हुन्छ, तर धेरै सल्लाहकारहरूको कारण विजय निश्चित हुन्छ। अरूहरूको जमानी बस्नेले निश्चय नै नोक्सानी भोग्नु पर्नेछ, तर अर्काको नासोमा हात हाल्न इन्कार गर्ने व्यक्ति सुरक्षित रहनेछ। दयालु स्त्रीले आदर पाउँछिन्, तर निर्दयी मानिसले केवल सम्पत्ति कमाउँछ। दयालु हुनाले मानिसको आफ्नै हित हुन्छ, तर निर्दयी मानिसले आफैमाथि संकष्ट ल्याउँछ। दुष्ट मानिसले ठगाईको ज्याला कमाउँछ, तर जसले धार्मिकता छर्छ उसले निश्चित इनाम कटनी गर्छ। साँच्चैको धार्मिक मानिसले जीवन पाउँछ, तर दुष्टताको पछि लाग्ने मानिस मृत्युमा पर्छ। कुटिल हृदय भएको मानिसलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर तिनीहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ जसका चालहरू निर्दोष छन्। यो कुरा निश्चित छ, दुष्टहरू दण्ड बिना उम्कने छैनन्, तर धर्मीहरूले छुटकारा पाउनेछन्। सुँगुरको नाकमा सुनको नत्थ भए झैं एक विवेकहीन सुन्दरी स्त्री पनि हो। धर्मात्मका इच्छाको अन्त्य केवल असलै हुन्छन्, तर दुष्टका आशाको अन्त केवल क्रोधमा हुन्छ। कोही मानिसले उद्धार हातले दिन्छ र अझ बढी पाउँछ, अर्कोले दिन सक्ने पनि दिँदैन र दरिद्रतामा पर्छ। उद्धार मानिसको फलिफाप हुन्छ, अरूलाई उत्साह दिने व्यक्तिले आफू पनि नयाँ उत्साह प्राप्त गर्नेछ। अन्न लुकाएर भण्डार गर्नेलाई मानिसहरूले सराप्छन्, स्वेच्छाले बिक्री गर्ने व्यक्ति आशिषले भरपूर हुनेछ। जसले भलाइको खोजी गर्छ उसले सद्भाव पाउँछ, तर खराबीको खोजी गर्नेमाथि खराबी नै आइलाग्छ। जसले आफ्नो सम्पत्तिमा भरोसा राख्छ त्यसको पतन हुनेछ, तर धर्मी चाहिँ हरियो पात झैं मैलाउनेछ। आफ्नो सन्तानमाथि संकष्ट ल्याउनेको भाग बतास मात्रै हुनेछ, र मूर्ख चाहिँ बुद्धिमानको सेवक हुनेछ। धर्मात्माको फल जीवनको रुख हो, अनि जसले मानिसहरू उद्धारमा ल्याउँछ त्यो बुद्धिमान हो। यदि धर्मीहरूले पृथ्वीमा आफ्नो प्रतिफल पाउँछन् भने ईश्वरहीन र पापीहरूले झन कति बढी पाउलान्। ताडनालाई प्रेम गर्नेले ज्ञानलाई प्रेम गर्छ, तर सुधारलाई घृणा गर्ने व्यक्ति अबोझ हो। असल मानिसले परमप्रभुको निगाह प्राप्त गर्छ, तर धूर्तलाई चाहिँ परमप्रभुले दोषी ठहराउनु हुनेछ। दुष्टताले मानिस स्थापित हुन सक्दैन, तर धर्मीको जरा भने उखेल्न सकिने छैन। चरित्रवान पत्नी आफ्ना पतिको मुकुट हो, तर अपमान ल्याउने पत्नी चाहिँ तिनका हड्डी सडेको जस्तै हो। धर्मीका योजनाहरू न्यायसंगत हुन्छन्, तर दुष्टका सल्लाहहरू छलपूर्ण हुन्छन्। दुष्टको वचनले कसैको रगत बगाउन ढुकिरहन्छ, तर धर्मीको वचनले तिनीहरूलाई छुटकारा दिन्छ। दुष्ट मानिसहरू फालिन्छन् र तिनीहरू रहने छैनन्, तर धर्मीको घर दृढता साथ खडा रहन्छ। मानिसलाई त्यसको बुद्धि अनुसार प्रशंसा गरिन्छ, तर बाङ्गो टेढो मन भएको मानिस तुच्छ ठहरिन्छ। आफू प्रतिष्ठित व्यक्ति भई टोपलेर आहारा नै नहुनु भन्दा आफू केही नभएर पनि आफ्नो एकजना दास हुनु बेस हो। धर्मी मानिसले आफ्नो पशुको वास्ता गर्छ, तर दुष्टको सबैभन्दा दयालु काम पनि निर्दयी हुन्छ। आफ्नो खेतबारी खनजोत गर्नेको प्रशस्त खानेकुरा हुन्छ, तर कल्पनाका पछि लाग्ने मानिस दुष्टले खराब मानिसले लुटेको सामानको अभिलाषा गर्छ, तर धर्मी चाहिँ जरा गाडेर बस्छ। खराब मानिस आफ्नै पापी कुराले पासोमा पर्छ, तर धर्मी मानिस संकष्टबाट उम्कन्छ। मानिस आफ्ना ओठको फलद्वारा नै असल थोकहरूले परिपूर्ण हुन्छ, आफ्नो हातका कामको इनाम त्यसले निश्चय नै पाउनेछ। मूर्खको बाटो आफ्नो नजरमा ठिकै देखिन्छ, तर समझदार मानिसले अरूको सल्लाह सुन्छ। मूर्खले आफ्नो रिस झट्टै पोखाउँछ, तर एक विवेकी मानिसले आफू अपमानित हुँदा आँखा चिम्लिन्छ। एक सत्यवादी साथीले इमानदार गवाही दिन्छ, तर झुटो साथीले झुटो कुरा बोल्छ। असावधान वचनले मानिसलाई तरबारले झैं घोच्छ, तर बुद्धिमानको बोलीले निको पार्छ। सत्य बोल्ने ओठ सधैं स्थिर रहन्छ, तर झुट बोल्ने जिब्रो केही क्षण मात्रै टिक्छ। खराब युक्ति रच्नेहरूको हृदय छली हुन्छ, तर शान्तिको बढौती गर्नेलाई रमहाड हुन्छ। धर्मीमाथि हानि आइपर्दैन, तर दुष्टहरू दुःख कष्टले भरिएका हुन्छन्। परमप्रभु झुटा ओठलाई घिनाउनुहुन्छ, तर उहाँ सत्यवादी मानिससँग प्रसन्न हुनुहुन्छ। एक समझदार मानिसले आफ्नो ज्ञान आफूसँगै राख्छ, तर मूर्खको हृदयले आफ्नो मूर्खता झ्वाट्टै प्रकट गर्छ। लगनशील हातले शासन गर्नेछ, तर आलस्यको अन्त्य चाहिँ कमारोपन हो। चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, तर दयालु वचनले त्यसलाई हर्षित तुल्याउँछ। धर्मी मानिस आफ्नो मित्रतामा सचेत रहन्छ, तर दुष्टको बाटोले तिनीहरूलाई बराली दिन्छ। अल्छे सिकारीले सिकार फेला पार्दैन, तर लगनशील मानिसले धन सम्पत्ति पाउँछ। धार्मिकताको मार्गमा जीवन हुन्छ, त्यस मार्गको सँगसँगै अमरत्व हुन्छ। बुद्धिमान छोराले आफ्ना बुबाको अर्तीमा ध्यान दिन्छ, तर खिल्ली उडाउनेले हप्की सुन्दैन। मानिस आफ्ना ओठको फलद्वारा नै असल थोकहरूको भोग गर्दछ, तर बेइमानले हिंसाको लालसा गर्छ। आफ्ना ओठको रखवाली गर्नेले आफ्नै जीवन सुरक्षित पार्छ, तर असावधान बोलीले सर्वनाश ल्याउनेछ। अल्छेले लालसा गर्छ र त्यसलाई केही पनि मिल्दैन, तर लगनशीलका इच्छाहरू पर्याप्त रूपले पूरा गरिन्छन्। धर्मीले झुटलाई घृणा गर्दछ, तर दुष्टले लाज र बेइज्जत ल्याउँछ। इमानदार मानिसलाई धार्मिकताले सुरक्षा गर्छ, तर दुष्टताले पापीको संहार गर्छ। कोही मानिस धनी भई टोपल छ, तापनि त्यससँग केही हुँदैन। कोही चाहिँ कंगाली भई टोपल छ, तापनि त्यससँग प्रशस्तै सम्पत्ति हुन्छ। सम्पत्तिले मानिसको जीवन शत्रुबाट छुटाउन सक्ला, तर गरीब मानिसले धम्की सुन्नु पर्दैन। धर्मी मानिसको बत्ती चहकिलो भएर बल्छ, तर दुष्टको बत्ती निभाइन्छ। घमण्डले केवल झगडा पोस्दछ, तर सर सल्लाह लिनेहरूमा बुद्धि पाइन्छ। बेइमानीसँग कमाइएको धन घट्दै जान्छ, तर अलिअलि गर्दै जम्मा गरेको धन बढ्दै जान्छ। आशा विलम्ब हुँदा मन मर्छ, तर इच्छा पूरा हुनु जीवनको रुख हो। अर्तीलाई तिरस्कार गर्नेले त्यसको मूल्य चुकाउनु पर्नेछ, तर आज्ञालाई आदर गर्नेले इनाम पाउनेछ। बुद्धिमानको शिक्षा जीवनको फोहारा हो, जसद्वारा मानिस मृत्युको पासबाट उम्कन्छ। असल समझदारीले निगाह प्राप्त गर्छ, तर बेइमानको मार्ग चाहिँ कठिन हुन्छ। प्रत्येक समझदार मानिसले आफ्नो ज्ञानद्वारा काम गर्छ, तर मूर्खले आफ्नो मूर्खताको तमासा देखाउँछ। दुष्ट सन्देशवाहक दुःखमा पर्छ, तर विश्वसनीय दूतले चंगाई लिएर आउँछ। अनुशासनलाई अवहेलना गर्ने माथि दरिद्रता र लाज आइपर्छ, तर सुधार गर्दा ध्यान दिने व्यक्ति सम्मानित हुन्छ। आफ्नो चाहना पूरा हुँदा प्राणलाई तृप्ति मिल्दछ, तर मूर्खहरू खराबीबाट फर्कन मन पराउँदैनन्। आदरणीय श्रोता, पवित्र धर्मशास्त्रका यी महभन्दा मीठा वाणीहरू हामीले बार बार सुन्ने, पढ्ने, मनन गर्ने र जीवनमा लागू गर्ने गर्नुपर्दछ। यसरी नै म फेरि परमेश्वरका जीवित वचन पवित्र धर्मशास्त्र बाइबल भित्रका मीठा मीठा वाणी लिएर आउने नै छु। यो भन्दा पहिला बीचमा एउटा उहाँ परमेश्वर जसले ज्ञान र बुद्धिको डाइरेक्सन गर्नुहुन्छ, जसले संसार सृष्टि गर्नुभयो र एक पटक तपाईँ र मेरा पाप मुक्तिको लागि मानव बनेर कन्या मरियमको गर्भमा पवित्र आत्माको शक्तिद्वारा गर्भधारण भएर जन्मनुभयो, तपाईँ र मेरा पापको निम्ति एकछिन बलि हुनुभयो र मृत्युलाई पनि जितेर उहाँ तीन दिनमा बौरी उठ्नुभयो, त्यहाँपछि उहाँ कहिल्यै मर्नु भएन, त्यो शरीर आकाशमा उचालिएर हरण भएको छ, फेरि उहाँले आउने वाचा दिनुभएको छ। उहाँ आउनुहुने परमेश्वर येशूको महिमाको लागि एउटा भजन सुनौ, फेरि त्यहाँपछि म उपस्थित हुनेछु।

0: परमेश्वरको महिमा होस्। बुद्धिमानसँग हिँड्ने बुद्धिमान नै बन्छ, तर मूर्खहरूको संगत गर्नेले नोक्सानी भोग्छ। पापीहरूलाई दुर्भाग्यले लखेट्छ, तर धर्मीको इनाम नै समुन्नति हो। असल मानिसले आफ्ना नाति नातिनीहरूका निम्ति पैतृक सम्पत्ति छोडिराख्छ, तर पापीहरूको धन धर्मीहरूका लागि थुपारिन्छ। गरीब मानिसको खेतबारीले प्रशस्तै अन्न उब्जाउला, तर अन्यायले त्यो खोसेर लैजान्छ। छडी नचलाउने बुबाले आफ्नो छोरालाई घृणा गर्छ, तर त्यसलाई प्रेम गर्ने बुबाले होसियारी साथ त्यसलाई अनुशासन दिन्छ। धर्मीले पेटभरि मस्तीसँग खान्छ, तर दुष्टको पेट भोक भोकै हुन्छ। बुद्धिमान स्त्रीले आफ्नो घर निर्माण गर्छ, तर निर्बुद्धि स्त्रीले आफ्नै हातले आफ्नो घर भत्काउँछ। इमानसँग हिँड्नेले परमप्रभुको भय मान्छ, तर कुटिल मार्गमा हिँड्नेले उहाँलाई तुच्छ ठान्छ। मूर्खको बोलीले आफ्नै पीठमाथि लाठो ल्याउँछ, तर बुद्धिमानका ओठले त्यसको सुरक्षा गर्छ। जहाँ गोरुहरू छैनन् त्यहाँ भकारी खाली रहन्छ, तर गोरुको बलले प्रशस्त फसल कटनी हुन्छ। साँचो साक्षीले छल गर्दैन, तर झुटो साक्षीले झुटा कुराहरूको ओहिरो लाउँछ। खिल्ली उडाउने व्यक्तिले बुद्धिको खोजी गर्छ, तर पाउँदैन, तर विवेकशील व्यक्तिलाई ज्ञान सजिलैसित आउँछ। मूर्ख मानिसदेखि टाढै बस, किनभने त्यसका ओठमा ज्ञानको कुरो पाइँदैन। समझदार मानिसको बुद्धिले त्यसलाई सही बाटो दिन्छ, तर मूर्खहरूको मूर्खता चाहिँ धोका हो। पापको क्षतिपूर्ति गर्ने कुरामा मूर्खले खिल्ली उडाउँछ, तर इमानदारसँग चल्नेहरूका माझमा सद्भाव पाइन्छ। मनको तितोपन मनले नै जान्दछ, तर त्यसको आनन्द अरू कसैले भोग गर्न सक्दैन। दुष्टको घर भत्काइनेछ, तर इमानदारको पालमा फलिफाप हुनेछ। कुनै बाटो मानिसको नजरमा ठिक देखेला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ। मुखमा हाँसो भए पनि हृदयमा वेदना हुन सक्छ, र हर्षको अन्त चाहिँ शोकमा हुन सक्छ। बेइमानहरूले आफ्नो चालको फल पुरै भोग्नुपर्छ, र भला मानिसहरूलाई आफ्नो कामको प्रतिफल दिइनेछ। बेवकुफ मानिसले जुन सुकै कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कता साथ चाल्छ। बुद्धिमान मानिसले परमप्रभुको भय राख्छ, र खराबीदेखि टाढै रहन्छ, तर मूर्ख चाहिँ गरम मिजाजको र असावधानी हुन्छ। रिसा मानिसले मूर्ख कामहरू गर्छ, र धूर्त मानिस घृणित हुन्छ। अज्ञानीले मूर्खता कमाउँछ, तर समझदारहरूले ज्ञानको मुकुट लाउँछन्। खराब मानिसहरू असल मानिसहरूका सामु र दुष्टहरू धर्मीहरूको ढोका अघि झुक्नु पर्छ। आफ्नै छिमेकीहरूबाट समेत गरीबहरू त्याइन्छन्, तर धनीका त धेरै मित्रहरू हुन्छन्। आफ्नो छिमेकीलाई हेला गर्नेले पाप गर्छ, तर त्यो मानिस धन्य हो जसले दरिद्रलाई दया गर्छ। के खराब योजना रच्नेहरू बरालिँदैनन् र, तर असल योजना बनाउनेहरूले प्रेम र इमानदारी प्राप्त गर्छन्। सबै कठोर परिश्रमले लाभ हुन्छ, तर कुरै मात्र गर्ने चाहिँ दरिद्रतामा पुग्छ। बुद्धिमानको सम्पत्ति तिनीहरूको मुकुट हो, तर मूर्खहरूको मूर्खताले मूर्खता नै उत्पन्न गराउँछ। साँचो साक्षीले जीवन बचाउँछ, तर झुटो साक्षी छली हुन्छ। जसले परमप्रभुको भय मान्छ त्यसको सुरक्षित किल्ला रहन्छ, र त्यसका छोरा छोरीका निम्ति यो एक शरण स्थान हुनेछ। परमप्रभुको भय जीवनको मूल हो, जसद्वारा मानिस मृत्युको पासोहरूबाट उम्कन्छ। प्रजाको ठूलो संख्याले राजा गौरवान्वित हुन्छ, तर प्रजा बिनाको शासक नष्ट हुन्छ। धैर्यमान मानिसको समशक्ति अपार हुन्छ, तर गरम मिजाजको मानिसले आफ्नो मूर्खता प्रदर्शन गर्छ। शान्त हृदयले शरीरलाई जीवन दिन्छ, तर डाहाले हड्डी कमाउँछ। गरीबलाई खिचोमिचो गर्नेले तिनीहरूका सृष्टिकर्ता प्रति अवहेलना देखाउँछन्, तर दरिद्रलाई दया देखाउनेले परमेश्वरको आदर गरेको हुन्छ। आपत्ति आइपर्दा दुष्टहरूको पतन हुन्छ, तर धर्मीले चाहिँ मृत्युमा समेत आश्रय पाउँछ। विवेकीको हृदयमा बुद्धिले बास गर्छ, मूर्खहरूका माझमा समेत बुद्धिले आफूलाई प्रकट गराउँछ। धार्मिकताले देशलाई चलाउँछ, तर पाप गर्नु चाहिँ कुनै पनि जातिको लागि बेइज्जती हो। राजा बुद्धिमान दाससँग प्रसन्न रहन्छ, तर लाज मर्दो दासले तिनको क्रोध बेहोर्नु पर्छ। नम्र जवाफले क्रोधलाई शान्त पार्छ, तर कठोर वचनले रिस उठाउँछ। बुद्धिमानको जिब्रोले ज्ञानको तारीफ गर्छ, तर मूर्खको मुखले मूर्खताकै ओइरो लाउँछ। परमप्रभुको नजर सर्वत्र रहन्छ, दुष्ट र असल दुवैमाथि उहाँ नजर राख्नुहुन्छ। आदरणीय श्रोता, पवित्र धर्मशास्त्र बाइबलका यी वाणीहरू र यी भन्दा अझै गहिरा र गुप्त धेरै असल कुराहरू पाउँछौ। यी वाणीहरू तपाईँ र हामीले आफ्नो जीवनमा लिनुपर्छ, आफ्नो दिल दिमागमा राख्नुपर्छ र आफ्नो घर परिवार गाउँघर र देश र विश्वमा प्रयोग गर्नुपर्छ। तब मात्रै तपाईँ र मेरो जीवन आशिषित हुनेछ, तब मात्रै तपाईँ र मेरो घर आशिषित हुनेछ, तब मात्रै तपाईँ र मेरो देश आशिषित हुँदै विश्व एउटा आशिष र ईश्वरीय हुनेछ। त्यसैले श्रोता, धर्म बदलेर इसाई हुने होइन, जीवन बदलेर इसाई हुने हो। कसैको विरोध गर्नलाई येशूलाई मान्ने होइन, सबैलाई प्रेम गर्नलाई येशूलाई मान्ने हो। र येशू सबैका लागि मर्नुभयो र जो जतिले उहाँमा विश्वास गर्छ उसलाई मुक्ति मिल्छ, त्यो आफ्नो व्यक्तिगत कमाई हुनेछ। हाम्रो जीवन र हाम्रो मन मस्तिष्कको क्रियाकलाप र चालचलनद्वारा हामी परमेश्वरको नजिकता जानेछौं र पाप मोक्ष र पश्चातापको प्रार्थना येशूको नाममा गर्नाले मुक्ति र उद्धार पाउनेछौं। यसको लागि हामी चर्चमा गएर, मण्डलीमा गएर परमेश्वरका वाणी सुनेर आफू आफैलाई परिवर्तन गरौं, आफूले आफैलाई जाँचौं र ईश्वरको आशिषित व्यक्ति हुँ भन्दै म यो आजको सुसमाचार सबैका लागि कार्यक्रम यो भागबाट बिदा हुन्छु। हस्त नमस्कार। जय मसीह। परमेश्वरले यहाँहरू सबैलाई आशिष दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रवचन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले भरपूर शिक्षा प्राप्त गर्नु भएको छ। वचनमा भने जस्तै परमेश्वर एक हुनुहुन्छ, उहाँको वचन सत्य छ। उहाँको उद्देश्य भनेको संसारमा हराएका र नष्ट हुन गइरहेका मानिसहरूलाई उद्धार गर्नु हो, अर्थात येशू ख्रीष्टद्वारा परमेश्वरमा मिलापमा ल्याउनु हो। यसकारण प्रिय श्रोता, हामी तपाईँलाई यो आग्रह गर्छौ, वचन परमेश्वरबाट आएको हो, जो सारा संसारको सृष्टिकर्ता रचनाकार मालिक परमेश्वरले मानव जातिलाई सृष्टि गर्नु भएको हो, जसकारण उहाँले मानिसलाई अत्याधिक प्रेम गर्नुहुन्छ। जुन प्रेमको मुख्य सार येशू ख्रीष्ट हुनुहुन्छ, अर्थात येशू ख्रीष्टको कलवरी क्रुसमा भएको मानव जातिका लागि बलिदानलाई हामी प्रष्ट रूपमा देख्न सक्छौ। त्यही परमेश्वरले नै मानव जातिको लागि दिएको वचनले मानव जातिको अस्तित्व र मानव जीवनको सम्पूर्ण वास्तविकताको रहस्य उहाँको वचनबाट स्पष्ट हामी बुझ्न सक्छौ। र अन्तमा हामी तपाईँलाई यही जानकारी गराउँदछौ र यही आग्रह गर्दछौ कि परमेश्वरको मुख्य उद्देश्य भनेकै संसारका हरेक मानिसलाई उद्धार र मुक्ति दिनु हो। यसकारण प्रिय मित्र, येशू ख्रीष्टमा विश्वास गर्नुहोस् र अनन्त स्वर्गीय राज्यको हकदार बन्नुहोस्। आजको वचनमा भने जस्तै परमेश्वरको वचनको यही नै मुख्य सार रहेको छ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835, 081-521-835 र हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-354, 98-587-354, 98-481-4557, 98-481-4557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार। जय मसीह।
2: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: धेरै सम्बन्धहरू केवल अस्थायी हुन्छन्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 18 यहाँहरूलाई स्वागत छ। तपाईँको जीवनको धेरै मोडहरूमा परमेश्वरले तपाईँलाई कसैसँग परिचय गराउनुहुनेछ। यो व्यक्ति परमेश्वरले तपाईँको जीवनमा त्यस्तो क्षणमा राख्नु भएको हुनेछ जसलाई तपाईँले त्यो क्षणमा भएको आवश्यकता पूरा गर्नको लागि सहायता गर्नेछ। धेरै सम्बन्धहरू केवल अस्थायी हुन्छन्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखला

0: तपाई दुवैले आफ्नो बाटो लाग्ने समय आउँछ। वास्तवमा अरू मानिसहरूसँग भएका धेरै जसो सम्बन्धहरू अस्थायी हुनका लागि डिजाइन गरिएका हुन्छन्। केही मात्र वर्षौं वा सोभन्दा बढी समयसम्म टिक्ने हुन् र कोही आत्मिक रूपमा स्वस्थ छ भन्दैमा परमेश्वरले उनीहरू तपाईसँग स्थायी सम्बन्ध कायम राख्न चाहनुहुन्छ भन्ने होइन। पावल र बर्नबास बीचको सम्बन्ध अस्थायी थियो। परमेश्वरले उनीहरूलाई केही समयको लागि एकसाथ ल्याउनुभयो र सँगै तिनीहरूले धेरै प्रभावकारी सेवा गरे। तिनीहरूको व्यक्तित्व एकदमै फरक थियो, यसरी कि तिनीहरू एकअर्काको पूरक थिए। पावल साहसी, तीव्र र निर्णायक थिए। उनी आफ्नो मनको कुरा भन्न डराएनन्। बर्नबास कोमल र विचारशील थिए। उनले अरूको आवश्यकताहरूसँग बढी पहिचान गरे। यो होइन कि एउटा व्यक्तित्व अर्को भन्दा राम्रो थियो। पावल बढी प्रत्यक्ष थिए, बर्नबास धेरै सहयोगी थिए। तिनीहरू फरक थिए र प्रत्येकले क्रिस्टको शरीरमा महत्वपूर्ण भूमिका खेलेका थिए। तिनीहरूको सँगै काम फलदायी थियो। एक दिन पावल र बर्नबासले आफ्नो अर्को मिशनरी यात्रामा योहन्ना मर्कुसलाई साथमा लैजाने कि नलैजाने भन्ने बारेमा असहमति जनाए। प्रेरितको पुस्तक 15:39। तिनीहरूका बीचमा यति ठूलो मतभेद भयो कि तिनीहरू एक अर्काबाट छुट्टिए र बर्नबास मर्कुसलाई साथमा लिएर साइप्रसतिर गए। यस नाटकीय घटनापछि बाइबलले पावल र बर्नबासलाई फेरि सँगै सेवा गरेको कुनै उल्लेख गर्दैन। परमेश्वरले तिनीहरूको लागि योजना गर्नुभएको सम्बन्ध केवल अस्थायी थियो, यद्यपि यो कहिलेकाहीँ गाह्रो हुन सक्छ। हाम्रो विगतका सम्बन्धहरूलाई त्याग्नु आवश्यक छ जसमा हामीले सहज महसुस गर्यौं, ताकि हामी हाम्रो भविष्यका लागि परमेश्वरको योजना अनुसार अघि बढ्न सकौं। हितोपदेशको पुस्तक 18:24। धेरै साथीहरू भएको मानिसको पनि सर्वनाश हुन सक्छ, तर कुनै कुनै मित्र चाहिँ दाजुभाइ भन्दा नजिक टाँसिन्छ। प्रिय हो, सम्बन्ध एकतर्फी र सफल हुन सक्दैन। तपाईँलाई यो व्यक्ति साँच्चै मन पर्न सक्छ र तपाईँ उनीहरूको लागि सक्दो गर्न चाहनुहुन्छ, तर यदि भावना पारस्परिक छैन भने त्यो दाजुभाइ दिदी बहिनीको भन्दा नजिकको मित्रताको उदाहरण हो। यदि तपाईँले यी मानिसहरूलाई वरिपरि राख्नुभयो भने यी सम्बन्धहरू धेरै हानिकारक हुन सक्छ। तिनीहरूबाट आफूलाई टाढा राख्नु उत्तम हुन्छ। सबैले तपाईँलाई तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै मन पराउँदैनन्। धेरैले तपाईँलाई तपाईँबाट प्राप्त हुने फाइदाहरूको लागि प्रशंसा गर्छन्। अरूले तपाईँसँग राम्रो सम्बन्ध मात्र चाहन्छन् जबसम्म तपाईँ उनीहरूको खराब व्यवहारको बारेमा उनीहरूलाई सामना गर्नुहुन्न र उनीहरूको आवश्यकताहरू पूरा गर्नु र उनीहरूको आवश्यकताहरू पूरा गर्न सक्दो गर्नुहुन्छ। उनीहरूलाई तपाईँले उनीहरूको लागि जे गर्नुहुन्छ त्यो मनपर्छ, त्यसैले उनीहरू चाहन्छन् कि सम्बन्ध जारी रहोस् जबसम्म यो उनीहरूको शर्तमा मिल्छ। तर तपाईँले उनीहरूबाट धेरै फाइदा लिनुहुन्न। उनीहरूलाई तपाईँको आवश्यकताको वास्ता छैन। उनीहरू तपाईँलाई तपाईँबाट के प्राप्त गर्न सक्नुहुन्छ भन्ने कुराको लागि मात्र प्रयोग गर्न चाहन्छन्। यो एकतर्फी सम्बन्ध हो जहाँ तपाईँ सधैँ उनीहरूको लागि त्यहाँ हुनुहुन्छ, तर तिनीहरू तपाईँको लागि बिरलै त्यहाँ हुन्छन्। जब तपाईँ यस्तो कसैलाई पहिचान गर्नुहुन्छ, तपाईँले सीमाहरू निर्धारण गर्न आवश्यक छ। उनीहरूलाई धेरै समय वा ध्यान नदिनुहोस् र उनीहरूको सबै आवश्यकताहरू पूरा गर्दै उनीहरूको सुपर हिरो बन्न बाध्य महसुस नगर्नुहोस्। तपाईँको सट्टा परमेश्वरलाई उनीहरूको प्रादायक बन्न दिनुहोस्। प्रिय श्रोता, तपाईँको आवश्यकताहरूको साँच्चै ख्याल राख्नेहरूसँग बलियो सम्बन्ध विकास गर्ने छनौट गर्नुहोस्। तिनीहरू असल साथी हुन् र वफादारी, दया, इमानदारी जस्ता गुणहरू राख्छन्। बदलामा केही पाउनको लागि मात्र तपाईँसँग सम्बन्ध खोज्नेहरूबाट तपाईँको आवश्यकताहरूको साँच्चै ख्याल राख्नेहरूसँग बलियो सम्बन्ध विकास गर्ने छनौट गर्नुहोस्। तिनीहरू असल साथी हुन् र वफादारी, दया र इमानदारी जस्ता गुणहरू राख्छन्। बदलामा केही पाउनको लागि मात्र तपाईँसँग सम्बन्ध खोज्नेहरूबाट टाढा रहनुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम।

प्रिय मित्र, तपाईँलाई म एउटा प्रश्न गर्न चाहन्छु। तपाईँलाई आफ्नो जीवन कतिको सुन्दर लाग्छ? सायद कसैले भन्नु होला धेरै सुन्दर छ, कसैले भन्नु होला ठिकै छ, तर सायद उही यस्तो पनि हुन्छ जसले आज मनमनै भन्नुभएको छ होला मेरो जीवनमा सुन्दर भन्नुपर्ने कुरा नै के छ। तर सायद तपाईँले धेरै गुमाउनु भएको छ, सायद तपाईँले चाहेको मानिस तपाईँको साथमा छैन, सायद तपाईँले धेरै प्रार्थना गर्नुभयो तर उत्तर पाउनु भएको छैन, सायद तपाईँको आँखाले मुस्कान भन्दा आँसु धेरै देखेको छ। तर आज म तपाईँलाई एउटा मिठो सत्य सुनाउँछु। जीवनको सुन्दरता सधैँ बाहिर देखिँदैन, कहिलेकाहीँ जीवनको सबैभन्दा सुन्दर अध्याय आँसुको पछाडि लुकेको पनि हुन्छ। तपाईँलाई थाहा छ फूल सुन्दर हुन्छ, तर फूल बन्नु अघि धेरै ठूलो संघर्ष गरिरहनु परेको हुन्छ। त्यो बिउ माटोभित्र गाडिनु पर्छ अनि उम्रिनु पर्छ, अनि त्यसलाई हुर्काउन धेरै गाह्रो हुन्छ, र फूल बन्नु र फूल पछि फल बन्नु पनि धेरै समय लाग्छ भन्ने कुरा त्यो तपाईँ र मलाई थाहाहरू पनि हुन्छ। तपाईँलाई थाहा छ हीरा निकै बहुमूल्य छ, तर त्यो हीरा कहाँ पाइन्छ तपाईँलाई थाहा छ? त्यो एकदमै ढुङ्गाको भित्र रहनु पर्छ, र ढुङ्गाभित्र एकदमै दबेर रहेको हुन्छ। त्यसलाई निकाल्नको लागि त्यसलाई चाहिँ निकालिसकेपछि त्यसलाई प्रशोधन गरिसकेपछि धेरै कुराहरू प्रोसेस गरिसकेपछि मात्रै त्यो हीरा साध्यै सुन्दर देखिन्छ। तपाईँलाई थाहा छ सुन निकै चम्किलो देखिन्छ, तर त्यसलाई आगोबाट गुज्रिनु पर्छ, आगोले पोल्नु पर्छ, अनि मात्रै त्यो चाहिँ त्यसको भ्यालु बढ़िराखेको हुन्छ। त्यसरी नै परमेश्वरले पनि हाम्रो जीवनमा कठिन परिस्थितिहरूलाई हाम्रो अन्तिम कथा बन्न दिनुहुन्न। हाम्रा धेरै समस्याहरू हुन्छन्, हाम्रा धेरै पीड़ा हुन्छन्, धेरै कुराहरू हुन्छन्, तर त्यो नै हाम्रो जीवनमा अन्तिम होइन। जसरी सुनलाई निखारिन्छ, जसरी हीरालाई प्रशोधन गरिन्छ, जसरी सुनलाई प्रशोधन गरिन्छ, अनि त्यसपछि त्यसको मूल्य बढे जस्तै मान्छेको जीवनमा पनि धेरै उतार चढ़ावहरू, धेरै समस्याहरू, धेरै पीड़ाहरू आउँदछ, तर पनि परमेश्वरले त्यतिकै छोड्नुहुन्न, अझ सुन्दर तरिकाले अगाडि बढेर सहायता गर्नुहुन्छ। एउटा सानो कथा म तपाईँको बीचमा प्रस्तुत गर्छु। एउटा गाउँमा एउटी वृद्ध आमा बस्नुहुन्थ्यो। उहाँको घर चाहिँ निकै साधारण थियो। घरको झ्यालबाट बाहिर हेर्दा एउटा पुरानो पर्खाल मात्र देखिन्थ्यो। एक दिन गाउँमा आएको एउटा बालकले ती आमालाई सोध्यो, आमा तपाईँको घर अगाडि केही पनि राम्रो छैन, तपाईँलाई यहाँ बस्दा नराम्रो लाग्दैन? अनि आमाले मुस्कुराउँदै भनिन्, बाबु तिमीले पर्खाल देख्यौ, मैले आकाश देखे। बालक अचम्म पर्यो। आमाले फेरि भनिन्, तिमीले मेरो घरको अगाडि के छैन भनेर हेर्यौ, मैले के छ भनेर हेरे। त्यसपछि उनले भनिन्, जीवन पनि त्यस्तै हो बाबु, कसैले अभाव हुन्छ, कसैले आशिष गर्छ, कसैले घाउ हेर्छ, कसैले निको हुने हात खोज्छ, कसैले बन्द ढोका हेर्छ, कसैले परमेश्वरले खोल्ने नयाँ ढोका पर्खन्छ। तर कति गहिरो तरिकाले वृद्ध आमाले त्यो सानो बालकलाई जवाब दिइन्। त्यसकारणले हरेक कतिपय मान्छेहरूको हेर्ने सोच, सोच्ने सोच, देख्ने आँखा र अन्य धेरै व्यवहारको कुराहरू हुन्छ। उसले कसरी हेरिराखेको हुन्छ, कसरी देखिराखेको हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। कसैले एउटै कुरालाई अर्को दृष्टिबाट हेरिराखेको हुन्छ, कसैले सकारात्मक दृष्टिकोणबाट हेरिराखेको हुन्छ, कसैले त्यही विषयलाई नकारात्मक दृष्टिकोणबाट हेरिराखेको हुन्छ। तर त्यो कुराहरू हामीले बुझ्नुपर्छ। परमेश्वरले हाम्रो जीवनमा धेरै ठूलो नयाँ कामहरू गर्न चाहनुहुन्छ र हामीलाई कहिले पनि व्यवस्था गर्नु हुँदैन। हाम्रो जीवनको सुन्दरता परिस्थितिले मात्रै निर्धारित गर्दैन, हामीले जीवनलाई कुन आँखाले हेर्छौ त्यसले पनि निर्धारित गर्छ। जीवन निकै सुन्दर छ किनकि यो परमेश्वरको सुन्दर उपहार हो। बाइबलले भजन संग्रह 139 हाम्रो अस्तित्व परमेश्वरबाट आएको अद्भुत कार्यको रूपमा प्रस्तुत गर्दछ। हामी सहयोग गर्दैनौ, हामी बेकार होइनौ, हामी गल्तीले बनेका मानिस होइनौ। तपाईँको जीवन परमेश्वरको लागि निकै मूल्यवान छ भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ। कहिलेकाहीँ मानिसले तपाईँलाई मूल्य नदेला, कहिलेकाहीँ आफ्नै मानिसले तपाईँ हामीलाई बुझ्न नसक्ला, कहिलेकाहीँ तपाईँको योगदान कसैले नदेख्ला, तर याद गर्नुहोस् मानिसले तपाईँको मूल्य नचिनेकै कारण तपाईँ मूल्यहीन हुनुहुन्न। तपाईँलाई कसैले नचिनेको कारण, कसैले तपाईँको मूल्याङ्कन नगरेको कारण, तपाईँलाई कहिलेकाहीँ पीड़ा दिएको कारण तपाईँ मूल्यहीन हुनुहुन्न, किनकि परमेश्वरले तपाईँलाई
देखिरहनु भएको हुन्छ, तपाईँको भिडभित्र एकान्त उहाँले देख्नुहुन्छ, तपाईँको अनुहारको मुस्कान पछाडिको पीड़ा उहाँले देख्नुहुन्छ, अरूलाई नबनेका तपाईँका आँसु पनि उहाँले देख्नुहुन्छ। त्यसैले आज कसैले आफ्नो जीवनलाई बेकार सम्झिरहेको छ भने प्रेमी मित्र आफ्नो जीवनलाई परमेश्वरको आँखाबाट हेर्नुहोस् र असाध्यै सुन्दर देखिन्छ। पवित्र धर्मशास्त्र बाइबलमा धेरै त्यस्ता पात्रहरू छन् जसको जीवन असाध्यै सुन्दर छ। युसुफको नाम तपाईँले सुन्नु भएको छ होला। युसुफको जीवन सुन्दरताबाट कठिनाईबाट पनि जन्मिन्छ। बाइबलमा युसुफको कथा अत्यन्तै मन छुने कथा हो। युसुफसँग सपना थियो तर सपना देख्ने मानिसलाई आफ्नै दाजुभाइले खाल्डोमा फालिदिए। जसले तपाईँलाई अंगाल हाल्नु पर्ने हो त्यसले तपाईँलाई चोट पुर्याउन सक्छ कहिले काहीँ। युसुफ आफ्नो खाल्डोबाट उठे तर परमेश्वरको योजना त्यो इनारमा रहेको युसुफ भन्दा निकै गहिरो थियो र ठूलो योजना युसुफ प्रति थियो। युसुफ उनी दास बने तर परमेश्वरले उनलाई त्यहीँ पनि छोड्नु भएन। उनी जेलमा पुगे तर परमेश्वरको योजना जेलभन्दा ठूलो थियो। अन्तत युसुफ मिस्र देशको उच्च पदमा पुगे। पछि आफ्ना दाजुभाइसँग भेट हुँदा उनले भने, तिमीहरूले मेरो विरुद्धमा खराब कुरा सोच्यौ तर परमेश्वरले त्यसलाई भलाइमा परिणत गर्नुभयो। तपाईँले पवित्र धर्मशास्त्र बाइबलको उत्पत्ति 50:20 त्यहाँ हेर्नुभयो भने त्यहाँ धेरै गहिरो कुरा लेखेको छ। सायद तपाईँको जीवनमा पनि यस्तै खाल्डोमा पुरेको कुराहरू छ। सायद कुनै धोका कुराहरू होला, सायद कुनै असफलताको कुराहरू होला, कुनै अन्यायको कुराहरू होला, कुनै अधुरो सपनाको कुराहरू होला, तर परमेश्वरले तपाईँलाई धेरै प्रेम गर्नुहुन्छ। आज तपाईँ जहाँ हुनुहुन्छ त्यहीबाट परमेश्वरले तपाईँको कथा नयाँ ढंगले लेख्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। मानिसले तपाईँलाई तल धकेलेको ठाउँलाई पनि परमेश्वरले तपाईँको उचाइको शुरूआत बनाउन सक्नुहुन्छ। पवित्र धर्मशास्त्र बाइबलमा रुथ भन्ने व्यक्तिलाई तपाईँलाई अध्ययन गर्नुभयो भने रुटीको जीवनमा पनि नयाँ बिहानीको कुराहरू आएको त्यहाँ देख्नुहुन्छ। रुथको जीवनमा पनि अत्यन्तै भावुक कथा छ। उनले पिता गुमाइन्, उनको भविष्य अनिश्चित थियो, उनी आफ्नै देश र परिचित वातावरण छोडेर अपरिचित ठाउँमा गइन्। तर उनको जीवनको कथा त्यही समाप्त भएन। उनले नाओमीलाई छोडिनन्। उनले जीवनमा सबै कुरा गुमे जस्तो देखे पनि परमेश्वरले उनको अगाडि नयाँ बाटो तयार गरिरहनु भएको थियो। बाइबलमा यस्तै धेरै व्यक्तिहरू छन्। सामुएल त्यस्तै व्यक्तिहरू छन्। अय्यूबले त्यस्तै ठूलो संघर्ष गरेका थिए। तपाईँलाई थाहा छ, अझ विशेष त पवित्र धर्मशास्त्र बाइबल अर्थात नयाँ करारको पुस्तकमा येशूको जीवन चाहिँ सबैभन्दा सुन्दर प्रेममा बाँचेको जीवन हो। येशूको जीवन पाइरिस अर्थमा सजिलो थिएन। उहाँले अस्वीकार भोग्नुभयो, उहाँमाथि झुटा आरोप लागे, उहाँलाई धोका दिइयो, उहाँलाई अपमान गरियो, अन्त त क्रुसमै पनि टागियो। तर क्रुसमा पनि उहाँले प्रेम छोड्नु भएन। उहाँले भन्नुभयो, हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्। यो नै जीवनको सबैभन्दा ठूलो सुन्दरता हो। घृणाको बीचमा पनि प्रेम हुनु सुन्दरता हो। अन्धकारको बीचमा पनि ज्योति हुनु त्यो सुन्दरता हो। पीड़ाको बीचमा पनि मृत्युको बीचमा पनि जीवनको आशा हुनु चाहिँ सुन्दरता हो। येशूको जीवनले हामीलाई धेरै कुराहरू सिकाउँदछ। सुन्दर जीवन भनेको दुःख नभएको जीवन होइन, दुःखको बीचमा पनि प्रेम गर्न सक्ने जीवन चाहिँ निकै सुन्दर जीवन हो। अब म तपाईँलाई एउटा प्रश्न सोध्न चाहन्छु। तपाईँ आफ्नो जीवनमा कुन अध्यायमा हुनुहुन्छ? के तपाईँ खाल्डोमा हुनुहुन्छ युसुफ जस्तै? के तपाईँ प्रतीक्षामा हुनुहुन्छ न जस्तै? के तपाईँ सबै कुरा गुमे जस्तो अनुभव गर्दै हुनुहुन्छ अयुब जस्तै? के तपाईँ आफ्नै गल्तीको बोझ बोकेर बसिरहनु भएको छ पत्रुस जस्तै, वा तपाईँ रुथ जस्तै नयाँ शुरूआत खोज्दै हुनुहुन्छ? यदि त्यसो हो भने कृपया प्रेमित्र आफ्नो वर्तमान अध्यायलाई आफ्नो सम्पूर्ण पुस्तक नसम्झनुहोस्। तपाईँको कथा अझै सकेको छैन, तपाईँको पीड़ा अझै सकेको छैन, तपाईँ सबै कुराहरू सकियो भन्ने नमान्नुहोस्। जीवनको सुन्दरता कहाँ छ भन्ने कुराहरू खोज्नुहोस्। जीवनको सुन्दरता महँगो घरमा मात्र छैन। जीवनको सुन्दरता ठूलो बैंक खातामा मात्र टन्न पैसा भएको मात्र छैन। जीवनको सुन्दरता प्रसिद्ध अर्थात पपुलारिटीमा पनि छैन। जीवनको सुन्दरता त आमाको हातमा छ, बुवाको मौन त्यागमा छ, बच्चाको निष्कट हाँसुमा पनि जीवनको सुन्दरता छ, कसैले दिएको सानो सहयोगमा पनि जीवनको असाध्यै सुन्दरता छ, क्षमा माग्ने नम्रतामा सुन्दरता छ, क्षमा दिने हृदयमा सुन्दरता छ, बिहान उठेर धन्यवाद प्रभु भनेर भन्न सक्ने क्षमतामा पनि सुन्दरता छ। जीवन सुन्दर छ किनकि परमेश्वर अझै हामीसँग हुनुहुन्छ। हामीसँग सबै कुरा नहुन सक्छ तर यदि परमेश्वर हुनुहुन्छ भन्ने कुराहरू हामीलाई थाहा भयो भने अझै जीवन सुन्दर छ। प्रेम मित्र, आजको दिनमा कहिलेकाहीँ तपाईँ एक्लै बस्दा आफ्नो जीवनलाई सम्झनुहोस्।
घाउ मात्र नहेर्नुहोस्, घाउबाट पनि परमेश्वरले तपाईँलाई के सिकाउनु भएको भन्ने कुराहरू हेर्नुहोस्। तर आँसु मात्र नसम्झनुहोस् कि आँसुका बीचमा पनि परमेश्वरले तपाईँलाई कसरी सम्हाल्नु भएको छ भन्ने कुरा तपाईँले सिक्नुहोस्। त्यसैले प्रेमित्र, तपाईँ र हाम्रो जीवन असाध्यै सुन्दर छ भन्ने कुरालाई हामीले बुझ्नु पर्ने हुन्छ। आफ्नो जीवनलाई घृणा नगर्नुहोस्, आफ्नो विगतलाई लिएर आफूलाई सधैँ दोषी नठान्नुहोस्, आफ्नो वर्तमानलाई अन्तिम सत्य नसम्झिनुहोस् र आफ्नो भविष्यलाई डरको हातमा नदिनुहोस्, किनकि तपाईँको जीवन परमेश्वरको हातमा छ। तपाईँको कथा अझै लेखिँदैछ, तपाईँको आँसु अझै मोती बन्न सक्छ, तपाईँको घाउ अझै साक्षी बन्न सक्छ, तपाईँको असफलता अझै शिक्षामा बदलिन्छ, तपाईँले तपाईँको भाषीको हृदयबाट अझै प्रेमको सुन्दरता अगाडि बढ्न सक्छ। प्रेमित्र, तपाईँ जहिले पनि परमेश्वरको योजनामा रहेर अगाडि बढ्नलाई परमेश्वरसँग सहायता माग्नुहोस् र तपाईँको जीवनमा परमेश्वरको निकै ठूलो योजना छ। तपाईँको जीवन असाध्यै सुन्दर छ। यो सुन्दर जीवनलाई तपाईँले अर्थपूर्ण तरिकाले अगाडि बढाउनलाई परमेश्वरले सहायता गर्नुहुन्छ। प्रेमित्र, तपाईँसँग रहेर मिठो कुराकानी गर्दाखेरि आजको कार्यक्रमको निर्धारित समय सकिने आँटेको छ। यदि तपाईँसँग कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छ भने हामीलाई पठाउन सक्नुहुन्छ। हाम्रो इमेल रहेको छ lhmnepal@gmail.com, त्यसै गरी हाम्रो वाट्सएप नम्बर रहेको छ 9845554418 मा पनि हामीलाई तपाईँले वाट्सएप गर्न सक्नुहुन्छ। जय मसीह, नमस्ते।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाइ, हामीले निरन्तर रूपमा अध्ययन गर्दै आएको भजन संग्रहले हामीलाई संकष्टको समयमा प्रार्थना, परमेश्वरको सहायता र पुनर्स्थापनाको विषयमा चाहिँ धेरै कुराहरू चाहिँ सिकाएको छ। के आजको अध्ययनमा पनि हामी यस्तै कुराहरूको चर्चा गर्नेछौ र यो अध्ययनलाई चाहिँ अगाडि बढाउनेछौ?
2: भाइ, हामीले निरन्तर रूपमा अध्ययन गरेको पुस्तक भजन संग्रहको पुस्तक, जसमा स्तुति प्रशंसाको मात्र नभएर मानिसहरूको आवश्यकता, परमेश्वरको सुरक्षा र उद्धारको कुराहरूलाई पनि देखिरहेका छौं। आजको दिनमा हामी भजन संग्रह 83-85 खण्डहरूमा रहेर यो अध्ययनको यात्रालाई अगाडि बढाउनेछौ, जहाँ हामी परमेश्वरका मानिसहरूलाई शत्रुहरूले चारैतिरबाट घेरेका थिए, उनीहरू आफैले समाधान खोज्न सक्ने अवस्थामा थिएनन्। त्यसैले उनीहरूले परमेश्वरलाई पुकारे। यसले हामीलाई सिकाउँछ कि जब हामी असहाय हुन्छौं, परमेश्वर हाम्रो सबैभन्दा ठूलो सहायता हुनुहुन्छ भन्ने सन्देशलाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
1: यसको अर्थ दाइ, संकष्टले कहिलेकाहीँ हामीलाई परमेश्वरतर्फ झन नजिक ल्याउन सक्छ भन्ने रहेछ। आज धेरै मानिसहरू सुख, शान्ति र सन्तुष्टि संसारमा खोजिरहेका छन्, तर वास्तवमा त्यो परमेश्वरमा मात्र भेटिनेछ।
2: बिल्कुल भाइ, आजको भजनमा परमेश्वरको उपस्थिति प्रति गहिरो प्रेम र तीर्खा देखिन्छ। भजनकार भन्छन् कि परमेश्वरको उपस्थितिमा बिताएको एक दिन संसारका हजार दिन भन्दा उत्तम छ। यसले हामीलाई सम्झाउँछ कि साँचो आनन्द परमेश्वरको उपस्थितिमा मात्र पाइन्छ। यति मात्र होइन, हामी परमेश्वरको कृपा, क्षमा र पुनर्स्थापनाको सुन्दर चित्र देख्नेछौ। जब मानिसहरू पश्चाताप गरेर परमेश्वरतर्फ फर्किए, उहाँले उनीहरूलाई फेरि उठाउनुभयो र आशिष दिनुभयो भन्ने सन्देशलाई हामीले आज थाहा गर्नेछौ।
1: भनेपछि दाइ, आजको अध्ययनले हामीलाई तीनवटा महत्वपूर्ण कुराहरू चाहिँ सिकाउने रहेछ: परमेश्वरमाथि भरोसा, उहाँको उपस्थितिको चाहना र पश्चातापद्वारा नयाँ शुरूआत।
2: हो भाइ, त्यसैले आदरणीय श्रोताहरू, यदि तपाईँ संघर्ष, आत्मिकी थकान वा निराशाको अवस्थामा हुनुहुन्छ भने आजको वचनले तपाईँलाई नयाँ आशा र नयाँ दिशा दिन सक्छ। त्यसैले आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: आशा गर्दछु परमेश्वरको वचन अध्ययनको निम्ति तयारीको साथ रेडियोको अगाडि आइपुगिसक्नु भएको छ। त आउनुहोस्, हामी छोटो प्रार्थना गरौं। प्यारो प्रभुजी, फेरि पनि हामी तपाईँलाई धन्यवाद दिन्छौं। तपाईँले हामीलाई यो बिहानी पख देख्न मौका दिनुभयो, साथै तपाईँको वचनबाट अध्ययन गर्न, मनन गर्न, सुन्न पनि यो अवसर दिनुभयो। धन्यवाद छ। हामी हरेकको आन्तरिक हृदयलाई खोलिदिनुहोस्, ताकि हामी तपाईँको वचनको बुझ्न सकौं र तपाईँको महिमा गर्न सकौं। धन्यवाद दिँदै यो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 83-85 अध्यायसम्मबाट देख्नेछौ। त सबभन्दा पहिले हामी देख्नेछौ इन्साफको लागि चित्कार। यो पनि आसपको भजन हो। यो आसपका भजन मालाको अन्तिम भजन हो र यो दोधार गराउने भजन हो। कुरा के हो भने, तपाईँ यसलाई इसरायलको राष्ट्रको इतिहासमा फिट गर्न सक्नुहुन्न, जबकि तपाईँ यो गर्न नसक्नु भएकोले गर्दा यसको अनुमान गर्नभन्दा अर्को कुनै विकल्प छैन। अनि यो कमजोर अनुमानहरू हुन्। यो श्रापयुक्त प्रार्थना हो र इन्साफका निम्ति पुकार हो। भजनकारले परमेश्वरसँग प्रार्थना गर्दछन् कि उहाँका मानिसहरूलाई तिनीहरूका शत्रुहरूबाट छुटकारा दिइयोस् भने। भजन संग्रह 83:1-2 पदमा भनिएको छ, हे परमेश्वर, तपाईँ चुप नरहनुहोस्, शान्तिसित नबस्नुहोस् र चुपचाप नबस्नुहोस् हे परमेश्वर, किनकि हेर्नुहोस् तपाईँका शत्रुहरूले खैला बैला गर्छन्, तपाईँलाई घृणा गर्नेहरूले आफ्नो शिर ठाडो पारेका छन्। यहाँ शत्रु जोसुकै होस् उसले परमेश्वरलाई घृणा गर्दछ, तर के शत्रुसँग सधैँ त्यो नै मामला होइन र? निश्चय नै आगे पद 3 र 4 भनिएको छ, तिनीहरूले तपाईँको प्रजाको विरूद्ध छलको सल्लाह गर्दछन् र तपाईँले लुकाउनुभएका मानिसहरूको विरूद्धमा जम्मा भएर मतो गर्दछन्। तिनीहरूले भनेका छन्, आओ हामी तिनीहरूलाई यसरी नाश गरौं कि तिनीहरू एक जाति नै नरहोस् र इसरायलको नाउँ फेरि सम्झनामा नै नआओस्। यसले ती व्यक्तिहरूको संकेत गर्दछ जसले इसरायल राष्ट्रको विनाशको षड्यन्त्र रचेथे। त्यहाँ कोही कोही बाइबल शिक्षकहरू छन् जसले यस पदमा उल्लेखित कथनलाई यहोशापातको समयमा फिट गर्न कोशिश गरिरहेका छन् भने अरूले चाहिँ यसलाई अन्य ऐतिहासिक अवधिहरूमा फिट गर्न प्रयास गरिरहेका छन्। हाम्रो निम्ति ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा हो परमेश्वरका शत्रुहरू उहाँतिर आफ्ना घृणाको व्यक्त गर्दछन्। अहिले यो भजनको खण्डसँग आरम्भ गरौं जुन कुनै इतिहासमा फिट गर्न कठिन छ। भजन संग्रह 83:5-8 पदमा भनिएको छ, किनकि तिनीहरूले एकै मतो गरेर सल्लाह गरेका छन्, तपाईँको विरूद्धमा तिनीहरूले करार बाँधेका छन्, एदोमका पालहरू, इस्माइलीहरू, मुआबीहरू र हागारीहरू, गलाबीहरू, अमोनीहरू र अमालेकीहरू, टायरका बासिन्दाहरू समेत पलिस्टीहरू, असिरिया पनि तिनीहरूसित लागेका छन्, तिनीहरूले लूतका सन्तानहरूलाई सहायता दिएका छन्। मित्र, परमेश्वरको वचनको यो खण्डमा उल्लेखित ती नामहरू परमेश्वरका शत्रुहरू हुन्। इतिहासमा कुनै स्थान छैन जहाँ तपाईँ यसलाई फिट भएको देख्नुहुन्छ, अनि त्यसले नै यसलाई अति नै उल्लेखनीय खण्ड बनाउँछ, किनभने यो यस्तो देखा पर्दछ कि यी पदहरूले भविष्यतिर हेर्दछ। निश्चय नै यी राष्ट्रहरू, जातिहरू जुन एक समयमा अस्तित्वमा थिए फेरि भविष्यमा प्रकट हुनेछन्। अहिले वर्तमान समयमा इसरायललाई अरब राष्ट्रहरूद्वारा घेरिएको छ, जुन राष्ट्रहरू संयुक्त भएका छन्, मिलेका छन्, तिनीहरू इसरायलको विरूद्धमा छन्। यो यस्तो देखिन्छ कि यी पदहरूमा उल्लेखित राष्ट्रहरू फेरि आखिरी दिनहरूमा अस्तित्वमा आउनेछन्। तिनीहरू अहिले अस्तित्वमा छैनन्, अनि त्यहाँ केही छैन जुनसँग तिनीहरू मेल खाँदछ, फिट खाँदछ। यो तथ्यले भजन 83 शास्त्रमा अति नै उल्लेखनीय अनुच्छेद बनाउँछ, अनि यो भजनका बाँकी पदहरू श्रापयुक्त प्रार्थना हो। यसले परमेश्वरको इन्साफको माग गर्दछ। यो अर्को शब्दमा भजनकारको तात्पर्य यही हो, जसरी तपाईँले भूतकालमा इन्साफ गर्नुभयो त्यसरी नै इन्साफ गर्नुहोस्। आगे पद 9-10 पदमा भनिएको छ, मिद्यानीहरूलाई गर्नुभए झैं तिनीहरूलाई पनि गर्नुहोस्, सिसरा र याबिनलाई किसोन खोलामा गरे झैं, जो एन्दोरमा नष्ट भए तिनीहरू जमिनको निम्ति मल जस्तै भए। न्यायकर्ताको पुस्तकमा हामी पढ्छौं कि कसरी परमेश्वरले यी राष्ट्रहरूलाई दण्ड दिनुभयो, इन्साफ गर्नुभयो। त्यहाँ कोही कोही छन् जसले भन्छन् कि परमेश्वरले भविष्यमा त्यस तरिकामा इन्साफ गर्नुहुने छैन, उहाँले त्यो गर्नुहुने छैन। मित्र, के उहाँले त्यो गर्नुहुने छैन र? उहाँले भूतकालमा त्यस तरिकामा इन्साफ गर्नुभयो। परमेश्वर बदलिनु भएको छैन, जुन कुरा उहाँले भूतकालमा गर्नुभयो उहाँले उही कुरा भविष्यमा पनि गर्नुहुनेछ। यही कारण यो प्रभावशाली छ। यो कुराको याद दिलाउन चाहन्छु कि हामीले आज विश्वासीहरूको नाताले यसरी प्रार्थना गर्नु हुँदैन। हामीले हाम्रा शत्रुहरूको निम्ति प्रार्थना गर्नुपर्छ। यसरी प्रार्थना गर्नु हुँदैन कि परमेश्वरले तिनीहरूलाई इन्साफ गरोस् वा दण्ड दियोस्। तर तिनीहरू मनको परिवर्तन गरेर उहाँका आओस् भनी प्रार्थना गर्नुपर्छ। यो इसरायलको लागि प्रार्थना गर्ने प्रार्थना हो। अनि पद 13 भनिएको छ, हे मेरा परमेश्वर, तिनीहरूलाई भुमरीको धुलो र बतासले उडाएको भुस झैं तुल्याउनुहोस्। भजनकार प्रार्थना गर्छन् कि हे परमेश्वर, त्यसरी नै हाम्रा शत्रुहरूसँग व्यवहार गर्नुहोस्। अनि 14 भन्छन्, जंगल उडाउने आगो झैं र पहाड सल्काउने ज्याला झैं। अर्को शब्दमा जंगलको आगो जस्तै हुनुहोस्। अहिले यो निष्कर्षको ध्यान दिनुहोस्। पद 18 भनिएको छ, र तिनीहरूले जानुन् कि तपाईँ जसको नाउँ परम प्रभु हो, तपाईँ सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ। मलाई यो कुरामा दृढ विश्वास छ कि संसारले परमेश्वर नै परमेश्वर हुनुहुन्छ भनेर थाहा पाउने एउटै तरिका हो दण्डमा चाल लिनु भएर। परमेश्वरको भलाइपनले मानिसलाई पश्चातमा डोर्याउनु पर्छ, तर त्यसले त्यो गरेन। यदि मानिसहरू परमेश्वरको व्यक्ति र उपस्थितिको संवेदनशील भए, यसले तिनीहरूलाई उहाँको उपस्थितिमा अगुवाई गर्ने थियो। तर यसले वास्तवमा तिनीहरूलाई उहाँबाट अझ टाढा गराउँछ। ओ, आज कति ख्रिस्टियन भनौदाहरू उहाँबाट भौतारिरहेका छन्। तिनीहरू यो तथ्यको थाहा पाउन असफल भइरहेका छन्। भनिएको छ, तिनीहरूले जानुन् कि तपाईँ जसको नाउँ परम प्रभु हो, तपाईँ सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ। यसपछि हामी भजन 84 अध्यायतिर पनि बढौं। यहाँ हामी देख्छौ परमेश्वरको निम्ति भजनकारको गहिरो लालसा इच्छा। यो नै त्यो भजन हो जुनमा लेवी सम्बन्धीको प्राथमिकता यानी जोड सुस्पष्ट छ। यो कोराहरूको छोराहरूको भजन हो। कोराका छोराहरूले पवित्र वासस्थानमा यानी भेट हुने पालमा र पछिबाट मन्दिरमा सेवा गरे। हामी यो परिवारको पृष्ठभूमिको बारेमा पहिलो इतिहास 26 अध्यायतिर जाउँ। पहिलो इतिहास 26 अध्याय 1 पदमा भनिएको छ, द्वारपालहरूका हिस्सा कोरईहरू, कोराका छोरा मसलेम्या, एलिआसाबका छोरा। त्यसपछि कोरा वंशीहरूको त्यो परिवारको लामो तालिकाको त्यहाँ स्पष्ट छ यानी रेकर्ड छ। अहिले तपाईँलाई यादै होला कि कोराले मूसाको विरूद्ध विद्रोहको अगुवाई गरेथे अनि उसलाई यसको निम्ति दण्ड दिए। तर अहिले परमेश्वरको अनुग्रहद्वारा यी उसका वंशहरू, उसका छोराहरू पवित्र वासस्थानमा र पछिबाट परमेश्वरको मन्दिरमा सेवा गरिरहेका छन्। त्यसपछि पहिलो इतिहास 26 अध्याय 12-13 पदले भन्छ, घराना घरानाका प्रधान द्वारपाल पुरूषहरू चाहिँ भाग भाग गरे छुट्याइएका थिए। तिनीहरूका काम आफ्ना कुटुम्बहरू सँगसँगै परमप्रभुको भवनको सेवा गर्नुपर्दथ्यो। जवान र बुढा घराना घराना अनुसार मूल ढोकाको निम्ति गोला हाले। मित्र, हरेक ढोकामा एकजना मानिसलाई नियुक्त गरिन्थे। त्यस कामको निम्ति चिट्ठा यानी गोला हालिन्दथ्यो। बलिया हस्तपुष्ट लेवीहरूले पवित्र वासस्थानको रेखदेख गर्दथे र पछिबाट तिनीहरूले मन्दिरमा हरेक प्रवेशद्वारको रखवाली गर्दथे। यसरी यो भजनमा पवित्र वासस्थान र मन्दिर मुख्य कुरा हो। भजन संग्रह 84 अध्याय 1-2 पदमा भनिएको छ, हे सेनाहरूका परमप्रभु, तपाईँका वासस्थानहरू कति प्रिय छन्। परमप्रभुको दरबारका निम्ति मेरो आत्माले अति इच्छा गर्छ, मूर्छा पनि खान्छ। मेरो तन र मन दुवै जीवित परमेश्वरको निम्ति चर्को स्वरले गाउँछन्। मित्र, के यो आज तपाईँको हृदयको पुकार हो, लालसा हो कि तपाई परमेश्वरका जनसँग भेट्न मन पराउनुहुन्छ? के तपाई परमेश्वरको सेवा गर्न तीव्र इच्छा राख्नुहुन्छ? के उहाँसँग संगति गर्ने तपाईँको तीव्र लालसा संकल्पना हो? अहिले यो अति नै सुन्दर कुरा छ। यी कोराका छोराहरू पवित्र वासस्थानमा र पछिबाट मन्दिरमा सेवा गरिरहेका थिए। तिनीहरूले यो देखे, तीन पदमा भन्छन्, भंगेराले पनि आफ्नो निम्ति एउटा बास र गौथलीले आफ्नो बच्चा राख्न आफ्नो निम्ति एउटा गुण पाएका छन्। हे सेनाका परमप्रभु, तपाईँकै वेदी, हे मेरा राजा र मेरा परमेश्वर। मलाई लाग्छ कि भंगेराले मन्दिरको वरिपरि र छतहरूमा गुणहरू बनाएथे। यो भजन लेख्ने मानिसले जब उसले परमेश्वरको भवनमा वरिपरि माथि हेरे, तब उसले ती भंगेराहरूको गुणहरू देखे र भने, म पनि त्यसरी नै त्यहाँ बस्न चाहन्छु, बास गर्न चाहन्छु, म पनि त्यति नै परमेश्वरको निकटतामा रहन चाहन्छु। भन्छन्, भंगेराले पनि आफ्नो निम्ति एउटा बास र गौथलीले आफ्ना बच्चा राख्न आफ्नो निम्ति एउटा गुण पाएका छन्। हे सेनाहरूका परमप्रभु, तपाईँकै भेदी, हे मेरा राजा र मेरा परमेश्वर। अनि नौ पदमा भनिएको छ, हे परमेश्वर जो हाम्रा ढाल हुनुहुन्छ, हेर्नुहोस् र अभिषेक भएका आफ्नो जनको मुख हेर्नुहोस्। भजनकार भन्न सक्छन्, हे परमेश्वर जो हाम्रो ढाल हुनुहुन्छ, परमेश्वर हाम्रा ढाल हुनुहुन्छ। मित्र, भजनकार आगे भन्छन्, अभिषेक भएका आफ्नो जनको मुख हेर्नुहोस्। यो मसीको संकेत पद हो। ख्रिस्ट मसी पृथ्वीमा परमेश्वरको महडाको प्रकट गर्नुभयो। हामीले लेवीको पुस्तकमा अध्ययन गर्दा देख्यौं कि पवित्र वासस्थान इसरायलको जीवनको अति नै केन्द्र थियो। अनि दस पदमा भनिएको छ, किनकि तपाईँको दरबारमा एक दिन हजार दिन भन्दा असल छ, दुष्टका पालहरूमा बस्न भन्दा त बरु परमेश्वरको भवनको ढोकी हुन मलाई मनपर्छ। अनि मित्र, त्यो नै कोराहरूका छोराहरू थिए, यानि ढोकीहरू। अर्को शब्दमा भजनकार भन्छन्, म यस्तै काम गर्न चाहन्छु, चौकीदारी, ढोके, परमेश्वरबाट टाढा हुने धनी मानिस हुनुभन्दा। आज त्यहाँ केही विश्वासीहरू छन् जो आराधना सेवामा बार बार आफ्नो घडी हेर्छन्, यो थाहा पाउनलाई कि के प्रचारकले निकै समय त लिइरहेका छैनन्। ओ, यो कस्तो महिमित भजन र हामी धेरैको निम्ति यो कस्तो हप्कै छ। यसपछि हामी भजन 85 अध्यायतिर पनि देख्नेछौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ इसरायलको भविष्यको पुनस्थापनको। त्यो भजन कोर वंशीयहरूको हो, जुन एकजना आलोचकले यो भजनलाई एज्रा र नहेमियाको मुनि बाबेलबाट इसरायल मुलुकमा ती इसरायलीहरू फर्कैसँग पहिचान गर्न कोशिश गरेका छन्। वास्तवमा यससँग त्यसको कुनै पनि संकेत छैन। आलोचकहरूले त्यसो गर्न खोजेको कारण यो हो, किनभने तिनीहरू यो तथ्यको जान्दैनन् कि भजनहरू अगमबाडीकहरू हुन्। अहिले यो अगमबाडीक तस्विरको ध्यान दिउँ। 85 अध्याय एक पदमा भनिएको छ, हे परमप्रभु, आफ्नो देशमाथि तपाईँको निगाह भएको छ, तपाईँले याकुबको कैदलाई फर्काउनु भएको छ। धेरै आलोचकहरू अनुमान गर्दछन् कि यो पदले बाबेलको कैदबाट यहुदीहरू आफ्नो मुलुक इसरायलमा फर्किआएको कुराको संकेत गर्दछ भनेर। तर वास्तवमा अति नै कम संख्यामा त्यस बेला मानिसहरू फर्किआएका थिए। 60,000 भन्दा कमी मानिसहरू त्यहाँ फर्किआएथे। धेरै संख्यामा मानिसहरू फर्किआएनन्, त्यसकारणले यसले बाबेल कैदपछि यहुदीहरूको आफ्नो मुलुकमा फर्की आउने कुराको संकेत नगरेर यसले आगे राज्य युगतिर हेर्दछ, जब परमेश्वरले आफ्ना सारा यी मानिसहरूलाई पुनः आफ्ना देशमा फर्काई ल्याउनुहुनेछ। अनि दुई पदमा भनिएको छ, आफ्ना प्रजाको अधर्म तपाईले क्षमा गर्नु भएको छ, तपाईले तिनीहरूका सबै पाप ढाक्नु भएको छ। ओ यो कस्तो महिमित तस्विर! यसले खालि भविष्यतिर मात्र संकेत गर्न सक्छ, यसले निश्चय नै बाबेलको कैद पछिको स्थितिको तस्विर दिँदैन। यदि तपाईँ सोच्नुहुन्छ कि यसले यो नै गर्छ, तब एज्रा, नहेमिया, हगाई, जकरिया र मलाकीको पुस्तक पढ्नुहोस्। मलाकीले आफ्ना जातिहरूलाई अति नै कठोर तरिकाले हप्काउँछन् किनभने तिनीहरू परमेश्वरबाट टाढा थिए। यो सही हो कि तिनीहरू मन्दिरमा गइरहेका थिए र बलिदानहरू ल्याइरहेका थिए, तर तिनीहरूको हृदय भने अति नै टाढामा थियो। यो भजनले सम्पूर्ण बेग्लै तरिकामा तस्विरको पेश गर्दछ। अनि तीन पदमा भनिएको छ, तपाईले आफ्ना सबै क्रोध लैजानुभयो, तपाई आफ्नो जलिरहेको रिसबाट फर्कनुभयो। यसले त्यो समयतिर हेर्दछ जब दण्ड इसरायलको लागि पूरा हुँदछ। यो राष्ट्रको लागि र विश्वको लागि सबभन्दा खराब समय अझै भविष्यमा छ। मार्कलेस यसको व्यापकतामा विश्वव्यापी हुन गइरहेको छ, अनि यो दण्डको समय हुनेछ। शैतानलाई छोडिनेछ, पवित्र आत्मा दुष्टलाई रोकिरहने थामिरहनु हुने छैन, बिर्को खोलिनेछ, हरेकलाई आफूले गर्न सक्नेसम्म दुष्कर्म गर्न दिइनेछ, किनकि त्यो तिनीहरूको बिना रोकटोक स्वतन्त्रको समय हुनेछ। त्यसपछि उहाँले तिनीहरूलाई दण्ड गर्नुहुनेछ। यो दिनमा परमेश्वरका सन्तानको लागि पापको दण्ड पूरा भइसकेको छ, पापको प्रश्न मिलाइसकियो जब येशु ख्रिष्ट हाम्रा पापहरूको निम्ति क्रुसमा मर्नुभयो। मित्र, हिसाब किताब धेरै वर्ष पहिले मिलाइसकिएको छ पापको, तर त्यहाँ केही त्यस्ता कुराहरू जुनले मलाई हैरानी गर्छन्। यो त्यो तथ्य हो कि म ख्रिष्टको न्याय आसनको सामने एक दिन उभिनु पर्नेछ, मेरो जीवनको र मेरो कामहरूको लेखा दिन। अनि यो कुरा हरेक ख्रिस्टियनहरूको निम्ति पनि सत्य छ, हाम्रा कामहरू आगोद्वारा जाँचिनेछन्। पहिलो कुरन्थी 3:13-15 पदमा भनिएको छ, हरेक मानिसको काम प्रत्यक्ष हुनेछ, त्यो आगैमा प्रकट हुने भएको हुनाले त्यसै दिनले त्यसलाई बताउनेछ, र हरेक मानिसको काम कस्तो किसिमले रहेछ भन्ने आगोले प्रमाण दिनेछ। त्यसमाथि बनाएको कुनै मानिसको काम पक्का रह्यो भने त्यसले इनाम पाउनेछ, कसैको काम जलेर नष्ट भयो भने त्यसले नोक्सानी भोग्नुपर्छ, तर त्यो आफै चाहिँ आगोबाट निस्केर बाँचे झै बाँच्नेछ। मित्र, मेरा केही कामहरूको बारेमा मलाई निश्चय छैन, अनि निसन्देह पाउले आफैले इन्साफ गरेनन् किनभने परमेश्वरले मात्र इन्साफ गर्न सक्नुहुन्छ। म आशा गर्दछु उहाँले यो भनेको, स्याबास, त असल र विश्वासयोग्य सेवक, तर मैले त्यसको पर्खेर हेर्नुपर्नेछ। मार्कलेस अवधिमा हरेक खराब र भ्रष्टता दुष्टताको दण्ड दिइनेछ, त्यो नै कारण म त्यो भएको बेला म त्यहाँ हुन चाहन्न, अनि मलाई लाग्दैन कि म यहाँ हुनेछु त्यस बेला, कारण महाक्लेश आरम्भ हुनुभन्दा पहिले मण्डली सत्य विश्वासी जुनमा तपाई र म पनि पर्दछौ स्वर्गीयमा उठाइ लगिनेछ र सम्पूर्ण महाक्लेशको उसले चुकाउनेछ। आगे 4:5 भनिएको छ, हे हाम्रा उद्धार गर्ने परमेश्वर, हामीलाई फर्काउनुहोस् र हामीतर्फ तपाईँको उत्तेजित रिस रोक्नुहोस्। के तपाईँ हामीमाथि सधैँ रिसाउनुहुन्छ? के तपाईँ पुस्तादेखि पुस्तासम्म रिस गरिरहनुहुन्छ? त्यो दिन मित्र आइरहेको छ जब यी मानिसहरूको दुःख कष्टको अन्त हुनेछ। हामीले अगाडिको भजनमा देख्यौं तिनीहरूको इतिहास आँसुको, यानि आँसुको रोटीको थियो, त्यो तिनीहरूको भोजन थियो, त्यो आइरहेको छ, अनि त्यो तमाम कष्ट दुःख तिनीहरूबाट हट्नेछ। परमेश्वर आउनु भएर तिनीहरूका सारा आँसुहरू पोसिदिनुहुनेछ। अनि सात पदमा भनिएको छ, हे परम प्रभु, हामीलाई तपाईँको करुणा देखाउनुहोस् र हामीलाई आफ्नो उद्धार मंजूर गर्नुहोस्। यो नै कुनै त्यस्तो कुरा हो जुनमा हामी सबैका हृदयहरू प्रवेश गर्न सक्छ। परमेश्वरले दुष्टताको घृणा गर्नुहुन्छ र यसको दण्ड दिनुहुनेछ, तर उहाँ तिनीहरूको लागि कृपाको र उद्धारको परमेश्वर पनि हुनुहुन्छ जो उहाँ कहाँ फर्कने छन्। आठ पदमा भनिएको छ, परमप्रभु परमेश्वरले के भन्नुहुनेछ त्यो म सुन्नेछु, किनकि उहाँले आफ्ना प्रजा र आफ्ना पवित्र जनहरूलाई शान्तिको वचन भन्नुहुन्छ, तर तिनीहरू फेरि मूर्ख काम गर्न नलागुन्। मित्र, जब पापको परमेश्वरको अन्तिम दण्डले स्थान लिन्छ, उहाँको मानिस मूर्खतामा कति पनि फस्ने छैन, तिनीहरू आफ्ना पापहरूतिर फर्कने छैनन्, किनभने पाप विश्वबाट हटाइएको हुनेछ। अनि नौ पदमा भनिएको छ, हाम्रो देशमा महिमाले बास गरून् भनेर उहाँसित डराउनेहरूको निम्ति अवश्य उहाँको उद्धार नजिकै छ। आज इसरायलमा कुनै महिमा छैन, खाली चट्टानहरूका थुप्राहरू बाहेक। निश्चय नै हामी क्रिस्चियनहरूको नातामा यहाँ मतलब त्यहाँ पवित्र स्थानहरू पनि छन्। अहिले शास्त्रको एक अति नै उल्लेखनीय पद यहाँ छ, पद दशमा भनिएको छ, कृपा र सत्यता आपसमा मिलेका छन् र धार्मिकता र शान्तिले एक दोस्रोलाई चुम्बन गरेका छन्। कृपा र सत्यता हाम्रा दिनहरूमा आपसमा मिलेका छैनन्। अर्को खण्डमा भनिएको छ, धार्मिकता र शान्तिले एक दोस्रोलाई चुम्बन गरेका छन्। मित्र, यो त आज बोल्ने विषय पनि होइन। मित्र, यो संसारमा हामीले शान्ति पाउन नसकेको एक कारण हामीसँग विश्वमा धार्मिकता छैन। मित्र, विश्वमा शान्ति हुन सक्नुभन्दा पहिले हरेक कुरा ठिकठाक हुनुपर्दछ। आज मामलाहरू कहीँ पनि सही ठिकठाक छैन। जबसम्म मामलाहरू सही ठिकठाक हुँदैनन्, पृथ्वीमा कुनै शान्ति हुने छैन। यो महान पद हो। त्यसपछि पद तेह्रमा भनिएको छ, धार्मिकता चाहिँ उहाँको अघि अघि जानेछ र उहाँका पाइलाहरूमा हामीलाई हिँड्ने बाटो बनाउनेछ। जब प्रभु येशू ख्रीष्ट शासन गर्नुहुनेछ, उहाँ धार्मिकतामा शासन गर्नुहुनेछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
1: दाइ, म विश्वास गर्दछु कि आजको अध्ययनले हामी हरेकको हृदयलाई चाहिँ एकदमै छोएको छ, विशेष गरी यो कुरा कि परमेश्वरको उपस्थिति भन्दा मूल्यवान अरू केही छैन। मलाई अर्को कुरा पनि एकदमै धेरै हृदय छोयो, जब इजरायलीहरू संकष्टमा परे उनीहरूले आफ्नै शक्तिमा भरोसा गरेनन् तर परमप्रभुलाई चाहिँ पुकारे।
2: हो भाइ, हामी प्राय संसारका कुराहरू पछ्याउन व्यस्त हुन्छौं, तर आजको अध्ययनले सम्झाउँछ कि हाम्रो आत्माको वास्तविक घर परमेश्वरको उपस्थिति हो। धेरै पटक हामी पनि आफ्नै बुद्धि, अनुभव वा सामर्थ्यमा भर पर्छौं, तर परमेश्वर चाहनुहुन्छ कि हामी उहाँमाथि निर्भर रहौं, किनकि उहाँ नै हाम्रो रक्षक र हाम्रो सहायता हुनुहुन्छ।
1: अनि आजको अध्ययनले हामीलाई आत्मपरीक्षण गर्नको निम्ति पनि प्रेरित गरेको छ। यदि हामी परमेश्वरबाट टाढा भएका छौं भने उहाँ अझै पनि हामीलाई फर्कन बोलाइरहनु भएको छ। त्यसैले यो आजको सन्देश केवल ज्ञानको लागि मात्र होइन, जीवन परिवर्तन गर्नको लागि पनि हो।
2: एकदमै सही कुरा भन्नुभयो भाइ तपाईँले। हो, परमेश्वरको कृपा कहिले समाप्त हुँदैन। जब हामी नम्र हृदयले पश्चाताप गर्छौ, उहाँले क्षमा गर्नुहुन्छ, पुनर्स्थापित गर्नुहुन्छ र नयाँ आशा दिनुहुन्छ। त्यसैले आदरणीय श्रोताहरू, आज आफ्नो हृदयलाई सोधौं, के हामी परमेश्वरको उपस्थितिको तिर्खा राख्छौ? के हाम्रो संकटमा उहाँलाई खोज्छौ? के हामी उहाँको कृपाद्वारा परिवर्तन हुन तयार छौ?
1: साँच्चै नै, यदि तपाईँ आज थाक्नु भएको छ, निराश हुनुहुन्छ वा परमेश्वरबाट टाढा भएको महसुस गर्दै हुनुहुन्छ भने उहाँतर्फ फर्कनुहोस्। उहाँका हातहरू अझै पनि तपाईँलाई सान्त्वना दिनको निम्ति र स्वागत गर्नको निम्ति आतुर छ।
2: हजुर, र परमेश्वरले भत्किएको हृदयलाई निको पार्नुहुन्छ, थाकेको आत्मालाई बल दिनुहुन्छ र हराएको मानिसलाई सही बाटोमा फर्काउनुहुन्छ। त्यसैले आउनुहोस्, हामी परमेश्वरको उपस्थितिलाई आफ्नो जीवनको पहिलो प्राथमिकता बनाऊ। अन्त्यमा परमेश्वरले हाम्रो हृदयलाई नवीकरण गर्नुभएको होस्, हाम्रो विश्वासलाई बलियो बनाउनु भएको होस् र उहाँको प्रेम तथा शान्तिमा स्थिर राख्नु भएको होस्।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707
4: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।

0: यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ।
1: बाटो सत्य र जीवन के हो, भविष्य र विगतको बीच यो वर्तमान समयमा कसरी आफ्नो जीवनलाई सञ्चालन गर्ने अनि आफूलाई सकारात्मक रूपमा असलपनाको लागि कसरी परिवर्तन गर्ने जस्ता विषयहरूमाथि केन्द्रित आशाको झल्को दिन प्रयासरत रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोताहरूलाई विनम्र अभिवादन। आउनुहोस् आजको प्रस्तुतिलाई अघि बढाऊ यो संगीत मार्फत।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ सुशीर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। परमेश्वरको वचनबाट हाम्रो जीवनका प्रश्नहरूको जवाफ खोज्ने हेतु जुन प्रयास हामीले गरिरहेका छौं, त्यो प्रयासमा आज पनि हामी अगाडि बढ्नेछौं। वचनलाई पढ्दै नियाल्दै भनिन्छ, एउटा असल पुस्तक एउटा असल साथी पनि बन्न सक्छ। त्यस्तै गरेर परमेश्वरको लिखित वचन जुन 66 पुस्तकको सङ्गालो हो, त्यो एक असल साथी पनि बन्न सक्छ यदि त्यहाँ उल्लेखित कुराहरूमा हामीले ध्यान दियौं र त्यसमा हामी समय व्यतीत गर्यौं भने त्यो पढ्नको लागि। अहिलेको हाम्रो वचन अध्ययनको सिलसिलामा हामीले साँचो आनन्दको रहस्य, खुसीको रहस्यलाई हेर्ने प्रयास गर्दैछौ। आज पनि यो अध्ययनलाई हामी अगाडि बढाउनेछौ परमेश्वरसँग ज्ञान र बुद्धिको निवेदन गर्दै। आउनुहोस् प्रार्थना गरौं। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद तपाईँलाई यो समयको निम्ति। तपाईँको चरणमा हामी आउँदछौ बुद्धि र ज्ञानको निम्ति प्रार्थना गर्दै, विन्ती गर्दै, यो अध्ययनको क्रममा प्यारो प्रभु येशू ख्रीष्टको नाममा आमेन। श्रोता मित्रहरू, जब त्यहाँ नियमहरू बनाउँछन् मान्छेहरूले, अनुशासनका नियमहरू, एउटा अनुशासन कायम गर्नलाई वा अन्य कुनै नियमहरू हुँदाखेरि कैयौं पटक के लाग्छ भने त्यहाँ कोही न कोही यस्तो निक्लेको हुन्छ जसले त्यो नियमहरू मन पराउँदैन। कैयौं पटक उसले के सोच्ने गर्छ भने ती नियमहरूले मलाई बाँध्न खोजे, मेरो स्वतन्त्रतालाई हनन गरे भनेर बुझ्ने गर्छ। परमेश्वरले पनि यो जीवनलाई सही तरिकाले सम्वर्धन गर्नको लागि, यसलाई शान्तिमा राख्नको लागि अनि प्रेमपूर्ण वातावरणमा मानिसहरू जीवन भन्नको लागि उहाँले आफ्नो केही नियमहरू दिनुभएको छ। ती नियमहरूलाई कैयौं पटक हामीले हाम्रो स्वतन्त्रतामाथिको दखल भनेर बुझ्ने गर्छौं अनि हामी अत्यारी भन्छौं, तर त्यस्तो होइन। परमेश्वरले जुन नियमहरू दिनुभएको छ त्यो हाम्रो भलाइको निम्ति हो, हामीलाई अनुशासनमा रहेर असल मानिस बन्नको निम्ति हो। मित्रहरू, यसै सिलसिलामा हामीले विभिन्न दृष्टिकोणबाट परमेश्वरको नैतिक आज्ञाहरूको बारेमा, यिनीहरूको अहम महत्वको बारेमा र त्यो कसरी हामीले स्वस्फूर्त रूपमा पालन गर्न सक्छौ भन्ने विषयलाई हेरेका थियौं। ती कसरी परमेश्वरका असल नियमहरू हामी हरेकको लागि सुखी जीवनको मार्ग निर्देशक बन्न सक्छ र त्यो महत्वपूर्ण दिशानिर्देश जो पुरानो करारमा मात्र नभइकन नयाँ करारमा पनि उल्लेख गरिएको छ, तिनीहरूको वास्तविक अर्थलाई बुझ्ने प्रयास गरिरहेका छौं हामी। मित्रहरू, परमेश्वरको प्रेमका नीतिहरूमा, परमेश्वरको प्रेमका आज्ञामा हिँड्ने वा वचन पालना गर्ने शक्ति हामीले परमेश्वरबाट नै प्राप्त गर्ने रहेछ भन्ने विषयलाई पनि गएको भागमा हेरेका थियौं। आज हामी परमेश्वरसँगको प्रेमपूर्ण आज्ञाकारिताले परमेश्वरसँगको हाम्रो जुन सम्बन्ध छ नि त्यसलाई अझै ज्यादा प्रगाढ बनाउँदछ भन्ने विषयलाई छोटकरीमा हेर्नेछौ। हुन त यो संसारमा अनैतिकता व्याप्त छ, अनुशासनहीनता अनैतिकता को जगजगी भइरहेको बेलामा, अप्ठ्यारो यी समयहरूमा, अनैतिकताले ग्रसित यस दुखित संसारमा अनुशासित जीवन जिउन हामी जस्ता कमजोर मानिसहरूलाई केवल परमेश्वरको शक्ति र प्रेमले मात्रै सम्भव पार्दो रहेछ। परमेश्वरको पवित्र आत्माले नै हरेक मानिसलाई तमाम असल चरित्रको गुणको विकासमा मदत गर्ने रहेछ भनेर हामीले गएको भागमा पढेका थियौं। यदि हामी परमेश्वरलाई साँचो हृदयले प्रेम गर्दछौं भने येशू ख्रीष्टले त्यो साँचो प्रेमको परिणाम परमेश्वरको नैतिक आज्ञाप्रतिको अनुशासित आचरणमा देखिन्छ, आज्ञा पालनामा देखिन्छ भनी भन्नुहुन्छ युहन्नाको सुसमाचार पुस्तकको 14:15 जहाँ यस्तो लेखिएको छ कि हरेक जसले उहाँलाई प्रेम गर्दछ त्यो उहाँको वचनमा रहन्छ भने परमेश्वरको नैतिक आज्ञाहरूले उहाँको चरित्रलाई प्रतिबिम्बित गर्दछ। चट्टानको शिलापाटीमा लेखिएको तीनै नैतिक दश आज्ञाहरूलाई सामान्यतया दुई भागमा विभाजन गरिएको छ। पहिलो चारले मानिसको परमेश्वरप्रतिको प्रेमलाई, दायित्वलाई र सम्बन्धलाई व्याख्या गर्दछ भने पछिल्लो छ आज्ञाहरूले मानिसको मानिसप्रति हुनुपर्ने असल प्रेमको व्यवहार, दायित्व र सम्बन्धलाई उजागर गर्दछ। प्रेरित पावलले हामीलाई परमेश्वर र एकअर्काप्रतिको हाम्रो प्रेमपूर्ण व्यवहारले हामी अनुशासित र नैतिक व्यक्तिको रूपमा दरिन वा जिउन सक्छौं भनी रोमीको पत्रमूलक पुस्तकको 13:7-10 उल्लेख गर्दछन्। यसो भन्दै तिर्नुपर्ने कुरा सबैलाई तिर, महसुल तिर्नुपर्नेलाई महसुल अनि आदर गर्नुपर्नेलाई आदर, इज्जत गर्नुपर्नेलाई इज्जत गर, एक आपसमा प्रेम गर्नु बाहेक कसैको केही कुरामा ऋणी नहो, किनकि आफ्नो छिमेकी वा आफू जस्तै अर्को मानिसलाई प्रेम गर्नेले परमेश्वरको नैतिक दश आज्ञाको व्यवस्थाको आचरण अवलम्बन गरेको देखिन्छ। तैले व्यभिचार नगर्नु, हत्या नगर्नु, तैले चोरी नगर्नु, तैले लोभ नगर्नु भन्ने यी आज्ञाहरू बाहेक र अरू जति पनि आज्ञाहरू छन् ती सबैको सारांश यसै आज्ञामा पाइन्छ, अर्थात् तैले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर। इमानदार निस्वार्थ पवित्र प्रेमले कसैको खराबी गर्दैन, त्यसकारण प्रेम गर्नु नै परमेश्वरको व्यवस्था पूरा गर्नु हो भनेर पनि त्यहाँ उल्लेख गरेको हामी पाउँछौ। मित्रहरू, पापको परिभाषा वा व्याख्या पनि वचनले सरल रूपमा हामी अगाडि प्रस्तुत गरेको छ। पहिलो युहन्नाको पत्रमूलक पुस्तकको 3:4 यसो भन्दछ, पाप गर्ने प्रत्येकले परमेश्वरको प्रेमको अनुशासनको नैतिक दश आज्ञाको व्यवस्था भंग गर्दछ र पाप गर्नु भनेको नै परमेश्वरको सिद्ध प्रेमको व्यवस्थाको अनुशासन वा नैतिक दायराको विपरीत वा बाहिरी चल्नु पनि हो। यस्तो परिस्थितिले यो संसारलाई नैतिक र हर प्रकारले प्रदूषित तुल्याइदिएको छ, नैतिक रूपमा प्रदूषित, र यो भएको के छ? अनैतिक। आज यो संसारमा भइरहेको हरेक खराबी र दुःखको कारण भन्नु नै मानिसको हृदयमा प्रेम सेलाएर गएको व्यवस्थाले गर्दा हो। श्रोता मित्र, यस्तो एउटा अवस्था जब मान्छेले प्रेम गर्न बिर्सिरहेको छ, त्यस्तो अवस्था दुःख लाग्दो अवस्था। जब हामी परमेश्वरको प्रेमको नैतिक व्यवस्थामा रहँदैनौँ तब हामीले पाप गर्न पुग्दछौँ र पापले लिएर आउने परिणाम भनेकै दुःखद अन्त हो, अर्थात् मृत्यु भनेर रोमीको पुस्तकको 6:23 बताउँदछ। तर पनि आनन्द र परमेश्वरप्रति धन्यवादी हुनुपर्ने कुरा वा आनन्द मनाउनुपर्ने कुरा, आनन्दित हुनुपर्ने कुरा यो छ कि परमेश्वरले हराएको मानव परिवारको उद्धारको खातिर हामीहरूलाई बचाउन आफै उद्धारकर्ताको रूपमा यो संसारमा आउनुभयो। हाम्रो स्थानमा उहाँले हरेक दुःख भोग्नुभयो र फेरि मृत्युलाई जिती पूर्ण जीवित पनि हुनुभयो र अहिले उहाँ हाम्रो निम्ति स्वर्गीय पवित्र स्थानमा पैरवी गर्दै हुनुहुन्छ। 1 युहन्ना 3:5 बडा सुन्दर तरिकाले ख्रिस्टको मानव शरीरमा आगमन बारेमा यस्तो भनिएको वचनलाई उल्लेख गर्दछ प्रेरित पावलद्वारा, पाप हरण गर्नुलाई नै परमेश्वर प्रकट हुनुभएको आफ्नो पुत्रमा भन्ने कुरा तिमीहरू जान्दछौ, उहाँमा कुनै पाप छैन। श्रोता मित्रहरू, र यदि हामीले हाम्रा भूल अपराधहरू स्वीकार गरी पश्चाताप गर्दछौ भने उहाँ भला हुनुहुन्छ र हामीलाई क्षमा गर्नको निम्ति उहाँ जीवनको एउटा नयाँ प्रारम्भ हामीले गरोस् भन्ने हेतु, त्यस्तो एउटा जीवन जसमा केवल परमेश्वरको सिद्ध प्रेम झल्किएको होस्, त्यसमा उहाँ हामीलाई अगुवाई गर्न चाहनुहुन्छ। पहिलो युहन्नाकै 1:9 हेर्दै गर्दा हामी आजको वचन अध्ययनलाई समापन गर्नेछौ र त्यहाँ यस्तो लेखिएको छ, यदि हामी हाम्रा भूल अपराधहरू कमी कमजोरीहरूलाई वा पापलाई हामीबाट गल्ती भयो भने असल हृदयले स्वीकार गरी पश्चाताप गर्दछौ भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ र हाम्रा सबै अपवित्रताबाट, हाम्रो स्वार्थबाट, अनैतिकताबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र पवित्र हुनुहुन्छ। परमेश्वरले हामीलाई निरन्तर आफ्नो प्रेमको पथमा डोर्याउ, विनम्रताको चरित्र हामीले अवलम्बन गर्न सकेका हौ भन्ने प्रार्थनाको साथ म शिशिर बिदा हुन्छु। जय मसीह। धन्यवाद। शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर ख्रिस्टीय वचनबाट।

0: श्रोता मित्र, तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो क्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। कार्यक्रम सुनेर हामीलाई उत्साह दिनुभएकोमा धेरै धेरै धन्यवाद। परमप्रभु हाम्रा परमेश्वरले यहाँहरूको हरेक असल काममा भरपूर आशिष र अगुवाई दिउन् भन्ने कामनाका साथ स्वर्गीय परमेश्वरमा बिन्ती चढाउँदै अनि कार्यक्रममा सम्पर्क गर्नको लागि इमेल newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 वा सम्पर्क नम्बर 9800823326 को जानकारी छोड्दै भोलि फेरि हाम्रो भेट नहुन्जेलसम्मका लागि शिशिर र ममतिनालाई बिदा दिनुहोस्। नमस्कार।
1: एक युनिट रगतले तीन जना सम्मको

0: ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
3: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
4: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
2: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
3: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
4: फोन नम्बर 40225444
2: र 40225742 40225742।
5: ए दाई पख्नुस् के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको।
5: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: Hello, and Jay Massey. Now you are listening to Good News FM 105.1 MHz Stereo Sound, the voice of the Lord.
9: अब प्रस्तुत छ कार्यक्रम Life, Hope and Sound.
10: Why did Jesus come to earth? Was it simply to give us a model of a good life? Was it simply to heal and teach, or did he come for a deeper reason? Today we will look at the question, why did Jesus come to earth?

0: नियमते ढका परमेश्वर आज्ञा या त व्यवस्था या त परमेश्वर यो आज्ञा या त व्यवस्था यागुने वो पापेला त आदम हब्बालिसे वनेगु कोसित उके इपे निम्म पापेला त आदम या आज्ञाकारिता यो परिणाम आत्मिकी मृत्यु ख वो परमेश्वर लिसे आत्मिकी श्वापु तुरन्त हे तंकल आदम या पाप या मेगु परिणाम शारीरिक मृत्यु न ख थो मृत्यु आदम व हब्बा सक्ले सन्तान त वोगु ख आदम या पाप निसे हलिमे चोपी सक्ले बुरा जुई अले सी मनु या त निश्चय मृत्यु पाखे बचे याए त उद्धारकर्ता मागु ख उत्पत्ति सुङ्गु अध्यायु झिन्याको पदके धाको दो छगु व सिमाया दथी अले छ मस्त व सीमा मिसाया उत्पत्ति सुङ्गु अध्यायु झिन्याको पदके धाको दो छङ्गु व मिसाया दथी अले छ मस्त व मिसाया मस्ते दथी जी रापु थनाबी व छङ्गु छ त छ्याइ छ उइगो ग्वाली न्याइ भविष्य मसीह येशु ख्रिस्ट या ख बाइबले याना तगु थो नापाङगु भविष्यवाणी ख थो भविष्यवाणी थगु क्या सही धका दाई थो येशु ख्रिस्ट या त क्रुसे सीमागु भविष्यवाणी ख जिन्तन धालकी येशु ख्रिस्ट छनु छङ्गु छ नुई उत्पत्ति सुङ्गु अध्यायु नेगु चिन्गुगु पत्के दाई अले वेकल मनु या त दयादिल थ कला यागु खनिएना जी नेमते धागु सिमायागु फल नै गुने बुस थ अले वेकल मनु या त दयादिल थ कला या खनिएना जी नेमते धैगु सिमायागु फल नगुने बु सरा फेमाली छ मसी तले तस्क दुख कष्ट याना थुकी अन्न सेका नेमाली वो छगु लागि क वो नाक सेकी एसा छ धासा अन्न वो वाउसा नेखने स्या तना मोतले हे हिजती हाका नेमाली छा धासा छन् त चाहे देखुगु ख छ चाहे ख अले चाहे जुयाउने परमेश्वरिया दया पाप क्षमा न समावेशतु तर थुकी जित पापे परिणाम पाखे मुक्त याई मखु आदम हब्बा इमगु अवाज्ञा नीति तस्क मु पुलेमाल इपि हान गब्लेन अदन धागु उगु अद्भुत स्वर्गे सुनि महन बरु इमगु हलिमे आ संघर्ष पीडा दुख व मृत्यु या समावेश जुल अले उमगु इल निसे थो संसार या सक्ले मनुतेस थो पतित संसारे व दुख लिसे अधिकार जुल नापाङ्गु युहुन्ना न्यागु अध्यायु झिन्गुगु पदके धातगुदु झिपी परमेश्वरिया सन्तान ख अले थो संसारे चोपी मेपी फुक्क मनुत सैतान्या मनुत ख तका न चिस शु आदम या पाप या मेगु परिणाम दैगु शक्ति हस्तान्तरण ख नापा निसे हे परमेश्वर आदम या त पृथ्वी अधिकार ब्याजिल गुब्ले आदम पाप या त उब्ले थगु अधिकार सैतान त बिल थुकी सैतान या त पृथ्वी भुख्या बाफे लुए व मृत्यु थे जागु योगको विपत्ति बिगु शक्ति बिल थो बामलागु ख ख भिङ्गु भुख सुधासा परमेश्वर मनु ते त थगु न्यायपूर्ण अवस्था बचे या त उद्धारी योजना देखा दिगुदु मुक्ति या थगु योजना येशु ख्रिस्ट ख रोमी सोगु अध्यायु नि सोगु पदके धातगुदु सकसिन पाप यागुदु उकी इपि परमेश्वरिया महिमा ताक्क सकसिन पाप यागुदु उकी इपि परमेश्वरिया महिमा तापाक दुङ्कल सक्ले मनु त आदम्या वंशज ख उकी वयागु पापपूर्ण स्वभाव लिसे जन्म जुगुनी मानव या त थो निराशजनक अवस्था बाचे द्वित समाधान मागुदु रोमी सोङ्गु अध्यायु निन्यागु पत्के धाटगुदु परमेश्वर येशु ख्रिस्ट या त प्रायश्चितया बलिदान याका वेक या त विश्वास यक्कुसिन पाप क्षमा यानादिल वेकल नापा नापा यापी मनुते त पाप्या सजाए मभ्युसे सयाना दिल झिगु पाप्या प्रायश्चिति बलिदान जुइट एसुया त छोया हगुख प्रायश्चित धागु तङ्कुगु ख लित कागु लपुख पाप्या कारण आदम परमेश्वर या न्योने थगु धार्मिक हैसियत तङ्कल परमेश्वर झिगु पाप्या त एसुया माध्यम मुक्त या त तर गछियाना येशु ख्रिष्ट झिगु पाप्या त क्षमाया त मृत्यु या पलसा अनन्त जीवन बियादि फत रोमी न्यागु अध्याय झिन्नेगु पत्के धात गुदु यदि छम मनुख यागु पाप याना मृत्यु राज्य याना सुन धासा छम मनु येशु ख्रिष्ट याना परमेश्वर त धङ्गु दया माया केन न्यहने धर्मे थरी जुई त मनु त मृत्यु या राज्य चुनेमाली मखुत आदम या पाप्या कारण मृत्यु ख तर परमेश्वर मनु ते त बिउगु उपहार येशु ख्रिष्ट उगु परिणाम या त मृत्यु पाखे जीवने हिलाबी याना दिल रोमी न्यागु अध्याय झिन्छागु झिन्गुगु पत्के धात गुदो अथिहे छम मनु यागु पाप याना फुक्क मनु दोषी जुल अथिहे छम मनु यागु धार्मिकता याना फुक्क मनु त धर्मी जुल वो इम त अनन्त जीवन दत अले हान गथे छम मनुह परमेश्वर माने मयागु योक्कु मनु तेस पाप या त अथे हे छम मनुख परमेश्वर या माने यागुनि योक्कु मनु त धर्मी या त आदम या अवाज्ञा याना सक्ले मनु त दथुई उद्धारकर्ता यु आवश्यकता जुल आदम या पाप या त भिङ्के त मेम मनु येशु ख्रिष्ट या आज्ञाकारिता मागुख अले पाप याइपी फुक्क धर्मी जुई फेमा धका हिब्रो झिगु अध्याय झिगु पत्के धात गुदो ठुक थ वैकल परमेश्वर यागु इच्छा पुङका दिल सदा या त गाक्क छक्ल थ त हे बलि बिया वैकल झिगु पाप मदेका छोया दिल वो जब येशु ख्रिष्ट थगु क्रुस से बिया दिल आदम्या पाप्या प्रायश्चित याय त मागु छु वो लपु बलिदान ख मेपी पाखे भविष्य झित छु न बलिदान याय माली मखु रोमी खुगु अध्यायु नि सोङ्गु पत्के धात गुदु पाप्या ज्याला मृत्यु ख परमेश्वर सित्तिक व्याधिगु वरदान झि प्रभु येशु ख्रिष्ट पाखे अनन्त जीवन खा आदम्या मस्त सी बिउगु ज्याला मृत्युदण्ड हिल तर झिगु नीति येशु ख्रिष्ट या बलिदान या माध्यम झित अनन्त जीवन या बस बियादि गुदु नापाङ्गु कोरन्थी झिन्यागु अध्यायु ने खुगु ने च्यागु पत्के धात गुदु मृत्यु या शक्ति पाप ख अले व्यवस्था याना पाप बल्लना चोङ्गु ख अच्यागुले झि प्रभु येशु ख्रिष्ट पाखे झित त्याके बियादि म परमेश्वर या त योक्कु योक्कु सुभ्या अज्यागुले योपि दाजु किजा क्वात्तुक विश्वास या अले मने थ्यालङ्का छौ प्रभु यागु ज्या याना हे सो थथे छिम्स यागु ज्या सिति वने मखु धका छिम्स सी हे सु येशु ख्रिष्ट या बलिदान झित मुक्ति ब्याधिगु धका सिया झिस छु प्रतिक्रिया यायमा छा झिगु प्रतिक्रिया दैगु झिगु जीवन येशु या मतिना पूर्ण सेवा समर्पित यायगु ख परमेश्वर थथम समर्पित जुई पिन्त भविष्य सहस्राब्दी राज्य ईले त धङ्कु शिर्पा ब्यादिगु बच ब्यादिगु दु थौया बच नेनादि गुने छि सक्कसितन परमेश्वर सुब्यादिमा जयमसी नेनामिपी छिम्स नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षक व आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगु हसना झिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ झिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसीह।
1: अब तपाई सुन्न सक्नुहुनेछ आत्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, जागृत विश्वास।
2: जेमिसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथमा यहाँहरूलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ उद्धारकर्ताको आवश्यकता। मेरो विश्वासमा चमक ल्याउनुहोस् भाग दुई। आज हामी 2000 वर्ष भन्दा पहिले परमेश्वरले यीशु ख्रीष्टलाई संसारमा ल्याउनुको कारण र उद्देश्यको बारेमा हेर्नेछौ। यीशुलाई के पूरा गर्न आवश्यक थियो? हामी अराजकताले भरिएको संसारमा जन्मियौं र हुर्कियौं। संसारभरका देशहरूमा युद्धहरू निरन्तर भइरहेका छन्। भूकम्प, आँधीबेहरी र बाढ़ी जस्ता प्राकृतिक प्रकोपहरू हामीले कमै आशा मात्र गर्दा पनि हाम्रो ढोकामा आइपुग्छन्। हामी चोर, अपहरणकारी र हत्याराहरूले घेरिएका छौं। यी संसारमा किन यति धेरै दुष्टता छ? के भविष्यको लागि कुनै आशा छ? यी प्रश्नहरूको जवाफ दिन हामी शुरूमा फर्कनुपर्छ, त्यो समयमा जब परमेश्वरले मानव जातिको लागि स्वर्गको रूपमा पृथ्वी सृष्टि गर्नुभयो। उत्पत्तिको पुस्तक 2:15 परमप्रभु परमेश्वरले मानिसलाई अदनको बगैँचामा लानुभई त्यसको गोडगाड र हेरचाह गर्न राख्नुभयो। परमेश्वरले आदम र हब्बालाई आनन्दले भरिएको बगैँचामा राख्नुभयो। परमेश्वरले मानिसलाई प्रेम गर्नुभएको हुनाले उहाँले मानिसलाई बस्नको लागि एउटा अद्भुत घर बनाउनुभयो। भजन संग्रहको पुस्तक 8:7 मानिस के हो र तपाई त्यसको वास्ता राख्नुहुन्छ, मानिसको छोरा के हो र तपाई त्यसको फिक्री गर्नुहुन्छ। परमेश्वरले मानव जातिलाई यसरी सृष्टि गर्नुभयो कि उनीहरूको हेरचाह गर्ने र साथ दिने कोही होस्। भजन संग्रहको पुस्तक 8:5 तपाईले त्यसलाई स्वर्गीय प्राणीहरू भन्दा केही मात्र सानो बनाउनुभयो र त्यसलाई महिमा र आदरको मुकुट पहिराइदिनु भएको छ। परमेश्वरले मानिसलाई महिमा र आदरले घेर्नुभयो। मानिस मात्र त्यस्तो प्राणी हो जसलाई परमेश्वरले बुझ्न र उहाँसँग संगति गर्न पर्याप्त बुद्धिमान बनाउनुभयो। भजन संग्रहको पुस्तक 8:6-8 आफ्नो हातका कामहरूमाथि तपाईँले त्यसलाई शासक बनाउनु भएको छ, सबै थोक तपाईँले त्यसका पैताला मुनि राखिदिनु भएको छ, सबै भेडा बाख्रा र गाई गोरू र वनका सबै पशुहरू, आकाशका पंक्षीहरू र समुद्रका माक्साहरू र समुद्रभित्र पौड़ने सबै जन्तुहरू, सबै जनावर, किरा, चराचुरुङ्गी र माछा मानव जातिको लागि अस्तित्वमा छन्। परमेश्वरले मानव जातिलाई अन्य सबै प्राणीहरूमाथि शासक बनाउनुभयो। एफिसीको पुस्तक 1:4 उहाँको सामुन्ने पवित्र र निष्कलङ्क हौ भनेर संसारको उत्पत्ति भन्दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। परमेश्वरको इच्छा भनेको मानिसहरूले पवित्र जीवन बिताओस् भन्नु हो। परमेश्वर आफै पवित्र हुनुहुन्छ र हामी पवित्र बन्नु आवश्यक छ ताकि हामी पवित्रतासँग आउने मिठो उहाँसँग संगतिमा सहभागी हुन सकौं। जब हामी परमेश्वरको उपस्थितिमा हुन्छौं हामी उहाँको अद्भुत प्रेम अनुभव गर्न सक्छौ। उत्पत्तिको पुस्तक 2:9 अनि हिँड्नमा राम्रो र खानामा असल फल भएको हरेक किसिमको रूख परमप्रभु परमेश्वरले भूमिबाट उमार्नुभयो। उहाँले बगैँचाको बीचमा जीवनको रूख र असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो। तपाईँ यहाँ परमेश्वरको प्रेमिलो हृदय देख्न सक्नुहुन्छ। उहाँले रूखहरू सुन्दर दृश्य र खानको राम्रो स्रोतको रूपमा सृष्टि गर्नुभयो। ध्यान दिनुहोस् कि परमेश्वरले अर्को कुरा पनि सृष्टि गर्नुभयो, असल र खराबको ज्ञान दिने रूख। यो किन आवश्यक थियो? परमेश्वरले मानवताको लागि सृष्टि गर्नुभएको सबैभन्दा ठूलो आशिष मध्ये एक स्वतन्त्र इच्छा हो। मानिसहरूलाई परमेश्वरको आज्ञा पालना गर्ने वा उहाँको आज्ञा पालना नगर्ने विकल्प दिइएको छ। कसैसँग प्रेम अनुभव गर्न तपाईँ तिनीहरूलाई त्यो प्रेममा तपाईँसँग सामेल हुने वा तपाईँको प्रेमलाई अस्वीकार गर्ने विकल्प दिनुपर्छ। छनौट गर्ने विकल्प बिना साँचो प्रेम अस्तित्वमा रहन सक्दैन। उत्पत्तिको पुस्तक 2:16-17 पद अनि उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, बगैँचाका सबै रूखका फल तैले संकोच नमाने खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिँ नखानु, किनभने जुन दिन तैले त्यो खान्छस् त निश्चय नै मर्नेछस्। असल व्यवहारको लागि इनाम छ, त्यसै गरी अनज्ञाकारिताको लागि पनि परिणाम छ। परमेश्वरले आदमलाई स्पष्ट पार्नुभयो, यो एउटा रूखको फल खाँदाको परिणाम आत्मिक मृत्यु हुनेछ। उत्पत्तिको पुस्तक 3:4-5 पद, सर्पले स्त्रीलाई भन्यो, तिमीहरू मर्दैनौ, किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन् र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वर जस्तै हुनेछौ। सर्पले हब्बालाई भनेको कुरा परमेश्वरले भन्नुभएको कुराको ठिक विपरीत थियो। सैतानले दावी गर्यो कि यो रूखको फल खाँदा उनी मर्ने छैनन्। परमेश्वरले भन्नुभएको थियो कि तिमी मर्नेछौ। हब्बाले कुन शोधमा भरोसा राख्ने भनेर निर्णय गर्नुपर्ने थियो। उत्पत्ति 3:6 पद, जब स्त्रीले त्यस रूखको फल खानलाई असल र हेर्नमा रहर लाग्दो र बुद्धि पाउनलाई त्यस रूखको चाह गर्नुपर्ने रहेछ भने देखिन्, तब तिनले त्यस रूखको फल टिपेर खाइन् र आफ्ना पतिलाई पनि दिइन् र उनले पनि खाए। यस रूखको फल खाँदा उनी बुद्धिमानी हुनेछिन् भन्ने शैतानको झूठले हब्बालाई विश्वस्त बनायो। उनले यस रूखको फल नखानु भन्ने परमेश्वरको आज्ञालाई व्यवस्था गरिन्। परमेश्वरको आज्ञा विरूद्धको उनको अपराधले उनको पाप निम्त्यायो। आदमले हप्पासँगै जाने निर्णय गरे, त्यसैले दुवैले पाप गरे। आदमको अनज्ञाकारिताको परिणाम आत्मिक मृत्यु थियो। उसले तुरुन्तै परमेश्वरसँगको आफ्नो आत्मिक सम्बन्ध गुमायो। आदमको पापको अर्को परिणाम शारीरिक मृत्यु थियो। त्यो मृत्यु आदम र हब्बाका सबै सन्तानहरूले वंशानुगत रूपमा पाएका छन्। आदमको पापदेखि अब संसारका सबैजना अन्तत बुढो हुनेछन् र मर्नेछन्। यसको लागि मृत्युको निश्चित सजायबाट मानिसलाई बचाउन मुक्तिदाताको आवश्यकता पर्यो। उत्पत्तिको पुस्तक 3:15 पद, तेरो र स्त्रीको बीचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु, त्यसले तेरो शिर कुल्च्याउनेछ र तैले त्यसको कुर्कुचा डस्नेछ। यो भविष्य मसीह यीशु ख्रीष्टको बारेमा बाइबलमा गरिएको पहिलो भविष्यवाणी हो। यस भविष्यवाणीले बताउँछ कि तैले त्यसको कुर्कुच्चा डस्नेछ। यो यीशु ख्रीष्टको क्रुसमा मर्नुपर्ने आवश्यकताको भविष्यवाणी हो। हामीलाई यो पनि भनिएको छ कि त्यसले तेरो शिर कुल्च्याउनेछ। यो भनाइले यीशु ख्रीष्टले एक दिन शैतानको टाउको कुल्च्याउनुहुनेछ, पूर्ण रूपमा नष्ट गर्नुहुनेछ भनी बताउँदैछ। उत्पत्ति 3:17-19 पद, त्यसपछि आदमलाई उहाँले भन्नुभयो, तैले तेरी पत्नीको कुरा सुनेर मैले नखानु भनेको रूखको फल खाएको हुनाले भूमि तेरो कारण श्रापित भएको छ, तेरो जीवनभरि दुःखसँग त्यसको उब्जनी तैले खानेछस्। त्यसले तेरो निम्ति काँडा र सिउढीहरू उमार्नेछ र तैले खेतको सागपात खानेछस्। माटोमा नफर्कुन्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैले खानेछस्, किनकि माटैबाट त निकालिएको थिइस् त माटै होस् र माटोमा फर्के जानेछस्। परमेश्वरको कृपामा पापको क्षमा समावेश छ, तर यसले हामीलाई पापको परिणामबाट मुक्त गर्दैन। आदम र हप्पाले आफ्नो अनज्ञाकारिताको लागि ठूलो मूल्य चुकाउनु पर्ने थियो। तिनीहरू फेरि कहिले अदन भनिने त्यो अद्भुत स्वर्गमा बस्ने थिएनन्। बरु तिनीहरूको संसारमा अब संघर्ष, पीड़ा, शोक र मृत्यु समावेश हुनेछ र त्यस समयदेखि यस संसारका सबै मानिसहरूले त्यही पतित संसार यसको दुःख र पीड़ाहरू सहित उत्तराधिकारमा पाए। पहिलो योहन्नाको पुस्तक 5:19 पद, हामी जान्दछौ हामी परमेश्वरका हौ र सारा संसार त्यस दुष्टको अधीनमा परेको छ। आदमको पापको अर्को परिणाम शक्तिको हस्तान्तरण थियो। शुरूमा परमेश्वरले आदमलाई पृथ्वीमाथि अधिकार दिनुभयो, यद्यपि जब आदमले पाप गरे यो अधिकार शैतानलाई दिइयो। यसले शैतानलाई पृथ्वीमा भूकम्प, आधी बेरी, रोग र मृत्यु जस्ता धेरै विपत्तिहरू निम्त्याउने शक्ति दियो। त्यो नराम्रो खबर हो। असल समाचार यो हो कि परमेश्वरले मानव जातिलाई यस भयानक परिस्थितिबाट बचाउनको लागि मुक्तिको योजना तयार पार्नुभयो। मुक्तिको यो योजना यीशु ख्रीष्ट हुनुहुन्छ। रोमीको पुस्तक 3:23 पद, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्। सबै मानिसहरू आदमबाट उत्पन्न भएका हुन् र यसैले तिनीहरू उसको पापी स्वभाव लिएर जन्मेका छन्। मानवतालाई यो निराशाजनक अवस्थाबाट बाँच्नको निम्ति समाधान चाहिन्छ। रोमीको पुस्तक 3:24 परमेश्वरको अनुग्रहको वरदानले कृष्ण येशूमा भएको उद्धारबाट तिमीहरू सित्तैमा धर्मी ठहरिएका छौ। सम्पूर्ण मानव जातिको लागि मुक्तिको एउटै मात्र बाटो छ, येशू ख्रीष्ट। रोमीको पुस्तक 3:25 परमेश्वरले क्रुसलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्ता गर्नुभएको थिएन। येशूलाई हाम्रो पापहरूको प्रायश्चितको बलिदान हुन पठाइएको थियो। प्रायश्चित भनेको गुमाएको कुरा फिर्ता पाउनको लागि भुक्तानी हो। पापको कारणले गर्दा आदमले परमेश्वरको सामु आफ्नो धार्मिक स्थिति गुमाए। परमेश्वरले यसो मार्फत हाम्रा पापहरूबाट छुटकारा दिनुभयो। तर यो कसरी प्राप्त भयो? येशू ख्रीष्टले हाम्रा पापहरू छुटकारा दिन र हामीलाई मृत्युको सट्टा अनन्त जीवन दिन किन सक्षम हुनुभयो? रोमीको पुस्तक 5:17 यदि एउटै मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राज्य गर्यो भने त झन बढी प्रशस्त अनुग्रह र धार्मिकताका सित्तैको वरदान पाउनेहरूले एउटै मानिस येशू ख्रीष्टद्वारा जीवनमा राज्य गर्नेछन्। आदमको पापको परिणाम मृत्यु हो, तर मानिसलाई परमेश्वरको उपहार येशू ख्रीष्टले त्यो परिणाम मृत्युबाट जीवनमा परिवर्तन गर्नुहुन्छ। रोमीको पुस्तक 5:18-19 यसैले जसरी एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डका भागीदार बने, त्यसरी नै एउटै मानिसको धार्मिकताको कामले सबै मानिसका निम्ति धर्मी ठहराएर जीवन ल्याउँछ। किनकि जसरी एउटै मानिसको अन्नज्ञाकारिताले धेरैजना पापी बनाए, त्यसै गरी एकैजनाको आज्ञाकारिताद्वारा धेरैजना धार्मिक बनाइनेछन्। आदमको अन्नज्ञाकारिताले गर्दा सम्पूर्ण मानव जातिलाई मुक्तिदाताको आवश्यकता पर्यो। आदमले गरेको पापलाई सच्याउन अर्को मानिस येशू ख्रीष्टको आज्ञाकारिताको आवश्यकता पर्यो, ताकि पाप गर्ने सबै धर्मी ठहरिन सकुन्। हिब्रूको पुस्तक 10:10 त्यही इच्छाबाट येशू ख्रीष्टका शरीरको बलिद्वारा सदाको निम्ति हामी पवित्र बनाइएका छौं। जब येशू ख्रीष्टले क्रूसमा आफ्नो जीवन दिनुभयो, त्यो आदमको पापको मोचनको लागि आवश्यक पर्ने एक र अन्तिम बलिदान थियो। हामी वा अरू कसैबाट भविष्यका अरू कुनै बलिदानको आवश्यकता पर्दैन। रोमीको पुस्तक 6:23 किनकि पापको ज्वाला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान कृष्ण येशू हाम्रो प्रभुमा अनन्त जीवन हो। आदमका सन्तानहरूले तिरेको ज्याला मृत्युदण्डमा परिणत भयो, तर हाम्रो लागि येशू ख्रीष्टको बलिदान मार्फत हामीलाई अनन्त जीवनको प्रतिज्ञा गरिएको छ। पहिलो कोरिन्थीको पुस्तक 15:56-58 मृत्युको खिल पाप हो र पापको शक्ति व्यवस्था हो, तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ। यसकारण मेरो प्रिय भाइ हो, स्थिर र अटल रहो, प्रभुको काममा सधैँ बढ्दै जाओ, किनकि तिमीहरू जान्दछौ कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुँदैन। येशू ख्रीष्टको बलिदानद्वारा हामीलाई छुटकारा दिइएको छ भन्ने थाहा पाएर हामीले कस्तो प्रतिक्रिया दिनुपर्छ? सही प्रतिक्रिया भनेको हाम्रो जीवन येशूको प्रेमपूर्ण सेवामा समर्पित गर्नु हो। उहाँप्रति आफूलाई समर्पित गर्नेहरूका लागि परमेश्वरले भविष्यको सहसाथी राज्यको समयमा ठूलो इनामको प्रतिज्ञा गर्नुहुन्छ। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि हाम्रो फोन नम्बर 01-6619-460 सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

सालोम सालोम। कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहने तमाम प्यारा प्यारा श्रोता मित्रहरू साथै प्राविधिक मित्र सुजन सन्ध्यासँगै म तपाईँको रेडियो मित्र एमपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ, रमाहटमा हुनुहुन्छ। अवश्य पनि तपाईँ सदैव खुशी हुनुहोस्, आनन्दित हुनुहोस्, रमाउनुहोस्। मेरो प्रार्थना तपाईँको निम्ति यही नै हुनेछ। तर आफू मात्र खुशी भएर पुग्दैन है भन्न पनि चाहन्छु। तपाईँ खुसीको पर्खाईमा बसिरहनुहुने तमाम प्यारा प्यारा श्रोता मित्रहरू साथै प्राविधिक मित्र सुजन सन्ध्यासँगै म तपाईँको रेडियो मित्र एमपी खतिवडा तपाईँलाई स्वागत भन्छु।

भइसकेको छ र अबको एक घण्टासम्म तपाईँको साथमा रहेर ज्ञान गुणका कुरा सँगसँगै मिठा मिठा भक्ति संगीतहरू तपाईँको निम्ति राख्नेछु। रेडियो छोडेर कतै नजानुहोला है भन्न चाहन्छु। श्रोता, यो कार्यक्रमलाई तपाईँले काठमाडौँबाट 105.1 MHz र पोखराबाट 105.6 MHzमा यसै समयमा प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। श्रोता, तपाईँको माया, तपाईँको प्रेम, तपाईँको प्रार्थनाको निम्ति हृदय आभार व्यक्त गर्दै थालनीमा एउटा सुमधुर गीत तपाईँको

स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खटुवाको साथमा प्रविधिमा सुजन सन्ध्या दुवैजनाले साथ दिइराख्नु भएको छ र प्रिय श्रोता, आज विशेष विषयवस्तु तपाईँको निम्ति सवार गर्ने प्रयास गर्दैछु। पक्कै पनि तपाईँ यो सुनेर आशिषित हुनुहुन्छ भन्ने विश्वास राखेको छु। हामीले संसारमा हाम्रो वरिपरि निहालेर हेर्दै जाँदा तपाईँ र म लगायत अन्य विभिन्न प्राणीहरूले आफ्नै आफ्नै तरिकाले जीवन जिइरहेको देख्दछौं। साना भुसुना कीट पतंगदेखि लिएर बढे मानका जनावरहरू यी आफ्नै आफ्नै किसिमले जिइरहेका हामी देख्दछौं। प्रिय मित्र, वास्तवमा जीवनलाई सकारात्मक, शान्त र अर्थपूर्ण तरिकाले जिउनलाई मानिसमा एउटा कला पनि चाहिन्छ, एउटा सोच पनि चाहिन्छ, अर्को एउटा प्रयत्न पनि चाहिन्छ। आज मैले तपाईँलाई कसरी सुन्दर जीवन जिउन सकिन्छ भन्ने विषयलाई प्रस्तुत गर्ने जमर्को गरेको छु। जब जब हामी जिउने उत्तम तरिकाहरूको खोजी गर्छौ, हामीले एउटा कुरा सर्वप्रथम बुझ्नै पर्ने कुरा चाहिँ के छ भने नि, यो यस्तो एउटा सुन्दर उपहार हो यो हाम्रो जीवन भनेको, यो हामीले परमेश्वरबाट प्राप्त गरेका छौं। तर प्रश्न फेरि यही हो कि त्यही जीवन जुन सुन्दर उपहारको रूपमा हामीले प्राप्त गरेका छौं, यसलाई कसरी जिइरहेका छौं? केवल बाँच्नु मात्र जिउनु होइन, जीवनलाई अर्थपूर्ण तरिकाले जिउनु र उत्तम तरिकाले यो जीवनलाई परिचालित गर्नु एउटा उद्देश्यपूर्ण जीवन बनाएर जिउनु, यसमा हरेक व्यक्तिले विचार गर्नुपर्ने कुरा र मनन गर्नुपर्ने कुरा आउँदछ। धेरै मानिससँग धेरै थोक हुन्छ प्रिय मित्र जिउनका लागि, कति मानिससँग प्रशस्तै पैसा हुन्छ अनि मानिसले सोचिरहेको हुन्छ पैसा भए ऐसा हुन्छ, जिन्दगी हुन्छ। तर पैसा भएर पनि कतिपय ठाउँमा शान्ति हुँदैन, आनन्द हुँदैन, चयन हुँदैन र त्यो परिस्थितिमा एउटा उत्तम जीवन जिएको अनुभव गर्न कठिन हुन्छ। धेरै मानिसहरूसँग अरू मानिसहरू हुन्छन् तर आफ्नोपन हुँदैन अनि त्यो भीड़मा तपाईँ एक्लो महसुस गरिराख्नु भएको हुन्छ। वान अमङ द क्राउड भन्छ, जब भीड़मा एक्लो तपाईँले आफूलाई अनुभव गर्दै हुनुहुन्छ भने त्यहाँ साँच्चै भन्नुपर्दा तपाईँले साँचो जीवन जिइराख्नु भएको हुँदैन। धेरैजनाले सफलता प्राप्त गरेर मैले यो सफलता हासिल गरे, त्यो सफलता हासिल गरे, यो त एउटा मानिसका अगाडि भन्ने कुरा न हो, भनिन्छ यो, तर भित्र मनमा खासमा मैले यो गरेर के पाएँ भन्ने खालको लागिरहेको छ भने त्यहाँ पनि उत्तम जीवन जिएको अनुभव हुँदैन प्रिय मित्र। त्यसैले साँच्चै नै उत्तम जीवन जिउनका निम्ति कस्तो तरिकाहरू आवश्यक हुन्छ होला, यसमा गहन रूपले विचार गर्नुपर्दछ, निहालेर हेर्नुपर्दछ, सोच विचार गरेर निर्क्योल निकाल्नुपर्दछ। सजिलो छैन नि मित्र जिउनलाई। त्यसैले मलाई भन्न मन लाग्छ, उत्तम जीवन साँच्चै जिउने हो भने खुसी खोज्नु पर्दछ। फेरि खुसी खोज्न संसार राको बालेर हिँड्नु हुँदैन, खुसी भित्रै हुन्छ
आफू भित्रै हुन्छ, तर त्यसलाई प्रस्फुटित गर्न सक्नु पर्यो, मलजल गर्न सक्नु पर्यो र त्यसमा आफूलाई भित्र राखेर आनन्दको अनुभव गर्न सक्नु पर्यो। एउटा महत्वपूर्ण कुरा। दोस्रो कुरा, तपाईँ र मैले बनाउने सम्बन्ध, आखिर मानिसले भन्छन् नि यो दुई दिनको चोला, यो दुई दिनको जिन्दगीमा सुमधुर सम्बन्ध यदि मानिससँग गाँच्न सकियो भने मानिसले तपाईँलाई महत्व दिन्छन्, तपाईँले मानिसलाई महत्व दिनुहुन्छ, तब तपाईँलाई म जिउँदैछु कि जिइरहेको छु कि भन्ने अनुभव हुन्छ। त्यसमा तेस्रो कुरा थपौं, तपाईँ आत्मसम्मानपूर्वक जिइराख्नु भएको छ कि छैन। जिउन त जिइरहेको हुन्छ, तर आत्मसम्मान भनेको तपाईँ आफूमा जिएकोमा साँच्चै नै म जिएको छु भनेर गर्व गर्न सक्नुहुन्छ कि कसैले तपाईँलाई भनिदिइरहेको छ यार त जिउँदैछस्, त्यसमा फरक पर्छ। तपाईँ विचार गर्नुहोस् न मित्र, तपाईँसँग जे छ, जस्तो कुरा खाने छ, जस्तो लाउने छ, ती कुरालाई बिना कसैको रोकटोक, बिना कसैको क्रिटिसिजम भनौँ न, तपाईँले उपभोग गर्न पाउनु भएको छ भने पक्कै पनि त्यहाँ एक प्रकारको आनन्द तपाईँलाई हुन्छ, तपाईँले जीवन जिएको अनुभव गर्नुहुन्छ। अनि कोही कोही बेला हामी जीवन जिइरहेका हुन्छौ, जीवन त मुरमुरिरहेका हुन्छौ, फलानाले त्यस्तो, उसले त्यस्तो, उसको त्यस्तो, क्षमाशील भएर जिउनलाई प्रयत्न गरिरहेका छौ कि छैनौ हामी? त्यो सँगसँगै हाम्रो संघर्ष कस्तो छ? जीवन त एक किसिमले संघर्ष पनि हो नि, अनुभवहरू खारिन्छन् जहाँ संघर्ष हुन्छ, खदिलो मस्तिष्क हलुको मन, विचार गर्नुहोस् है यो वाक्यांशलाई, खदिलो मस्तिष्क हलुको मन तब हुन्छ जहाँ तपाईँ संघर्ष गर्नुहुन्छ अनि एउटा कुनै प्राप्तिको सपना देख्नुहुन्छ। भुसुक्क निदारा देख्ने सपनाको कुरा गरिरहेको छैन मैले, एउटा लक्ष्य केन्द्रित सपना। अब यी सबै कुरा त तपाईँसँग छँदैछन् अरे, तर तपाईँ खुई खुई गर्दै आइया आता भन्दै बसिराख्नु भएको छ भने फेरि तपाईँले जीवन जिइराख्नु भएको छैन मित्र। सुस्वास्थ्य पनि त्यति नै महत्वपूर्ण हुन्छ जब साँचो जीवन हामी जिउनलाई प्रयत्न गरिरहेका हुन्छौ। कोही कोही बेला मान्छेले भन्ने गर्छ नि, सकारात्मक सोच्यो भने भइहाल्छ, बसेर सकारात्मक सोच्नुहोस् न, केही हुँदैन, केही पनि हुँदैन। सोचलाई अपसोच बनाइयो भने विफल हुन्छ, सोचलाई चाहिँ कार्यमा उतारियो भने सपना साकार हुन्छ। र हरेक व्यक्तिले सकारात्मक सोच सँगसँगै सोचाइ र गराई दुवैलाई लानु पर्दछ। भनिन्छ नि, कोही सोचेर केही गर्छन्, कोही सोच्दा सोच्दै मर्छन्। सोच्नेले सोचेरै केही नगरिकन जिन्दगी बिताउन सक्छ, तर कोही कोहीले त्यही सोचलाई कार्यमा बदलिदिन्छन् र जीवनको वास्तविक अर्थ प्रकट गरिदिन्छन्। त्यही मेरो फरक छ। समानान्तर समय हुन्छ, समयको व्यवस्थापन गर्न पनि त्यति नै जान्नुपर्छ, नत्र भने खालि हटाइदिएको मात्र देखिन्छ मान्छेलाई, कुदिरहेको छ मान्छे, कुन लक्ष्य बोकेर कुदिरहेको छ उसैलाई पत्तो अत्तो हुँदैन, अनि कहाँ उत्तम जीवन जिइरहेको हुन्छ त मान्छेले। पैसा गोजीभरि हुन्छ, भोक भोकै कुदिरहेको हुन्छ,
त्यसैले जीवनलाई सुसंगठित बनाउन र जीवनलाई सर्वोत्तम तरिकाले परिचालन गर्न तपाईँले निरन्तर वर्कआउट गरिराख्नुपर्छ। त्यसमा तपाईँको कार्यक्षमता, सोच्ने शैली, बोल्ने तवर तरिका, आफूलाई प्रस्तुत गर्ने तपाईँको चरित्र, यिनै कुराहरूले तपाईँको साँचो जीवन जिउने तरिकामा माइन्ड राख्ने गर्दछन् प्रिय मित्र। भन्दाखेरि हामीलाई सजिलो लाग्छ, तपाईँका आफ्नै कथा होलान्, तपाईँका आफ्नै व्यथाहरू होलान्, तपाईसँग पनि बेजोड कुराहरू होलान् तपाईँको संग्रहमा, मैले यस्तो जीवन जिइरहेको छु भनेर तपाईँका बेजोड गवाहीहरू होला, समस्यासँग तपाईँ लडिराख्नु भएको होला, कतिले भइरहेको समस्यालाई चुनौती दिँदै अगाडि बढ़िराख्नु भएको होला, कतिले नहोस् भनेर प्रार्थना गरिराख्नु भएको होला। तर जीवन आखिरी जीवनै हो, संसारमा जब हामी जिउँछौ नि मित्र, यहाँ समस्या छैन भन्ने मान्छेले जति नै बाहिरी रूपमा भने तापनि समस्या बिनाको मान्छे तपाईँले एकजना मात्रै भेट्नुभयो भने नि म अहिले यहीँबाट ग्यारेन्टेड गर्छु तपाईँलाई, तपाईँलाई म पक्कै पनि स्वागत गर्न आउनेछु र तपाईँबाट केही कुरा सिक्नेछु, किनकि हरेक मान्छेलाई आफ्नै प्रकारको समस्या हुन्छ हो। धेरै विद्वानलाई विद्वताको अझै समस्या भइरहेको होला, गरीबलाई त्यही प्रकारको होला, धनीलाई त्यही प्रकारको होला, आफ्नै ठाउँमा कसैलाई आर्थिक सम्बन्ध होला, आर्थिक सम्बन्धी होला, कसैलाई सम्बन्ध सम्बन्धी होला, कोही कोही बेला त तपाईँलाई आफ्नै मनसँग होला संघर्ष। तर उत्तम जीवन भनेको चाहिँ नि प्रिय मित्र समस्या नहुनु होइन, तर समस्या भित्र पनि आफूलाई समेटेर जिउनु उत्तम जिउने तरिका हो। विचित्रको छ यो जिन्दगी भन्ने कुरा, अद्भुत छ, स्वरूपमा अद्भुत छ, बनावटमा अद्भुत छ, तर त्यो अद्भुतपनको अद्भुत कार्यहरू थाहा नगर्नाले मानिस विचलित छ, अनि सामान्य भन्दा सामान्य कुरा हुन्छ कठिन बनाइरहेको हुन्छ मानिसले, अनि त्यही कठिनतामा आफूलाई परिभाषित गरिरहेको हुन्छ, अनि परिभाषाले भेटेसम्म आफूलाई दुखी बनाइरहेको हुन्छ मान्छेले, अनि कसरी उत्तम जीवन जिउने त त्यसो भए। प्रश्न जहिले अगाडि तेर्छिरहन्छ, उत्तर कतै मिल्दैन, रणभुल्ल भन्छ नि मान्छे, रणभुल्लमा रहिरहन्छ। जसले समस्या आएपछि कायरता होइन समस्यासँग जुध्ने आँट गर्छ, आफूलाई सम्हाल्न सक्छ र परिस्थितिसँग लड्दै जुध्दै आफूलाई सुरक्षित राख्दै जो अगाडि बढ्छन् त्यहाँ उत्तम जीवनशैली पक्कै पनि हुन्छ। बिना समस्या त झन् तपाईँलाई अर्को समस्या हुन्छ, जहाँ समस्या छैन भन्नु नै ठूलो समस्या हुन्छ। जसले मलाई समस्या छैन भन्दैछ नि त्यहाँ झुठ छ, झुटो बोलिरहेको छ मान्छेले, त्यो समस्या छैन भन्नु झन् ठूलो समस्या हो। तर भएको समस्यालाई समाधान गर्ने उपाय खोज्दै लड्दाखेरि उठ्दै अनि संघर्ष गर्दै र जुध्दै जब जीवनलाई सम्हालेर अगाडि बढ़िन्छ नि त्यो हुन्छ उत्तम जीवन। होइन कठिनाई देखाउनु भयो तपाईँले, कता कता मनमा त्यो लाग्छ होला तपाईँलाई, मलाई त सहज तरिकाले जिउनु छ, उत्तम भनेको त हाँसी खुसी सहज तरिकाले जिउने पो उत्तम जीवन हो। तपाईँलाई यो प्रश्न अहिले उब्जिन सक्छ तपाईँले रेडियो सुन्दै हुनुहुन्छ भने। अब यहीँनिर समस्या आइसक्यो, तपाईँले मेरा कुरासँग तपाईँका विचारलाई तुलना गर्न थालिसक्नु भयो,
तुलना गर्ने काम बन्द गरिहाल्नुहोस्। उत्तम जीवन जिउनुहुन्छ भने निसंकोच आफूलाई विश्वास गर्नुहोस्। अब आफूलाई विश्वास गर्ने भन्दैमा घरभित्र बसेर म मलाई विश्वास गर्छु, हात खुट्टा बाँधेर पलाकी कसेर, त्यसमा पनि उत्तम जीवनको समाधान हुँदैन मित्र। आफ्नो जीवनलाई तुलनाको सट्टा सफलता देख्नका लागि कुन ढोका ढकढक्याउनु पर्दछ अनि त्यो ढोकाको पछाडि फेरि विचार गरेर ढकढक्याउनु पर्दछ। खुल्दाखेरि ढोका खुल्ने बित्तिकै के भेटिन्छ त्यो पनि महत्वपूर्ण हुन्छ। बाघ बसिरहेको रहेछ त सक्यो त अनि फेरि जीवन। मैले बाघ भन्नाले झन् ठूलो समस्या जुन तपाईँ उम्किनलाई ढोका खोल्दै हुनुहुन्छ, अझ ठूलो समस्या रहेछ भने त तपाईँलाई त्यसैले पक्रिहाल्छ नि। तर मित्र आत्मविश्वास साथ जब संघर्षलाई अघाल्नुहुन्छ भने तपाईँले तपाईँको सामु उभिएको कठिनाईलाई सामान्य रूपमा लिन सक्नुहुन्छ र त्यसलाई जितेर तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। बाहिर मुस्कान देखाउँदैमा आनन्दित हुँदैन मित्र। कसै कसैले भन्ने गर्छन् नि मुसुक्क हाँस्नु, हाँस्न आउँदैन भने इ भन्दै हिँड्नु अरे क्या, एबीसीडी भन्यो भने चाहिँ अलिकति मुख किच्छ निच्छ निच्छ गर्छ अरे, त्यो भनेको चाहिँ तपाईँले देखावटी हो। मुस्कान देखिनु आनन्दको जीवन होइन। म एकदमै तपाईँलाई प्रष्ट भन्न चाहन्छु, पीड़ा लुकिरहेको हुन्छ त्यो मुस्कान भित्र अनि त्यो लुकेको पीड़ा नि एकछिनको मुस्कानले छोप्दैन मित्र। जब हामी पीड़ा लुकाउन खोज्छौ तपाईँले पीड़ा लुकाउने होइन नि मित्र, पीड़ालाई त बाँड्ने हो नि अनि त्यो पीड़ाको कारण मान्छेले जानेर पीड़ामा नपर्ने हो नि, तर उल्टो उल्टो काम गर्छ। अनि अझ हस्पिटलमा बिरामीलाई भेट्न गयौँ भने हाम्रो देशको चलन के छ, बिरामीको छेउमा बसेर ए खतरा रोग लागेछ नि, हाम्रा काकालाई पनि यस्तै रोग लागेको थियो बितिहाले, अब बिरामीको मनोबल के होला, सकियो अब जिन्दगी भन्ने भएन। तर अर्को कुनै मुलुकको हस्पिटलमा जाँदा मान्छे मुस्कुराउँदै जान्छ, ए तपाईँ त निको भइसक्नु भएछ त, विचार हेर्नुहोस् न विचार, त्यो मान्छेलाई आत्मबल, ए म त निको भइसक्यो किन म यहाँ अस्पतालको बेडमा पल्टिरहेको छु अझै, त्यो फिलिङ दिनुपर्नेमा यता चाहिँ हाम्रा काका त बितिसके भनेपछि मनोबल यसरी मानिसको गिर्न सक्छ र जीवन जिउने कुरामा हार खान सक्छ मानिसले। तपाईँको यात्रा तपाईँको आफ्नै हो मित्र। कोही कोही बेला कसैले हात देला साथ देला केही क्षणको लागि हुन्छ, के व्यक्ति हुन्छन् जसले तपाईँलाई जीवनभर औंलाहरू दिइरहेको हुन्छ तपाईँ समातेर हिँड्न सक्नुहुन्छ, तर सदैव त्यो सम्भव हुँदैन। आफ्नै छोराछोरी पनि टाढा गएका हुन्छन् कुनै समयमा, त्यो बेला तपाईँ र मलाई अप्ठ्यारो हुन सक्छ गाह्रो हुन सक्छ, तर वास्तवमा तपाईँ र मैले सोच्नुपर्ने चाहिँ यी सबै परिस्थितिमा पनि म एउटा प्रश्न म आफैलाई सोध्छु, त्यो प्रश्न चाहिँ म वास्तवमा कस्तो जीवन जिउन चाहन्छु र मैले जिइरहेको जीवनमा के आनन्द मैले भरिरहेको छु र मेरो जीवन कहाँबाट प्राप्त मैले गरेको हुँ र मलाई जीवन दिने को हो, त्यतातिर पनि त विचार गर्नु पर्ला नि। जहाँ भरोसाको खोजी गर्नुहुन्छ अन्तिम भरोसा मुक्त कण्ठले विचार गर्नुहोस् है मित्र, यहाँ भावनामा बग्ने कुरा म गरिरहेको छैन, अनन्तको आनन्द दिने प्रतिज्ञा परमेश्वरले गर्नुभएको छ।
झट्ट उत्तर खोजी नहाल्नुहोस्, उत्तर खोज्नलाई समय लिनुहोस्। वास्तवमा मेरो जीवनमा मैले के गर्दा म एउटा सर्वोत्तम जीवन जिउन सक्छु त? हामी प्राय सोच्छौ मलाई यो भयो भने खुसी मिल्छ, त्यो भयो भने खुसी मिल्छ। मैले पढ्ने क्रममा यसो विचार गरेको, 10 कक्षा पास गरे भने त के होला, 11-12 पास गरेपछि त के होला, होइन होइन ब्याचलर्स डिग्री गरेपछि त के होला, मास्टर्स डिग्री गरेपछि त के होला, एमफिल गरे भने त झन् के होला। त्यो भनेको नि एउटा आशामा जिउने माध्यम मात्रै हो, हुनेवाला केही छैन। थोरै तपाईँमा किताबी ज्ञान बढ्ला, एउटा सर्टिफिकेट तपाईँको झोलामा थपिएला मित्र, तर साँचो जीवन जियाइ नि। न त तपाईँको धेरै पैसा, न त तपाईँको ठूलो योग्यता भनेको तपाईँले आर्जन गर्नुभएको डिग्री, न त तपाईँको ठूलो कम्पनी या संस्थामा भएको जागिर, यी कुनै कुरामा हुँदैन। सबै कुरा मेरै अनुसार भएदेखि चाहिँ म एकदमै खुसी हुन्थे। इच्छा त्यो सबैको हुन्छ होला, तपाईँको पनि हुन्छ होला, मेरो पनि हुन्छ होला, तर सबै बाहिरका परिस्थितिहरूले खुसी दिने हो र? यो चाहिँ प्रश्न हामी सोध्छौ कि सोध्दैनौ? कोही कोही बेला उज्यालो देख्न पाउँदा हामी खुसी हुन्छौ कि हुँदैनौ, या अँध्यारो गनाउने मुख लाउँदै उठ्छौ कि? काम गरिसकेर घर पुग्दाखेरि कम्तीमा तपाईँको ओछ्यान तपाईँलाई पर्खिरहेको बेला खुसी हुँदै परमेश्वरलाई धन्यवाद दिँदै आफ्नो ओछ्यानमा पस्दा आनन्दित पो हुनुहुन्छ कि? या तपाईँ बल्ल यो लम्पसार पर्न पाइयो भनेर गनगनाउँदै त्यहाँ जानुहुन्छ कि? उत्तम भन्ने कुरा के हो खास? कहिलेकाहीँ बिहानको शान्त वातावरणमा तपाईँ आनन्दित हुन सक्नुहोला, कोही कोही बेला साँझको टुसुक्क बसाई, थकान पछाडिको बसाई, त्यसको भिन्नै तपाईँलाई मजा दिने या आनन्द दिने त्यो क्षण होला। वरिपरि सबैसँग बसेर जे जस्तो तयार भएको छ, दुई गाँस खाँदाखेरिको आनन्द अर्कै होला। कसैलाई सानो सहयोग या त बोलीले या त केही दिएर गर्दाको अर्कै खुसी होला। आफूले गर्दै गरेको काममा तपाईँ आहा आज त मैले यो काम मजाले सफलतापूर्वक गरे भन्दाखेरि एक प्रकारको आत्मसन्तुष्टि मिलिरहेको हुँदा कस्तो कुरालाई तपाईँले ठूलो उपलब्धि, उत्तम उपलब्धि, आनन्दको उपलब्धि ठानिराख्नु भएको छ? यसमा पनि त महत्वपूर्ण विचार हामीले राख्नु पर्ला नि। फेरि पनि अर्को एउटा सुमधुर गीत तपाईँको निम्ति राख्नु।

सालो अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु तपाईले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा सुजन सन्ध्या दुवैजनाले सहायता पुर्याइराख्नु भएको छ। श्रोता, आज मैले तपाईँसँग कुराकानी गरिरहेको छु जिउने एउटा उत्तम तरिका, कसरी हामी आफूलाई मनोबलसहित उत्तम प्रकारले जिउन सक्छौं भन्ने विषयलाई मैले प्रस्तुत गरिरहेको छु। र म तपाईँसँग कुराकानी गर्न चाहन्छु कि वास्तवमा हामी हाम्रो लक्ष्य अनि हाम्रो विचार सँगसँगै हाम्रा पाइलाहरू हामीले अगाडि बढ़ाइरहेका हुन्छौं। त्यसैले पहिलो प्राथमिकता भनेको हामी को हौं र हाम्रो भरोसा कसमाथि छ मा हामी जोडिनु पर्दछ। र अर्को महत्वपूर्ण कुरा चाहिँ आफूले आफैलाई महत्व दिन जान्नु पर्दछ। जब हामी आफैले आफैलाई महत्व दिँदैनौ भने चाहिँ त्यतिखेर चाहिँ हाम्रो जीआई संकटमा पर्न सक्दछ। कोही कोही बेला नि सामान्य कुरा हुन्छ जीवनमा प्रिय मित्र, एउटा मान्छेले तपाईँलाई भन्न सक्छ जाउँ कफी खानलाई, तर तपाईँसँग समय नै हुँदैन कफी पिउनका लागि, एकछिन बस्ने समय हुँदैन। साँच्चै भन्यो भने त्यो व्यक्तिले तपाईँलाई प्रेम गर्छ, तपाईँसँग एकछिन भए पनि समय बिताउन चाहन्छ, त्यही भनेर सायद अनुरोध गरेको हुन सक्छ। तर हामी त्यति पनि गर्न सक्दैनौ। त्यतिखेर तपाईँ र मैले सोच्नुपर्ने हुन्छ, वास्तवमा म आनन्दित नै छु त, म आनन्दित भएर नै जिइरहेको छु त, एउटा सामान्य साथीको अनुरोधलाई त मैले पूरा गर्न सकिनँ, त्यही पनि त्यही मित्रले पैसा तिरेर कफी खुवाउने अफर गरिरहेको कुरा त मैले स्वीकार गर्न सकिरहेको छैन भने म साँच्चै कस्तो जीवन जिइरहेको छु। कतिपय हामीलाई बाँच्नका निम्ति संघर्ष गर्ने क्रममा हाम्रो दौड़धूप यति हुन्छ कि प्रिय मित्र, यस्ता अनुरोधहरूलाई हामीले व्यवस्था गरिरहेका हुन्छौं। अनि त्यतिखेर जब तपाईँको मनमा लाग्दछ वास्तवमा यो व्यवस्था जसले ल्याउने सोच तपाईँको मनमा उत्पन्न गर्ने विचार के वास्तवमा यी विचारहरूले तपाईँलाई खुसी र आनन्द दिन्छ त? कोही कोही बेला अरूलाई अरूलाई अरूलाई भनेर जोड्दा दिँदै फेरि आफूलाई पनि बिर्सिन सक्छौ, त्यो पनि सायद राम्रो नहोला। आफ्नो गल्तीको निम्ति कोही कोही बेला आफैलाई मात्रै दोष लगाइरहेका हुन्छौ। हो, आफ्नो गल्ती पहिला खोज्नुपर्छ भनेर मान्छेले भन्छन्, स्वाभाविक हो, त्यो हामीले खोज्नुपर्छ। तर कोही कोही बेला अरूले पनि त तपाईँलाई दुखी तुल्याइरहेको हुन सक्छ नि त, त्यता पनि विचार गर्नुपर्छ। अनि कतिपय विचारहरू हुन्छ नि, म गर्न पो सक्दिनँ कि, आँटै हुँदैन। अनि कता कता लाग्छ म पो राम्रो छैन कि, ऐनामा दुई तीनचोटि उभिएर हेर्यो, नाक पो मिलेको छैन कि, जुङ्गा पो लामा भएका छन् कि, ओठ पो अलिक राम्रो छैन कि, यतातिर चिन्ता गर्न थाल्छौँ। फेरि त्यो कहाँबाट आउँछ भन्दाखेरि अरूलाई हेर्छौँ, फेरि अर्को राम्रो पो छ कि। हो, यस्ता कुराहरूले हामीलाई कता कता जिन्दगीमा जिउनलाई अप्ठ्यारो पारिरहेको हुन्छ। जब हाम्रा जीवनमा म अरू जस्तो छैन, म यो गर्न सक्दिन, यस्ता शब्दहरू जब बारम्बार दोहोरिन थाल्छन् नि हाम्रो जीवनमा प्रिय मित्र, अब तपाईँले सोच्नुपर्ने हुन्छ, त्यतिखेर तपाईँले आफूलाई प्रश्न गर्नुपर्ने हुन्छ, यी शब्द सँगसँगै म पनि त छु नि, यी प्रश्न सँगसँगै म पनि त केही हुँ नि। जब यसरी तपाईँले सोच्न थाल्नुहुन्छ, तपाईँले बुझ्न थाल्नुहुन्छ तपाईँ परमेश्वरको उत्तम सृष्टि हुनुहुन्छ, तपाईँ मानिस हुनुहुन्छ,
तपाईँसँग कमजोरी छन् त्यो पनि तपाईँले रियलाइज गर्नुहुन्छ, तपाईँसँग गल्ती हुन्छ तपाईँले त्यो पनि अनुभव गर्नुहुन्छ, तर तपाईँसँग परिवर्तन गर्ने क्षमता पनि त छ नि भन्ने कुरा पनि बुझ्नु पर्दछ। तब मात्रै एउटा जीवन सुन्दर तरिकाले जिउनलाई सहायता पुग्छ। आफूलाई माया गर्नु भनेको आफ्नो कमजोरी स्वीकार गरेर आफूलाई सुधार्ने अवसर पक्कै हो, पक्कै हो। जब जब हामी आफूलाई सुधार्नतर्फ लाग्दछौ अनि हामीले यो भन्नुपर्छ म महत्वपूर्ण मान्छे छु, फेरि आफैमा आफै महत्वपूर्ण हुँदा फेरि अहंता भन्ने पनि हुन्छ, फेरि त्यहाँ अलिकति गाह्रो छ। सोच विचार गर्नुपर्दछ, म योग्य छु भन्दै गर्दा अरूलाई अयोग्य ठान्नु भएन, म अझ राम्रो बन्न सक्छु भन्दै गर्दा अरू चाहिँ राम्रा छैनन् म मात्रै विशिष्ट छु भन्ने तर्फ पनि जानु हुँदैन। त्यसैले हामी हर प्रकारले आफ्नो मूल्यलाई आफ्नो अवस्थालाई परिपक्वतातर्फ लानु पर्दछ, हाम्रो विचारले हाम्रो सोचाइले अनि उत्कृष्ट तपाईँको जुन सोच र विचारले तपाईँलाई डोर्याइरहेको हुन्छ त्यसमा तपाईँलाई आनन्द मिल्न सक्दछ र तपाईँले आनन्दित जीवनको महसुस गर्न सक्नुहुन्छ। प्रिय मित्र, जीवनमा हामीले कमाएका कुराहरूमध्ये कतिपय कुराहरू एकदम महत्वपूर्ण हुन्छन्। प्रिय मित्र, कुनै कुनै समयमा आर्थिक कुराहरू महत्वपूर्ण हुन्छन् र कुनै कुनै समयमा सम्बन्धका कुराहरू महत्वपूर्ण हुन्छन्। सम्बन्ध पनि ठूलै सम्पत्ति हुन पुग्छ हाम्रो जीवनमा, हाम्रा आफन्तहरू हुन सक्छन्, साथीभाइहरू हुन सक्छन्, अनि साथीभाइहरू छन् हाम्रो सम्बन्ध छ ले मात्रै कुरा अन्त्य हुँदैन, यसको निम्ति तपाईँले छुट्याउने समय, यसको निम्ति तपाईँले दिनुभएको महत्व त्यो पनि त्यति नै महत्वपूर्ण हुन्छ। खालि म अप्ठ्यारो अप्ठ्यारो कुरातिर लगिरहेको जस्तो तपाईँलाई लागिरहेको हुनसक्छ, एउटा समस्या निकाल्यो अनि त्यो समस्यामा अझ अर्को समस्याको खुड्किलो थप्यो, तर मैले तपाईँलाई निचोड पनि दिइरहेको छु। निचोड यसरी दिन्छु कि प्रिय मित्र, वास्तवमा तपाईँ र मेरो सम्बन्ध धेरैजनासँग हुन्छ, तर त्यो सम्बन्धलाई निर्वाह गर्ने तपाईँसँग समय अनि तपाईँसँग भएको आत्मीयता अनि तपाईँले गर्नुहुने त्यो व्यवहार त्यो चाहिँ यसको सल्युसन हो, त्यसले निकै महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। नजिकै भएको मान्छेलाई महत्त्वै दिइरहेका हुँदैनौ, कोही कोही बेला यहीँ त छ नि, सुजनजी यहीँ भेटिरहनुहुन्छ, अमेरिका जाने पो साथी हो त। यदि मेरो जीवनमा यस्तो सोच आउन थाल्यो भने मैले सँगै भइरहेको व्यक्तिलाई महत्व नदिएको कारणले गर्दा मैले पनि त्यो महत्व गुमाइरहेको हुन सक्छु र मेरो जीवनको आनन्द त्यहाँनिर हराइरहेको हुन सक्छ। आनन्दित भएर जिउनका लागि मुस्कुराउनु पर्दछ। अपरिचित व्यक्तिहरू कोही कोही बेला तपाईँले भेट्नुहुन्छ नि, विदेशी मानिसहरू, उनीहरू मुसुक्क हाँस्छन्, किन हाँसेका होलान् हामीलाई त्यो थाहा हुँदैन, के बुझेर हाँसेका होलान् त्यो पनि थाहा हुँदैन, तर एउटा मिठोपन त्यहाँ के हुन्छ भन्दाखेरि उनीहरूले आत्मीयता प्रकट गरिरहेका हुन्छन्। त्यो आत्मीयता हामीसँग छ कि छैन? आज एउटा सानो काम गर्दाखेरि मेरो काम त एकदमै अरूको तुलनामा त केही छैन, तपाईँले सानो काम गर्दा पनि व्यक्तिसँगको सम्बन्ध मिलेर दुवैजना मिलेर या जति पनि वरिपरि छन् सबैजना मिलेर तपाईँले गर्नुभयो भने आज तपाईँलाई आनन्द मिल्न सक्छ। तपाईँले यसरी भन्न सक्नुहुन्छ कि तपाईँ वास्तवमा मेरो जीवनमा सहयोगी भइदिनु भएको लागि तपाईँलाई धन्यवाद छ, म एकदमै खुसी छु किनकि तपाईँले मेरो काममा हात बटाउनु भएको छ, तपाईँले मेरो काममा सहायता पुर्याउनु भएको छ। आज तपाईँ नहुनु भएको भए बस त्यहाँनिर खुसी र आनन्दको कुरा आउँछ। जब तपाईँले आफ्नो अन्तरआत्मामा ईश्वरीय प्रेम बोकेर हिँड्नु भएको छ भने त्यो यसरी नै तपाईँले प्रकट गर्न सक्नुहुन्छ। कोही कोही बेला त म पछि भन्छु है, सुजनजीलाई पछि भन्छु, यस्तो कुरा भन्दै गर्दा गर्दै समय बितिसकेको हुन्छ, ढिला भइसकेको हुन्छ भन्नै नपाइकन। त्यसैले प्रिय मित्र, तपाईँको जीवनमा
धेरै व्यक्तिहरू महत्वपूर्ण हुन सक्नुहुन्छ। उहाँबाट तपाईँले सिक्ने कुरा त्यति नै हुन सक्छन्। तपाईँले र मैले यो सोच्नु हुँदैन कि हामीले मात्रै धेरै कुरा जानेका छौं, अनुभव बटुलेका छौं। आज धेरै मानिसहरूबाट हामीले धेरै कुरा सिक्नु पर्दछ। पवित्र शास्त्रले बताउँदछ कि साना कुरा जुन कुरा तिमीहरूलाई महत्वपूर्ण लाग्दैन तिनै कुरामा महत्वपूर्ण अर्थ लुकेको हुन्छ। त्यसैले ती अर्थहरू हामीले खोज्नु पर्दछ। र प्रिय मित्र, हामीले जान्नु पर्दछ एकअर्कालाई क्षमा कसरी गर्ने, दुःख सुखमा कसरी एकअर्काको साथ सहयोग अर्थात साथी सहयोगी बन्न सकिन्छ, अनि सपना बोकिएको छ भने त्यो सपनालाई कसरी पूरा गर्ने, र बेजोड प्रश्न चाहिँ मैले यी गरिरहेका कामद्वारा मलाई मेरो जीवनमा केही सन्तुष्टि केही आनन्द मिलिरहेको छ कि छैन। कोही कोही बेला तपाईँ एक्लै एक्लै आफै विरक्ति राख्नुभएका बेला मिठा मिठा भजन गीत संगीत जसले तपाईँलाई एक प्रकारको आनन्द महसुस गराउन सक्छ र हरेक परिस्थितिमा तपाईँलाई जिउनका लागि बल दिन उत्साह दिन सहयोग गर्दछ, त्यस्ता कुराहरूमा पनि तपाईँले आनन्द हासिल गर्न सक्नुहुन्छ, उत्तम तरिकाले जिउन सक्नुहुन्छ। जीवनमा नि सबै दिन समान हुँदैन नै मित्र, कुनै दिन हाँसोमा त कुनै दिन आँसुमा बितिरहेका हुन्छन्, कुनै दिन हामी आफैमा गर्व गरिरहेका हुन्छौ र कुनै दिन आफैलाई कमजोर ठानिरहेका हुन्छौ। तर एउटा कुरा, खराब समय स्थायी हुँदैन है, थ्री डे ब्लो भन्छ यसलाई। अप्ठ्यारो परिस्थिति धेरै टिके, तीन दिनसम्म टिक्छ भन्ने भनाइ छ। बादल सधैँ मडारिँदैन, कालो बादल। आज तपाईँ कठिन परिस्थितिमा हुनुहुन्छ होला, एकछिन थचक्क बस्नुहोस्, लामो सास फेर्नुहोस्, प्रभुलाई धन्यवाद दिनुहोस्, प्रार्थना गर्नुहोस्, तपाईँको मन फर्किन्छ, तपाईँको मन बदलिन्छ। आफूलाई मात्रै दोष दिएर, आफूलाई मात्रै कमजोर बनाएर तपाईँले उभ्याइराख्नु भएको छ आफूलाई भने तपाईँले पीड़ा सहनु पर्ने हुन्छ अनि तपाईँले आनन्दलाई गुमाउनुहुन्छ। ठूलो समय छ, ठूलो परिधि छ भनेर फेरि गजक्क नपर्नुहोस्, मसँग त यति समय छ। कोही कोही बेला तपाईँले थाहा नै नपाइकन समाधान नखोज्दै त्यो समय पनि भागिसकेको हुन्छ तपाईँको हातबाट। जब जब आवश्यक हुन्छ नि, विश्वासिला मान्छेहरू हुन्छन् तपाईँको छेउछाउमा, उनीहरूसँग कुरा गरेर एकछिन बिताउनुहोस्, तपाईँलाई भिन्नै आनन्द मिल्छ जीवनमा। त्यसैले गर्दा जीवनमा आनन्द प्राप्त गर्नका लागि धेरै ठूल्ठूला कुराहरूको उपलब्धि होइन मित्र। तपाईँका मनमा उठेका पुराना तिक्तताहरू त्यसले ज्वारा हाल्दै हुन सक्छ तपाईँको अन्तर आत्मामा, ती ज्वारा काट्दै जानुहोस्। तिक्तताका ज्वाराहरू बढ्यो भने नि नमिठो बान्ता आउन थाल्छ। त्यसैले यस्ता कुराहरू बोकेर हामी हिँडिराख्नु हुँदैन, किनभने आनन्दलाई लुट्ने कुरा भनेका त्यस्तै कुराहरू हुन्। जुन प्रकारको तिक्तताको बोझ बोकेका हुन्छौँ नि हामीले जीवनमा, त्यसले अरूलाई होइन हामी आफैलाई सताइरहेको हुन्छ। त्यसैले त्यो तिक्तताबाट हट्नका लागि तपाईँ एकदमै शान्त, हम्बल, ह्युमिलिटी भन्ने शब्द छ अझ, विनम्रतामा क्षमाशील भएर अरूलाई पनि आफू समान ठान्दै, अरूलाई त क्षमा गर्नुहुन्छ गर्नुहुन्छ, आफूलाई चाहिँ गर्नुहुन्छ कि गर्नुहुन्न, आफूलाई पनि त क्षमा गर्नु पर्यो नि। आफ्नो पुरानो गल्तीलाई जीवनभरको सजाय बनाइराख्नु भएको छ कि, त्यो गल्तीबाट उम्केर
परमेश्वरले के भन्नुभएको छ तपाईँ र मेरो निम्ति प्रतिज्ञा गर्नुभएको छ अनि हामीलाई हाम्रा दोषहरू मेटाएपछि म फेरि कहिले पनि स्मरण गर्दिन भन्ने परमेश्वरले तपाईँलाई स्मरण गरिराख भन्नुभएको छ त तर हामी चाहिँ मैले यस्तो गराएको थिएँ उस्तो गराएको थिएँ तपाईँले छुटकारा पाउनु भएको अनुभव गर्नुपर्दछ तब मात्र तपाईँले आनन्दित जीवन महसुस गर्न सक्नुहुन्छ गल्ती त भइहाल्छ नि मानिसबाट गल्तीबाट त सिक्ने हो नि त गल्ती गर्दैमा पछुतो मान्दै बस्ने होइन गल्ती नदोहोऱ्याउने हो जब गल्ती दोहोरिन्छ समस्या बढ़िरहन्छ तपाईँ जे सपना र लक्ष्य बोकिराख्नु भएको छ पूरा हुँदैन कि भनेर शंका हाल्न थाल्नुभयो भने बाटैमा तपाईँका सपनाहरू तुइन्छन् अधुरा हुन्छन् सपना देखेर मात्र नबस्नुहोस् प्रिय मित्र लक्ष्यलाई योजनामा बदल्नुहोस् र जुन योजना तपाईँले बनाउनुहुन्छ नि योजना बनाएर फेरि कापी भित्र या डायरी भित्र राख्नु भने फेरि केही हुनेवाला छैन आज देशमा यति ठूल्ठूला कार्य योजनाहरू बनाइएका छन् नि सबै तर दराजभित्र राखेका छन् क्या बन्द गरेर त्यसैले ती कार्य योजना दराजभित्र थन्केका कारणले गर्दा त्यसले केही पनि कामै गरेका छैन तर ती कार्य योजनालाई दैनिक काममा बदल्न सकेको भए पक्कै पनि फरक अनुभव हामीले गर्न सक्थ्यौं हो यसरी नै हामी विचलित हुन्छौं मनमा हामी के गर्छौं हाम्रा सबै योजनाका फाइलहरू कैद गर्छौं कार्यान्वयन कहिले पनि गर्दैनौ कार्यान्वयनको जरूरी हुन्छ ठूलो काम एकैचोटि सोच्न थाल्नुभयो भने तपाईँ असफल हुन सक्नुहुन्छ सानोबाट सुरु गर्नुपर्छ भोलि त्यही सानोलाई बढाउँदै लानुपर्छ दुई रुपियाँलाई डबल गर्दै बचत गर्नुहोस् न कति वर्षमा तपाईँ करोडपति भइहाल्नुहुन्छ हामीले सोचेकै हुँदैनौ करोडपति कसरी हुन्छ भनेर तर हामीले त्यो गर्दै गरेका हुँदैनौ अनि हामी चाहिँ भावनामा बगिरहेका हुन्छौँ तपाईँले सपना देख्नुहुन्छ तर अरूलाई उपहास गर्नुहुन्छ त्यहाँ पनि गलत भइहाल्छ तपाईँ खुसी हुनै सक्नुहुन्न तपाईँको सपनालाई सबैले बुझ्नुपर्ने आवश्यकता छ र छैन नि सबैले बुझुन् भनेर तपाईँ मर्यादा गर्नुहुन्छ अनि त्यहाँ दुखी हुनुहुन्छ आनन्द गुमाउनुहुन्छ तर तपाईँ आफैले चाहिँ यदि तपाईँको आफ्नो सपनालाई बुझ्नु भएको छ भने तपाईँले सार्थक बनाउन सक्नुहुन्छ सपनालाई जीवित राखौं भन्न चाहन्छु म राम्रो मानिस बन्ने ठूलो मानिस बन्ने भन्दा पनि राम्रो मानिस बन्ने यो धेरैले भनेको सुनिराख्नु भएको होला जीवनमा सफलता हासिल गरेपछि मान्छेले म ठूलै मान्छे बने राम्रै मान्छे बने भनेर परिभाषित गरिरहेका हुन्छन् तर सफलताले मात्रै राम्रो र असल मान्छे बन्दैन मित्र असल बन्नु चाहिँ अझ महत्वपूर्ण कुरा हो असल कतिखेर बनिन्छ जब सबास परमेश्वरले भन्नुहुन्छ विश्वासयोग्य नोकर तैले तँलाई दिएको तोडा सही प्रयोग गरेको छ तपाईँ र मलाई जीवनमा दिएका तोडाहरू तपाईँसँग कला होला तपाईँसँग के गर्ने क्षमता होला त्यसलाई विशेष रूपले प्रभावकारी रूपले तपाईँले यदि चलाइराख्नु भएको छ भने पक्कै पनि तपाईँले जीवनमा आनन्द महसुस गर्न सक्नुहुन्छ ए मित्र कसैलाई बाटो देखाइदिनुहोस् न भइहाल्यो त यो बाटो जानुहोस् पुग्नुहुन्छ भयो त गो त धेरै ठूलो काम हो र त्यो उल्टो बाटो देखाउने चलन छ अहिले एउटा निर्दोष मानिसले सही बाटो खोजिरहेको हुन्छ उल्टो बाटो देखाइदिन्छ हामी अनि कोही कोहीलाई त फेरि सुल्टो बाटो देखाउँदा फेरि उल्टो गइदिन्छन् क्या त्यस्ता पनि मान्छेहरू हुन्छन् खुसी किन हुनुहुन्छ तपाईँ कसैले सोधिहाल्छ तपाईँलाई खुसी भएको देखेर मैले त परमेश्वरलाई पाएर खुसी भएको ए परमेश्वरले खुसी दिन्छन् भन्दा फेरि अर्को बाटो लाग्छ मान्छे हो यो हो विडम्बना खुसी गुमाउने उत्तम शान्ति गुमाउने उत्तम जिउने तरिकालाई पर पार्ने कुराहरू हुन् यस्ता एकअर्कालाई हौसला दिनुहोस् न दुई शब्द बोलेर भइगयो त केही नभन्नुहोस् न तपाईँले गर्न सक्नुहुन्छ भनिदिनुहोस् न सकिहाल्यो धेरै कुरा भन्नुपर्छ र जोड जोडले कराउनु पर्छ र गएर
कसैको कुरा सुनिदिनुहोस् न भइगयो नि, सुनिदिँदा पुग्यो त, दुई दुईवटा कान परमेश्वरले दिनुभएको छ, एकछिन बसेर सुनिदिँदा के फरक पर्छ त, सम्भव हुन्छ भने सहयोग पनि गरिदिनुहोस्, त्यो पनि महत्वपूर्ण हुन्छ। त्यसैले अरूको जीवनमा जब तपाईँले केही न केही उज्यालो छर्नुहुन्छ नि मित्र, तपाईँ पक्कै पनि आनन्दित हुनुहुन्छ, खुसी हुनुहुन्छ। त्यसैले अब समय भयो, तपाईँले जे परिवर्तन गर्न सक्नुहुन्छ त्यसका लागि मात्रै प्रयास गर्नुहोस्, जे परिवर्तन गर्न सक्नुहुन्न स्वीकार गर्नुहोस्। अरूसँग आफूलाई कहिले पनि नदाज्नुहोस्, आफूलाई समय दिनुहोस् तर आफूलाई महत्व ठान्नुहोस्, महत्वपूर्ण ठान्नुहोस्। आफ्नो प्रियजनहरूलाई आफ्ना कुराहरू राख्नुहोस्, असफलतासँग नडराउनुहोस्। आजको दिन नै मेरो लागि महत्वपूर्ण हो भनेर बाँच्नुहोस्, किनकि हाम्रो हातमा सबैभन्दा अमूल्य थोक भनेको परमेश्वरले समय नै दिनुभएको छ, यसलाई समुचित प्रयोग गर्नुहोस्, जीवन पक्कै पनि आनन्दित हुन्छ, खुसी हुन्छ। प्रिय मित्र, अब भने म कार्यक्रमको बिल्कुलै अन्त्यतिर आइसकेको छु। कार्यक्रमलाई बिट मार्नु पर्ने पक्कै पनि हुन्छ, किनभने समयसँग म सन्धि गर्नै सक्दिन, त्यही भनेर मैले अघि समय महत्वपूर्ण हुन्छ, यसलाई विचार पुर्याएर हामीले प्रयोग गर्नुपर्छ। र आजको कार्यक्रम पक्कै पनि तपाईँले सुन्नु भएको छ भने तपाईँका मनमा कुनै पनि जिज्ञासा खुल्दुली पक्कै पनि उब्जेका छन्, प्रिय मित्र निसंकोच हामीलाई पत्राचार गर्न सक्नुहुन्छ, टेलिफोन सम्पर्क कुराकानी गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको नम्बर रहेको छ 01477 0754। व्यक्तिगत रूपमा मसँग कुराकानी गर्न चाहनुहुन्छ भने 9840804443 9840804443। हामीलाई इमेल मार्फत पनि कुराकानी गर्न सक्नुहुन्छ पत्रचार गरेर gnfmprogram@gmail.com। अब भने पुनः एकचोटि तपाईँ श्रोतालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनेर साथ दिनुभएकोमा। प्राविधिक मित्र द्वय सन्ध्या सुजनजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अन्त्यमा गड ब्लेस यु अल, अब भन्छु छुटौं।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशयमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।